0: प्रतिको आकर्षण बढ्दै जानुले यस्तो खर्चमा वृद्धि भएको हो। शिक्षा र भ्रमणमा हुने खर्चले नेपाली नागरिकको बद्धिदो जीवनशैली, शैक्षिक आकांक्षा र आर्थिक गतिविधिलाई समेत प्रतिबिम्बित गर्दछ। ठूलो परिमाणमा रकम विदेशीधा, देशभित्रको पुँजी परिचालन, शैक्षिक क्षेत्रको विकास र विदेशी मुद्रा व्यवस्थापनमा चुनौती थपिन सक्छ। पछिल्ला वर्ष विद्यार्थी अध्ययनका लागि विदेश जाने क्रम बढेको छ। विद्यार्थी विदेश पढ्न जाँदा सुरुका वर्षमा स्वदेशबाट पैसा लैजाने गरेका छन्। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाबाट जारी नो अब्जेक्सन सर्टिफिकेटको तथ्याङ्क हेर्दा आर्थिक वर्ष 2077-78 2082-83 548,717 जनाले 83 देशमा अध्ययनका लागि एनओसी लिएका छन्। यही अवधिमा नेपालबाट शिक्षाका लागि 5,56,68 रुपियाँ बाहिरिएको सरकारी तथ्याङ्क छ। यसले युवा पुस्तामा पढाइसँगै कामको अवसरका लागि पनि विदेशी नै लहर बढ्दै गएको देखाउँछ। नेपालबाट विदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीको संख्या बढ्दै जाँदा शिक्षातर्फको खर्च पनि बढेको छ। विद्यार्थीले विश्वविद्यालय शुल्क, आवास, खाना, यातायात तथा अन्य शैक्षिक गतिविधिमा पैसा खर्च गर्ने गरेका छन्। अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष 2082-83 मात्रै नेपाली विदेश अध्ययन गर्न जाँदा 1,41,00,000 रुपियाँ र घुम्न जाँदा 67,18,00,000 रुपियाँ खर्च भएको छ। एकै वर्षमा शिक्षा र भ्रमणमा 2,00,000 बाहिरियो शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: कलंकीमा खाना खाजा पसल सञ्चालन गर्दै आएका दोलखाका हरिबहादुर बस्नेत आइतबार कालीमाटी तरकारी बजारमा तरकारी किन्न आएका थिए। केही दिन अघिको तुलनामा अधिकांश तरकारीको मूल्य बढेकाले तरकारीको मूल्यसँगै आफ्नो व्यवसायमा थपिएको दबाव बारे उनले गुनासो पोखे। हरेक जसो तरकारी किलोमै 15-20 रुपैयाँदेखि 50-60 रुपैयाँसम्म महँगो भएको छ। हामीले यहाँबाट महँगोमा किनेर लगे पनि होटलको खानाको मूल्यमा त्यसलाई तत्काल जोड्न मिल्दैन, बस्नेतले भने। दुई दिन अघि खाना खान आएको ग्राहकले दुई दिनपछि खानाको मूल्य किन बढ्यो भनेर सोध्न थाल्छ, तर हामीले महँगो मूल्य तिरेर तरकारी किनेर ल्याएका हुन्छौं। बस्नेतको समस्या अहिले काठमाडौँका होटल तथा खाजा पसल सञ्चालन गर्ने व्यवसायीले भोगिरहेको लागत दबावको एउटा उदाहरण हो, साथै हरेक उपभोक्ताले भोगिरहेको समस्या हो। सड़क अवरुद्ध भएपछि महँगियो ताजा तरकारी शीर्षकमा अभियान आर्थिक अभियान राष्ट्रिय दैनिकमा छापिएको खबर हो यो।
0: मलेसियाली ट्रेड्स युनियन काङ्ग्रेसले श्रमिकको न्यूनतम ज्यालामा 82% भन्दा बढीले वृद्धि गर्न माग गरेको छ। हाल मलेसियामा कार्यरत स्वदेशी तथा विदेशी सबै श्रमिकको न्यूनतम ज्याला 1,700 रिङ्गेट छ। एमटियुसीले मलेसियाको आगामी बजेटमा हालको तलबमा 82% भन्दा बढीले वृद्धि गरी 3,100 रिङ्गेट पुर्याउन माग गरेको हो। हाल मलेसियामा 400,000 भन्दा बढी नेपाली श्रमिक वैधानिक हैसियतमा कार्यरत छन्। उनीहरू प्रत्येकले प्रति महिना 1,700 रिङ्गेट अर्थात 64,000 रुपियाँ हारारीमा तलब पाइरहेका छन्। माग अनुसार तलब बढीमा उनीहरूले मासिक 1,16,000 रुपियाँ भन्दा बढी पाउनेछन्। प्रत्येक वर्षको जनवरी 1 मलेसियाको आर्थिक वर्ष प्रारम्भ हुने गरेको छ। मलेसियामा कामदारको तलब 3,100 रिङ्गेट पुर्याउन माग शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
1: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
1: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली कंग्रेसको 15 महाधिवेशनका लागि वडा तहमा देखिएको सर्वसम्मतिको प्रयास गाउँ नगर अधिवेशनसम्म आइपुग्दा कमजोर बनेको छ। देशभरका अधिकांश पालिकामा नेतृत्व चयनका लागि निर्वाचन भएको छ भने सीमित पालिकामा मात्रै सर्वसम्मत नेतृत्व चयन भएको छ। वडा तहबाट सहमतिमा अघि बढेको अधिवेशन पालिकाहरू र प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय तहमा पुग्दा समूहगत प्रतिस्पर्धा र प्यानल बन्दी खुल्ला रूपमा देखिन थालेको हो। असोज 16, 17, 18, 19 गते हुने महाधिवेशनका लागि कंग्रेसले वडा गाउँ तथा नगर अधिवेशन सम्पन्न गरेर प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन शुरू गरेको छ।
3: बाढी पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको बीपी राजमार्ग सञ्चालनमा आउन अझै 2 दिन लाग्ने भएको छ। सड़क डिभिजन कार्यालय भक्तपुरले बाढी पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको राजमार्ग सुचारू हुनका लागि 2 दिन लाग्ने जनाएको हो।
2: लगातारको वर्षापछि नदीमा आएको बाढी र डुबानका कारण मधेस प्रदेशका जिल्लाको ग्रामीण भागमा जनजीवन प्रभावित भएको छ। शनिबार रातिदेखि आइतबार बिहानसम्म परेको वर्षाले विभिन्न क्षेत्रमा क्षति पुर्याउनुका साथै गाउँ बस्तीका सड़क बाटोमा पानी जमेपछि आवत जावतमै नागरिकलाई समस्या भएको छ।
3: हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै काठमाडौँ जान इन्धन र एलपी ग्यास बाहेकका सवारी साधन पूर्ण रूपमा निषेध गरिएको छ। त्रिभुवन राजपथमा सवारी साधनको चाप बढेपछि उक्त मार्ग भएर इन्धन र एलपी ग्यास बाहेकका सवारी साधन आवागमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबारबाट निषेध गरेको हो।
2: काठमाडौँ उपत्यकामा ग्यास आपूर्तिका लागि ल्याउन लागि 105 ग्यास बुलेट अविरल वर्षाका कारण बाटोमै थुनिएका छन्। बुधबारदेखिको वर्षाका कारण भारतबाट ग्यास बोकेर आएका बुलेट बाटोमै रोकिएका हुन्।
3: अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण देशभर 1013.2 मेगावाट विद्युत आपूर्ति प्रभावित भएको छ। बाढी पहिरोका कारण प्रसारण लाइनमा क्षति पुग्नका साथै जोखिममा रहेका जल विद्युत आयोजनाको उत्पादन समेत सुरक्षात्मक उपाय स्वरूप बन्द गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
2: उद्योगिक व्यवसायले औद्योगिक प्रयोजनका लागि खतरा हुने विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याट तत्काल पुनरावलोकन गरी खारेज गर्न सरकारसँग माग गरेका छन्। उद्योग संगठन मोरङले संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाह समक्ष सुझाव प्रस्तुत गर्दै विद्युत उद्योगको आधारभूत उत्पादन लागत भएकाले यसमा अतिरिक्त कर लगाउँदा समग्र अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता कमजोर बन्ने भन्दै पुनरावलोकन गर्न माग गरेको हो।
3: बागमती प्रदेश सरकारले कृषि तथा पशुपन्छी क्षेत्रमा बजेट घटाउँदै लगेपछि किसानले चिन्ता व्यक्त गरेका छन्। देशलाई कृषि मार्फत आत्मनिर्भर बनाउने भने पनि कृषि क्षेत्र सरकारको प्राथमिकतामा नपरेको उनीहरूको गुनासो छ।
2: स्वास्थ्य बीमाको सदस्य बन्नका लागि अनलाइन प्रक्रिया शुरू भएको छोटो अवधिमै 2500 बढीले सदस्यता लिएको स्वास्थ्य बीमा बोर्डले जानकारी दिएका छन्। बोर्डले नागरिकको स्वास्थ्य बीमाको अभिलेख सहज बनाउन र नागरिकको पहुँच बढाउन गत साउनको अन्तिम सातादेखि अनलाइन पोर्टल जारी गरेको थियो।
3: अब शेयर बजार लगानीकर्ताहरूको मागको आधारमा व्यक्तिगत पुँजीगत लाभकर घटाएर लागू भएको 7 यस्ता लगानीकर्ताहरूले भने 19.94 अर्ब रुपियाँ भन्दा बढी गुमाएका छन्। गत साताको कारोबारमा कुल बजार पुँजी करोड 29.94 अर्ब रुपियाँ घटेको हो। अघिल्लो साताको अन्तिम कारोबार दिन 45.53 अर्ब रुपियाँ भन्दा बढी रहेको कुल बजार पुँजीकरण गत साताको अन्तिम कारोबार दिन भने 45.23 अर्ब रुपियाँ भन्दा बढी कायम भएको हो।

0: बाजे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइ हाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
3: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
4: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमा चित्त बुझाउनु त होला नि
5: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ लहिर जाऊ त्यतैतिर
6: नेपाली खबरमा अब विदेशका खबर दक्षिण अफ्रिकामा 2 गोलीकाण्डमा 30 मृत्यु भएको छ भने 26 घाइते भएका छन् राजधानी जोहनेसबर्गको पश्चिमी क्षेत्रमा रहेको एक बजारमा शनिबार राति भएको गोलीकाण्डमा 20 मृत्यु भएको प्रहरीले जनाएको छ
7: अब खेल खबर विश्व एसियाली खेलकुदको एथलेटिक्स तर्फको पुरुष 800 मिटर दौड़मा नेपालका खेलाड़ी सोम कुमारले नयाँ राष्ट्रिय रेकर्ड बन्छन् सुन कुमारले निर्धारित 800 मिटरको दूरी 1:48.95 सेकेण्डमा पार गरेका छन् त्यस्तै जापानको योकोहामा भएको 11 सितारियो कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनशीपमा नेपालले 2 स्वर्ण 1 रजत र 3 काँस्य गरी 6 पदक समेत जितेको छ नेपालले व्यक्तिगत प्रतिस्पर्धामा 4 र टीम प्रतिस्पर्धामा 2 गरी 6 पदक जित्न सफल भएको छ
6: अब विचार विश्लेषण जुनार बाबु बस्नेतको विचार हरित अर्थतन्त्रको जग शीर्षकमा गोर्खापत्रमा छापिएको छ हरित अर्थतन्त्रको जग बसाउन अब विश्वले ऊर्जा संक्रमणलाई संवेदनशील रूपमै लिनुपर्छ अहिले पनि विश्वको ठूलो हिस्सा कोइला र पेट्रोलियम जस्ता जीवाश्म इन्धनमा आधारित छ यो ऊर्जा प्रणालीलाई क्रमशः जलविद्युत सौर्य वायु र हरित हाइड्रोजन जस्ता नवीकरणीय ऊर्जामा परिणत गरिनुपर्छ जलवायु परिवर्तनका असर न्यूनीकरणको नै मूल आधार हो मार्गचित्र हो
7: जलवायु मुद्दामा हरित स्वच्छ ऊर्जा शीर्षकमा कृष्ण प्रसाद भण्डारीको विचार अन्नपूर्ण पोस्टमा छापिएको छ नेपालले विकासशील राष्ट्रका साझा मुद्दालाई उजागर गर्दै जलवायु परिवर्तनसँग जुझ्न दिगो साझा र एकीकृत प्रयासको प्रवर्तन गर्नुपर्छ नेपाल जस्तो अल्प विकसित तथा हिमाली देशमा जलवायु परिवर्तनको असर अझ गहिरो छ हिउँ पग्लिने क्रम अनियमित वर्षा बाढी पहिरो र अत्याधिक तापक्रमका कारण नेपालको कृषि जलस्रोत जंगल जैविक विविधता स्वास्थ्य पर्यटन र पूर्वाधारमा नकारात्मक प्रभाव पारिरहेको छ
6: हवस् त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
8: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड
9: घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
10: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आइसियु सेवा
9: एनआइसियु पिआइसियु सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
10: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी इसिटी सहितको मनोरोग सेवा
9: युरोलोजीमा एमसिएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
10: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
11: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0564937338 मोबाइल 98550880002
12: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
13: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क
14: 98555 77 0551 र 98555 77 0553।
15: 24 घंटा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मंदिर रोड, भरतपुर 10 स्थित वन। फोन 0556 93 440 493 580 र 98555 26 440।
16: It's 6 o'clock. अहिले 6 बजे को छ।
17: तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
18: आज 2083 साल असोज 12 गते सोमबार, सन् 2026 सेप्टेम्बर 28 तारिक असोज कृष्ण पक्षको द्वितीय तिथि।
19: काया कैरन का साथमा
20: किसान पाइप प्रोडक्ट्स प्राली,
19: राष्ट्रको शान किसान,
20: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
17: आज वार्षिक उत्सव मनाउँदै गरेको सिन्धुलीको सुनकोशी एफएम 90 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौं। मुख्य खबरका शीर्षकहरूबाट।
18: पछिल्लो बाढी पहिरोले कम्तीमा 21 जनाको ज्यान गयो, सयौं विस्थापित, देशभर झरी रोकियो, नारायणी र कालीगण्डकी नदीमा जोखिम कायमै।
17: बाढी पहिरोले अवरुद्ध सडक, आजदेखि क्रमशः खुलाउने तयारी। 1000 मेगावाट बिजुली अवरुद्ध, उद्योगलाई विद्युत कटौती।
18: मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गर्नुको औचित्य पुष्टि हुन नसक्दा प्रहरी र गृह प्रशासनमाथि प्रश्न, कसको आदेशमा घरबाट लगियो भन्ने बारे राज्य समेन्द्रको जवाफ भएन।
17: हर्मुज जलमार्ग खोल्ने बारे इरानको शर्त यथावत, अमेरिकामाथि विश्वास गर्न कठिन रहेको राष्ट्रपति पेजेस्क्यानको भनाई।
18: र एसियाली खेलकुद अन्तर्गत 800 मिटर दौडमा सोमबहादुर कुमालको राष्ट्रिय कृतिमान।
21: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
22: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
21: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
22: फोन नम्बर 0825656601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: बाली टूर यूरो पेंट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: सुन त मेरो कपडा प्याकिङ गर्दियो त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: थोरै बचत धेरै कायदा, बीमा का छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
6: काया कैरनमा अब खबरको सिलसिला। पछिल्लो बाढी पहिरोले चार जिल्लामा कम्तीमा 21 जनाको ज्यान गएको छ भने 5 जना बेपत्ता छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला 4 दिनमा बाढी पहिरो र अविरल वर्षाका कारण यो मानवीय क्षति भएको हो। यस विपदले विभिन्न जिल्लाका 419 परिवारका 1,451 जना विस्थापित भएका छन्। बागलुङ पर्वत, मनाङ, नवलपरासी पूर्व, चितवन, पाल्पा र धनुषा लगायत जिल्ला र आसपासका क्षेत्रमा बाढी, कटान र पहिरोले जनजनको क्षति गरेको छ। मानवीय क्षतिका हिसाबले बागलुङ सबैभन्दा बढी प्रभावित भएको छ। बागलुङमा मात्रै 10 जनाको ज्यान गएको छ भने 1 जना बेपत्ता भएका छन्। मर्स्याङ्दी नदीमा आएको बाढीका कारण मनाङको सबैभन्दा तल्लो क्षेत्रमा पर्ने ताल गाउँ घेरिएको छ। कुनातिर भिर जङ्गल रहेको ताल गाउँको छेउ बग्ने मर्स्याङ्दी नदीले कटान गरेपछि ताल गाउँ बीचमा परेको हो। घट्टे खोलामा आएको बाढीका कारण हिजो बेलुकी मनाङ सदरमुकाम चामेमा मर्स्याङ्दी नदी आंशिक थुनिएको छ। घट्टे खोलासँगै आएको बाढी र पहिरोले नदीको बहाव रोकिएपछि मर्स्याङ्दी र घट्टे खोला मिसिएर ताल बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
7: यसैबीच देशका धेरै ठाउँमा गएको बुधबार बेलुकीदेखि सुरु भएको झरी गैरातीदेखि रोकिएको छ। पश्चिमी क्षेत्रमा हिजो बेलुकीसम्म सक्रिय रहेको वर्षा रातिदेखि रोकिएको हो। पूर्वमा हिजो बिहानदेखि र मध्य भेगमा हिजो दिउँसोदेखि नै झरी रोकिएको थियो। पानी पर्न रोकिए पनि हिजो बाढी आएका नदी खोलाहरूमा अझै जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार नारायणी नदीमा आज दिउँसोसम्म र कालीगण्डकी नदीमा आज बिहानसम्म जोखिम छ। नारायणीको सहायक नदीहरूमा समेत जोखिम रहन सक्ने महाशाखाको भनाइ छ। कर्णाली नदी र महाकाली नदीमा पनि सामान्य जोखिमको अवस्था छ। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका हिमाल र पहाडका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँ तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
6: बाढी पहिरोका कारण 5 दिनदेखि बन्द रहेका मुख्य राजमार्ग र सडक खण्ड आजदेखि क्रमशः खुल्ने प्रहरीले जनाएको छ। पानी पर्ने क्रम रोकिएसँगै पहिरो पन्छाउने काम भइरहेको छ। काठमाडौँ जोड्ने मुख्य नाका पृथ्वी राजमार्गको धादिङ खण्डका विभिन्न ठाउँमा खसेको पहिरो पन्छाउने काम लगभग सकिए पनि गैराति बेनीघाट नजिकै अर्को पहिरो खसेको छ। पहिरो हटाएर आज दिउँसोपछि गाडी सञ्चालनमा आउन सक्ने धादिङ प्रहरीले जनाएको छ। तर कृष्णवीरमा जोखिम कायमै रहेकाले एकपटक राम्रोसँग हेरेर मात्रै गाडी सञ्चालनमा ल्याउने तयारी छ। काठमाडौँ जोड्ने अर्को मुख्य नाका बिपी राजमार्गमा पनि पहिरो हटाउने काम भइरहेको तर सडक कहिले खुल्छ भन्ने यकिन भइ नसकेको काभ्रे प्रहरीले जनाएको छ। मुगलिन नारायणगढ खण्डमा भने पहिरो पन्छाउने काम सकिएको छ। काठमाडौँ हेटौडा जोड्ने कान्ति लोकपथको पहिरो हटाउन बाँकी छ। बाढी पहिरोले नारायणगढ मुगलिन, नारायणगढ बुटोल, कान्ति लोकपथ, सिद्धिचरण राजमार्ग, कालीगण्डकी करिडोर, बागलुङ बेनी सडक, तमर करिडोर, मूलघाट फिदिम, सिक्किम राप्ती राजमार्ग कर्णाली राजमार्ग र बालुवाङ चकचके लिवाङ सडक खण्डको विभिन्न ठाउँमा पहिरो खसेर गाडी आवागमन प्रभावित बनेको सडक विभागले जनाएको छ। लमजुङ मनाङ पर्वत बागलुङ र म्याग्दी मुस्ताङ बीचको सडक सम्पर्क टुटेको छ। यस खण्डमा पर्ने पुल जोड्ने सडक पहुँच सडक बगाउँदा गाडी आवागमन ठप्प बनेको छ। यी ठाउँमा पहुँच सडक बनाएर गाडी चलाउन अझै केही दिन लाग्न सक्ने सडक विभागले जनाएको छ। यस्तै चितवनको नारायणघाट र पूर्वी नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमाथिको पुलमा हिजो बेलुकीदेखि आवाजावत बन्द गरिएको छ। बाढीले बगाएको क्रुज सिप अर्थात् सानो पानी जहाज पुल मुनि अड्किएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै पुलमा आवागमन बन्द गरिएको चितवन प्रहरीले जनाएको छ। अचानक पुल बन्द हुँदा आफ्नो गन्तव्यमा हिँडेका गाडी र यात्रुहरू अलपत्र परेका छन्। पुल मुनि अड्किएको क्रुज सिप निकाल्नको लागि रातभर प्रयास भए पनि सफल हुन सकेको छैन।
7: यसैबीच अविरल वर्षा बाढी र नदी सतहमा भएको अत्यधिक वहावका कारण कम्तीमा पनि न्यूनतम 1000 मेगावाट विद्युत उत्पादन अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको विवरण अनुसार बाढीका कारण कालीगण्डकी करिडोर प्रसारण लाइन अवरुद्ध भएको छ। यो प्रसारण लाइन मार्फत प्रवाह हुने 13 उत्पादन केन्द्रका झण्डै 370 मेगावाट विद्युत उत्पादन बन्द भएको छ। उत्पादन बन्द भएका आयोजनाहरूमा मिस्त्री खोला 42 मेगावाट, नीलगिरी 271 मेगावाट, माफ गर्नुहोला, नीलगिरी 271 मेगावाट, माथिल्लो ठुलो खोला 22.5 मेगावाट, माथिल्लो राहुघाट 48.5 मेगावाट, राहुघाट 40 मेगावाट, नीलगिरी 138 मेगावाट, राहुघाट मङ्गले 35.5 मेगावाट, ठुलो खोला 21.3 मेगावाट, घार खोला 14 मेगावाट, धापा खोला 13.6 मेगावाट, रेले खोला 6 मेगावाट, घमलेदी 5 मेगावाट लगायतका आयोजना बन्द भएका छन्। कालीगण्डकी करिडोर 220 केबी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुस्मासम्मको खण्डमा टावर नम्बर 21 र 22 क्षति पुगेको छ। यस्तै कुस्मा नयाँ बुटवल खण्डको प्रसारण लाइनमा समेत खराबी आएको छ। त्यसबाहेक म्याग्दी स्याङ्जा कास्की लमजुङ र तनहुँ जिल्लामा रहेका थप 14 उत्पादन केन्द्रको झण्डै 630 मेगावाट विद्युत उत्पादन समेत नदीमा अत्यधिक भावका कारण बन्द गरिएको छ। आयोजनाको उत्पादन सुरक्षाको लागि बन्द गरेका आयोजनामा कालीगण्डकी माथिल्लो मादी, सुपर मादी, नामार्जुन मादी, सेती नदी, अप्पर दोर्दी, माथिल्लो मर्स्याङदी, त्यसै गरी मर्स्याङदी मोदी लगायतका जलविद्युत रहेका छन्। बाढी पहिरोका कारण 220 केबी, 132 केबी, 33 केबी तथा 11 केबीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको प्रणालीमा विद्युत क्षमता घटेपछि प्राधिकरणले विद्युत आपूर्ति प्रणाली सन्तुलनका लागि केही उद्योगहरूमा विद्युत खपत घटाई व्यवस्थापन गरिरहेको जनाएको छ। कारोबार दैनिकमा खबर छ।
6: काया कैरनमा हृदयघात र बच्ने उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
8: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरशिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
4: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
8: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
9: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550-77061 र 98550-77053।
10: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
11: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
12: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
13: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
12: ग्रुप राइटर नरेश महतो, गीता महतो।
14: सम्पर्क 97625-73089, 98074-46182 र 98491-95225।
15: पाडीवासीहरूका लागि खुसीको खबर।
16: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
17: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
18: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 9849064977 र 9820205312।
19: बाढी पहिरोले कम्तीमा 21 जनाको ज्यान गयो, सयौं विस्थापित, देशभर झरी रोकियो, नारायणी र कालीगण्डकी नदीमा जोखिम कायमै, बाढी पहिरोले अवरुद्ध सडक आजदेखि क्रमशः खुलाउने तयारी, नारायण घाटको नारायणी पुलमा आवागमन बन्द, 1000 मेगावाट बिजुली अवरुद्ध, उद्योगलाई विद्युत कटौती लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अस्ति मध्यरातीदेखि झण्डै 12 घण्टासम्म नियन्त्रणमा राख्नुको औचित्य पुष्टि गर्न नसक्दा प्रहरी र गृह प्रशासनमाथि प्रश्न उठेको छ। मध्यरातमा निवासमा पुगेर पूर्व प्रधान न्यायाधीश जबरालाई प्रहरीले नियन्त्रणमा लिएकोमा पूर्व न्यायाधीशहरू र अवकाशप्राप्त प्रहरी अधिकृतहरू नै आलोचनामा उत्रिएका छन्। महाराजगञ्जमा घरमा सुतिरहेका जबरालाई उठाएर प्रहरी कार्यालय ल्याउनुको कारण उहाँमाथि सुरक्षा खतरा भएको तर्क प्रहरी अधिकृतहरूले गरेका छन्। तर सरकारले नै बनाएको विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि अनुसार पूर्व प्रधान न्यायाधीश 24 घण्टा सुरक्षा घेरामा रहन्छन्। उहाँलाई चुनौती हुँदा सुरक्षाकर्मी थप गर्नुपर्नेमा प्रहरी कार्यालय लगेर दिनभर राखिएको छ। मानवाधिकार आयोगको टोलीलाई समेत उहाँसँग भेट्न दिइएन। प्रहरी

0: रहेको हो। सिधै अपराध अनुसन्धान कार्यालयलाई प्रयोग गरिएकाले यो विषय सुरक्षा चुनौतीसँग मात्र सम्बन्धित नदेखिएको उहाँले बताउनुभयो। जबरालाई हठात नियन्त्रणमा लिएको विषयप्रति पूर्व न्यायाधीशहरूले पनि प्रश्न उठाएका छन्। पूर्व न्यायाधीश बलराम केसीले राति 2 बजे नियन्त्रण गर्नुको कारण बुझ्न नसकेको बताउनुभयो। सुरक्षाकर्मीकै निगरानीमा रहेको मानिस भएकाले रातको समयमा नियन्त्रणमा लिन जरुरी थिएन उहाँले भन्नुभयो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका पूर्व प्रमुख समेत रहनुभएका हेमन्त मल्ल ठकुरले सुरक्षा चुनौतीका भरमा प्रहरी कार्यालयमा लैजाने नियन्त्रणमा लिने अभ्यास विगतमा नभएको उहाँको भनाइ छ। आजको कान्तिपुरमा खबर छ।
1: अब स्वास्थ्यको प्रसङ्ग। नेपालमा मुटु तथा रक्त नली सम्बन्धी रोग अहिले जनस्वास्थ्यको मुख्य चुनौती बन्दै गएको छ। त्यसमध्ये हृदयघात एक हो। हृदयघातका कारण युवा अवस्थामै ज्यान जाने क्रम बढ्दो छ। हिजोसम्म सामान्य रूपमा हिँडुल गरिएको मानिस 81 ढलेर ज्यान जानुको एउटा मुख्य कारण पनि मुटुको रक्त नलीमा अचानक अवरोध उत्पन्न हुनु हो। हृदयघात मुटु रोगमध्ये 81 हुने र तत्काल उपचार नपाएमा ज्यान समेत जान सक्ने गम्भीर अवस्था हो। धेरैजनाको लक्षण पहिचान गरेर अस्पताल तत्काल नपुर्याउँदा ज्यान गइरहेका छन्। हृदयघात कतिपय अवस्थामा साइलेन्ट किलर पनि भनिन्छ। हृदयघातको समयमै पहिचान कसरी गर्ने भन्ने बारेमा साथी सम्झना महर्जनले मुटु शल्य चिकित्सक डाक्टर प्रेमराज वैद्यसँग कुरा गर्नु भएको छ।
2: हृदयघात हुनको लागि चाहिँ धेरैवटा चिजले असर गर्छ। सबभन्दा पहिलो चिज चाहिँ कोलेस्ट्रल नै जमा हुने भएकोले हामीलाई खराब गर्ने कोलेस्ट्रल नै कम गर्नुपर्छ भने मधुमेह भएको सुगरको रोगीहरूलाई हृदयघात बढी हुन्छ। उच्च रक्तचाप भएको मानिसहरूलाई बढी हृदयघात हुन्छ। धुम्रपान गर्ने मानिसहरूलाई पनि हृदयघात एकदम बढी हुन्छ। ताकि धमनीभित्रको इन्टिमा भन्ने चिज जब च्यातिन्छ अनि त्यो बेलामा रगतमा भएको सेतो कणहरू जम्मा भएर रगतको थेग्रा बनेर चाहिँ त्यो पुरै बन्द हुने। त्यसकारण हिजोसम्म हिँडिरहेको मान्छे अचानक हृदयघात भएर मृत्यु हुने चाहिँ त्यो धमनी बन्द भएर नै हुने हो।
3: हृदयघात हुँदा चाहिँ देखिने प्रमुख लक्षणहरू चाहिँ के हुन्?
2: हृदयघात हुनुभन्दा अगाडि यो धेरै अगाडिदेखि सानो सानो लक्षणहरू चाहिँ देखाइरहेको हुन्छ। मानिसले त्यसलाई चाहिँ सिरियसली लिएको हुँदैन। अलिकति उकालो चढ्दाखेरि अलिकति त्यो देब्रे हात अलिक भारी भयो जस्तो, छातीमा अलिक भारी अनुभव जस्तो, धड्कन अलिक बढेको जस्तो, धड्कनमा अनियमित भएको जस्तो, श्वासमा जस्तो, तर एकछिन आराम गर्ने बित्तिकै सबै चिज नै नर्मलमा हुन्छ। यो चाहिँ लक्षण कम्तीमा पनि 6 महिना वर्ष दिन अगाडि पटक पटक आइसकेको हुन्छ। त्यो बेलामै मुटुको चाहिँ सबै जाँच गऱ्यौँ भने पत्ता लाउन सकिन्छ। कुनै कुनै बेलामा त सबै नर्मल छ तर पनि हृदयघात हुन सक्छ।
3: हृदयघातको लक्षण देखिने बित्तिकै परिवार अथवा नजिकको जो छन् उसले चाहिँ के गर्न हुँदैन र के गर्नै पर्छ?
2: सबभन्दा चाहिँ हृदयघातको लक्षण कसै कसैलाई यो पेटमा दुखेर ग्यास्ट्रिक भएको जस्तो मात्रै पनि हुन्छ अनि मानिसहरू चाहिँ यो डाइजिन ट्याब्लेट एन्टासिडहरू खाएर चाहिँ भोलि मात्रै अस्पताल जाउँ भनेर बस्ने चलन धेरै छ। तुरुन्तै गएर इसिजी एउटा नजिकको अस्पतालमा गएर गरिहाल्नु पर्छ। अब एकदम छाती बेसेर नै दुखिसक्यो तर इसिजी कहिले कहिले नर्मल छ भने पनि मुटुको अस्पतालमा नै पुग्नुहोस्।
3: मुटु स्वस्थ राख्ने उपाय चाहिँ के हुन् त?
2: 80% हृदयघात चाहिँ हामीले पुरै रोक्न सक्छौँ। पहिलो चाहिँ उच्च रक्तचाप नै हो, नियन्त्रणमा राख्ने, डायबिटिज सुगरलाई नियन्त्रणमा राख्ने, कोलेस्ट्रोललाई नियन्त्रणमा राख्ने, मानसिक तनावलाई एकदम कन्ट्रोलमा राख्ने र धुम्रपान पुरै छोड्ने भने यति 5 चिजले पनि हाम्रो मुटुलाई चाहिँ एकदम बचाउन सकिन्छ।
1: मुटु रोग विशेषज्ञ डाक्टर प्रेमराज वैद्यसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बाढी र डुबानबाट बच्न के गर्ने?
5: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
4: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
5: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
4: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौँ।
5: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौँ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: मधुरको घडेरी मात्र 12,80,000
1: घडेरीका विशेषताहरू
0: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र ओडा कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित
2: जग्गा धनी सिधा सम्पर्क 98 1 72 88 254 र 98 456 90 042
3: अनुहार भरि कालो पोतो छन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थाले तबदेखि मलाई सबैले यस्तै भन्छ
4: अब बाँकी खबर काठमाडौँ उपत्यकामा तरकारीको भाव बढेको छ बजारमा उपभोक्ता महँगीको तरकारी किन्न बाध्य भएका छन् तर उपत्यकासम्म तरकारी ल्याउने किसानको अवस्था भने ठिक उल्टो छ बारीमा उत्पादन तयार छ तर सडक अवरुद्ध हुँदा बजारसम्म पुर्याउन सकेका छैनन् अविरल वर्षासँगै आएको बाढी र पहिरोले सडक तथा पुलमा क्षति पुर्याउँदा देशको दैनिक आपूर्ति प्रणाली प्रभावित भएको छ काठमाडौँ उपत्यका उत्पादनभन्दा बढी उपभोगमा निर्भर सहर हो यहाँ खपत हुने अधिकांश तरकारी फलफूल चामल दाल तेल लगायतका वस्तु धादिङ नुवाकोट काभ्रे मकवानपुर चितवन लगायतका जिल्लाबाट आउने गर्छ भारतबाट समेत ठूलो परिमाणमा कृषि उपज भित्रिन्छ तर मूल्य वृद्धिको सम्पूर्ण भार आपूर्ति अवरोधकै कारण भएको हो वा त्यसको फाइदा उठाएर थप मूल्य बढाएको भन्ने स्पष्ट छैन धादिङ काभ्रे र मकवानपुर लगायतका किसानले उत्पादन गरेको तरकारी सडक अवरुद्ध हुँदा बजारसम्म पुर्याउन सकेका छैनन् सहरमा महँगोमा तरकारी बिक्री भइरहँदा गाउँमा किसानले उत्पादनको उचित मूल्य नपाउने अवस्था सृजना भएको खबर अन्नपूर्ण पोस्टमा छ
5: अब विदेशको खबर अमेरिका र इरान बीच द्वन्द्व अन्त्य गर्ने प्रयास भइरहे पनि हर्मुज जलमार्ग खोल्ने विषयमा सहमति जुट्न सकेको छैन इरानले आफ्ना शर्त पूरा नभएसम्म जलमार्ग नखोल्ने अडान दोहोऱ्याएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको योजनालाई अस्वीकार गर्नुभएको छ इरानी विदेश मन्त्री अब्बास अरागचीले इरान वार्ता र कूटनीतिबाट पछि नहटेको तर आफ्ना अधिकार र शर्तमा पनि सम्झौता नगर्ने बताउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् उहाँका अनुसार इरानले कतार मार्फत अमेरिकासँग जलमार्ग खोल्न सकिने ठोस योजना प्रस्तुत गरेको छ इरानको प्रस्तावमा मध्यपूर्व लेबनान र यमनमा जारी सैन्य गतिविधि अन्त्य गर्नुपर्ने रोक्का गरिएका इरानी सम्पत्ति फुक्का गर्नुपर्ने इरानी तेलमाथिका प्रतिबन्ध हटाउनुपर्ने तथा अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने लगायतका शर्त छन् विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज बन्द हुँदा अन्तर्राष्ट्रिय ऊर्जा व्यापार र समुद्री व्यापारमा ठूलो असर परेको छ इरानी राष्ट्रपति मसुद पेजिस्कियानले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुभएको छ उहाँले इरान वार्ताबाट पछि नहटेको तर विगतका अनुभवका कारण अमेरिकामाथि विश्वास गर्न कठिन रहेको बताउनु भएको छ यसैबीच इरानले अमेरिकी पानीमुनि चल्ने मानवरहित उपकरण अर्थात् ड्रोन कब्जामा लिएको दावी गरेपछि दुई देशबीचको तनाव थप बढेको छ
4: अब खेल खबर विश्व एसियाली खेलकुद अन्तर्गत पुरुष 800 मिटर दौडमा सोमबहादुर कुमारले राष्ट्रिय कीर्तिमान बनाएका छन् जापानको नागेवा सिटी मुजिहो पार्क एथलेटिक स्टेडियममा हिजो भएको हिट एकमा कुमारले 1:48.95 दूरी पार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाए त्रिभुवन आर्मी क्लबका कुमार 8 खेलाडीमध्ये 5 स्थानमा रहे यसअघि कुमारकै नाममा 1:49.55 राष्ट्रिय कीर्तिमान थियो नयाँ राष्ट्रिय कीर्तिमान बनाए पनि सोम फाइनलमा पुग्न भने सकेनन् 24 खेलाडीमध्ये उनी समग्रमा 8 स्थानमा रहेका छन्
5: काया कैरनमा अब केही खबर संक्षेपमा नेपाली काङ्ग्रेसमा संस्थापन गगन थापा र इतर पक्षीय निवर्तमान सभापति शेरबहादुर देवालले समानान्तर 15 महाधिवेशन प्रक्रिया अघि बढाएका छन् संस्थापन पक्षीय वडा र पालिका अधिवेशन हुँदै क्षेत्रीय अधिवेशन गर्दैछ भने इतर पक्षले 15 असोजमा वडा अधिवेशन गर्दैछ संस्थापन पक्षको महाधिवेशन यही 16-19 असोजमा र इतर पक्षको 21-23 मङ्सिरमा 15 महाधिवेशन गर्ने कार्यतालिका छ
4: हेटौडाबाट त्रिभुवन राजपथ हुँदै काठमाडौँ जान इन्धन र एलपी ग्यास बाहेकका गाडीहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ त्रिभुवन राजपथमा गाडीहरूको चाप बढेपछि यो मार्ग भएर इन्धन र एलपी ग्यास बाहेकका गाडीहरू आवागमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले हिजोबाट निषेध गरेको हो
5: चीन तर्फको तेस्रो महत्वपूर्ण व्यापार नाका कोरोला नाका पनि अवरुद्ध भएको छ। शनिबार आइतबार हिजो परेको अविरल वर्षापछि आएको बाढी पहिरोले सडक अवरुद्ध पारेपछि जोमसुम कोरोला नाका समेत बन्द भएको हो। बाढी पहिरो तथा हिमपातका कारण अहिले कोरोला नाकाबाट हुने व्यापार समेत रोकिएको नेपाल हिमालयन सीमापार व्यापार संघका अध्यक्ष रामहरि कार्कीले जानकारी दिनुभयो।
4: बजारमा खसी कुखुरा राँगा बङ्गुर सबै मासुको भाव अचाक्ली बढेको छ। गएको चैतमा देखिएको बर्ड फ्लूका कारण कुखुराको मासु कुखुराको अन्डा र खसीको मासुको भाव बढेको व्यवसायीको तर्क छ। यस्तै राँगा र बङ्गुरको मासुको भाव समेत माग अनुसार आपूर्ति हुन नसकेको र ढुवानी लागत बढेको कारण देखाएर वृद्धि गरिएको छ।
5: सरकारले डाक्टर र अस्पतालमाथि आक्रमण गर्नेलाई कडा कारवाही गर्ने गरी ऐनको मसौदा संशोधन गरेको छ। अस्पतालमा तोडफोड आगजनी गर्ने र डाक्टरमाथि कुटपिट तथा आक्रमण गर्नेमाथि चर्को जरिवाना र सजायको व्यवस्था सहितको स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 संसदमा दर्ता भएको हो। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका अनुसार अस्पताल र स्वास्थ्य कर्मीमाथि आगजनी तोडफोड र हातपात गर्नेमाथि दण्ड सजाय बढाइएको छ। हालसम्मको कानुनमा कैद वा जरिवाना मध्ये एउटा सजाय मात्रै हुन सक्थ्यो। नयाँ विधेयकले दोषी ठहरिए कैद र जरिवाना दुवै भोग्नुपर्ने व्यवस्था समेटेको छ।
4: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीका प्रतिनिधिले त्रिवी क्रिकेट र माथिल्लो मुल्तानी क्रिकेट मैदानको निरीक्षण गरेका छन्। आइसिसीको 9 सदस्यीय टोलीले अर्को वर्ष नेपाल र बङ्गलादेशले संयुक्त रूपमा आयोजना गर्न लागेको आइसिसी 19 वर्ष मुनिको महिला विश्वकप 2027 अघि हिजो मैदानको निरीक्षण गरेको हो।
5: सरकारले चिनीको सहज आपूर्ति र सर्वसुलभ बिक्री भइरहेको दावी गरिरहेका बेला बजारमा भने तोकिएको मूल्यभन्दा 30-50 रुपियाँसम्म बढीमा चिनी बिक्री भएको पाइयो को खबर आजको कान्तिपुरले लेखेको छ।
4: वैदेशिक रोजगारीमा जाने महिला कामदार खाडीबाट युरोपतर्फ आकर्षित हुन थालेका छन्। संख्या र गन्तव्य देश भएको परिवर्तनले विदेशमा रोजगारी खोज्ने महिलाको प्रवृत्तिमा विविधता देखिएका कारण युरोपतर्फको आकर्षण बढेको छ।
5: र सरकारले नवयुवा आन्दोलनका शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा प्रदान गर्ने भएको छ। यसका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई निशुल्क शिक्षा प्रदान गर्ने सम्बन्धी मापदण्ड 2083 जारी गरिसकेको छ। काया कैरनमा अब पालो उखानको
4: आपदमा हिम्मतले काम लिनुपर्छ।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
4: पछिल्लो बाढी पहिरोले कम्तीमा 21 जनाको ज्यान गयो। सयौं विस्थापित देशभर झरी रोकियो। नारायणी र कालीगण्डकी नदीमा जोखिम कायमै।
5: बाढी पहिरोले अवरुद्ध सडक आजदेखि क्रमशः खुलाउने तयारी। 1000 मेगावाट बिजुली अवरुद्ध। उद्योगलाई विद्युत कटौती।
4: मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गर्नुको औचित्य पुष्टि हुन नसक्दा प्रहरी र गृह प्रशासनमाथि प्रश्न। कसको आदेशमा घरबाट लगियो भन्ने बारे राज्य संयन्त्रको जवाफ भएन।
5: हर्मुज जलमार्ग खोल्ने बारे इरानको शर्त यथावत। अमेरिकामाथि विश्वास गर्न कठिन रहेको राष्ट्रपति पेजेस्कियानको भनाई।
4: र एसियाली खेलकुद अन्तर्गत 800 मिटर दौडमा सोमबहादुर कुमालको राष्ट्रिय कीर्तिमान।
5: र अन्त्यमा आजको कार्टुन। आज हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौँ। जेमा पनि केही न केही खोट देखाइहाल्ने धेरै नेपालीको प्रवृत्तिलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ एउटा चिया पसल छ। दुईजना मान्छे चिया पिउँदै पत्रिका पढिरहेका छन्। पत्रिकामा राष्ट्रसङ्घ महासभामा प्रधानमन्त्रीको भाषण पढेर र फोटो हेरिसकेपछि एकजनाले भन्दैछन्, देशको बारेमा जेसुकै भनौँ तर कालो चस्मा चाहिँ लाउनु हुने थिएन क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। यात्रामा निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।

0: त्यस्तै प्रदेश भएको हुनाले प्रदेशलाई अलिकति अब चुस्त दुरुस्त बनाउने, यसलाई अलिकति कामकाजी बनाउने, यसलाई चाहिँ एकदम सबै अधिकार दिएर पहिला सङ्घले आफूले दिनुपर्ने अधिकार सबै रिसोर्सदेखि लिएर मेकानिजमदेखि लिएर अब सबै कुराहरूमा कानुनदेखि लिएर सबै कुराहरूमा सङ्घले प्रदेशलाई सहयोग गर्नु पर्यो, सबै अधिकारहरू दिनु पर्यो। अधिकार दिइसके पछाडि कार्यान्वयन गर्न सकेन भने, काम गर्न सकेन भने त यहाँ काम गर्न सकिनस् भन्नु पर्यो। अधिकारै नदिएर सकेन, अधिकारै नदिएर भएन, पुरै संविधान प्रमोजिङको फुल प्र्याक्टिस गर्नु पाएकै छैन, अनि मान्छेहरूले एकचोटि मान्छेहरूले संहिता ठिक छैन भनिरहेछन्, अनि जो चाहिँ सेवा लिइरहेको छैन तिनै मान्छेहरूले फेरि एकचोटि मान्छेहरू संहिता ठिक छैन भन्ने भाष्यहरू निर्माण गरेको छन्, खर्चिलो भयो भन्ने भाष्यहरू पनि बनाएको छन्। तर यथार्थमा हामीले डेटामा बसेर हेऱ्यो भने, हामीले स्टडी गऱ्यो भने त्यस्तो अवस्थाहरू चाहिँ छैन। संहितालाई मजबुत बनाउनुपर्छ, सबलीकरण गर्नुपर्छ र यसलाई कामकाज पुरै अधिकार काम गर्न सक्ने बनाउनुपर्छ। यो संविधान भनेकै अहिले संहिता नै गर्छ।
1: अब संहितालाई बलियो बनाउनुपर्छ, मजबुत बनाउनुपर्छ भन्ने बहस र चर्चा चाहिँ पटक पटक हुन्छन्, तर संहितालाई कमजोर पार्न, संहितालाई चाहिँ अभ्यस्त नबनाउन, संहितालाई अधिकार सम्पन्न नबनाउन स्थानीय तह र प्रदेशलाई केन्द्रले सेन्ट्रलाइजेसनै गर्ने खालका गतिविधि त यसभन्दा अगाडि गर्दै गयो नि त, होइन? 72 अहिलेसम्म
0: लामो समय केन्द्रीकृत मानसिकता हो। यो केन्द्रीकृत मानसिकता के छ भने हामी अरूलाई अधिकार दिने कुरामा हामी पनि चाहिँ गर्ने, युवाहरूले अब अग्रजहरूले युवाहरूलाई अधिकार दिने कुरामा, बाबा आमाले छोराछोरीलाई अधिकार दिने कुरामा सरकारमा पनि त्यही खालको प्रवृत्तिहरू आइभएको। यो हाम्रो चाहिँ हाम्रो पुरानो हाम्रो हामी जसरी हुर्काएको छौँ, जसरी बाँचेको छौँ, जहाँ छौँ त्यही मानसिकतामा हामी फँसिरहेको हो। तर यथार्थमा हामी अब संविधान प्रमोजन नै अगाडि बढ्नु पर्ने हुन्छ, संविधानको स्पिड भन्नु बाहिर हामी जान सकिँदैन।
1: हस् प्रकाश पन्तजी, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: हुन्छ, धेरै धेरै धन्यवाद।
1: महोदय, नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्त आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
4: अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
5: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
4: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
6: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
7: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
2: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
8: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
9: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
7: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
2: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
7: प्रोप्राइटर नरेश महतो, गीता महतो।
2: सम्पर्क 97625-73089, 98074-46182 र 98491-95225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौं जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई
5: सबैका लागि ब्याङ्क पीस होम इन्टरनेट।
6: यतिखेर हाम्रो बीचमा नेकपा एमालेका नेता पूर्व मन्त्री शेरबहादुर तामाङ हुनुहुन्छ। शेरबहादुर जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। नमस्कार, गुड मर्निङ शेरबहादुर जी, सुन्नुहुन्छ? आराम हुनुहुन्छ? धेरै समयपछि कुराकानी भयो तपाईँसँग। होइन, पार्टीको निकै ठुलो रस्साकसी थियो, मैजहरू टर्यो होइन अहिलेलाई तत्काललाई एमाले भित्रको?
7: पार्टीभित्र त थिएन, पार्टी बाहिर चाहिँ बढी थियो।
6: होइन, पार्टीभित्र पनि त सुरुमा शङ्कर पोखरेलले प्रतिवेदन लेख्नुभयो, त्यसपछि बादल रामबहादुर थापा बादलले लेख्नुभयो, जब लेपन चाहिँ प्रदीप गेवालीले लाउनुभयो तब अलिअलि शान्त भयो।
7: होइन, केही कन्फ्युजनहरू थियो, त्यसलाई त केन्द्रीय कमिटीको बैठकले सबै अब एक खालको सुल्झाएर अगाडि बढेको छ।
6: कसरी सुल्झायो? अब केपी शर्मा ओलीको विकल्प हुन सक्दैन, सुल्झियो होइन त अब?
7: त्यो त अब हाम्रो पार्टीभित्र आन्तरिक छलफलमा केपी शर्मा ओलीको विकल्पको बारेमा त्यो बाहिर चर्चा भए अनुसारको त्यो तहको छलफल चाहिँ थिएन।
6: तहको छलफल त किन थिएन? आफै अध्यक्षता गर्ने, आफै कार्यक्रम सञ्चालन गर्ने, महासचिवलाई बाइपासै गर्ने, त्यो त देखियो नि त, मोबाइलै लग्न नपाइने। तपाईँले मोबाइल कहाँ राख्नु भएको थियो, काउन्टरमा बाहिर?
7: होइन, बैठक त अध्यक्षले नै चलाउनुहुन्छ नि त, अध्यक्षले चलाउनुहुन्छ, महासचिवले चलाउनुहुन्छ, यो साधारण कुरालाई लिएर किन बहस गर्नु पर्यो?
6: होइन, महासचिवले पनि त चलाउनु भएको थियो नि त यसअघि त, होइन?
7: सामान्य विषय हो त, बैठक त अब कहिले काहीँ उहाँहरू व्यस्त हुँदा अर्कोले पनि चलाउँछ।
6: बैठकमा मोबाइल बन्द थियो होइन, बाहिर कहाँ राख्नु भएको थियो काउन्टरमा?
7: अनि त्यस्तो थिएन,
6: मोबाइल उठाउनै पाइँदैन, मोबाइल लग्नै मिल्दैन भन्ने खालको विषय।
7: बैठक त कुन बैठकमा मोबाइल उठाएर, भित्र बैठक चलिरहेको बेलामा मोबाइल उठाएर कुरा गर्न पाइन्छ र कसको बैठकमा?
6: अनि त्यो भएपछि त्यो
7: कालेको बैठकमा चाहिँ पाउनु पर्छ, अरूको बैठकमा चाहिँ पाउनु पर्दैन भन्ने हुन्छ र कुन चाहिँ बैठकमा पाउँछ तपाईँले? त्यो अलिकति सामान्य कमन सेन्सको कुरा होला नि त।
6: होइन, आइसियुमा बस्या हो कि बैठकको कक्ष कार्यकक्षमा बस्या हो भन्ने विषय हो।
7: बैठकभित्र मोबाइल उठाएर मोबाइलको घन्टी बजेर अनि हेलो हेलो के छ भन्दै कुरा गर्न पाइन्छ र कसको बैठकमा पाइन्छ?
6: होइन, तपाईँहरू यसैमा रिल्याक्स गरिरहनु भएको छ, ठिकै छ।
7: यो सामान्य कमन सेन्सको कुरा हो नि, बैठकभित्र बैठक त बैठक जस्तो हुन्छ नि, बैठकमा चाहिँ इन जेनरल अरू सबै त्यो मोबाइलको घन्टीहरू बज्ने, मोबाइलमा कुरा गर्दै गर्ने कुन चाहिँ बैठकमा हुन्छ, कुन पार्टीको बैठकमा हुन्छ, कुन अरू बैठकहरूमा हुन्छ, कुन कम्पनीको बैठकमा हुन्छ?
6: केन्द्रीय कमिटीले
7: सामान्य नर्मल कुरा हो कि, यस्तो नर्मल कुराको बारेमा बहस नगर्नु।
6: केन्द्रीय कमिटीले सुल्झायो सबै समस्याहरू होइन त्यसो भए?
7: हो, केन्द्रीय कमिटिको बैठकले यी सबै कुराहरू अब ठिक हो, तपाईँले भने जस्तै केही कन्फ्युजनहरू थियो अलिकति, हामीले हाम्रो सचिवालयको बैठकबाट निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन भनेर एउटा चाहिँ कार्यदल बनेको थियो, त्यो कार्यदल बनिसके पछाडि देशभरिबाट, यद्यपि अब त्यो कार्यदलभन्दा अगाडि पनि देशभरिबाट समीक्षा रिपोर्टहरू चाहिँ बुझाउनको लागि, जिल्लाहरूबाट बुझाउनको लागि भनिएको थियो, त्यो सबै आइसकेका थिए र त्यो आएर त्यसको चाहिँ प्रतिवेदन तयार गर्नुपर्नेमा त्यो प्रतिवेदन तयार नभइकनै अब केही अपुष्ट प्रतिवेदनहरूको हवाला दिँदै फेरि पनि तल बहस चलाइयो, यो गलत थियो र अनि त्यस पछाडि त्यो प्रतिवेदन कुनै प्रतिवेदन आधिकारिक रूपमा पार्टीको कुनै ठाउँमा सब्मिट नभइकनै अनि त्यस पछाडि चाहिँ तल चाहिँ अपुष्ट प्रतिवेदनका अपुष्ट कुराहरू केही नेताहरूका केही दृष्टिकोणहरूको आधारमा तल चाहिँ बहस जुन चलाइयो त्यो नै गलत थियो। त्यस पछाडि त्यसले अलिकति व्यापकता बाहिर चाहिँ अब एमालेभित्र पुनर्गठन हुँदैछ, पार्टी अध्यक्ष हटाइँदैछ, केपी ओली चाहिँ हट्ने हो भन्ने जस्ता बाहिर तपाईँहरूको बिचमा बढी चर्चा हुन पुग्यो अनि त्यही कुराको आधारमा पार्टी केन्द्रीय कमिटिको बैठकमा के किन हुन्छ, एमाले चाहिँ फुटि नै हाल्छ कि, एमाले त अब केपी ओली हटाइ नै हाल्छ कि भन्ने जस्ता समाचारहरू अब बनाउनलाई सजिलो भयो।
6: केपी ओलीलाई राख्नुहोस् कि केपी ओलीलाई आजीवन अध्यक्ष बनाउनुहोस् कि त्यो नेकपा एमालेको विषय
7: तर एमाले भन्दा बाहिर चाहिँ त्यो बढी चर्चा भयो, बढी हल्ला भयो।
6: तर जेएनजी विद्रोहले त रिफर्म चाहेको थियो, परिवर्तन चाहेको थियो, पुस्तान्तरण चाहेको थियो, एमालेमा पनि परिवर्तन होस् भन्ने चाहेको थियो होइन, त्यो हुन सकेन नि त, समस्या भयो नि त तामाङ।
7: होइन, हाम्रो पार्टीभित्र हामीले करिब करिब 9 महिना अगाडि राष्ट्रिय महाधिवेशन सम्पन्न गरेर त्यहाँभित्र चुनाव पनि भयो, केपी ओलीलाई हटाउनु पर्छ, अर्कोलाई अध्यक्ष बनाउनु पर्छ भन्ने पनि मत थियो। केही मतको आधारमा कमरेड ईश्वर पोखरेल पनि त्यहाँ उम्मेद्वार हुनुहुन्थ्यो, उहाँले पनि केही मत पाउनु भएको छ। उहाँले ईश्वर पोखरेलले मत पाउने भनेको मत चाहिँ के थियो भन्दा एमालेभित्र केपी ओलीको एगेन्स्टमा केपी ओलीलाई होइन, अब हामी अर्कोलाई बनाउँछौँ भन्ने मतै हो। केही मत त पाउनु भएको छ, केही प्रतिशत मत पाउनु भएको थियो, तर त्यो त टुङ्गियो महाधिवेशनबाट। टुङ्गिए पछाडि त केपी ओलीलाई 5 वर्षको लागि पार्टीको अध्यक्ष हो भनेर चाहिँ हामीले निर्वाचित गरिसके पछाडि यो त त्यति बेलै टुङ्गिएको विषय हो। त्यसैले अब यो यो कार्यकालभरि उहाँ नै अध्यक्ष, उहाँ नै अध्यक्ष हुनुहुन्छ र अब एमालेभित्र पुनर्गठनको नाममा अध्यक्ष फेर्नुपर्छ भन्ने बहस समाप्त भएको छ।
6: भनेपछि अब केपी ओलीको हाईकमान्डमा एमाले दौडियो होइन त त्यसो भए?
7: हामी त्यही अनुसार अहिले चाहिँ एउटा प्रतिवेदन पारित गरेका छौँ, सर्वसम्मत पारित गरेका छौँ, एकमतका साथ पारित गरेका छौँ, कतै त्यहाँ चाहिँ तपाईँको चाहिँ फरक मत रहेन, अनि हाम्रो हर निर्णयहरू त्यहाँ चाहिँ एकमतका साथ भएको छ, सर्वसम्मत भएको छ। त्यसैले अब सर्वसम्मत निर्णय गरेर अगाडि बढिसके पछाडि अब त्यही अनुसारका चाहिँ अब कार्ययोजनाहरू तयार गरेर हामी पार्टी निर्माणको प्रोसेसमा अगाडि बढ्छौँ।
6: शङ्कर र विष्णु पौडेलजीहरूलाई कसरी मनाइयो?
7: अब हो त्यो पार्टीको बैठकभन्दा अगाडि उहाँहरूको नामलाई लिएर केही कन्फ्युजनहरू थियो, केही कन्फ्युजनहरू भएको पनि हो, तर जब बैठकको चाहिँ दोस्रो दिन उहाँहरूले चाहिँ आफूलाई त्यहाँ बैठकको सुरुवातमै उहाँहरूले क्लियर गर्नुभयो, त्यहाँ चाहिँ वक्तव्य राखेर क्लियर गर्नुभयो, यो कुनै यो जुन हल्ला चले अनुसारको केही पनि होइन भन्ने ढङ्गले उहाँहरूले त्यो वक्तव्य क्लियर गरिसके पछाडि त हामीले त्यही बुझ्छौँ नि। बैठकमा उहाँले आधिकारिक रूपमा आफ्नो चाहिँ धारणा राखिसक्नु भए पछाडि
6: के भन्नुभयो? आदरणीय अध्यक्षज्यू, अब तपाईँकै नेतृत्वमा हामी जान तयार छौँ, तपाईँले एकदम राम्रो गर्नुभएको छ, निर्वाचनमा एमाले खत्रै पोजिसनमा ल्यायो भनेर भन्नुभयो उहाँहरूले?
7: होइन, उहाँहरूले चाहिँ त्यहाँ पार्टी अध्यक्षज्यूले प्रस्तुत गर्नुभएको जुन प्रतिवेदन हो त्यो प्रतिवेदन चाहिँ विभिन्न तहका छलफल, विभिन्न तहका समीक्षा, ती सबैको सार संक्षेपको रूपमा आएको प्रतिवेदन हो। यसमा कुनै कन्फ्युजन नरहोस् र हामी चाहिँ अहिले वर्तमान स्थितिमा पार्टी अध्यक्षलाई हटाएर जाने खालको कुनै पनि मुभमेन्टमा हाम्रो कुनै सोच पनि थिएन, हाम्रो कुनै दृष्टिकोण त्यस्तो कुनै भनेको पनि थिएन, त्यो अनुसारको हामीले चाहिँ छलफल पनि गरेको थिएन। त्यसो भएको हुनाले सिङ्गो पार्टी पङ्क्ति, सिङ्गो केन्द्रीय कमिटी, यसमा चाहिँ तपाईँहरू विश्वस्त हुनुहोस् भनेर उहाँहरूले वक्तव्य राख्नु भइसके पछाडि हामीले बुझ्ने त त्यही होला नि त। बाहिरबाट उहाँहरूले आधिकारिक रूपमा केन्द्रीय कमिटीको बैठकमा हाम्रो अगाडि आफ्नो दृष्टिकोण राखिसके पछाडि उहाँहरूको मनमा के होला भनेर अनि बाहिर बाहिर अरू खोज्दै त हामी हिँड्दैनौँ नि त।
6: भनेपछि एमाले भित्रको विवाद चाहिँ अब विद्यादेवी भण्डारीले वरिष्ठ नेता बनाइसके पछाडि सुल्झियो, विधानमै नभएको
7: ठिक छ, यो
6: चाहिँ
7: ठिक छ। त्यसमा पनि के हुन्छ भने केन्द्रीय
6: कमिटी
7: दुई महाधिवेशन बिचको एउटा सर्वोच्च संस्था नै केन्द्रीय कमिटी हो। केन्द्रीय कमिटीले अहिले पारित गरेको यो विषय अब राष्ट्रिय प्रतिनिधि परिषदको चाहिँ बैठक बस्यो भने त्यो बैठकमा अनुमोदन हुन्छ, र त्यो बैठक बसेन भने फेरि विधान महाधिवेशनमा हामीले चाहिँ त्यसलाई प्रस्तावलाई लिएर जान्छौँ। त्यो महाधिवेशनले पारित गर्यो भने त्यो कार्यान्वयन हुन्छ, पारित गरेन भने यो बिचको अवधिमा उहाँ चाहिँ वरिष्ठ उपाध्यक्षको रूपमा काम
6: गर्नुहुन्छ। तपाईँले जानकारी छ कि छैन तामाङजी, यतापट्टि प्रचण्डजी र विद्याजीले चाहिँ एउटा अर्कै समूह निर्माण गर्दै हुनुहुन्छ नि त?
7: त्यो गर्नु भएको छैन, त्यो बाहिर
6: हल्ला
7: होइन। नेकपा एमालेका कोही पनि तहको नेता वा कार्यकर्ता अहिले कुनै पनि वामपन्थी पार्टीको नाममा अन्य पार्टीसँग एकीकरण गर्ने कुनै मुडमा छैन, हामी त्यस्तो प्रोसेसमा पनि छैनौँ। यद्यपि कार्यगत एकता अथवा कामको सवालमा कहिलेकाहीँ अब सँगै हुन सक्ने सम्भावना भने हामीले नकार्दैनौँ। उहाँहरूसँग अहिले प्रदेश तहमा हामीले मिलेर सरकार पनि बनाइरहेका छौँ, र कुनै पनि पार्टीहरूसँग भोलि त परि आउँदाखेरिको कामको बारेमा कामको सहकार्य हुनसक्छ, तर पार्टीको एकताको बारेमा हाम्रो पार्टीभित्र अहिले कुनै दृष्टिकोण छैन।
6: होइन, असन्तुष्टहरू भट्टाभट उतापट्टि जाँदैछन् भन्ने खालका विषयहरू आइरहेछन् समाचारहरू, वर्तमान महासचिव बनाउने
7: विषयहरू मैले धेरै सुनेको छैन। एक दुईजना कार्यकर्ताहरू यताउति भइरहन्छन् जुन विभिन्न पार्टीमा पनि, अब अहिलेको सत्तारूढ पार्टीभित्र पनि अब असन्तुष्ट भए राजीनामा गरे भन्ने जस्तो समाचारहरू त आइरहेकै छन् नि। त्यसो भए एक दुईजना दुई चारजना मान्छे यताउति भइरहने कुराले चाहिँ पार्टीभित्र होइन त्यही असन्तुष्ट भयो के भयो पहिरो जान लाग्यो भन्ने समाचार बनाउन गलत हुन्छ।
6: होइन, तर चाहिँ पार्टीले एक डिक्का बनाउने, पार्टीलाई अलिकति सार्फ बनाउने, ब्युटी नेकपा एमालेको ब्युटीलाई चाहिँ चार्मिङलाई चाहिँ जोगाइराख्ने खालको विषयलाई त अलिकति ब्रेक गरिरहेछ नि त अहिले, होइन? समस्या त सिर्न भइरहेछ नि त।
7: होइन, ठिक छ, अब उहाँहरूलाई लागेको होला, खास गरी नेपाली कम्युनिस्ट पार्टीलाई अलिकति अब उहाँहरू अलि हत्केको पनि होला, अलि डराएको पनि होला नि, एमालेलाई साथमा लिएर एमालेसँग एकीकरण गरेर अगाडि बढ्न पाए हुन्थ्यो भन्ने उहाँहरूको आफ्नो दृष्टिकोण होला।
6: तपाईँ त कानुन मन्त्री पनि, तपाईँ कानुन मन्त्री पनि हुनुभयो यो देशमा, होइन? कानुनको जानकार पनि हो, कानुन सम्बन्धी तपाईँलाई ज्ञान पनि छ। अहिले चाहिँ यो नेपालमा पूर्व प्रधान न्यायाधीश पक्राउ पर्नुभयो, उहाँ त पहिलो पटक भन्ने आइरहेछ, धेरै बिम्बतीहरू होला चोलेन्द्र शमशेरका विषयमा, तर पनि थ्रेट दिने चाहिँ संरक्षित छ अरे, थ्रेट पाउने चाहिँ नियन्त्रणमा, यो कस्तो खालको कानुन आयो अहिले, समस्या के हो यो?
7: यो चाहिँ नहुनु पर्ने भयो, यद्यपि अब त्यो सरकारको बचकना नै हो। यद्यपि कोही पनि व्यक्ति कानुन संविधानभन्दा माथि छैन, उहाँको कसैको चाहिँ गल्ती कमजोरी छ भने कोही पनि नियन्त्रणमा लिन सकिन्छ, हुनसक्छ, तर जुन ढङ्गले पूर्व प्रधान न्यायाधीशलाई नियन्त्रणमा लियो त्यसपछि छोड्नु पर्यो, यो खालको चाहिँ स्थिति भने चाहिँ अहिलेको सरकारको अधोगति, अब उनीहरूले चाहिँ जुन ढङ्गले चाहिँ बढाइरहेको छ यो गलत भएको छ, र यस्तो ढङ्गले अगाडि बढ्नु हो भने उहाँहरूलाई नै अप्ठ्यारो हुन्छ। यस्तो चिजहरूमा उहाँहरूले जसरी अगाडि बढिरहनु भएको छ, यो गलत तरिकाले बिना प्रमाणित प्रमाण बिनाका कुराहरू हो। पूर्व प्रधान न्यायाधीश मात्र होइन, हाम्रो पार्टी अध्यक्षलाई पनि सरकार गठन भएको पहिलो दिनको पहिलो निर्णय होइन गरेर अनि गिरफ्तारी गर्नेसम्मका हप्ता गर्नुभयो नि त उहाँहरूले, तर अब यो चाहिँ उहाँहरूका पचकना नै हो। उहाँहरूले चाहिँ देशको कानुन स्थापित मान्यता होइन संविधान यसको कतिपय चाहिँ प्रावधानहरूलाई उहाँहरूले उल्लङ्घन गरिराख्नु भएको छ, यसले अन्ततोगत उहाँहरूलाई नै अप्ठ्यारो हुन्छ, यति मात्र सचेतनी
6: गर्छ। होइन, अन्तर्राष्ट्रिय जगतमा पनि त यसको मेसेज राम्रो जाँदैन नि त, मानव अधिकारको टोलीले बाहिर पठाइदिए
7: यो त तपाईँको चाहिँ राम्रो भएन। कोही पनि मान्छे होइन दोषी छ अपराधी छ त्यसको चाहिँ प्रमाणहरू पुग्छ भने कोही पनि मान्छे कानुन संविधान भन्दा माथि छैन, मैले फेरि पनि भन्छु, तर प्रमाण नपुर्याइकन बिना प्रमाण शङ्का लाग्यो भनेर अब भनिएको छ कि उहाँलाई चाहिँ एउटा सुरक्षा थ्रेट भयो भनेर चाहिँ नियन्त्रणमा लिने होइन,
6: थ्रेट दिनेवाला खोइ भन्ने कुरा आयो नि त अब होइन,
7: त्यही त, त्यो त आउनु पर्यो नि त, त्यो त प्रमाणकै आधारमा हुनु पर्यो सबै कुरा, र सुरक्षा थ्रेट हुँदा पनि सुरक्षा बढाउने होला, राज्यले चाहिँ सुरक्षा बढाइदिने होला, पूर्व प्रधान न्यायाधीश हो, अलिकति उहाँको चाहिँ निवास वरिपरि चाहिँ अलिक सुरक्षा कर्मीहरू बढाइदिने होला, अलिक सुरक्षा थप दिने होला, पिएसओहरू थप दिने होला, तर नियन्त्रणमै लिने कुरा चाहिँ नाजायज भयो, यस्तो गलत हरकत गरेर सरकारले आफ्नो आयु आफै छुट्याउँदैछ।
6: हस्, शेरबहादुर थापाङजी, यहाँको महत्त्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
7: हजुर, धन्यवाद।
6: उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका नेता एवं पूर्व मन्त्री शेरबहादुर तामाङ। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित।
1: मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो, तर
8: के डियर,
1: आजै गएर कहाँ बस्ने हो र?
8: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि।
9: चापागाई सप्लायर्स कृतनपुर बजार माडी।
10: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ, पोल पिल्लर, रेलिङ, भेन्टिलेसन, सिमाना पिल्लर, कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
9: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई, 9845175518 र 9807275518।
11: तपाईँ उत्कृष्ट, तपाईँको विचार, तपाईँको घर उत्कृष्ट, तपाईँको फर्निचर।
12: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट।
13: हामी कहाँ आधुनिक डिजाइनका दराज, पलङ, टु पिस, थ्री पिस दराज, डाइनिङ सेट, कुर्सी, टेबल, लोबेट, अफिस टेबल, अफिस र्याक, सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ।
6: घरको राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र
14: लाइभ हुनुहुन्छ। साईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
15: गुड मर्निङ।
14: नेपालको इतिहासमा पहिलो पटक पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ पर्नुभयो, अघिल्लो रात 1 बजे पक्राउ पर्नुभयो, दोस्रो दिन 12 बजे छुट्नुभयो, यो प्रक्रियालाई कसरी हेर्नु भएको छ?
15: पक्राउ किन गरियो भन्ने कुरा, पहिलो कुरा सरकारलाई म के सोध्न चाहन्छु भने, यदि उहाँ दोषी हो भने किन छोडेको? कतिमा सेटिङ गर्यो सरकारले, होइन? दोषी हो भने छोडेको किन? यदि निर्दोष हो भने पक्राउ गरेको किन? गृहमन्त्रीको पद भनेको केटाकेटी गृहमन्त्रीको पद भनेको आफ्नो व्यक्तिगत इगो साने ठाउँ होइन त्यो, होइन? अनि अर्को चाहिँ यो राज्य सत्ता भनेको केटाकेटीको खेल होइन, यो यसमा प्रमाण तथ्य आधार चाहिन्छन्। तपाईँलाई जनमत दिए जनताले, जनताले जनमत तपाईँहरूलाई मात्रै दिएका होइनन्, जनताले जनमत हिजो केटीहरूलाई पनि दिएका हुन्, हिजो शेरबहादुर देवाललाई दिएका हुन्, पठानलाई पनि दिएका हुन्, होइन? तर जनमत दिँदै भन्दैमा यो आँटी माटिए जसरी मात्रिनुपर्ने आवश्यकता छैन। त्यही भएर अहिले गृहमन्त्रीलाई म अपिल गर्न चाहन्छु, यो कलप चलाए जस्तो चाहिँ गृहमन्त्री चल्दैन। अगाडि पछाडि दुई चारजना साथीहरूले मिडियामा भिडियो स्टन गरेको जस्तो हुँदैन यो।
14: तर मैले नेपाल प्रहरीका आइजीसँग पनि कुराकानी गरेको थिएँ, उहाँले चाहिँ के भन्नुभयो भने, सुरक्षार्थ उहाँलाई त्यहाँ ल्याइएको हो, केही थ्रेटहरू आएको खबरहरू सूचनाहरू आइसके पछाडि हामीले सुरक्षित तरिकाले चाहिँ उहाँलाई ल्यायौँ टेकुमा भन्नुभएको छ। सुरक्षित हिसाबले चाहिँ घरमै सुरक्षा दिने कि टेकुमा ल्याउने भनेर मेरो प्रश्नमा चाहिँ, सबै कुराहरूमा चाहिँ प्रोटोकलहरू हुन्छन्, संवेदनशीलता हुन्छ भन्नुभएको छ।
15: संवेदनशीलता हुन्छ भनेको यो देशको गृहमन्त्री सुदन गुरुङलाई सबभन्दा बढी आवश्यक हरेक दिन चलिमालाई राखेको त होइन, त्यस्तो पनि भन्ने हुन्छ। यो प्रहरीको कमजोरी होइन, यो राज्य सरकारले दबाब दिएर पुलिसले पक्राउ हो नि त, त्यसमा त
14: प्रेसरलाई प्रेसर धेरै थियो भन्ने कुरा आइरहेको छ मान्ने,
15: होइन? दोषी हो भने पक्राउ गर्नुपर्छ, राज्यले पक्राउ गर्न पाउने अधिकार छ।
14: तर जारी भएको थिएन, 3 दिनसम्म सार्वजनिक विदा पनि थियो, आधारात्मक पौडा पनि भयो परिवारलाई, होइन? व्यक्तिगत थियो अर्को
15: परिवारलाई के भयो भन्ने कुरा अर्को पाटोको कुरा छ, उनको कुनै व्यक्तिगत कुरा होइन। उनी यदि दोषी हुन् भने अहिले छोडेका छन् किन क्या?
14: तर उहाँलाई त प्रहरीको भनाइ अनुसार त उहाँ त सुरक्षाको लागि लगिएको भन्ने कुरा आयो नि त,
15: त्यो कमेडी गरेर हाँसौँ सबै नेपालीहरू, त्यो
14: स्थानान्तरण गरियो भन्ने आएको छ हाम्रो यता परिसरको एसएसपी साहबले, त्यही भन्नुभएको छ अपराध अनुसार
15: होइन। अहिले पनि म सरकारलाई के भन्न चाहन्छु भने, हेर सरकार, यो सत्ताको मात चाहिँ धेरै नलागोस् है, विधि हुन्छ, त्यसको प्रक्रिया हुन्छ, नीति हुन्छ, त्यसको प्रमाणको आधार हुन्छ, नि तब राज्यले पक्रिन पाउँदैन भन्ने होइन, राज्यले पक्रिनुपर्छ, राज्यले नै यो छुन्ने, कुनै अपराध गर्यो भने त्यसलाई छुन्नु पर्ने अधिकार राज्यसँग हुन्छ, तर राज्यले छुन्दै गर्दाखेरि त्यसका इभिडेन्सहरू, त्यसका प्रमाणहरू, त्यसका तथ्यहरू, आधारहरू के हुन्छ, नगरिकन कसैलाई इगोको आधारमा, आफ्नो इगो सेन्टीका आधारमा, आफ्नो व्यक्तिगत ऋषि सत्ताका लागि कोही पनि व्यक्तिलाई राज्य सत्ताको कुर्सीको दुरुपयोग गर्न पाइँदैन। अब यो यसरी यो दुरुपयोग गरेको यदि ठहर भइदिएको भए, हिजो के पनि गरे भए सडकमा मैले नारा लगाएछु बुझ्नुभयो, यो त अहिले त गृहमन्त्रीले राइनामा दिएर बाटो प्रशस्त गर्नुभएको, यो त अपराध हो नि त। कुनै पनि नागरिकलाई उनले राज्य सत्ताको दुरुपयोग गर्न पाउँछ? पाउँदैन।
14: तर अहिले प्रहरीको भनाइलाई तपाईँले कसरी लिनुभयो? उहाँले चाहिँ सुरक्षा
15: बनावटी कुरा गरे हो, त्यो बनावटी कुराको पछाडि लाग्नु भन्ने कुनै कारणै छैन। प्रहरीलाई पक्राउ गर भने तर प्रमाण बिना पक्राउ गर,
14: तर प्रहरी पनि त यो देशको संगठन हो नि त, प्रहर त एउटा आइजिपी भने त संस्था होला नि त,
15: आइजिपीलाई यिनीहरूले आरोप लाउँदै हिँडेको छैन बेकारमा, सजिलो छैन
14: होइन? आइजिपीलाई कमजोर पार्ने प्रयत्न त भयो, तर आइजिपी ड्रेड किन हुन सक्नु भएन, आइजिपी किन बलियो हुन सक्नु भएन भन्ने
15: के गर्छ बिचरा? जनताबाट जितेर आएका मान्छेहरूले पक्राउ गर भनेर राज्यले भन्यो भने त प्रहरीले गर्नु पर्यो त, त्यो प्रहरीको ड्युटीभित्र पर्छ, त्यहाँ प्रहरी दोषी होइन नि, दोषी यहाँ सुदन गुरुङ हो।
14: तर आइजिपी पनि त एउटा संस्था हो नि त, होइन?
15: संस्था तपाईँ गाई खानु भएको थाहा हुन्छ नि तपाईँले,
14: आइजिपीले चाहिँ स्ट्यान्ड लिनु पर्दैन भन्ने प्रश्न छ नि त यतिखेर।
15: आइजीले कसरी स्ट्यान्ड लिँदा लिँदै माने यिनीहरूले?
14: गौरी कुमारी यादवलाई पक्राउ गर्दाखेरि आइजिपी साहबले गरेको स्ट्यान्डको त निकै प्रशंसा भएको छ नि त,
15: दिएको आधारमा आइजिपीले बदनाम गराउनलाई यिनीहरूले अहिले खगेन्द्र सुनारले स्ट्यान्ड गर्नुभएको देख्नु भएको छैन?
14: होइन, खगेन्द्र सुनारको कुरामा त कुनै तुकै छैन, त्यो त अब उहाँको रेकर्डबाट हटिसक्यो नि त संसदबाट, त्यो त विषय नै भएन नि त ज्ञानसाईजी,
15: सरकारले चाहिँ यसका कदम चाल्नभन्दा अगाडि कुनै पनि आधार बिना यसरी गर्यो भने हेर्नुहोस्, केटीहरू पनि चुनाव जितेर आएका हुन्, स्वर्गदेव देवा पनि चुनाव जितेर आएका हुन्, प्रचण्डजी पनि चुनाव जितेर आएका हुन्, होइन? उनीहरू पनि त्यतिकै आएका होइनन्, तपाईँ हामी जस्तै जितेर आएका हुन्, यो जनताको बहुमत छ भनेर भाग कसैलाई नलाए हुन्छ अहिले, बुझ्नुभयो?
14: होइन, राति एउटाले पक्राउ गर भन्ने, अर्कोले पक्रिने, अर्कोले सोधपुछ गर्ने, अर्कोले छोड्ने, केटाकेटी खेले जस्तो भएन, केटाकेटी आए म के गुलेली चलाए, म ट्याङ्ग्राको सत्यनाश जस्तो भएन?
15: होइन, यो त खानेलको कलम होइन नि त, यो त राज्य सत्ता हो नि त भा।
14: के कलम चला जस्तो भएको छ अहिले सरकार?
15: होइन, सरकारलाई भन्न मिलेन, तर यो उसमा त कलम खानेलको कलम चला जस्तो हो नि त गृहमन्त्रीले।
14: अनि
15: यसको त कारण हो, उनलाई रिस उठ्यो अनि मान्छे पौडी हुन पाइन्छ
14: प्रहरीले पनि त। अनि उहाँले निर्देशन दिन साथ यो प्रोटोकलको उहाँको निर्देशनको भाग्या पालन गरेको होइन,
15: प्रहरीले चाहिँ गृहमन्त्रीको आदेश मान्नै पर्छ फेरि, बुझ्नुभयो? त्यो भएन भने फेरि देश सेनाको मान्नु हुँदैन, बुझ्नु हो कि नै? प्रहरीले त पक्राउनु पक्राउ गर भनेपछि पक्रिनु पर्यो, तर त्यसका लागि त पक्राउ पुगी लिन सक्नु पर्यो पुलिसले,
14: तथ्य प्रमाण आधार प्रहरीले पनि त हेर्नु पर्ला नि त, प्रहरीको पनि कमजोर देखियो नि त त्यहाँ।
15: यहाँ दोष प्रहरीलाई किन दिनुहुन्छ तपाईँहरू? तपाईँहरू जस्तो साथीहरूले पनि
14: होइन, गृहमन्त्रीको दोष त भयो नै होइन, गृहमन्त्रीले त नैतिकता छ भने त राजीनामा दिनै पर्छ भन्ने खालको आवाज उठि नै सकिएको छ। प्रहरी पनि अलिकति एउटा संस्था हो,
15: प्रहरीले के गरोस्? अब पक्रिने पक्रि नत्र तल म सरुवा गर्छु भनिदिन्छ हाम्रो सुदन गुरुङले, पक्रिने पक्रि नत्र तलाई कुट दिन्छु भन्छ प्रहरीलाई, पक्रिने पक्रि नपक्रिने तेरो घर आउलाइदिन्छु भन्छ सुदन गुरुङजीले।
14: भनेपछि
15: किनभने टिओबीहरूको ज्ञान बोकेर हिँडेको छ सुदन गुरुङ प्रहरी भन्दा बाहिर।
14: अनि खगेन्द्र सुनारले पनि त प्रहरी आइजिपी माथि लागेको आरोपको विषयमा के भन्नुहुन्छ?
15: छ भनेपछि प्रमाणित गरेर उनले त जेल हाल्न पाउने अधिकार छ त, प्रमाणित गरे भयो त, सरकार उनको छ, गृहमन्त्री उनको छ, पार्टी उनको छ, प्रधानमन्त्री उनीहरूको छ, कसरी रोक्न सक्छ?
14: भने खगेन्द्र सुनारले
15: गृहमन्त्रीलाई बदनाम गराएर ठेकेदारसँग मिलेर गरेको सिटिङ हो यो।
14: ठेकेदारसँग
15: मिलेकै कुरा हो त, त्यसमा त कहाँ छ त?
14: ए भनेपछि
15: प्रमाणित गर्नु पर्यो त, उनीहरूको सरकार छ, यदि प्रतिपक्षको सांसदले यो आरोप लगाइदिएको भइदिएर के भन्न सकिन्छ नि? सरकार उनीहरूको छैन,
14: खगेन्द्र सुनारले चाहिँ ठेकेदारको कुरामा बगिरहेको छ होइन, त्यसो भए बालेन शाह अहिले चाहिँ धेरैको प्रशंसा योग्य प्रधानमन्त्री, संयुक्त राष्ट्र संघमा गएर खत्रै दिनुभयो अरे नि त होइन, भाषण चाहिँ उहाँको मन्तव्य निकै
15: भयो नि त। प्रधानमन्त्रीले त्यो भाषण अब त्यो जुन हिसाबले उहाँले आफ्नो कुरा उठाउनु भयो त्यो भने प्रधानमन्त्री भन्दा देशले उठाएको एउटा टिमले उठायो होइन, अब त्यो लिखित रूपमा जसरी लेखेर उहाँहरूले त्यो कुरा राम्रो राख्नुभयो त्यो स्वागत त्यो कुरा छ, त्यो हामी सबै प्रशंसा गर्नुभएको देशको प्रधानमन्त्रीले त्यो कुरा उठाउनु भयो।
14: तर प्रदीप प्रदीप परियारजीको स्क्रिप्ट राम्रो छ, त्यसमा चाहिँ राम्रो तरिकाले
15: कुनै व्यक्ति भन्दा पनि प्रधानमन्त्रीको टिम राम्रो छ, अहिले त्यो टिमले जुन प्रस्तुत गर्यो त्यो चाहिँ साह्रै राम्रो गर्यो विश्वमञ्चमा होइन, त्यसलाई हामीले राम्रो भन्नुपर्छ। तर अब अहिले अहिले सुदन गुरुङले पनि सबै काम नराम्रा गरेका छन् भन्ने होइन, तर जुन अहिले प्रकरण अहिले पछिल्लो पटक आयो यो त अब यो एउटा सुरुङ मार्गको जुन स्टन्ट छ होइन, अब त्यो त गृहमन्त्रीले गर्ने कामै होइन नि, त्यो त चर्चामा स्वीकार्ने हो, हामीले अलग चर्चा होस् न प्रधानमन्त्रीले, हाम्रो देशको प्रधानमन्त्री जति चर्चित भयो त्यति देशका लागि फाइदा हो नि।
14: प्रधानमन्त्री पपुलर भए देशमा ग्यास पाउँदैन, चामल समयमा छैन, तरकारी बासी खानु परेको छ, समस्या त छ नि त देशभित्र फेरि।
15: होइन त्यो त यसो हो, त्यो त देशभित्रको काम र संयुक्त राष्ट्रसँगको कुरा अलग कुरा हो, संयुक्त राष्ट्रसँगमा आफ्नो क्रिजेन्स गरे हो, क्रिजेन्स गर्दा राम्रो गर्यो अहिले यो टिमले होइन, अब योजना भन्दा पनि जन्म त्यो भाषण लेख्यो होइन, लेख्ने मान्छे त राम्रै देख्यो नि त होइन।
14: पर्फर्मेन्सको विषयमा भीमरावलजीले हिजो बिहान मसँग भन्नुभएको थियो अलिकति ड्रेस कोड पनि भएन, खुकुरी लाएर हिँडे, जिब्रो पनि
15: नेपाली कपडा लगाउनु भएको थियो नि, व्यक्ति व्यक्ति चुटेर केही फाइदा छैन, हरेक व्यक्तिले हरेक कमी कमजोरी हुन्छन्, भगवान्ले गर्दा कमजोरी हुन्छन्, तर समग्र रूपमा जुन जुन टिमले काम गर्यो, जुन प्रधानमन्त्री चाहिँ स्पिच दिनुभयो, जुन टिमले चाहिँ स्पिच तयार पार्यो होइन, त्यो चाहिँ साह्रै राम्रो राम्रो र अति राम्रो अहिलेको समय सान्दर्भिक गर्यो, त्यसका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिनुपर्छ। हाम्रो देशको प्रधानमन्त्री जति चर्चित भयो त्यति हाम्रो देश चर्चामा आउँछ, त्यो भए हुनाले यो चाहिँ कसैले दुःख मान्नुपर्ने, कसैले अप्ठ्यारो मान्नुपर्ने कारण छैन यो होइन।
14: तर पूर्व प्रधान न्यायाधीश पक्राउ पर्नुभयो,
15: अब पक्राउ गर्न पाइन्छ, अपराध गर्यो भने त पूर्व प्रधानमन्त्री चाहिँ पूर्व
14: प्रधानमन्त्री भएन नि त, छोड्नु पर्यो नि त 12 घन्टामा।
15: हो त्यही भएर म अहिले भन्दैछु त, यदि अपराध गरेको होइन भने किन पक्राउ गरेको, अपराध गरेको हो भने किन छोडेको
14: भन्दाखेरि त अब कसैसँग रिस उठ्यो भने प्रहरी परिचालन गरिदिने, पक्राउ गरिदिने सजिलो भयो
15: सरकारले पहिले कसै गर्ने भने संसदमा कोही सांसदले पनि उहाँलाई प्रश्न गर्यो भने यसलाई थुन्डिहाल्नु भन्नुहुन्छ अरे क्या उहाँले,
14: राति त थुन्नुहुन्छ फेरि
15: होइन, त्यस्तो गरेर राज्य सत्ता चल्दैन। अहिले पनि हामी सुदन गुरुङ शुभचिन्तक हौँ उहाँको होइन, उहाँ पनि एउटा सांसद हौँ, हामी पनि सांसद हौँ, उहाँले पनि जनताबाट जित्यो, हामीले पनि जनताबाट जितिरहेको हो है, त्यो भए हुनाले उहाँलाई अहिले पनि मेरो अपिल के छ भने एउटा शुभचिन्तकको हिसाबले राज्य सत्ता चलाउने कुरामा चाहिँ तपाईँले ऐन कानुन नीति नियम संविधान होइन सबै कुराहरू हेरेर त्यसको प्रमाण आधार हेरेर तपाईँले फैसला लिन थाल्नुभयो, काम गर्न थाल्नुभयो भने त राम्रो हुन्छ होइन, फेरि जनताले विश्वास गरेका छ, जनताले सपना देखेको छ, त्यो सपना चाहिँ सिर्फ त्यो तपाईँको अगाडि एउटा क्यामेरामेन भाइ राखेर होइन त्यो स्टन्ट गरेर चाहिँ देश बन्दैन, बुझ्नुभयो? त्यो आज रमाइलो लाग्छ, भोलि रमाइलो लाग्छ, पछि त्यही कुरा घात पनि हुन्छ।
14: राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै सांसदहरूसँग मैले कुरा गरेको छु, उहाँहरूले चाहिँ पार्टीलाई नै डुबाउने भए यिनीहरूले भन्ने खालको अभिव्यक्ति दिनु भएको छ क्या। यो चाहिँ कसैले पनि
15: उनीहरूको कुरा हो, हामीलाई उनीहरूको कुरा छैन। अहिले यो प्रकरणमा चाहिँ यदि पूर्व प्रधान न्यायाधीशले गल्ती गरेका थिए भने उनलाई पक्राउ गर्नै पर्छ।
14: कमी कमजोरीहरूदेखि लिएर धेरै टिप्पणीहरू अर्को पाटो होला, तर एउटा व्यक्तिले पक्राउ गर्ने क्रममा एभिडेन्सहरू त हुनु पर्यो नि त, होइन मान्यज्यू?
15: राज्य सरकार तथा व्यक्तिगत हातमा चल्ने कुरै होइन, जसरी व्यक्तिगत इगो साट्नका लागि गृहमन्त्रीको पदले विरुद्ध गर्न पाइन्छ।
14: जाँदा जाँदै प्रहरीको भूमिका चाहिँ कस्तो लाग्यो त्यसो भए?
15: दुईवटा प्रहरी कायल छ, अहिले दुई आउँछ, दुई गरेन भनेपछि के लगाएर आउलाइदिन्छ?
14: महत्वपूर्ण समयका लागि धेरै
15: धन्यवाद।
16: हौस् त, श्रोता, नेपाली बसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

नमस्कार। पार्टीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिका एक बरुवामा अवस्थित जीवनज्योति संस्थाले सुकुम्बासी टोलका 10 विपन्न घर परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ। एक कार्यक्रमका बीच माडी नगरपालिका 2 भैरपुर स्थित सुकुम्बासी टोलका 10 घर परिवारलाई खाद्यान्न सामग्री प्रदान गरेको हो। संस्थाले आगामी दिनमा पनि गरीब तथा विपन्न परिवारका साथै विद्यार्थीलाई निरन्तर सहयोग गर्ने संस्थाका अध्यक्ष कुलबहादुर बिओपीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ। विक्रमसम्म 2080 सालमा स्थापना भएको जीवनज्योति संस्थाले स्थापना भएदेखि नै गरीब तथा विपन्न परिवारलाई निरन्तर सहयोग गर्दै आएको जनाएको छ। संस्थाले प्रत्येक महिना 10 जना विद्यार्थीलाई शैक्षिक सामग्री समेत वितरण गर्दै आएको संस्थाका अध्यक्ष कुलबहादुर बिओपीले जनाउनुभयो। नदीमा आएको बाढी माडी नगरपालिका 3 का सिमरा र पोहारी गाउँमा प्रवेश गरेको थियो। बाढीका कारण सिमरा गाउँमा खेडु महतो सहित केही घर डुबानमा परेका थिए भने स्थानीयवासी झुलुङ्गे पुलतर्फ जान समेत सक्ने अवस्थामा नरहेको जनाइएको थियो। पोहारी गाउँमा पनि रिउ नदीको बाढी बस्तीमा प्रवेश गरेको जनाइएको छ। लगातारको वर्षासँगै रिउ नदीको जलस्तर बढेपछि माडीका नदी तथा तटीय तथा होजा भूभाग आइतबार जोखिममा परेका थिए। यसैबीच अत्याधिक वर्षाका कारण माडी विद्युत सब स्टेसन दुवै फिडर अर्थ फल्ट भई ट्रिप हुँदा केही समय विद्युत अवरुद्ध समेत भएको थियो। नेपाली काङ्ग्रेस चितवन क्षेत्र नम्बर 3 ख प्रदेश सभा कार्य समितिको सभापतिमा युवा नेता दीपक दवाडी सर्वसम्मत निर्वाचित हुनुभएको छ। प्रदेश सभा सभापतिका लागि दवाडीको उम्मेदवारी घोषणा गरिएको थियो। उहाँ भरतपुर महानगरपालिका 23 का वडा अध्यक्ष समेत हुनुहुन्छ। विद्यार्थी जीवनदेखि नै नेपाल विद्यार्थी संघ मार्फत काङ्ग्रेस राजनीतिमा सक्रिय रहँदै आउनु भएको छ। दवाडीको सर्वसम्मत निर्वाचनसँगै काङ्ग्रेस चितवन 3 खको संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने र पुस्तान्तरणको अपेक्षा गरिएको छ। यसैबीच दवाडीलाई शुभेच्छुक तथा काङ्ग्रेसका नेता एवं कार्यकर्ताहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। अविरल वर्षाको कारण नारी नदीको बहाव बढ्दा चितवनमा डुबान परेका 3 घरको छतमा बसेका 10 जनाको सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्। आइतबार बिहान करिब 10:30 बजे भरतपुर महानगरपालिका 16 झन्झन स्थित गुम्बा चोकमा नारी नदीको बहाव बढेर 3 वटा घर डुबानमा परेका थिए। चितवनको भरतपुर महानगरपालिका 15 गाई अनुसन्धान केन्द्र स्थित सड़कमा स्कुटर र मोटरसाइकल एक आपसमा टोकिँदा घाइते भएका 1 जनाको उपचारकै क्रममा मृत्यु भएको छ। आइतबार बिहान 9:45 बजे मंगलपुरबाट रामपुरतर्फ जाँदै गरेको बागमती प्रदेश 06/07/046/1 नम्बरको विद्युतीय स्कुटर र सोही दिशातर्फ जाँदै गरेको N/64/1699 नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएका थिए। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। गभीर वर्षापछि गएको पहिरोमा परेर म्याग्दीमा मात्रै 4 जनाको ज्यान गएको छ। जिल्लाका विभिन्न ठाउँमा व्यापक भौतिक एवं मानवीय क्षति भएको प्रहरीले जनाएको छ। बाढी पहिरोका कारण घरहरू भत्किएका छन् भने 4 जनाको मृत्यु भइसकेको छ। उनीहरूको शव फेला परेको र थप 4 जना बेपत्ता भएको प्रहरी प्रमुख राजन कार्कीले जानकारी दिनुभयो। यसैबीच अन्नपूर्ण गाउँपालिका 8 काफल डाँडा स्थित खर्ग भन्ने ठाउँमा पहिरोले पुगेर 19 वर्षीय सुबिन चोचाङ्गीको शव भेटिएको छ भने 22 वर्षीय मनोज गर्जुवा हालसम्म बेपत्ता रहेका छन्। यसैबीच अविरल वर्षाकै कारण पाल्पामा पहिरोमा पुरेर 5 जनाको मृत्यु भएको छ। शुक्रबार 1 जना र शनिबार राति 4 जनाको मृत्यु भएको पाल्पाका एसपी दिपेन्द्र पन्जियार थारूले जानकारी दिनुभयो। यसैबीच भोटेकोशी तथा त्रिशुली नदीमा आएको बाढीले रसोगढीसँग जोडिएको अन्तर्राष्ट्रिय सड़कको अधिकांश भाग बगेसँगै अहिले वैकल्पिक सड़क निर्माण तथा स्तरोन्नतिको काम अगाडि बढेको छ। नवकुटको सूर्यगढी गाउँपालिकाले नदी तटसँगै रहेको सड़क मा ठूला क्षति पुगेपछि वैकल्पिक सड़क निर्माणको काम अगाडि बढाएको हो। सो गाउँपालिकाका प्रमुख शान्त बहादुर लामाले नुवाकोटको चोगदेदेखि गौरीखर्क कुवापानी मनस्याङ भन्ज्याङ हुँदै ओखले बगर स्थित फाला खोलासम्म पुग्ने सड़क सुधार तथा फराकिलो बनाउने काम शुरू गरिएको जनाउनुभयो। अविरल वर्षाका कारण कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा पानीको सतह बढ्दा हेटौडा काठमाडौँ जोड्ने कुलेखानी सिस्नेरी सड़क बन्द गरिएको छ। कुलेखानी जलविद्युत आयोजनाको इन्द्र सरोवर तालमा पानीको सतह उच्च भइरहेकाले जुनसुकै बेला बाँधको ढोका खोल्नुपर्ने अवस्थाका कारण कुलेखानी सिस्नेरी सड़क बन्द गरिएको हो। उता म्याग्दीको अन्नपूर्ण गाउँपालिका 5 गिवाङमा आइतबार पहिरोमा पुरेर ज्यान गुमाएका 2 जनाको शव फेला परेको छ। गिवाङकी 75 वर्षीय शिवकुमारी गर्जुबा र 56 वर्षीय दोमाया गर्जुबाको शव पहिरोमा भेटिएको
सहायक प्रमुख जिल्लाधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो। यसै गरी अन्नपूर्ण गाउँपालिका तिनदानाको फागाममा पहिरोमा फँसेका दुईजनाको भने जीवितै उद्धार भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। नेपाली सेनाको हेलिकप्टरमा गएका सुरक्षाकर्मीहरूको टोलीले फागामको पहिरोमा फँसेका दुईजनालाई सकुशल उद्धार गरेर बेनी ल्याएको बताइएको छ। आइतबारको पहिरोमा परेर म्याग्दीमा मृत्यु हुनेको संख्या 3 पुगेको छ। प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार बेनी नगरपालिका 3 भङ्किमलिके छेपारीमा 36 वर्षीय कुमारी ओली बिकको पहिरोमा परी मृत्यु भएको थियो। कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बागलुङ जोड्ने मालढुङ्गा पुलको क्षतिग्रस्त बनेको छ। पुल क्षतिग्रस्त बनेपछि आज ठप्प भएको छ। कालीगण्डकी नदीमा भइरहेको दोहानका कारण नदीको धार परिवर्तन हुँदा पुलको पूर्वतर्फको पिल्लर नै बाढीले भत्काएको छ। एक महिना अगाडि बाढीले कटान गर्दै पुल जोखिममा परेको थियो। छेउको जमिन नदीले कटान गरेपछि त्रिपालले ढाकिएको थियो। कालीगण्डकी नदीको बाढीले म्याग्दीको सदरमुकाम बेनी बजारमा पनि कटान गर्न थालेको छ। पछिल्लो 3 दिनदेखिको निरन्तरको झरीका कारण आइतबार बिहानदेखि बाढीले बेनी बजारतर्फ कटान गर्न थालेको हो। बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार गणेश टोलको पछाडि कालीगण्डकी नदी किनारमा निर्माण गरिएको पक्की पर्खाल बाढीले भत्काएर बस्तीतर्फ कटान गर्न थालेको जनाइएको छ। यसै गरी कालीगण्डकी नदीको बाढीले पर्वतको जलजला गाउँपालिका 8 फुर्सेमा 66 घर पूर्ण रूपमा बगाएको छ। थप 23 घर उच्च जोखिममा रहेका छन्। सशस्त्र प्रहरी बल नेपालका अनुसार उच्च जोखिममा रहेका घरमा बस्न सक्ने अवस्था नरहेकाले त्यहाँ रहेका सरसामान सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। लगातारको वर्षा र पहिरोका कारण कालीगण्डकी करिडोर 220 केबी प्रसारण लाइनमा क्षति भएको छ। 20 केबी प्रसारण लाइनमा क्षति पुग्दा 398 मेगावाट भन्दा बढी विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको प्राधिकरणले जनाएको छ। उक्त प्रसारण लाइन अन्तर्गत म्याग्दी र पर्व जोड्ने दाना कुस्मा खण्डमा क्षति पुगेपछि उक्त करिडोरमा जोडिएका 12 जल विद्युत आयोजनाको विद्युत प्रवाह ठप्प भएको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीद्वारा हालै निर्माण सम्पन्न भई परीक्षणमा आएको 40 मेगावाटको राहुघाट जल विद्युत आयोजना सहित निजी क्षेत्रका अन्य ठूला तथा साना आयोजनाबाट विद्युत उत्पादन रोकिएको छ। यसै गरी धनुषाको मिथिला नगरपालिकामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ भने परिवारका अन्य 4 सकुशल उद्धार गरिएको छ। आइतबार बिहान 9:15 मिथिला नगरपालिका 11 आपगासीमा राजन श्रेष्ठको एकतले छानो भएको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। समानान्तर महाधिवेशन गर्न लागेको नेपाली काङ्ग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले उम्मेद्वार बन्नका लागि लाग्ने शुल्क निर्धारण गरेको छ। डाक्टर शशाङ्क कोटेरा नेतृत्वको 15 महाधिवेशन आयोजक समितिले बनाएको केन्द्रीय निर्वाचन समितिले नेपाली काङ्ग्रेस निर्वाचन निर्देशिका 2083 वडा सदस्यदेखि केन्द्रीय सभापतिसम्म उम्मेद्वार बन्न शुल्क लाग्ने शुल्क निर्धारण गरेको हो। यसै गरी पूर्व प्रधान न्यायाधीश सुरेन्द्र शमशेर जबरा प्रहरीको नियन्त्रणबाट छुट्टेसँगै घर जानु भएको छ। जबराले आफूलाई घरमै सुरक्षित हुन्छ भनेपछि आइतबार उहाँलाई महाराजगंज स्थित घरमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिनुभयो। शनिबार राति 12 बजेतिर प्रहरीले उहाँलाई घरबाट नियन्त्रणमा लिएर टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेको थियो। सुरक्षा चुनौतीका कारण उहाँलाई नियन्त्रणमा लिएको दावी गरेको प्रहरीले अहिले उहाँको घरमा थप सुरक्षा प्रबन्ध गरेको बताएको छ। नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्ति नियमित राख्न तथा बाढी पहिरो प्रभावित क्षेत्रमा अवरुद्ध सेवा यथाशीघ्र पुनस्थापना गर्न आवश्यक तयारी र समन्वयलाई तीव्र बनाएको छ। अविरल वर्षा, बाढी पहिरो, हावाहुरी तथा चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत प्रसारण तथा वितरण संरचनामा क्षति पुग्न सक्ने अवस्थालाई मध्यनजर गर्दै प्राधिकरणले तयारी र समन्वयलाई तीव्र बनाएको हो। हाल देशभरको विद्युत आपूर्तिको अवस्था, प्रसारण तथा वितरण संरचनाको स्थिति र प्रभावित क्षेत्रबारे निरन्तर जानकारी लिने तथा अनुगमन गर्ने कार्य भइरहेको छ। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजना थापा पनि बिदा हुन्छु। नमस्कार।

0: हेलो
1: हेलो बुढी के छ खबर
0: ठिकै छ चलेकै छ
1: ल भिडियो अन गर त तलाई हेरम
0: भिडियो अनै छ त देख्नु भएन र
1: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
0: माडीको नेट यस्तै त हो नि
1: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
0: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
3: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइललाई
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
4: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौं आजै सचेत बनौ फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ
2: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
2: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
5: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
0: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
5: कहाँ गएर के सिप सिकौ भन त अब
0: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356
5: बारिस्टा बेकरी कुक सुशी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा

0: तपाई सुनिरहनु भएको छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: प्रधान न्यायाधीश सोलेन्द्र शमशेर राणालाई शनिबार मध्यरात घरैबाट पक्रेको प्रहरीले आइतबार दिउँसो छाडेको छ। हाई प्रोफाइलहरूलाई बिना कारण पक्रेर छाड्नु पछाडि मान्छे तर्साएर सेटिङ गर्न खोजिएको भन्न मिल्छ? मिल्छ भन्नेले तालीमा र मिल्दैन भन्नेले गालीमा भोट गर्नुहोला। हाम्रो पात्रको एप्लिकेसनमा गएर ताली र गालीका लागि भोट गर्न सक्नुहुनेछ र भोटिङ सुरु हुन्छ अब। यसै सन्दर्भमा समेटिएको एउटा रिपोर्ट, गडबडी सेटिङ खुरापाती मात्रै गरेर प्रधान न्यायाधीशसम्म बनेका चोलेन्द्र शमशेर राणा शनिबार मध्यरातमा पक्राउ परे। 12 घण्टापछि रिहा भए। राणालाई किन पक्राउ गर्नुभयो भन्ने पत्रकारहरूको प्रश्नको जवाफ कुनै पनि प्रहरी अधिकारीसँग थिएन। पक्राउ गर्ने निकायले भनेर

0: प्रहरीले इन्काउन्टर किन सुरु गर्दैन जस्तो पनि लाग्छ, तर रहस्यमय पक्राउ हेर्दा यहाँ खेल फरक भइरहेको छ कि भन्ने शंका पनि उब्जिन्छ। हामी गृह प्रशासन चलाइरहेका सुदन गुरुङलाई भन्न चाहन्छौ, तपाईँको प्रशासन यसरी सधैँ सधैँ रित्तो हात नफर्कियोस्, सधैँ सधैँ प्रहरीले चिसै पानी नै ननुहाओस्। ठुला माछा समाएको भनेर दिन खोजिएको फिल 24 घण्टा पनि टिक्दैन भने बुझ्नुपर्छ कि गृह प्रशासनको काम निम्न गुणस्तरको छ। ट्रिगर दबाइसकेपछि गोली निशानामा लाग्नै पर्छ, सधैँ मिसफायर हुन्छ भने कारिन्दा गतिला छैनन् भन्ने अर्थ लाग्छ। यो सरकार गठन भए त यस्तो गडबडी असफलता चटक स्टन धेरै भइसक्यो। कृपया अब यो लुक्का छिपीको खेल बन्द गर्नुहोस्, वास्तविक अनुसन्धान सुरु गर्नुहोस्। सोलेन्द्रको 12 घण्टे अघोषित हिरासत समितिएको विशेष रिपोर्ट हेर्नुहोस्।
1: रहस्यमय कारणले गैर कानूनी रूपमा प्रहरी हिरासतमा पुगेका विवादित पृष्ठभूमिका पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर राणाको रिहाई सम्मको घटनाक्रम नाटकीय बन्न पुगेको छ। कानूनको पालना गराउने जिम्मा बोकेको नेपाल प्रहरीले शनिबार मध्यराति पूर्व प्रधान न्यायाधीश राणालाई उनकै निवासबाट पक्राउ गरी उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुर्याइएको थियो। बिना पक्राउ कुर्जी मध्यरातमा निवासबाट उठाएर टेकु पुर्याएका राणालाई त्यसको 12 घण्टा नबित्दै निजकै परिवारको जिम्मा लगाइयो। उनलाई पक्राउको कारण कसुर र विधि के हो भन्ने प्रश्न आइतबार दिनभर नै उब्जिरह्यो। प्रहरीले कुनै पनि प्रश्नको चित्त बुझ्दो जवाफ दिन सकेन। सुरुमा पक्राउ पर्नुको कारण सोलेन्द्र माथि नै सुरक्षा खतरा बढेको भनेको थियो, तर सुरक्षा खतरा बढ्दा हिरासतमा राख्ने होइन, सुरक्षाकर्मी थप्ने गरिन्छ। नेपालको इतिहासमा पूर्व प्रधान न्यायाधीश पक्राउ परेको यो पहिलो घटनाका विषयमा प्रहरीले सही समयमा तार्किक कारण दिएन। अहिले परिवारको जिम्मा लगाएपछि प्रश्नको जवाफ दिइरहनै परेन। मध्यरातमा राणालाई घरबाटै उठाएर लगिएको घटना पक्राउ नै थियो, तर प्रहरीले मुक्त नगर्दासम्म पक्राउ होइन सुरक्षा दिएको हो भन्ने प्रतिक्रिया दिइरह्यो। तर यो जवाफलाई कसैले पनि विश्वास गरेनन्। यस्तोमा स्वाभाविक प्रश्न उठ्छ, जबरालाई सुरक्षा थ्रेट कोबाट थियो अनि 12 घण्टा नबित्दै सुरक्षा थ्रेट कसरी हट्यो? प्रहरीले अहिलेसम्म कथित सुरक्षा खतराको स्रोत प्रकृति र विश्वसनीयता बारे पनि सार्वजनिक रूपमा प्रष्ट जानकारी दिएन, जसले गर्दा कतिपयले यसलाई सुरक्षा थ्रेटको बहानामा राज्य सेन्ट्रलले प्रदर्शन गरेको एक लाचारीपूर्ण नाटक मात्रै भएको टिप्पणी गरिरहेका छन्। सोलेन्द्रको पक्राउ पछि यसबारे संचार माध्यम कानून व्यवसायदेखि राष्ट्रिय मानवाधिकार आयोगले समेत चासो व्यक्त गरे। संचार माध्यमहरूलाई स्पष्ट जवाफ नदिएको प्रहरीले मानवाधिकार आयोगको टोलीसँग समेत भेट गर्न मानेन। मानव अधिकार कर्मीको टोलीलाई राणासँग भेट गर्न रोक लगाएको भन्दै आयोगले आपत्ति जनाएको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा संवैधानिक तथा कानूनी अधिकार विपरीत नेपाल प्रहरीबाट गरिएको व्यवहार प्रति खेद प्रकट गरेको छ। प्रहरीको यो शैलीले धेरैलाई चकित मात्र पारेको छैन, राज्यका जिम्मेवार निकायहरू कतिसम्म दिशाहीन छन् भन्ने प्रश्नआएको छ। प्रहरीको यो हरकतले सुरक्षा थ्रेटको बहानामा राजनीतिक स्टन्ट देखाएको भान हुन्छ। काठमाडौँ महानगरपालिकामा कानुनी सल्लाहकार हुँदै तिक्दमकै बलमा सोलेन्द्रले न्याय क्षेत्रको सर्वोच्च पद प्राप्त गरेका थिए। 2071 साल जेठमा सर्वोच्च अदालतको स्थायी न्यायाधीश बनेका राणा 2075 पुसमा प्रधान न्यायाधीश बनेका थिए। 2078 फागुनमा उनी विरुद्ध महाभियोग दर्ता भएपछि उनी निलम्बनकै अवस्थामा अवकाशमा गएका थिए। न्यायपालिकामा हुँदा कार्यपालिकासँग सौदाबाजी गरेको आरोप खेपेका राणाले रञ्जन कोइराला प्रकरणदेखि प्रेरणा शाहको दाइजो जग्गा प्रकरणमा गरेको फैसला विवादित बन्न पुगेका थिए। तर सोलेन्द्रको विगत विवादित नै भए पनि पछिल्लो समय उनले त्यस्तो के गरे जसले गर्दा उनी पक्राउ पर्नु पर्यो भन्ने स्पष्ट भएको छैन। कतिपय सञ्चार माध्यमहरूले स्रोतको रूपमा जबराले सरकार विरुद्ध नै चलखेल गरेको र न्यायिक काम कारवाहीमा पनि सक्रियता देखाएका कारण उनी पक्राउ परेको उल्लेख गरेका छन्। यद्यपि यसको पनि पुष्टि हुने आधार भने देखिएको छैन। लहरका भरमा उचाल्ने र दबावका भरमा पछार्ने यो प्रहरीको शैलीले न त पीडितलाई न्याय दिन सक्छ, न त त्यसमा सुशासन नै कायम गर्न सक्छ। ठुला माछा पक्राउने बहानामा गरिएको यो हरकत अन्तत प्रहरीकै असक्षमताको पोल्टामा पुगेर टुङ्गिएको छ, जसले सरकार र प्रशासनको साखलाई थप धुमिल बनाएको छ।
0: दर्शकहरू, यस विषयमा थप संवाद गर्न हामीले टेलिफोन सम्पर्कमा जोडेका छौँ वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर युवराज संग्रौलालाई। उहाँ पूर्व महान्याय अधिवक्ता समेत हुनुहुन्छ, उहाँ हाम्रो टेलिफोन सम्पर्कमा जोडिनु भएको छ। युवराज सर, स्वागत छ। अब मेरो पहिलो प्रश्न सोलेन्द्र शमशेर राणासँग नै सम्बन्धित छ, विशेष गरेर प्रधान न्यायाधीश नै भइसकेका मान्छेलाई बिना पक्राउ पुर्जी हठात पक्राउ गर्ने अनि 12 घण्टामा छाड्ने, पक्राउको कारण पनि भन्न नसक्ने जुन शैली सरकारले देखायो, यसले के कुराको संकेत गर्छ?
2: 12 घण्टा 24 घण्टाभित्र म्याद लिन पाउने कुरा भएको हुनाले उहाँले केही गल्ती गर्नुभएको भए त टाइम छ।
0: हजुर,
2: 24 घण्टाभित्र म्याद लिनुपर्ने कुरा हो, त्यसैले 12 घण्टामै उहाँलाई पक्रिनै नहुने भन्ने खालको कुरो त होइन होला।
0: हजुर,
2: तर मुख्य कुरो चाहिँ के भन्दाखेरि पक्रिन हुने कि नहुने भन्दा उहाँले

0: गर्नुभयो भन्ने खालको कुरो चाहिँ अब उहाँ र उहाँ पुलिसको बिचको संवादमा उहाँहरूले प्रश्न गर्नुपर्ने कुरा हो। त्यसैले म चाहिँ एउटा अलि सैद्धान्तिक मान्यताबाट हेर्छु, 24 घन्टाभित्र म्याद लिनुपर्छ, अदालतमा उपस्थित गराउनुपर्छ, त्यो कानुनी व्यवस्था हो। उहाँलाई समातेर ल्याएपछि 12 घन्टामा छोड्नुभयो उहाँहरूले, अर्थात् प्रहरीले छोड्यो। त्यो विषयमा उहाँहरूको सम्बन्ध चाहिँ के थियो त, त्यहाँ के कारणले पक्रिया थियो भन्ने खालको कुरो चाहिँ अब म चाहिँ के भन्छु भन्दाखेरि, गैर कानुनी थियो भने त अब प्रधान न्यायाधीश भइसकेको मान्छेले आपत्ति गर्नुपर्ने हो। अब यो उहाँको विषयवस्तु हो, अब उहाँले नि नबोलेपछि त हामीले फेरि कसरी बोल्ने?
1: अब उहाँले पनि बोल्नु भएको छैन अनि प्रहरीले पनि के कारण हो भनेर स्पष्ट रूपमा भन्न सकेको छैन। हामीले पनि सोध्ने प्रयास गऱ्यौँ, केही पनि आएको छैन। तर केही अपुष्ट जानकारी अनुसार अहिले सनसनीपूर्ण रूपमा भित्रभित्रै चलेको कुरा के छ भने, उहाँले अदालतमा विचाराधीन भयानक ठुला मुद्दामा दिलचस्पी लिनुभयो भन्ने छ, र यस्तो अवस्थामा प्रमाण खोजेर विधिपूर्वक हिरासतमा राख्न मिल्छ कि मिल्दैन तपाईँको विचारमा?
0: अब एउटा कानुन पढिसकेको मान्छे, पूर्व प्रधान न्यायाधीश भइसकेको मान्छे चाख मात्रै राख्ने कुरा त हरेक नागरिकले गर्न पाउँछ, तर यदि अदालतले कुनै मुद्दाको सन्दर्भमा, अदालतले हेर्न लागेको मुद्दामा उहाँले लबिङ गर्न थाल्नुभयो वा उहाँले चाहिँ केही त्यस्तो प्रक्रियामा हस्तक्षेप गर्नुभयो भने त्यो उहाँले गर्न पाउनुहुन्न वा कसैले पनि गर्न पाउँदैन, कुनै नागरिकले पनि गर्न पाउँदैन। अब त्यो गरे बापतको कानुनमा चाहिँ त्यसो गरेको खण्डमा चाहिँ अदालतको अपहेलनामा मुद्दा चलाउनु पर्ने हुन्छ। अदालतमा हस्तक्षेप गरेको कुरोमा त्यो चाहिँ अदालतको अपहेलना हुन्छ। अब त्यो चाहिँ प्रहरीले पक्रिने विषयवस्तु चाहिँ होइन, अदालतले उहाँलाई म्याद बोलाएर उहाँलाई बयान गराएर त्यस्तो हस्तक्षेप गर्नुभएको भने उहाँले चाहिँ उहाँलाई कारवाही गर्ने अधिकार क्षेत्र चाहिँ त्यो चाहिँ सर्वोच्च अदालतकै हो। अब यस्तो विषयमा पक्रिन चाहिँ मिल्ने कानुनी व्यवस्था हाम्रोमा छैन, त्यो कसैले न्यायमा हस्तक्षेप गर्यो भनेर, र कहिले चाहिँ पक्रिन सकिएला भन्दाखेरि यो न्यायमा अवरोध गरेको भन्ने आधारबाट फौजदारी कानुन आकर्षित हुन्छ, तर त्यो चाहिँ कसले गरेको हो, त्यो कसको विरुद्धमा चाहिँ त्यो अवरोध भयो भन्ने कुरामा चाहिँ व्यक्तिको विरुद्धमा भए व्यक्तिले र वा संस्थाको विरुद्धमा भए संस्थाले उजुरी गर्नुपर्ने हुन्छ।
1: ती विचाराधीन मुद्दामा विशेष गरेर आफ्नो लभिङ गरेर कुनै सेटिङमा चाहिँ नै ती मुद्दा जिताइदिन्छु भन्ने डिल गर्ने अनि यस्ता खालका क्रियाकलापमा कोही मान्छे चाहिँ नै संलग्न रहेछ भने, ती प्रमाण भेटियो भने त ती मान्छेलाई पक्राउ गर्न मिल्छ कि मिल्दैन त?
0: मिल्छ, तर उजुरी त आउनु पर्यो नि। यो मान्छेले यो गर्यो भन्ने उजुरी बेगर त आउँदैन। या चाहिँ अब अनुसन्धानको क्रममा प्रहरीले त्यो थाहा पायो भने प्रहरीले उजुरी बेगर पनि पक्राउ गर्न सक्छ, तर प्रहरीले औपचारिक ढङ्गमा त्यो व्यक्तिले गरेको कसुरको बारेमा प्रतिवेदन बन्नुपर्छ। त्यसैले हाम्रो फौजदारी न्यायमा दुईटा अवस्थामा वा दुईटा कारणबाट पक्राउ पर्छ, एउटा चाहिँ कुनै व्यक्तिको उजुरी हुनुपर्छ, जाहेरी हुनुपर्छ, या चाहिँ प्रहरीले नै त्यस सम्बन्धमा जाँचबुझ गरेर प्रतिवेदन बनाएर त्यो प्रतिवेदनको आधारबाट पक्राउ गर्न सकिन्छ। त्यो बाहेक पक्राउ गर्न सकिने कानुनी व्यवस्था हाम्रोमा छैन। अब अदालतको विषयवस्तु हो भने अदालतले अपहेलनामा कारवाही गर्न सक्छ, र अदालतले कारवाही गर्ने कुरामा होस् वा प्रहरीलाई कसैले उजुरी दिएको कुरो वा प्रतिवेदन गरेको कुरोमा यदि नाजायज तरिकाले पक्रिएको हो भने सम्बन्धित व्यक्तिले त्यसलाई चाहिँ आफूमाथि भएको अन्याय हो भन्ने तरिकाले अदालतमा पनि, अब भनौँ न, उसले नै प्रहरीलाई उजुरी पनि दिन सक्छ, म माथि अन्याय भयो भन्ने तरिकाले, वा त्यसको चाहिँ कसैले गैर कानुनी कारवाही गरेको हो, गैर कानुनी हस्तक्षेप गर्यो भने त रिटको माध्यमबाट पनि म माथि मेरो व्यक्तित्वमा आँचाउने गरी यो गरेको हुनाले निजको विरुद्धमा कारवाही गरी पाऊँ भनेर कानुन तोकेर सर्वोच्चमा चाहिँ
1: ठिक छ युवराज सर। अब यो यो यो प्रकरणमा विशेष गरेर तपाईँलाई सबैभन्दा आश्चर्य लागेको चाहिँ नि चोलेन्द्र शमशेर किन बोलेनन् भन्ने नै होइन त के? त्यस
0: कारण अब उहाँले नबोल्नुमा पनि दुईटा कारण हुन सक्छ। अब उहाँकै बारेमा केही कुरो त्यस्तो उहाँको विरुद्धमा केही थियो, उहाँको सुरक्षाको कुरो थियो र उहाँले उहाँलाई ल्याइएको थियो भने पनि मेरो आफ्नो सुरक्षाको लागि उहाँहरूले मलाई लानु भएको थियो भनेर उहाँले बोल्नु पर्यो, उहाँमाथि अन्याय भएको भए पनि बोल्नु पर्यो, किनभने यस्तो कुरोमा पुलिसले किन पक्रियो भन्ने भन्दा पनि महत्त्वपूर्ण कुरो के हो भने समाजको प्रधान न्यायाधीश भइसकेको व्यक्तिलाई प्रहरीले चौकीमा लगेर 12-13 घन्टा राखेपछि त्यो के हो भन्ने कुरो चाहिँ आम नागरिकलाई जानकारी दिनुपर्ने छ। त्यो सम्बन्धित व्यक्तिको दायित्व हुन्छ। अब प्रहरीले त मैले सुरक्षाको लागि ल्याएँ छोडेँ भने सिद्धियो, तर उहाँलाई सुरक्षाको लागि लगे होइन हो भन्ने कुरा त उहाँले प्रश्न पार्नु पर्थ्यो, उहाँले बोल्नुपर्छ।
1: तपाईँको विश्लेषणमा के हो त, सुरक्षाकै लागि लगेको हो त उहाँलाई? हामीलाई त पत्यार लागेको छैन यो विषय।
0: अब मलाई पत्यार लाग्नु वा नलाग्नु महत्त्वपूर्ण कुरो होइन। म एउटा कानुनमा वकालत गर्ने पढाउने मान्छे भएको हुनाले केवल अनुमानको आधारमा कुनै व्यक्तिले गरेको कुनै संस्थाले गरेको कार्यमा यो हो यो होइन भनेर टिक्का टिप्पणी गर्नुलाई म उचित ठान्छु।
1: तर पनि एउटा तपाईँहरू जस्तो एउटा सबै मान्छेले सुन्ने विश्वास गर्ने मान्छेको त एउटा विश्लेषण हुन्छ, एउटा कोण हुन्छ, दृष्टिकोण हुन्छ।
0: विश्लेषण त भनौँ न, विश्लेषणको लागि त डाटा चाहियो नि, तथ्याङ्क चाहियो नि। तथ्याङ्क चाहिँ के भन्दाखेरि या त प्रहरीले हामीले यसकारणले ल्याएको थियौँ भनेर खुल्नु पर्यो, या चाहिँ उहाँले बोल्नु पर्यो। बोल्नुपर्ने दायित्व उहाँको, उहाँले बोलेपछि अनि विश्लेषण हुने हो कि उहाँहरू चुपचाप हुनुहुन्छ, त्यो बारेमा हामीले चाहिँ अनुमानको आधारमा विश्लेषण गर्ने कुरा चाहिँ उहाँलाई ल्याउनु हुन्थ्यो कि हुँदैन भन्ने कुरामा मैले प्रश्न गरेँ। सामान्यतः पक्रिन मिल्छ, म्याप थप गर्नुपर्छ।
1: हजुर,
0: उहाँले अदालतको हस्तक्षेप उहाँले गर्नुभएको, बाहिर सुनिएको कुरो यहाँहरूले अघि भने जस्तो हो भने अदालतको अवहेलनाको केस हो, मलाई प्रहरीले लाने कुरो होइन। उहाँले काहीँ न्यायालय अवरोध गर्नुभयो भने त्यहाँ उजुरी हुनुपर्छ या प्रहरीको प्रतिवेदन हुनुपर्छ।
1: ठिक छ, तर मानौँ सामान्य एउटा अर्थमा बुझ्ने हो, सामान्य दृष्टिकोणले यसलाई विश्लेषण गर्ने हो भने मानौँ डाक्टर युवराज संग्रोलालाई थ्रेट भयो अरे, अब त्यो सुरक्षा थ्रेट भएको हिसाबले त्यो विषयहरू बाहिर आयो, त्यो महसुस पनि तपाईँलाई भयो भने प्रहरीले तपाईँको घरमा थप प्रहरी पठाएर सुरक्षा दिने कि अथवा तपाईँलाई होम एरेस्ट गरेर ल्याउने त के हो त?
0: गर्न मिल्दैन, त्यही त मैले भने नि, हामीले तथ्याङ्क आउनुभन्दा अगाडि कुनै पनि विषयलाई आवश्यकताभन्दा बढी हाइप गर्नु आवश्यक छैन। उहाँले बोल्नु पर्यो, मुख्य कुरो यो हो, उहाँलाई के भएको भन्ने कुरो उहाँले नबोलिकन तपाईँ र मैले अनुमान गरेर त के हुन्छ र? हामीले जतिसुकै विश्लेषण गरे पनि त्यसको त तुक तराएन, त्यसैले उहाँले बोल्नु पर्यो।
1: भनेको उहाँ जति मौन बस्नुहुन्छ शङ्का अझै गहिरो हुँदै जान्छ, उहाँ माथि केही न केही कैफियत छ भन्ने जुन किसिमको शङ्का पनि छ एउटा जमातमा, त्यो शङ्कालाई बल पुग्छ होइन त?
0: अब उहाँले बोल्नुहुन्न भने र उहाँलाई के भएको हो भने त्यो उहाँको बारेमा उहाँको अगेन्स्टमा जान्छ। उहाँले बोलेपछि, उहाँले बोल्नुभयो, उहाँको घटना के भएको थियो बोल्नुभयो र प्रहरीले स्पष्टीकरण गर्न दिन सकेन भने प्रहरीको विरुद्धमा त्यो मासले चाहिँ सोच्ने कुरा हो। त्यसैले अब एक दिन त कम्तीमा पर्ख्यो, उहाँले के गर्नु हुँदो रहेछ हेर्नुपर्ने आवश्यकता हो।
1: ठिक छ, तर अब मानव कुनै ठुलै सेटिङ हुने लागेको रहेछ भने यस्तो बेलामा कसैलाई पक्राउ गरेर त्यसै छाड्दाखेरि सेटिङ खलबलिन्छ कि संलग्नहरू बढी होसियार भएर आफ्नो काम अझै चाहिँ परिष्कृत ढङ्गले चाहिँ गर्न सक्छन् त?
0: होइन, अब यो चाहिँ के भन्दाखेरि तपाईँ हामी अहिले कसरी कुरा गर्दैछौँ भन्दाखेरि यो अनुमानको भरमा गर्दैछौँ क्या? अनुमानको भरमा भोलि भैँसालो आउँछ, भैँसालो आयो भने मान्छे मर्छ भन्ने कुराको तुक चाहिँ तथ्यमा आधारित हुँदैन। त्यस कारण यो हाइप भन्ने कुरा मात्रै हो। त्यसैले एउटा कुरो मिडियाले पनि फोकस गर्ने कुरा के हो भने मिडियाले के भन्न मिल्छ भने तपाईँ प्रधान न्यायाधीश भइसकेको मान्छे तपाईँलाई 12 घन्टा प्रहरीले लग्यो, तपाईँ बोल्नुहोस् भन्नुपर्छ क्या यति बेला पत्रिकाले
1: चाहिँ। पत्रिकाले तर मैले यो प्रश्न चाहिँ तपाईँलाई उहाँलाई नै केन्द्रित गरेर भनेको होइन, आम रूपमा चाहिँ यदि त्यस्तो भयो भने चाहिँ के हुन्छ भनेर सोध्न खोजेको।
0: आम रूपमा मैले अघि भने नि प्रहरीले उजुरी बेगर वा प्रतिवेदन बेगर कुनै पनि व्यक्तिलाई सुरक्षाको नाममा पक्रिन मिल्दैन।
1: ठिक छ, अब जस्तो सरकारले ठुलो माछा भनेर विष्णु पौडेललाई पक्राउ गर्यो, हात लाग्यो सुन्ने, दीपक खड्का रमेश लेखकलाई त्यसै गरी पक्राउ गर्यो, त्यहाँ पनि कुनै प्रतिफल आएन, राजनीतिक विश्लेषकदेखि पत्रकारसम्मलाई तर्साउन मात्रै खोजेको जस्तो देखिन्छ। यस्तो पुरानो ढर्राको शासन जनताले पत्याउँछन् अब राख्छन्?
0: अब यो त सरकारले जान्ने कुरा हो। एउटा भनाइ, एउटा न्यायको तात्पर्य के हो भन्दाखेरि व्यक्तिको विरुद्धमा प्रमाण छ भन्ने पुष्टि गरेर प्रमाण समातेपछि, प्रमाण भएपछि कारवाहीमा अगाडि बढ्नु राम्रो हुन्छ। अब यदि त्यसो नगरिकन हचपचमा काम गरियो भने त्यसले सरकारलाई कमजोर बनाउँछ, त्यसले सरकारको विरुद्धमा जनमत बनाउँछ। अब कुनै पनि सरकारले, कुनै पनि व्यक्तिले, कुनै पनि पदमा बसेको व्यक्तिले केही समय यो खालको कुरो गर्न सक्छ, तर एउटा कुरो संसारमा निश्चित कुरो के हो भने कुनै पनि व्यक्ति जन्मिएपछि वा एउटा पदमा बसेपछि मरुन्जेल त्यो पदमा बस्न सक्दैन। त्यो नसकेको दिन पनि, त्यो निक्लिएको दिन पनि प्रतिक्रिया हुन सक्छ। त्यसकारण चाहिँ यसबाट अहिले हामी के भन्न सक्छौँ भन्दाखेरि कुनै राजनीतिक व्यक्तिले कुनै कुरा गर्यो भन्दा पनि मेरो भनाइ के छ भन्दाखेरि कुनै आदेश आउने बित्तिकै प्रहरीले पक्राउ गरिहाल्नुपर्छ वा त्यसलाई मुख गरिहाल्नुपर्छ भन्ने कुरामा कानुन अन्तर्गत चल्ने प्रहरीले कुनै पनि कसैको पनि कुनै पनि पदमा बसेको व्यक्तिबाट आदेश आउने बित्तिकै यसमा यो गर्न सकिन्छ यो गर्न सकिँदैन भनेर अडान लिनुपर्छ र संस्थाले के गर्नुपर्छ भन्दाखेरि यो कुरो कानुन अनुसार मिल्दैन म गर्दिनँ भन्ने सक्ने अडान त प्रहरीले राख्नु पऱ्यो नि. कहिले कसैका घरमा 50 पठाएको छ कहिले कसलाई राति पक्राउ गरिरहेछ. गृह मन्त्रालयमा एक जमानामा 2-3 मैले पनि काम गरेका छु. तपाईँलाई एउटा घटना भनौँ, त्यति बेला एउटा बिगबिगी थियो केही सडकमा गुन्डागर्दी गर्ने मान्छेहरूले तपाईँलाई थाहा नै होला एकपल्ट एकजना समथिङ केही गुरुङ भन्नेको हातै काटिएर हात बोकेर अस्पताल पुगेको कुरो तपाईँले सुन्नुभएको होला. अर्को के भन्ने यो के घैते भन्ने के भन्ने यस्ता यस्ता मान्छे थिए. अब उनीहरूले दग्ध गरिराखेको स्थिति थियो तर उनीहरूलाई पक्रिनुपर्ने स्थिति थियो. तर त्यति बेला यो मान्छेले त अत्यन्तै गर्यो, मान्छेहरूको चाहिँ एउटा ठुलो गुनासो छ, यसलाई कारवाही गर्नु पर्यो, यसलाई पक्रिनु पर्यो भनेर गृहमन्त्रीले भन्दाखेरि त्यति बेलाको प्रहरीले आइजिपीले भनेको कुरो कानुनमा उनले यो कुरो गर्यो भनेर सम्बन्धित व्यक्तिले उजुरी नहालिकन त प्रहरीले आफै गएर कसरी पक्रिन मिल्छ र मन्त्रीज्यू. त्यसैले हामी चाहिँ हात बाँधिएका छौँ, कानुनको विरुद्धमा त प्रहरीले जान हुँदैन मिल्दैन भन्ने प्रहरी त त्यति बेला थिए त. त्यसकारण प्रहरीलाई कसैले यो पक्रि भन्यो, मानिलिउँ न अब रिजालजीलाई पक्रि भनेर भन्यो, पक्रिन आइहाल्ने हो र प्रहरीले केमा काम के अपराध गरेको हो के कसुर गरेको हो त्यसको उजुरी के हो त्यसको प्रमाण के छ या त राज्यले लेखेर दिनु पर्यो यो मान्छेलाई कारवाही गर भनेर प्रहरीले लेखिदिनु पर्यो. म कहाँ समस्या देखिरहेको छु भन्दाखेरि कोही व्यक्तिलाई पक्रि भन्ने बित्तिकै प्रहरीको ठुलो जमात जाने र अनि त्यसलाई धरपकड गर्ने कुराले समाजलाई आतंकित गरी गर्न सक्छ भन्ने कुरा प्रहरीले बुझ्नुपर्छ.
1: तपाईँ आफै पनि महानिधिवक्ता भइसक्नु भएको मान्छे, अहिले अब अर्कै महानिधिवक्ता हुनुहुन्छ, उहाँका बारेमा धेरै कुरा छन्, त्यतातिर जान चाहिँ, तर कानुनी सल्लाहकारको रूपमा चाहिँ महानिधिवक्ता रहिसके पछाडि कस्तो प्रकारका सल्लाह दिन्छन्, यस्ता कुरामा सल्लाह दिनुपर्ने होइन र तपाईँ हुँदा चाहिँ कस्तो प्रकारको सल्लाह दिनु?
0: होइन, अब मेरो पालामा म चाहिँ मलाई चाहिँ नियुक्ति गर्दा नै म यस्ता कुराहरू केही खास प्रयोजनको लागि संविधान सभाका मुद्दाका कुराहरूले मलाई तपाईँले आइदिनु पर्यो भन्ने त्यति बेला प्रस्ताव भएको थियो. निकै छलफलपछि म स्वीकार गरेँ. तर मैले के भनेको थिएँ भन्दाखेरि सरकारले यो गर त्यो गर भनेर राय माग्दा मैले राय लेखेर दिने हो, मैले प्रष्टै भनेको थिएँ लिखित रूपमा राय माग्नुपर्छ, लिखित रूपमा म राय दिन्छु. मैले दिने कुरा चाहिँ त्यो र मसँग कतिपय लिखित रूपमा राय मागिएका कुराहरू छन्। एउटा कुरा तपाईँलाई सुनाउँ, त्यति बेला भरतमोहन अधिकारी प्रधानमन्त्री हुनुहुन्थ्यो, कृष्ण प्रसाद बासकोटा चाहिँ अर्थ सचिव हुनुहुन्थ्यो. यो भ्याटका बिलहरू अर्थ मन्त्रालयले त्यो अनुसन्धान अधिकारीले त्यो भल्टमा राखेको कुरो हेऱ्यो, त्योमा त्यो चाहिँ हेर्न पाउनु पर्यो भनेर सार्वजनिक लेखा समितिले भन्दाखेरि उहाँहरूले मलाई सोध्नुभयो. मैले भने लेखेर दिनुहोस्, त्यो राय लेखेर माग्नुहोस्, म लेखेर दिन्छु. उहाँले लेखेरै अन्तिममा माग्नुभयो, मैले लेखेर दिएँ. अनि मैले त्यहाँ लेखेको कुरो के हो भने अनुसन्धान अधिकारीको अधिकार अर्थ मन्त्री र सचिवले प्रयोग गर्न नमिल्ने भएको हुनाले तपाईँहरूले खोलेको हो भने खोल्न मिल्दैन भन्ने प्रश्न लेखेर दिएको हो त्यति बेला. त्यसैले त्यति बेला हामी म हुँदाखेरिको चाहिँ अवस्था के थियो भने कहिले कहिले क्याबिनेटकै मिटिङमा पनि मलाई बोलाइयो, मलाई सोधियो, मैले जवाब दिएँ. कहिले कहिले प्रधानमन्त्रीले इन्डिभिजुअल्ली बोलाउँदाखेरि पनि मैले जवाब दिएँ. कहिले कहिले मुख्य सचिवसँग मिटिङ हुँदाखेरि पनि सोधिएको कुरा जवाब दिएँ. पर्यटन मन्त्री लगायत अन्य संस्कृति मन्त्री अन्य गृह मन्त्रीहरूका पनि प्रश्न आउँदाखेरि सोद्धाखेरि लेखेर मैले दिएँ. तर महानिधिवक्ताको कार्यालयमा यहाँ पत्रकार साथीहरूले पनि बुझ्नुपर्ने कुरो के हुन्छ भने सरकारले खबर गरेर नबोलाएसम्म महानिधिवक्ताले थाहा पाउने अर्को उपाय छैन क्या, किनभने डाइरेक्ट कन्ट्याक्ट सरकारको प्रहरीसँग हुन्छ अनि प्रहरीले जानकारी गरायो भने मात्रै हुन्छ र बोलाएर नसोद्धाखेरि महानिधिवक्ताको सम्पर्क सरकारसँग कतैबाट हुँदैन.
1: ठिक छ, अब चोलेन्द्र शमशेरको हकमा चाहिँ उहाँको पृष्ठभूमि विगतका क्रियाकलाप शङ्कास्पद नै लाग्छन् होइन. अब न्याय क्षेत्रमा विकृति छ भनेर प्रधान न्यायाधीश भएकाहरूले पनि बेला बेलामा भनेको हामी सुन्छौँ, तर यतातिरको कुरा धेरै उठ्दैन, यस्तो किन भएको डाक्टर साहब?
0: यतातिरको भन्नाले अदालतको
1: हजुर किन यो यसलाई चाहिँ सुधार गर्नुपर्छ, यहाँ देखिएको विकृतिहरूलाई चाहिँ भनौँ न एक हिसाबले एउटा बहसको विषय बनाउनुपर्छ, यसलाई सुधार गर्नेतिर लाग्नुपर्छ भने यस्ता विषयमा धेरै कुराहरू आवाजहरू किन?
0: अब यो तपाईँले अहिले प्रश्न सोधे जस्तै एउटा रहस्यको विषय छ, यी सुधारका कुराहरूमा किन प्रयत्न भएनन् भन्ने खालको कुरोमा एउटा कुरा त यो 2046 साल पछाडि सर्वोच्च अदालतलाई पृथक तरिकाले सञ्चालन गर्ने एउटा अधिकार सम्पन्न अधिकार बनाउने भन्ने त्यति बेलाको संविधानबाट आइसकेपछि पुरानो स्ट्रक्चरभन्दा नयाँ स्ट्रक्चरमा जाँदाखेरि यसका आन्तरिक प्रक्रियाहरू, कर्मचारी तन्त्र, कर्मचारीको व्यवस्थापन लगायतका कुराहरू खास गरी अध्ययन नगरिकन माथिल्लो लेभलमा न्यायाधीशहरूको लेभलमा न्याय गर्ने तहमा नियुक्तिका कुरामा सुधार फोकस भयो र त्यसपछि जे जति सुधार भयो त्यो सुधारमा के भन्दाखेरि टेक्निकल एउटा डिजिटल प्रणालीबाट सुधार गरियो भने अदालत पक्कै सुधार हुन्छ भन्ने तरिकाले आजसम्म पनि न्यायपालिकाको सुधार भने एप्स बनाउने, डिजिटलाइज गर्ने इत्यादि कुरामा भयो, तर अन्तिममा मानिसको मानसिकता चाहिँ न्याय प्रणालीभित्र को मान्छे आउँछ र कस्तो मान्छेले न्यायमा काम गर्नुपर्छ भन्ने कुरामा त्यो छान्ने प्रक्रिया भएन। सरुवा र बढुवाको प्रक्रियाबाट मान्छे अदालतमा पुग्छ, त्यसले गर्दा कर्मचारी तन्त्रभित्र चाहिँ काहीँ पनि सुधार भएन। दोस्रो कुरो, कर्मचारी तन्त्रभित्र दिनुपर्ने सुविधाहरू दिएन, न्याय सुविधा जति न्यायाधीशमा कन्सन्ट्रेट गरियो। जस्तो एउटा जिल्ला अदालतले एउटा न्यायाधीशले, एउटा हाइकोर्टको न्यायाधीशले पनि गाडी पाएको हुन्छ, त्यो उहाँहरूले रिटायर भएर जाँदाखेरि पनि आफैले लिएर जानु जान पाउनुहुन्छ, तर त्यो कर्मचारी तन्त्रभित्र माथिल्लो तहका भन्दा तल्लो तहका सुब्बा, त्यसपछि बैदार, त्यसपछि खरदार लेभलको जुन छ नि, त्यसको तलब कति छ, त्यसले कति घन्टा काम गर्नुपर्छ, त्यसले कस्ता फाइल पढ्नुपर्छ, त्यसले तारिख दिने कुरा कति संवेदनशील छ, त्यो झुक्यो भने त्यसको परिणाम के हुन्छ भन्ने कुरामा चाहिँ आजसम्म न राज्यले हेऱ्यो न न्यायपालिकाले हेऱ्यो। त्यस तल्लो तहको कर्मचारी, त्यसमा पनि अदालतभित्र अधिकृत तहको कर्मचारी मात्रै राख्ने प्रणाली ल्याएर कानुन बुझेको र कानुनको मर्मलाई व्याख्या गर्ने कुरा नदिएसम्म त्यहाँ सुधार मरिगए पनि हुँदैन, कम्प्युटरले सुधार हुँदैन।
1: हस्, यहाँलाई समय सम्वादका लागि धेरै धेरै धन्यवाद।
2: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
3: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
4: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
5: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
6: खुरेत्रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
7: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
6: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98 550 50 984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98 458 91 284।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना।
2: यस कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड माडी दुई भएर परिचित वनको 26 औं वार्षिक साधारण सभा तथा इकाइ भेलाहरू निम्न मिति समय र स्थानमा आयोजना भएकोले आफूलाई पाएक पर्ने स्थानमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। 4 इकाइ भेला माडी साथ देवेन्द्रपुर संस्थाको कार्यालय परिसर असोज 12 गते बिहान 11 बजे र 5 इकाइ भेला तथा समापन समारोह माडी 3 बसन्तपुर होटल प्याराडाइज असोज 13 गते बिहान 11 बजे।
3: अध्यक्ष देवेन्द्र पौडेल कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड माडी 2 भैरवपुर चितवन।
4: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।

0: तपाई सुनिरहनु भएको छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 MHz।
1: घंटा पछि छुटे पूर्व प्रधान न्यायाधीश चोलेन्द्र पक्राउ गर्नुको कारण सुरक्षा थ्रेट लग्यो अपराध अनुसन्धान कार्यले मद्रातमा घरबाट उठाउनुको कारण के थियो के भनेर छाडियो पूर्व प्रधान न्यायाधीशलाई पक्राउ गर्नु र छाड्नुको वास्तविकता के हो शनिबार मध्यराती नेपालको इतिहासमै पहिलो पटक पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परे चोलेन्द्रलाई करिब 11 घण्टा प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखेर केरकार गरियो र आइतबार दिउँसो 1 बजेतिर आफन्तको जिम्मामा रिहा गरियो पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई किन पक्राउ गरियो र किन छाडियो सर्वत्र यही प्रश्न उठेको छ सँगै मध्यरातमा घरबाटै उठाउनु पर्ने कारण के थियो बिहानसम्म पर्खेको भए के हुन सक्थ्यो जसले समग्र न्यायालयकै नेतृत्व गर्यो उसैलाई अदालतबाट पक्राउ पुर्जी नलिई किन समातियो यस्ता थुप्रै प्रश्न उब्जिएका छन् यी सबै प्रश्न सरकार र प्रहरीतर्फ तिर्सिएका छन् मध्यराती करिब 12:30 बजे उपत्यका अपराध अनुसन्धान कार्यालयको एक टोली महाराजगंज स्थित चोलेन्द्र शमशेरको घरमा पुग्छ घरभित्र सादा पोसाकका प्रहरी हुन्छन् बाहिर वर्दीधारी प्रहरी सुतिरहेका चोलेन्द्रलाई प्रहरीले उठाउँछ र आफूहरूसँग जाउँ भन्छ प्रहरीको यो व्यवहारबाट चोलेन्द्र छत पर्छन् त्रसित पनि हुन्छन् लगत्तै उनले भाइ प्रभु शमशेरलाई फोन गर्छन् करिब 1.5 घण्टा त चोलेन्द्रको घरमा प्रहरी र चोलेन्द्र बीच सवाल जवाफ चल्छ प्रहरीले भन्छ तपाईँलाई सुरक्षा थ्रेट छ त्यसैले सुरक्षाका लागि हामीसँग जानुपर्ने भयो अब यहाँ प्रश्न उठ्छ सुरक्षा थ्रेट कसले महसुस गर्छ एउटा जसलाई थ्रेट छ ऊ आफैले र अर्को सूचना पाउने प्रहरीले चोलेन्द्रले आफूमाथि सुरक्षा थ्रेट छ भन्ने महसुस गरेकै थिएनन् परिवारले पनि त्यसको अनुभूति गरेको थिएन तर प्रहरीले त्यो सूचना पायो भनिएको छ प्रहरीले चोलेन्द्रलाई थ्रेट छ भनेर मध्यराती कसरी थाहा पायो र पक्राउको शैलीमा लिन पुग्यो मुख्य कुरा यही हो गृह मन्त्रालय स्रोतका अनुसार यो सूचना गृहमन्त्री सुदन गुरुङले पाए गृहमन्त्रीले यो सूचना राज्यका कुनै गुप्तचर निकाय वा प्रहरीबाट पाएका होइनन् केही जेएनजीहरू आबद्ध इन्टरनेट प्लेटफर्म डिस्कर्डमा चोलेन्द्रबारे छलफल भएको र उनीहरूले चोलेन्द्रमाथि प्रश्न उठाएका थिए डिस्कर्ड त्यही प्लेटफर्म हो जहाँ गत वर्षको जेएनजी आन्दोलनका बारेमा छलफल भएको थियो अन्तरिम सरकार गठनबारे छलफल भएको थियो अनि अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको नाम त्यही डिस्कर्डमा भएको छलफलबाट अनुमोदित भएको थियो के डिस्कर्डमा केही जेएनजीहरूले कुरा गर्दैमा चोलेन्द्रमाथि असुरक्षा बढेको थियो असुरक्षा बढेको हो भने सुरक्षा दिन अपराध अनुसन्धान कार्यालयमा लगिनु पर्ने हो सायद सुरक्षा सूत्र र शैलीमा यस्तो हुँदैन सुरक्षा थ्रेट बढेको थियो भने उनको घरमा सुरक्षाकर्मी बढाउनु पर्थ्यो त्यति गर्दा पनि नहुने देखिएमा सुरक्षित स्थानमा लगिनु पर्थ्यो सुरक्षाका लागि अपराधको अनुसन्धान गर्ने प्रहरी कार्यालयमा लगिनुले पनि उनीमाथि सुरक्षा थ्रेट थियो भनेर पत्याउन मुस्किल पर्छ सुरक्षा थ्रेट हुँदा सरकार र सुरक्षाकर्मीले के गर्छन् यसको उदाहरण खोज्न धेरै टाढा जानै पर्दैन गत जेएनजी आन्दोलनका क्रममा तत्कालीन सरकारमा रहेका प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म पुराना राजनीतिक दलका सांसददेखि नेताहरूसम्म सबै असुरक्षित थिए सेना र प्रहरीले तत्काल उनीहरूको सुरक्षा व्यवस्थापन गर्यो सेना र प्रहरीको ब्यारेकमा लगेर उनीहरूलाई सुरक्षित राखियो सेनाको शिवपुरी ब्यारेकदेखि सुबारेडार ब्यारेकसम्म उपत्यका पृथनादेखि भैरवनाथ गणसम्म अनि प्रहरी मुख्यालयदेखि प्रदेशको आर्मी पृथना र प्रहरी गण भिभीआइपीलाई सुरक्षित रूपमा राख्ने स्थल बनेका थिए यही जोडौँ मध्यरातमा प्रहरीले चोलेन्द्रलाई करिब 7 किलोमिटर पार गरेर महाराजगंजबाट टेक पुर्यायो उनलाई साँच्चै असुरक्षा थियो भने बाटोमै थिए प्रहरी तालिम केन्द्र प्रहरी मुख्यालय र सशस्त्र प्रहरी गण चोलेन्द्रलाई कतै राखिएन सिधै पुर्याइयो टेकु स्थित अपराध अनुसन्धान कार्यालय टेकु पुर्याएपछि सुरु भयो केरकार उनलाई टेकु पुर्याउँदा अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्का उनीलाई पर्खिरहेका थिए लगत्तै कार्यालयका वरिष्ठ प्रहरी अधिकारीहरू बसेर सोधपुछ सुरु गरिहाले प्रहरीले के प्रश्न सोध्यो चोलेन्द्रले के जवाब दिए अहिलेसम्म पूर्ण रूपमा खुलेको छैन तर उनलाई न्यायालयसँग रहेको उनको कनेक्सन र उनलाई निवासमा भेटघाटका लागि आउने पात्रहरूको बारेमा सोधपुछ गरिएको प्रहरी स्रोतको भनाइ छ प्रहरीले मध्यरातमा चोलेन्द्रलाई पक्राउ गरे पनि यो खबर बिहान मात्रै सार्वजनिक भएको हो चोलेन्द्रलाई पक्राउ गरिएको विषयमा सत्तारूढ राष्ट्रपाकी अधिकांश नेता र सरकारमै रहेका मन्त्रीहरू पनि बेखबर थिए उनीहरूले पनि समाचारबाट यो खबर थाहा पाएका हुन् धेरैले चोलेन्द्रलाई विवादित पात्रका रूपमा चिन्छन् उनका केही फैसला उनका निकटमा रहेका व्यक्तिहरू अनि तत्कालीन देउबा सरकारका पालामा सरकारमा भाग खोजेको लगायतका आरोप उनीमाथि लाग्ने गरेको छ मन्त्री परिषदमा भाग खोजेको आरोपपछि त उनीमाथि संसदमा महाअभियोग प्रस्ताव नै दर्ता भयो महाअभियोग प्रस्ताव टुङ्गोमा पुग्न नपाउँदै संसदको कार्यकाल सकियो त्यसैका आधारमा उनले त्यो महाभियोगबाट उन्मुक्ति पाए उनलाई महाभियोगबाट उन्मुक्ति दिने मुख्य आधार त संसदका महासचिवको पत्र थियो। त्यस विरुद्ध पनि सर्वोच्चमा रेट पर्यो। सर्वोच्चले त्यसलाई पनि खारेज गरिदिएपछि शैलेन्द्र दोषमुक्त भएका थिए। यसरी दोषमुक्त भएर पेन्सन पट्टा समेत पाएर पूर्व प्रधान न्यायाधीशको सम्मान र सुरक्षाकर्मी सहित निवासमा निर्वृत्त जीवन बिताइरहेका शैलेन्द्रसँग सरकार किन डरायो? शैलेन्द्र अहिले शक्तिमा छैनन्। उनी आफ्नो सर्कलमा पनि आलोचित छन्। अरू पूर्व प्रधान न्यायाधीश र न्यायाधीशहरू जसरी उनी सार्वजनिक रूपमा देखिएका पनि छैनन्। सार्वजनिक कार्यक्रममा सहभागी पनि हुने गरेका छैनन्। तर पनि सरकारले किन जोखिम देखियो? यदि जेन्जीहरूले नै उनीमाथि आक्रमणको तयारी गरेकै हुन् भने पनि किन? त्यसको आधार र कारण न सरकारले बताउन सकेको छ न जेन्जी अभियन्ताहरूले नै। कतिपय जेन्जी अभियन्ताहरूले त सरकारले जेन्जी शब्दकै दुरुपयोग गरेको र पछिल्ला घटनाले जेन्जी आन्दोलनकै उपहास गरेको टिप्पणी गरिरहेका छन्। मैले अगाडि नै भनिहालेँ, उनीमाथि के खतरा थियो यसबारे न सरकार बोलेको छ न प्रहरी। यदि कसैमाथि सुरक्षा जोखिम हो भने उसलाई सुरक्षित राख्नुपर्छ र थ्रेट गर्नेलाई पक्राउ गर्नुपर्छ। तर अहिलेसम्म उनलाई थ्रेट गर्ने कोही पनि पक्राउ परेको भए त्यसबारे सरकार बोल्नुपर्छ। वकालत गर्दा गर्दै 2053 वैशाखमा तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका चोलेन्द्र 2071 सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। सर्वोच्चको न्यायाधीश भनेको 4 वर्षपछि 2075 पुसमा उनी प्रधान न्यायाधीश बने। अवस्था यस्तो आयो, बहालवाला प्रधान न्यायाधीश विरुद्ध कानुन व्यवसायले सर्वोच्चकै गेटमा आन्दोलन गरे। न्यायाधीशहरूले नै उनीसँग बेन्च बहिष्कार गरे। उनको विगत र पृष्ठभूमि राम्रो थिएन, तर उनीले समग्र न्यायालयको नेतृत्व गरे। महाभियोग लाग्यो, सांसदले टुङ्गाएन, अदालतले रिट नै खारेज गरिदियो। उनीसँग कुनै आपराधिक घटनाको कनेक्सन जोडिएको थियो भने पक्कै पनि राज्यले अनुसन्धान गर्न सक्छ, गर्नुपर्छ। दोषी पाए कारवाही गर्न सक्छ। त्यो कारवाही कानुन बमोजिम हुनुपर्छ, न कि कुनै मन्त्री वा प्रहरी अधिकारीको सनकको भरमा। एकजना पूर्व प्रधान न्यायाधीशमाथि सरकारले सुरक्षा थ्रेट देख्यो, बदलामा प्रहरीले पक्राउ गरेर कठघरामा पुर्यायो। अन्य विशिष्ट व्यक्तिहरूमाथि पनि सुरक्षा थ्रेट हुन सक्छ। यदि अन्य भिभिआइपीहरूले पनि सुरक्षा थ्रेट महसुस गरेर सरकारलाई खबर गरे वा सरकारले नै सुरक्षा थ्रेट देख्यो भने अब सरकारले के गर्छ? जसलाई सुरक्षा जोखिम हो उसैलाई पक्राउ गर्छ वा जोखिमका कारण र पात्र केलाउँछ, सम्भावित तयारी गर्छ, उनीहरूको सुरक्षाको जिम्मा लिन्छ। आम नागरिकले पनि सरकारसँग सुरक्षा माग्छन्। देशको सिमाना अर्थात् भूगोल, देशभित्रका संरचना अनि नागरिकको समग्र सुरक्षा गर्ने दायित्व र जिम्मेवारी सरकारकै हो। त्यसैका लागि झन्डै 1,00,000 नेपाली सेना, 80,000 हाराहारीमा नेपाल प्रहरी, 40,000 हाराहारीमा सशस्त्र प्रहरी छन्। यी सबैको दायित्व र जिम्मेवारी देश र जनतालाई सुरक्षा दिने नै हो। सुरक्षा दिने मात्र होइन, सुरक्षाको अनुभूति गराउने पनि हो। तर अब कोही कसैले सुरक्षा माग्यो भने सरकारले यसै गरी मध्यरातमा पक्राउ गरेर प्रहरी चौकामा पुर्याउला? सन्दर्भहरूको पनि छ। तत्कालीन काङ्ग्रेस एमाले सरकारले राजसपा सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधेर अनेकन मुद्दा लगायो। अदालत समेत नपुगी प्रहरीबाटै जरुरी पक्राउ पुर्जी जारी गरेरै पक्राउ गरियो। एक पटक होइन, पटक पटक। मध्यरातमा घरबाट उठाइयो, मुद्दा र बयानका नाममा रातारात अड्डासार गरियो। रविलाई तत्कालीन सरकारले सक्ने जति यातना दियो।
2: हद नगर्नुहोस् यार, अन्यायको हद। एउटा मान्छेलाई अन्यायको हद नगर्नुहोस्।
1: त्यो यात्राबाट रवि त गलेनन्, तर त्यसले यस्तो माहौल बनाइदियो कि तत्कालीन सरकार नै गल्नुपर्ने अवस्था आयो। आम जनता सरकारसँग रुष्ट भए, काङ्ग्रेस एमालेसँग रुष्ट भए, नवयुवाहरू त सडकमा आए। कसैले नसोचेको जेन्जी आन्दोलन भयो। शक्तिशाली सरकारका प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट हेलिकप्टर चढेर दिउँस मध्याहमा भाग्नुपर्ने अवस्था आयो। 5 पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाले घरमै आक्रमण खेप्नु पर्यो। सत्तामा बस्नेहरू सनकका भरमा चल्न थाले भने के हुन्छ? जेन्जी आन्दोलन त्यसको सबैभन्दा बलियो प्रमाण हो, उदाहरण हो। लोकतन्त्रमा शासकहरू संविधानले बाँधिएका हुन्छन्, कानूनले बाँधिएका हुन्छन्, र ती संविधान कानून नागरिकको हितमा हुनुपर्छ। नागरिकका हितमा नहुने कानून संशोधन हुन्छन्। लोक कल्याणकारी राज्यको विधि र परम्परा यही हो। तर जेन्जी आन्दोलनको बलमा बनेको वर्तमान सरकार कुन बाटोमा अगाडि बढिरहेको छ? नयाँ भानेश्वरमा रगत बगाउने जेन्जी र उनका परिवारले नै यो प्रश्न सोधिरहेका छन्। कुरा अर्को पनि छ, र त्यो गृहमन्त्री सुदन गुरुङसँग सम्बन्धित छ। गृहमन्त्री सुदन गुरुङमा युवा जोस छ, केही गरौँ भन्ने होठोटी पनि देखिन्छ। तर उनका केही निर्णय, कदम र गतिविधि पनि कानुनी राज्यको अवधारणासँग मिल्दा छैनन्। आफ्नै बोली, व्यवहार, निर्णयका कारण उनी पटक पटक विवादमा थानिएका छन्। भोटेको सिबाडीका बेला सिंहदरबारमा बसेर खोजी राहत र उद्धार सरकारको कमान्ड सम्हाल्नुपर्ने गृहमन्त्री त्रिशुली गएर बसे उद्धार क्षेत्रमा खटिए। उद्धार क्षेत्रमा गृहमन्त्री खटिनु नराम्रो होइन, तर उनी त्यहाँ पुगेर उद्धार खटिनु पर्थ्यो वा कमान्ड सेन्टरको नेतृत्व सम्हाल्नु पर्थ्यो? धेरैले प्रश्न उठाए। पछिल्ला चार दिनदेखिको निरन्तरको भारी वर्षाका कारण देशभरको जनजीवन प्रभावित छ। ठाउँ ठाउँमा
3: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ताएर मलाई उराट लाइसको। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
5: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
6: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर नरेश महतो, गीता महतो।
7: सम्पर्क 97625 73 89 98 0 74 46 182 र 98 4 91 95 225।
8: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
5: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी। प्रोप्राइटर उद्धव थापा, 98550 63172 र 98452 12206।
8: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
9: माडीवासीहरूका लागि खुसीको खबर।
10: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
11: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
5: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020352012।
12: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
13: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
12: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
13: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
14: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-5569-6053, 98-5-50-77-061 र 98-5-50-77-53।
5: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
15: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
5: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध। सिंगो नेपाल र सारा नेपालीको

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5359 6553 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4993 580 र 98 550 26 440
3: It's 8 o'clock. अहिले 8 बजेको छ।
4: नेपालीपनको आभास नेपाली मनको आवाज
5: सुन हिउँचुली पहाड पहरा सुन भेर पागल एक बेसी सारा सुन
4: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज
3: अहिले बिहानको 8 बज्यो
6: 93.2 स्वदेश एफएम
4: नेपालीपनको आभास नेपाली मनको आवाज
5: सुन हिउँचुली पहाड पहरा सुन भेर पागल एक बेसी सारा सुन
4: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज
7: कार्य अनुसार सामान्य पहिरो गएको स्थानमा आजदेखि पहिरो हटाएर राजमार्ग पुनः शुरू गर्न थालिएको छ। कतिपय स्थानमा भने केही दिनसम्म लाग्न सक्ने अवस्था छ। सड़क विभागका अनुसार पहिरोले काठमाडौँलाई पश्चिम नेपालसँग जोड्ने पृथ्वी राजमार्ग 2 दिन यता बन्द छ। यस राजमार्ग अन्तर्गत कृष्णभेर तिहाङ खानी 40 बाङ्गे लगायत स्थानमा सड़क अवरूद्ध भएको थियो। त्यस्तै बेनीघाट रोराङ सातका अध्यक्ष कुमार बस्नेतले सामाजिक सञ्जाल मार्फत दिएको जानकारी अनुसार यो कृष्णभीरको पहिरो हटाउन थालिएको छ। नागढुङ्गा मुगलिन सड़क आयोजना अनुसार यस खण्डमा यातायात सुरु हुने अवस्था छैन। त्यस्तै कृष्णवीर सहित कम्तीमा 10 स्थानमा पहिरो गएको छ। शीतल बजारमा हालै फुटाइएको चट्टानको पछिल्लो भागबाट लेदो र रुखसहित पहिरो खसेको छ। त्यहाँ सड़क केही भाँचिएको जनाइएको छ। मुस्ताङ स्थित नेपाल चीन सीमाको कोरोला नाकामा भारी हिमपात भएको छ। हिमपातका कारण व्यापारिक आवागमन र भन्सार जाँचबाजको काम समेत पूर्ण रूपमा अवरूद्ध भएको छ। भन्सार कार्यालय रहेको क्षेत्रसम्मै हिउँ जमेकाले व्यापारिक आवत जावत तथा सामान ओसार पसार कम्तीमा 1-2 दिन प्रभावित हुने देखिएको छ। भन्सार विभागका अनुसार हिमपात र वर्षाका कारण नाका क्षेत्रमा कुनै ठूलो भौतिक क्षति भने भएको छैन। हिउँ पछाएपछि भन्सार प्रक्रिया र व्यापारिक आवत जावत पुनः नियमित सञ्चालनमा आउने जानकारी गराइएको छ। अविरल वर्षाका कारण रसुवागढी र पानी नाका बन्द भएपछि पछिल्लो सबै चीनबाट हुने आयातका लागि कोरोला नाका मुख्य विकल्पका रूपमा प्रयोग भइरहेको थियो। अन्य नाका अवरूद्ध हुँदा कोरोलामा व्यापारिक चाप र गतिविधि निकै बढेको भए पनि हालैको हिमपातले आयात प्रक्रिया केही सुस्त बनाएको छ। चीन नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक हो। गत आर्थिक वर्षको तथ्याङ्क अनुसार नेपालको कुल आयातमा चीनको हिस्सा करिब 20.28% छ। भन्सार विभागले वैदेशिक व्यापारका लागि कुल 40 भन्सार नाका तोकेको भए पनि हाल 28 नाका मात्रै सक्रिय छन्। चीनतर्फ 10 नाका जोडिएको छ। भौगोलिक हिसाबले छोटो दूरी र कम लागत पर्ने भएकाले चीनसँगको व्यापारका लागि तातोपानी र रसुवागढी नाकालाई नै मुख्य मार्ग मानिँदै आएको छ। यद्यपि पछिल्लो समय व्यवसायी र सरकारी निकायहरूले कोरोला नाकालाई पनि स्थायी र सहज रूपमा सञ्चालन गर्न विशेष जोड दिँदै आएका छन्। अविरल वर्षासँगै देशका विभिन्न भागमा आएको बाढी र पहिरोले यति बेला सिङ्गो देशको जनजीवन अस्तव्यस्त बनाएको छ। केवल भौतिक संरचना र मानवीय क्षति मात्र गराएको छैन, देशको आर्थिक प्रणाली र दैनिक आपूर्ति व्यवस्थालाई नै गम्भीर असर पुर्याएको छ। काठमाडौँ क्षेत्र गम्भीर असर परेको छ। बाढी र पहिरोले उपत्यकालाई देशका अन्य भागसँग जोड्ने प्रमुख राजमार्गहरू अवरुद्ध हुँदा त्यहाँको बजारमा तरकारी फलफूल र दैनिक उपभोग्य खाद्यान्नको मूल्यले आकाश छोएको छ। त्यस्तै विपत्तिको फाइदा उठाउँदै बजारमा कृत्रिम अभाव र कालो बजारी मौलाउँदा सर्वसा साधारण नागरिकलाई बिहान बेलुकाको भान्सा कसरी चलाउने भन्ने चिन्ताले पिरोल्न थालेको छ। काठमाडौँ उपत्यका आफैमा उत्पादनमुखी भन्दा पनि उपभोगमुखी सहर हो। यहाँ खपत हुने अधिकांश तरकारी, फलफूल, चामल, दाल, तेल र अन्य खाद्यान्न देशका विभिन्न जिल्ला र छिमेकी मुलुक भारतबाट आयात हुने गर्छ। धादिङ, नुवाकोट, काभ्रे, मकवानपुर, चितवन लगायत मध्यपहाड़ी र तराईका जिल्लाहरू उपत्यकाका लागि तरकारी र खाद्यान्नका प्रमुख स्रोत हुन्। तर लगातारको झरीले त्रिभुवन राजमार्ग बाहेक लगभग काठमाडौँसँग जोड्ने बाटो बन्द छन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग र मदन भण्डारी राजमार्ग लगायतका प्रमुख सड़क खण्डहरू ठाउँ ठाउँमा भत्किएका छन्। कतै ठाउँमा त सड़क नै बगेको छ भने कतै ढिस्को खसेर महिनौसम्म बाटो खुल्न नसक्ने अवस्था समेत सिर्जना भएको छ। लगातारको वर्षा र हावाहुरीका कारण लुम्बिनी प्रदेशका बाँके, बर्दिया र पाल्पाको धान बालीमा ठूलो क्षति भएको छ। पाकेर काट्ने बेला भएको धान ढल्नुका साथै कतिपय खेतमा बाढी र डुबान पछिपछि किसान उत्पादन घट्ने चिन्तामा छन्। बाँकेका आठवटै पालिकामा धान बाली ढलेको, डुबेको र कतिपय स्थानमा हावाहुरीले बालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार धानसँगै तरकारी खेतीमा समेत क्षति पुगेको छ। यद्यपि क्षतिको यकिन विवरण भने आएको छैन। कृषि ज्ञान केन्द्रका अनुसार बाँकेमा यस वर्ष 33,503 हेक्टर क्षेत्रफलमा धान रोपिएको छ। यस वर्ष धान राम्रो हुने अपेक्षा गरिए पनि कटानीको समय नजिकै गर्दा आएको वर्षा र हावाहुरीले उत्पादन घट्ने चिन्ता थपिएको छ। काठमाडौँ उपत्यकामा ग्यास आपूर्तिका लागि ल्याउन लागि 105 ग्यास बुलेट अविरल वर्षाका कारण बाटोमै थुनिएका छन्। बुधबारदेखिको वर्षाका कारण भारतबाट ग्यास बोकेर आएका बुलेट बाटोमै रोकिएका हुन्। ती बुलेट बाटो खुल्न साथ उपत्यकामा भित्रिने तयारी अवस्थामा रहेको नेपाल आयल निगमले जनाएको छ। काठमाडौँ उपत्यकामा रहेका 16 ग्यास ब्रान्डका लागि लोड गरिएका बुलेट वीरगंज भन्सार क्लियर भइसकेका छन्। कोही चितवनको रामनगरमा त कोही हेटौडामा, कोही अन्य सुरक्षित स्थानमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा रोकिएर बसेको निगमले जनाएको छ। एउटा ग्यास बुलेटमा 18-20 टन ग्यास हुने गर्छ। एक बुलेटमा 1,250 सिलिन्डर भर्न मिल्ने ग्यास हुन्छ। बाटो खुल्ने बित्तिकै लगातार 3-4 दिन 50,000-60,000 सिलिन्डरका दरले बजारमा पठाउन सक्ने भएकाले अभाव कम हुने निगमले जनाएको छ। निगमले आइतबार 17,000 सिलिन्डर बजारमा वितरण गरिएको जनाएको छ। यसैबीच चालू आर्थिक वर्ष 2082-83 दुई महिनामा 1,17,000 मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउन भदौमा 16,26 करोड रुपियाँ बराबरको 1,17,168 मेट्रिक टन ग्यास आयात भएको हो। गत आर्थिक वर्षको दुई महिनाको तुलनामा 26,000 मेट्रिक टन बढी ग्यास आयात भएको हो। बजारमा ग्यासको अभाव कम भएपछि आपूर्ति व्यवस्था सहज पार्न भदौमा 59,833 मेट्रिक टन ग्यास आयात गरेको निगमले जनाएको छ। त्यस्तै साउनमा 57,335 मेट्रिक टन ग्यास आयात भएको थियो। ग्यासको आयात बढे पनि बजारमा अभाव भने कायमै छ। निश्चित तथा कर्जा सुरक्षण कोषको सदस्यता बैंक तथा वित्तीय संस्थालाई भन्दा सहकारीलाई महँगो पर्ने भएको छ। बैंक तथा वित्तीय संस्थालाई 0.5% तोकिएको प्रारम्भिक शुल्क सहकारीका लागि शेयर पुँजीको 1% प्रस्ताव गरिएको हो। अर्थ मन्त्रालयले निश्चित तथा कर्जा सुरक्षण कोष ऐन संशोधन विधेयकको मस्यौदा तयार गर्दै सहकारीलाई सदस्यता लिन शेयर पुँजीको 1% शुल्क लाग्ने प्रस्ताव गरेको छ। साथै सदस्यता लिएको आर्थिक वर्षका लागि सुरक्षण शुल्क भने नलाग्ने व्यवस्था मस्यौदामा उल्लेख छ। मन्त्रालयले तयार पारेको एक मसौदामा संस्था खारेजीमा गएको अवस्थामा मात्रै सुरक्षण निक्षेप र बचत फिर्ता पाउने व्यवस्थालाई पनि संशोधन प्रस्ताव गरिएको छ। नेपाल भारत व्यापार तथा पारावान सम्बन्धी अन्तर सरकारी उपसमितिको पछिल्लो बैठकमा नेपालले स्टील र जुट निर्यातमा देखिएका अवरोध हटाउन आग्रह गर्यो। भारतले पनि आफ्ना कृषि, औषधि र दुग्धजन्य उत्पादनका लागि नेपाली बजारमा सहज पहुँचको विषय त उठायो, तर दुई देशबीच बजार पहुँचका विषयमा छलफल भइरहँदा भारत निर्यात गर्ने नेपाली उद्योगले ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स प्रमाणपत्र प्राप्त गर्न र नवीकरण गर्न भइरहेको ढिराईको समस्या भोगिरहेका छन्। समस्या एउटै वस्तु तथा उद्योगमा सीमित छैन। सिमेन्ट, प्लाइवुड, स्टील, सेनिटरी प्याड र डाइपर लगायत उत्पादनका लागि आवश्यक बीआईएस प्रमाणपत्र नयाँ जारी गर्न तथा पुराना प्रमाणपत्र नवीकरण गर्न ढिलाइ हुँदा कतिपय उद्योगको निर्यात समेत रोकिएको छ। कतिपयले नयाँ प्रमाणपत्रका लागि आवेदन दिएको लामो समय बितिसक्दा पनि प्रक्रिया टुङ्गिएको छैन। भदौ 10 गते लाङटाङको हिमपहिरो पछि लेहेन्दे खोला भटेकोसी र त्रिशुली उदय रसवा र नुवाकोटमा आएको विनाशकारी बाढीको एक महिना पुगेको भोलिपल्ट आइतबार मनाङको 7126 मिटर अग्लो हिमलुङ हिमबाल हिमालमा हिमपहिरो गएको छ। सो हिमपहिरोमा परेर कति पर्यटक सम्पर्क विहीन भए भन्ने निश्चित तथ्याङ्क प्राप्त हुन सकेको छैन। नेपाल प्रहरीले आइतबार साँझ 6:35 जारी गरेको सूचना अनुसार बेस क्याम्प क्षेत्रमा गएको हिमपहिरोमा परेका मध्ये दुईजनाको शव फेला परेको छ। मनाङ जिल्लाका सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेल आइतबार साँझ 6 बजेतिर सम्पर्क गर्दा उक्त हिमपहिरोमा पर्नेको संख्या यकिन हुन बाँकी रहेको बताएका छन्। यसरी हिमलुङ हिमालको बेस क्याम्पमा उद्धार तथा खोजका लागि प्रभु हेलिकप्टर दिउँसोतिर पुगेको समेत बताइएको छ। निरन्तर वर्षा र टेलिकम आएको समस्याले सिधा सम्पर्क हुन नसकेको समेत बताइएको छ। नेपालमा एक महिनाको अन्तरालमा विनाशकारी हिमपहिरो दोहोरिरहेको छ। भटेकोशी त्रिशुली बाढीपछि विभिन्न देशहरूले नेपाल लक्षित ट्राभल एडभाइजरी जारी गरेका थिए। डराउनु पर्ने अवस्था नरहेको भन्दै नेपाल पर्यटन बोर्डदेखि निजी क्षेत्रका ट्राभल कम्पनी नेपाल कलिङ अभियान चलाइरहेका छन्। भदौ 10 गतिको बाढीको चपेटामा परेका रसुवा नुवाकोट र धादिङका तटीय क्षेत्र बाहेक अन्य गन्तव्यहरू भ्रमण र पदयात्राका लागि सुरक्षित रहेको सन्देश दिन हैसट्याग नेपाल कलिङ अभियान चलाइरहेका बेला मनाङमा फेरि हिमपहिरो आएको छ। रसुवा बाढीपछि मनाङको हिमलुङ हिमपहिरोले पर्यटक समेत प्रभावित भएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाईं इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कूटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईं हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कशपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829230
2: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
3: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
1: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
4: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
1: प्रोप्राइटर नरेश महतो गीता महतो
0: सम्पर्क 9756773089 9804446182 र 9841595225

0: खुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो तर घर गठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
4: आधुनिक डिजाइन का कुखुरा का खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।
6: मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो, तर
7: तर के डियर,
6: आजै गएर कहाँ बस्ने हो र?
7: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि।
8: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
9: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई, 98451-75518 र 98027-75518।

0: उत्कृष्ट तपाईको विचारले तपाईको घर उत्कृष्ट तपाईको फर्निचर फर्निचर
1: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तक बसन्तपुरबाट
2: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथै होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
3: ग्रुप राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872 र 9805068852
4: हेलो
5: हेलो बुढी के छ खबर
4: ठिकै छ चलेकै छ
5: ल भिडियो अन गर् त तलाई हेरम
4: भिडियो अनै छ त देख्नु भएन र
5: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
4: माडीको नेट यस्तै त हो नि
5: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल्छ
6: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
7: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई टेकमाइललाई
6: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
8: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनौ फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ
6: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
8: 24 घण्टा इमर्जेन्सी सेवा
6: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
8: एडभान्स पेडियाट्रिक जनरल वार्ड
6: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
8: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
6: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
8: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
6: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
8: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
6: भेन्टिलेटर सेवा
8: होल बडी चेकअप जाँचको सुविधा
6: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
8: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656188353 5189353

नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। झडी रोकिएपछि जनजीवन सामान्य बन्दै विपदमा परी चार दिनमा 21 जनाको ज्यान गयो। सयौं विस्थापित बाढीले मनाङको ताल गाउँ डुबानमा। तीनवटै नाका बन्द भएपछि चीनसँगको स्थल व्यापार ठप्प। चार जिल्ला केन्द्रीय सडक सञ्जालको सम्पर्कबाट बाहिर, अरू सडक खुलाउने प्रयास। पूर्व प्रधान न्यायाधीश जबराको पक्राउ प्रक्रिया र पारदर्शितामाथि प्रश्न। सरकारले सुरक्षा खतराका नाममा मनलाग्दी गरेको नभए युवाहरूको आरोप। इरान र अमेरिका बीचको तनाव बढ्ने संकेत। युद्ध फेरि सुरु भयो, आफ्नो देश पूर्ण तयारीमा रहेको इरानी विदेश मन्त्रीको चेतावनी। र एसियाली खेलकुदमा नेपालले आज टेनिस र एथलेटिक्स तर्फ प्रतिस्पर्धा गर्दै। नेपाल खबरमा अब पूरा खबर। गएको बुधबार रातिदेखिको झरी रोकिए लगत्तै जनजीवन सामान्य बन्दै गएको छ। हिजोसम्म ठूलो बाढी आएको नारायणी, कालीगण्डकी लगायतका नदी खोलाहरूमा बाढी कम हुन थालेको छ। गएको बुधबार बेलुकीदेखि सुरु भएको झरी गए रातिदेखि रोकिएको हो। पूर्वमा हिजो बिहानैदेखि र मध्य भेगमा हिजो दिउँसोदेखि नै झरी रोकिएको थियो। पश्चिम भेगमा पनि गए रातिदेखि वर्षा रोकिएको छ। काठमाडौँ उपत्यकामा आज बिहान हुस्सु लागे पनि अहिले बिस्तारै घाम लाग्न सुरु भएको छ। यसअघिको तुलनामा आज केही चिसो बढेको छ। आज दिउँसोको मौसम घमाइलो हुने मौसमविदले बताएका छन्। मौसमविदका अनुसार अब तत्काल ठूलो र लगातारको वर्षाको सम्भावना पनि छैन, तर मनसुनको अवधि बाँकी नै रहेकाले केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भने हुने पूर्वानुमान छ। महाशाखाका अनुसार आज देशका हिमाली र पहाडीका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँ तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै अविरल वर्षापछि मर्स्याङदी नदीमा आएको बाढी मनाङको नासो गाउँपालिका एक तालगाउँमा पसेको छ। गाउँमा बाढी पसेपछि त्यहाँका बासिन्दा, छिमेकीको घर र स्वास्थ्य चौकीमा बस्न बाध्य छन्। लगातारको वर्षापछि मर्स्याङदीको जलसतह बढेर गाउँमा बाढी पसेको नासो एकका वडाध्यक्ष मिनराशी गुरुङले जानकारी दिनुभयो। तालगाउँमा 64 घर परिवारको बसोबास रहेको छ। यस्तै बाढी पहिरोका कारण पछिल्लो चार दिनमा 21 जनाको ज्यान गएको छ। 5 जना अझै बेपत्ता छन् भने 5 जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढी र पहिरोका कारण 143 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 51 घरमा आंशिक क्षति पुगेको छ। विपदका कारण 747 परिवार प्रत्यक्ष प्रभावित भएका प्राधिकरणले जनाएको छ। यस्तै चितवनको नारायणगढ र पूर्वी नवलप्रासीको गैंडाकोट जोड्ने नारायणी नदीको पुलमाथि आवतजावत खुला भएको छ। ठुला गाडी बाहेकलाई आवतजावत खुला गरेको चितवन प्रहरीले जनाएको छ। बाढीले बगाएको क्रुज सिप अर्थात् सानो पानी जहाज पुलमुनि अड्किएपछि सम्भावित जोखिमलाई ध्यान दिँदै हिजो बेलुकीदेखि पुलमा आवागमन बन्द गरिएको थियो। सडक डिभिजन भरतपुरका अनुसार क्रुज सिपलाई सुरक्षित तरिकाबाट निकाल्नका लागि प्राविधिक स्तरको छलफल भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: युरो पेन्ट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। वर्षा बाढी पहिरो र हिमपातका कारण नेपाल चीन जोड्ने प्रमुख तीनवटै स्थल नाका बन्द भएका छन्। रसुवाको केरुङ, सिन्धुपाल्चोकको तातोपानी र मुस्ताङको कोरला नाका बन्द भएपछि सिनसँगको स्थल मार्ग हुँदै निकासी तथा पैढारी व्यापार प्रभावित भएको छ। मुस्ताङमा गएको शनिबार रातदेखि परेको अविरल वर्षा र उपल्लो क्षेत्रमा भएको ठूलो हिमपातका कारण काभ्रे भिरदेखि कोर्ला नाकासम्मको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। भटेकोसी बाढीले केरुङमा गएको एक महिनादेखि सडक ठप्प छ। यस्तै सिन्धुपाल्चोको तातोपानी नाकातर्फको सडकमा पनि वर्षासँगै बाढी र पहिरोले सडक तथा पुलमा क्षति पुर्याएपछि नाका प्रभावित छ। विशेष गरी दशैं तथा चाडपर्व लक्षित सामग्री, दैनिक उपभोग्य वस्तु, विद्युतीय सामग्री, कपडा तथा अन्य व्यापारिक सामान बोकेका कन्टेनरको आवागमन प्रभावित भएको छ। बाढी पहिरोका कारण बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङ केन्द्रीय सडक सञ्जालको सम्पर्कबाट बाहिर पुगेका छन्। बागलुङ, म्याग्दी र मुस्ताङबाट गण्डकी प्रदेशको राजधानी पोखरा आउजाउ गर्न प्रयोग गर्ने सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्गको कुस्मा मालढुङ्गा खण्डमा कालीगण्डकीको बाढीले कटान गरेपछि 3 जिल्ला केन्द्रीय सडक सञ्जालबाट बाहिर पुगेका छन्। बाढीले पर्वत र बागलुङलाई जोड्ने मालढुङ्गा पुल पनि भत्किएको छ। पहिरोले बेनी जोमसम कोर्ला सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएपछि मुस्ताङको अरू जिल्लासँग सडक सम्पर्क टुटेको छ। म्याग्दीको बेनीदेखि दरबाङसम्म पुग्ने सडक समेत अवरुद्ध भएको प्रहरीले जनाएको छ। बागलुङमा मध्यपाटी राजमार्गको विभिन्न खण्ड तथा कालीगण्डकी करिडोरको मालढुङ्गा बेनी जोमसम कोर्ला खण्ड पनि अवरुद्ध छ। पूर्वी नवलपरासीको घुमाउरी घाट र बागलुङको जमाइनी पनि कालीगण्डकी करिडोरमा अवरुद्ध छ। सङ्घीय राजधानी काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग, कान्ति लोकपथ र काठमाडौँ फाखेल हेटौँडा सडक पनि अवरुद्ध छ। यस्तै दक्षिणकाली सिस्नेरी हेटौँडा सडक पनि अवरुद्ध छ। त्रिभुवन राजपथ पथ भने एकतर्फी सञ्चालनमा छ। बन्द रहेका मुख्य राजमार्ग र सडक खण्ड आजदेखि क्रमशः खुल्ने प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गको धादिङका खण्डका विभिन्न ठाउँमा खसेको पहिरो पन्छाउने काम लगभग सकिए पनि गैराती बेनीघाट नजिकै अर्को पहिरो खसेको छ। पहिरो हटाएर आज दिउँसो पछि गाडी सञ्चालनमा आउन सक्ने धादिङ प्रहरीले जनाएको छ। तर कृष्ण भीरमा जोखिम कायमै रहेकाले एकपटक राम्रोसँग हेरेर मात्रै गाडी चलाउन तयारी छ। बिपी राजमार्गमा पनि पहिरो हटाउने काम भइरहेको छ, तर सडक कहिले खुल्छ भन्ने यकिन भइ नसकेको काभ्रे प्रहरीले जनाएको छ। मुगली नारायणगढ खण्डमा भने पहिरो पन्छाउने काम सकिएको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यराति पक्राउ गरेको विषयमा प्रहरी र गृह प्रशासनमाथि प्रश्न उठेको छ। पक्राउको प्रक्रिया र पारदर्शितालाई लिएर गम्भीर प्रश्न उठेको छ। राष्ट्रिय मानवाधिकार आयोगले प्रहरीको कदम संवैधानिक तथा कानुनी अधिकार विपरीत भएको भन्दै जबराको पक्राउप्रति प्रश्न उठाएको छ। कानुनविद तथा विपक्षी दलका नेताहरूले समेत सरकारको आलोचना गरेका छन्। प्रहरीले पक्राउ गरेको नभई सुरक्षा थ्रेट भएकाले प्रहरी कार्यालयमा ल्याएको दावी गरेको छ। नवयुवा अगुवा रक्षा बमले सरकारले जेएनजीलाई सुरक्षा खतराका रूपमा देखाउँदै मनलाग्दै पक्राउ गर्ने र आरोप लगाउने गरेको भन्दै प्रश्न उठाउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले जेएनजी कुनै आतंकवादी संगठन वा भूमिगत सशस्त्र समूह हो कि भन्दै सरकारसँग प्रश्न गर्नु भएको छ। सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर 28 दिन यो दिवस मनाउने गरिन्छ। सन् 2019 अक्टोबर 15 राष्ट्रसङ्घ महासभाको 74 सत्रले यो दिवस मनाउने निर्णय गरेको हो। राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठनको सिफारिस र विश्वमा लोकतन्त्रका लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखे राष्ट्रसङ्घको महासभाले यो ऐतिहासिक निर्णय गरेको थियो। अब विदेशको खबर। इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिकासँगको युद्ध फेरि सुरु भए त्यसको सामना गर्न आफ्नो देश पूर्ण रूपमा तयार रहेको बताउनु भएको छ। अमेरिकाले हर्मुज जलमार्ग खोल्न इरानले अघि सारेको 7 दिने मार्गचित्र अस्वीकार गरेपछि विदेश मन्त्री अराघचीको यस्तो भनाइ आएको हो। यसैबीच हर्मुजमा इरानी सेनाले अमेरिकाको अत्याधुनिक ड्रोन कब्जामा लिएको भन्ने तेहरानको दावीलाई अमेरिकी सेनाले अस्वीकार गरेको छ। अमेरिकी पक्षले इरानी दावीको खण्डन गर्दै त्यस्तो ड्रोन कब्जामा पारेको पुष्टि नभएको जनाएको छ। इरानमाथि आक्रमणका लागि अमेरिकी सेना सेनाले प्रयोग गरेको बेलायतमा रहेका एक हवाई अखडा नजिकै पाँचजना पक्राउ परेका छन्। उनीहरूलाई विस्फोटक पदार्थ तथा आतंकवाद सम्बन्धी कचुरको आशंकामा पक्राउ गरेको कतारी सञ्चार माध्यम अल जजिराले जनाएको छ। इरान र अमेरिका बीचको सैन्य तनावसँगै हर्मुज मार्गको सुरक्षा र सञ्चालनलाई लिएर अन्तर्राष्ट्रिय चिन्ता पनि बढेको छ। अब खेल खबर। जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा प्रतिस्पर्धा गर्दैछ। राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार आज टेनिसको महिला डबल्समा सिभाली गुरुङ र स्वस्तिका विष्टको जोडीले पहिलो चरणमा जापानका मोमोको कोबोरी र आयानो सिमोजीको जोडीसँग सामना गर्दैछ। पुरुष सिलिङ्सको दोस्रो चरणमा अभिषेक वास्तुलाले आज कजाकिस्तानका अलेक्जेन्डर सेबेसको विरुद्ध खेल्नेछन्। अभिषेकले यसअघि प्रतिवी खड्गासँगको जोडीमा पुरुष डबल्सतर्फ जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेका थिए। एथलेटिक्सतर्फ आज महिला 5,000 मिटरको फाइनलमा नेपालका सन्तोषी श्रेष्ठ र पूर्णलक्ष्मी नेउपानेले प्रतिस्पर्धा गर्नेछन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। झरी रोकिएपछि जनजीवन सामान्य बन्दै विपदमा परि 4 दिनमा 21 जनाको ज्यान गयो। सयौं विस्थापित बाढीले मनाङको तालगाउँ डुबानमा 3 नाका बन्द भएपछि चीनसँगको स्थल व्यापार ठप्प। 4 जिल्ला केन्द्रीय सडक सञ्जालको सम्पर्कबाट बाहिर, अरू सडक खुलाउने प्रयास। पूर्व प्रधान न्यायाधीश जबराको पक्राउ प्रक्रिया र पारदर्शितामाथि प्रश्न। सरकारले सुरक्षा खतराका नाममा मनलाग्दी गरेको नभए उभारको आरोप। इरान र अमेरिका बीचको तनाव बढ्ने संकेत। युद्ध फेरि सुरु भए आफ्नो देश पूर्ण तयारीमा रहेको इरानी विदेश मन्त्रीको चेतावनी। र एसियाली खेलकुदमा नेपालले आज टेनिस र एथलेटिक्स तर्फ प्रतिस्पर्धा गर्दै।
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू: ₹3 करोडसम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल

0: कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550-60359 र 98550-67359।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
3: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
3: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै। फोन 0556-493-580, मोबाइल 98550-26440।
2: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
4: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन,
5: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुखति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
2: 24 घन्टा इमर्जेन्सी सेवा
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
2: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
2: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
1: भेन्टिलेटर सेवा
2: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
2: चितवन र आसपास

0: एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656188353 5189353
1: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
2: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
3: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
0: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
4: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 9802421343 र 9814829230।
5: नेपालीपनको आभास, नेपाली मनको आवाज।
6: सुन हिउँ चुली पहाड पहरा, सुन भेरु पागल एक बेसी सारा सुन।
5: स्वदेश FM 93.2 मेगाहर्ज।

0: आमन्त्रणा।
1: हाम्रा प्रात स्मरणीय परिवार सदस्य माडी पाँच नयाँ पिपरिया निवासी खगीमाया अधिकारीको यही असोज एक गते 79 वर्षको उमेरमा भएको दुखद निधनमा सागर जानुहुने समवेदना व्यक्त गर्नुहुने सम्पूर्ण परिवार सदस्य आफन्त छरछिमेक एवं शुभचिन्तकहरूमा यही असोज 13 गते मंगलबार परेको 13 दिनको पुण्यतिथिमा गहुँत ग्रहणका लागि माडी पाँच नयाँ पिपरिया स्थित हाम्रो निवासमा सादर आमन्त्रणा गर्दछौ। छोराहरू इन्द्रप्रसाद अधिकारी, गोपाल अधिकारी, बुहारीहरू सुमित्रा अधिकारी, दुर्गा अधिकारी, राधा अधिकारी, लक्ष्मी अधिकारी एवं समस्त अधिकारी परिवार माडी पाँच नयाँ पिपरिया।
2: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
3: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
4: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
3: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
4: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, ईईजी, ईसीटी सहितको मनोरोग सेवा,
3: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
4: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
5: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056-493-7338, मोबाइल 98550-88002।
6: यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
7: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
2: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206।
7: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
8: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाई सराई नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
2: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
7: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
2: घडेरीका विशेषताहरू:
7: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाइ भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी, मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
9: जग्गा धनी सिधा सम्पर्क 98172-88254 र 98456-90042।
10: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मारिकी लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नदीको बाब केही घटेपछि अड्किएको क्रुजलाई सुरक्षित रूपमा पन्छाउन तथा हटाउन प्रयास गरिएको छ। नारायणी नदीमा बगेर पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम शुरू भएको हो। अविरल वर्षाका कारण नारायणी नदीमा आएको भीषण बाढीले किनारमा बाँधेर राखिएको 2.5 तले क्रुजलाई बगाएर पुलको पिलरसम्म पुर्याएको थियो। क्रुज बगेर नारायणीको पुलमा अड्किएपछि पुलको सुरक्षामा गम्भीर चुनौती थपिएको नवलपुरका सहायक प्रमुख जिल्लाधिकारी चिरञ्जीवी राणाले बताएका छन्। नदीको बहाव उच्च रहँदा र रात परेका कारण क्रुजलाई तान्न असम्भव भए पछि क्रेनको सहायताले फुटाएर पठाउने वा कसरी हटाउने भन्ने बारे सड़क डिभिजन कार्यालयसँग छलफल अघि बढाइएको थियो। इलाका प्रहरी कार्यालय गैडाकोटका इन्चार्ज प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार गत भदौ 10 गतेको विनाशकारी भुटेको सी बाढीमा समेत जोगिएको क्रुज यसपालि नारायणीको बाढीले बगाएर ल्याई पिलरमा ठोकिएकाले पुल नै भाँचिने जोखिम बढेको थियो। जलस्तर घटेसँगै सुरक्षा निकाय र प्राविधिक टोलीले क्रुजलाई हटाउने काम अघि बढाएका हुन्। नवलपुरको गैडाकोट स्थित नारायणी नदीमा गत माघ 18 गतेदेखि यो क्रुज सञ्चालनमा आएको थियो। नवलपुर र आसपासको पर्यटकीय क्षेत्रमा नयाँ गन्तव्य बनाउने योजनासहित 50 करोड रुपियाँको लागतमा राइनो वाटर इन्टरटेनमेन्ट प्राइभेट लिमिटेड र होटल रिभर क्राउन प्रालीले संयुक्त रूपमा यसको सञ्चालन गरेका थिए। रिभर क्राउन प्रालीका प्रबन्ध निर्देशक दीपक ढकाल अनुसार 95 फिट लम्बाई र 21 फिट चौडाइ रहेको यस क्रुजको कुल क्षमता 200 जनासम्मको भए पनि 150 जना यात्रुलाई सुविधा उपलब्ध गराउने गरी चलाइएको थियो। काठमाडौँ आउँदै गरेका 105 वटा ग्यास बुलेट बीच बाटोमै रोकिएका छन्। बाढी पहिरोको कारण पृथ्वीराज मार्गमा यातायात आवतजावत ठप्प हुँदा काठमाडौँ उपत्यकामा ग्यास आपूर्तिका लागि ल्याउन लागि 105 वटा ग्यास बुलेट बीचमै रोकिएको नेपाल आयल निगमले जनाएको छ। बुधबारदेखिको वर्षाका कारण पृथ्वीराज मार्गको कृष्ण बिर्सै दर्जनौ ठाउँमा पहिरो कसेर बाटो अवरुद्ध भएको छ। त्यस्तै यता सड़क अवरुद्ध हुँदा भारतबाट ग्यास बोकेर आएका बुलेट काठमाडौँ आउन नपाएको समेत बताइएको छ। सड़कमा यातायात सुचारू हुनासाथ ती ग्यास बुलेट उपत्यकामा भित्रिने समेत बताइएको छ। 105 वटा ग्यास बुलेटले 150,000 सिलिन्डर बराबरको ग्यास ल्याएको निगमले जनाएको छ। भारतको बरौनी पारादीप हल्दिया लगायत स्थानबाट ग्यास लोड गरेर काठमाडौँ आउँदै गरेका ती ग्यास बुलेट यति बेला चितवन र हेटौडा आसपास आएर रोकिएका छन्। काठमाडौँ उपत्यकामा रहेका 16 वटा ग्यास ब्रान्डका लागि लोड गरिएका ती बुलेट वीरगंज भन्सार क्लियर भएर चितवनको रामनगरमा हेटौडा लगायतका ठाउँमा रोकेर राखिएको निगमले जनाएको छ। ती ग्यास बुलेट काठमाडौँ आउने बित्तिकै 50,000-60,000 सिलिन्डरका दरले बजारमा पठाउन सकिने दावी पनि निगमले गरेको छ। निगमले आइतबार काठमाडौँ उपत्यकामा 17,000 सिलिन्डर वितरण गरिएको जानकारी दिएको छ। ग्यास आपूर्ति सहज नहुँदा यति बेला काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा खाना पकाउने ग्यासको अभाव छ। बैतडीमा चोरीको आरोपमा वडा सदस्य सहित 4 जना पक्राउ परेका छन्। दशरथ चन्द नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका विनोद लुहार सहित 4 जना चोरीको आरोपमा पक्राउ परेका हुन्। कार्यपालिका सदस्य वडा सदस्य विनोद लुहार, महेश कुहार, त्यस्तै तबिराम लुहार र लक्ष्मण मौनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिएका छन्। 1 महिना अघि मात्र दशरथ चन्द नगरपालिका 5 आल गाउँका जयदेव भट्टको घरमा कोही नभएको मौका छुबी घरको छत फुटाएर तामाका भाँडाकुँडा चोरी भएको थियो। सोही चोरीको घटनामा संलग्न रहेको आरोपमा 4 जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। ललितपुर महानगरपालिका 24 धापा खेलमा 2.5 तले घर ढलेको छ। सोमबार बिहान सुबित कुमार थापाको 2.5 तले घर आज बिहान करिब 6:35 ढलेको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन्। जोखिममा रहेका कारण घरधनीलाई हिजो नै घर खाली गर्न आग्रह गरिएकाले मानवीय क्षति भने नभएको बताइएको छ। सो घरमा थापाका 3 जनाको परिवार बस्दै आएको थियो। अविरल वर्षाका कारण जमिन गल्न पुग्दा भिरालो सतहमा बनेको घर ढलेको बताइएको छ। मनाङको सदरमुकाम चामे आसपासका स्थानीय खोलामा बाढी र मर्स्याङदी नदी थुनिएपछि डरले जंगल सामुदायिक भवन र ब्यारेकमा रात बिताएका चामेवासी बिहान मौसम खुलेसँगै घर फर्किएका छन्। आइतबार ठाडो खोला र खट्टे खोलामा बाढी आएर कटान तथा घर पुल सड़कमा क्षति पुर्याएको थियो। साँझ ठाडो खोलामा पहिरो खसेर आएको लेदो र हिलोले मर्स्याङदी नदी थुनिँदा स्थानीय त्रसित बनेका थिए। गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर खरेका अनुसार शनिबार चामेमाथि जंगलमा जाग्राम बसेर रात कटाएका चामेवासी सोमबार भने केही जंगलमै केही सामुदायिक भवन र केहीले नयाँ भैरवीगढमा बसेर रात बिताएर फर्किएका छन्। अहिले बिहानैदेखि मनाङको आकाश पनि फुलेको छ। कालो बादलको टुक्रा समेत नदेखिएको मनाङका सहायक सिडियो कृष्ण प्रसाद पौडेलले बताएका छन्। थुनिएको मर्स्याङदी नदी भने यथावत रहेको र त्यो पनि खोल्ने तयारी भइरहेको बताइएको छ। सड़क सम्पर्क पनि टुटेकाले एक्सकाभेटर ल्याएर खोल्न तत्काल सम्भव नभएको र कसरी खोल्ने भन्ने छलफल पनि भइरहेको बताइएको छ। मर्स्याङदी नदी थुनिएर कतै ठूलो ताल बने त्रास पनि रहेको बताइएको छ। त्यस्तै मर्स्याङदी थुनिएर बनेको तालको सतह नबढेको तर फेरि जोखिम बढ्न सक्ने भएकाले खोल्नुपर्ने उनको भनाइ थियो। 2078 सालमा स्थानीय खोला र मर्स्याङदीमा आएको बाढीले मनाङमा ठूलो भौतिक विनाश निम्ति आएको थियो। धेरै मानिसका घर र उब्जनी हुने जग्गा बगर बनेको थियो। अहिले हिमालमा पहिरो जाने ठाडो र घट्टे खोलामा बाढी टायर जोङ्गे पुल कजवे सड़क र घरहरू क्षति पुर्याउने लगातार वर्षा हुने र सरकारले पनि सचेत रहन आग्रह गरेकाले चामेवासी शनिबारदेखि नै जंगल उक्लिएर रात कटाएका थिए। बाढी पहिरोका कारण बागलुङ म्याग्दी मुस्ताङ र मनाङ केन्द्रीय सड़क सञ्चालको सम्पर्कबाट बाहिर पुगेका छन्। बागलुङ म्याग्दी र मुस्ताङबाट गण्डकी प्रदेशको राजधानी पोखरा उझाउ गर्न प्रयोग गर्ने सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। सिद्धार्थ राजमार्ग कुकुसमा मालडुङ्गा खण्डमा काली गण्डकीको बाढीले कटान गरेपछि ती 3 जिल्ला केन्द्रीय सड़क सञ्चालबाट बाहिर पुगेको छन्। बाढीले पर्वत र बागलुङलाई जोड्ने मालडुङ्गा पुल पनि भत्काएको छ। पहिरोले बेनीचोनसम्म कोरोडा सड़क खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएपछि मुस्ताङको अरू जिल्लासँग सड़क सम्पर्क समेत टुटेको छ। बेनीदेखि दरवाङसम्म पुग्ने सड़क समेत अवरुद्ध भएको प्रहरीले जनाएको छ। बागलुङमा मध्य पहाड़ी राजमार्गको विभिन्न खण्ड तथा काली गण्डकी करिडोरको मूलढुङ्गा बेनीजोङसम्म कोरोला खण्ड पनि अवरुद्ध छ। पूर्वी नवलपरासीको घुमाउरी घाट र बागलुङको जमैनीमा पनि काली गण्डकी करिडोर अवरुद्ध भएको छ। संघीय राजधानी काठमाडौँ चोड्ने पृथ्वी राजमार्ग बीपी राजमार्ग कान्ति लोकपथ र काठमाडौँ फाखेल हेटौडा सड़क पनि अवरुद्ध छ। त्यस्तै दक्षिणकाली सिस्नेरी हेटौडा सड़क पनि अवरुद्ध छ। त्रिभुवन पथ पनि एकतर्फी सञ्चालनमा छ। बन्द रहेका मुख्य राजमार्ग र सड़क खण्ड आजदेखि क्रमशः खुल्ने प्रहरीले जनाएको छ। पानी पर्ने क्रम रोकिएसँगै पहिरो पन्छाउने काम पनि भइरहेको छ। पृथ्वी राजमार्गको धादिङ खण्डका विभिन्न ठाउँमा खसेको पहिरो पन्छाउने काम लगभग सकिए पनि गैराती बेनीघाट नजिकै फेरि अर्को पहिरो खसेको छ। पहिरो हटाएर आज दिउँसो पछि गाड़ी सञ्चालनमा आउन सक्ने धादिङ प्रहरीले जनाएको छ। तर कृष्णभीरमा जोखिम कायमै रहेकाले एकपटक राम्रोसँग हेरेर मात्रै गाड़ी सञ्चालनमा ल्याउने तयारी गरिएको छ भने बीपी राजमार्गमा पनि पहिरो हटाउने काम भइरहेको तर सड़क कहिले खुल्छ भन्ने यकिन भइ नसकेको काभ्रे प्रहरीले जनाएको छ। मुगलिन नारायणगढ खण्डमा पनि पहिरो पन्छाउने काम सकिएको छ। हवस्त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: हृदरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खोरेत विरुद्धको खोप लगाई खोरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौँ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
2: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
3: भोक त लागेछ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त उजाउन त होला नि।
4: त के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मम, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
5: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
0: वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना।
1: यस कृषक उपकार बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड माडी 2 भएर परिचित वनको 26 वार्षिक साधारण सभा तथा इकाई भेलाहरू निम्न मिति समय र स्थानमा आयोजना भएकोले आफूलाई पाएक पर्ने स्थानमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ। 4 इकाई भेला माडी 7 देवेन्द्रपुर संस्थाको कार्यालय परिसर असोज 12 गते बिहान 11 बजे र 5 इकाई भेला तथा समापन समारोह माडी 3 बसन्तपुर होटल प्याराडाइज असोज 13 गते बिहान 11 बजे।
6: अध्यक्ष देवेन्द्र पौडेल, कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड माडी 2 भैरवपुर चितवन।
0: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
7: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी 7 किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
8: अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
9: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
8: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
10: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
11: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त। सम्पर्क

0: त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वाल पेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्ट्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73 0 99 98 0 74 46 182 र 98 4 91 95 225
5: हाम्रा प्रातस्मरणीय परिवार सदस्य माडी पाँच नयाँ पिपरिया निवासी खगीमाया अधिकारीको यही असोज 1 गते 79 वर्षको उमेरमा भएको दुखद निधनमा सागर जानुहुने समवेदना व्यक्त गर्नुहुने सम्पूर्ण परिवार सदस्य आफन्त छरछिमेक एवं शुभचिन्तकहरूमा यही असोज 13 गते मंगलबार परेको 13 दिनको पुण्यतिथिमा गहुत ग्रहणका लागि माडी पाँच नयाँ पिपरिया स्थित हाम्रो निवासमा सादर आमन्त्रणा गर्दछौ छोराहरू इन्द्रप्रसाद अधिकारी गोपाल अधिकारी बुहारीहरू सुमित्रा अधिकारी दुर्गा अधिकारी राधा अधिकारी लक्ष्मी अधिकारी एवं समस्त अधिकारी परिवार माडी पाँच नयाँ पिपरिया
2: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा
3: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
2: घडेरीका विशेषताहरू
3: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित
6: जग्गा धनी सिधा सम्पर्क 98 1 72 88 254 र 98 456 90 042

0: कुमारी, कागती, चिउरी, चन्दन, नीम, अमला, तितेपाती, च्याउ, गुलाब जस्ता संयौं जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।
6: स्वदेश FM 93.2 मेगाहर्ज।
7: स्वदेश FM

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। गएको बुधबार रातिदेखि झरी रोकिए लगत्तै जनजीवन सामान्य बन्दै गएको छ। हिजोसम्म ठूलो बाढ़ी आएको नारायणी, कालीगण्डकी लगायतका नदी खोलाहरूमा बाढ़ी कम हुन थालेको छ। गएको बुधबार बेलुकीदेखि शुरू भएको झरी गइरातीदेखि रोकिएको हो। पूर्वमा हिजो बिहानदेखि र मध्य भेगमा हिजो दिउँसोदेखि नै झरी रोकिएको थियो। पश्चिम भेगमा पनि गइरातीदेखि वर्षा रोकिएको हो। काठमाडौँ उपत्यकामा आज बिहान हुसु लागेको छ, चिसो पनि बढ़ेको छ भने अहिले भने घाम लागेको छ। मौसमविदका अनुसार अब तत्काल ठूलो र लगातारको वर्षाको सम्भावना छैन, तर मनसूनको अवधि बाँकी नै रहेकाले केही ठाउँ हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज देशका हिमाल र पहाड़का थोरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको तराई का थोरै ठाउँ तथा कोशी मधेस बागमती र गण्डकी लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। मनाङको हिमलुङ हिमालको बेस क्याम्प नजिकै हिम पहिरोमा बेपत्ता भएकाहरूको खोजी जारी छ। मनाङको नार्फू क्षेत्रको 7126 मिटर अग्लो हिमलुङ हिमालको बेस क्याम्प नजिकै आइतबार बिहान गएको हिम पहिरोमा पनि 2 पर्वतारोही गाइडको मृत्यु भएको छ भने 14 भान्सा टोलीका सदस्य अझै बेपत्ता छन्। मृत्यु भएका 2 शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल पठाइएको मनाङ प्रहरीले जनाएको छ। हिमलुङ हिमाल आरोहणका लागि क्याम्प र शिविर निर्माण गर्न गाइड र किचन स्टाफ सहितको टोली बेस क्याम्पतर्फ गएको थियो। नार्पा भूमिका उपाधि प्रमुख प्रशासकीय अधिकृत मिलन सारूका अनुसार टोलीमा सुरुमा 27 टोली गएको र हिम पहिरोपछि 11 कामदार सकुशल फर्कन सफल भएका हुन्। फर्किएकाहरू नार्पा भूमि गाउँपालिका 5 रहेको भन्ने आएकाले उनीहरू 12 कार्यालय मार्फत एकिन गर्ने काम भइरहेको जनाउँदै टेलिफोन नेटवर्क नभएका कारण खोज उद्धारमा ढिलाइ भएको बताइएको छ। सुरक्षा संयन्त्रले भने 16 गाइड पहिरोमा परेको सूचना दिएको छ। घटना लगत्तै नेपाल राष्ट्रिय पर्वत गाइड संघले 8 दक्ष पर्वतारोही गाइड सम्मिलित विशेष खोज तथा उद्धार टोली परिचालन गरेको छ। अन्तर्राष्ट्रिय पर्वतारोहण गाइड तथा इमेजिन नेपालका संचालक मिङ्गा गेलजे शेर्पाको नेतृत्वमा पहिलो उद्धार टोलीमा पासाङ काजी शेर्पा, आशिष गुरूङ र पेम्बा छिरिङ शेर्पा खटाइएको छ। प्रभु हेलिकप्टर मार्फत तत्कालै दुर्घटनास्थल पुगेर टोलीले खोजी कार्य शुरू गरेको थियो। कालीगण्डकी नदीमा पानीको बहाव घटेपछि स्याङ्जा खोबेलटारी स्थित 144 मेगावाट क्षमताको कालीगण्डकी ए जल विद्युत आयोजनाले आजदेखि नै विद्युत उत्पादन पुनः शुरू गर्ने भएको छ। कालीगण्डकी गाउँपालिका 5 बेलटारीमा रहेको आयोजनाले 4 लगातार परेको वर्षाका कारण नदीमा पानीको बहाव उच्च भए पनि विद्युत उत्पादन बन्द गरेको थियो। कालीगण्डकी ए जल विद्युत केन्द्रका प्रमुख आत्मेश पौडेलका अनुसार नदीमा पानीको बहाव उच्च हुँदा जोखिम नहोस् भनेर उत्पादन रोकिएको थियो। अहिले नदीको सतह घट्दै गएपछि सुरुङभित्र जमेको हिलो हटाउने र पावर हाउसको अवस्था निरीक्षण गरेर उत्पादन शुरू गर्न लागिएको बताइएको छ। बाढीपछिको अवस्थाबारे प्राविधिक टोलीले निरीक्षण गरिसकेकाले उत्पादन शुरू गर्न सकिने समेत बताइएको छ। कालीगण्डकी नदीमा बाढी आएपछि आयोजनाले मिरमिर स्थित बाँधका सबै ढोका खोलेर पानी नदीमा छाडेको थियो। अविरल वर्षाका कारण स्याङ्जा पर्वत र गुल्मी 3 जिल्लाको संगम स्थल सेतीबेडी बजार समेत डुबानमा परेको छ। बजारका 26 घरका बासिन्दालाई नजिकैको विद्यालयमा सारिएको छ भने यसै गरी आयोजनाको बाध स्थलमा केही तल स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुल समेत कालीगण्डकी नदीमा आएको बाढीले आइतबार बिहान बगाएको थियो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: मोती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर सबरालाई मध्यराती पक्राउ गरेको विषयमा प्रहरी र गृह प्रशासनमाथि प्रश्न उठेको छ। पक्राउको प्रक्रिया र पारदर्शितालाई लिएर गम्भीर प्रश्न उठेको हो। राष्ट्रिय मानव अधिकार आयोगले प्रहरीको कदम संवैधानिक तथा कानूनी अधिकार विपरीत भएको भन्दै चबराको पक्राउप्रति प्रश्न उठाएको छ। कानूनविद र विपक्षी दलका नेताहरूले समेत सरकारको आलोचना गरेका छन्। पक्राउ प्रहरीले पक्राउ गरेको नभई सुरक्षा थ्रेट भएकाले प्रहरी कार्यालयमा ल्याइएको दावी गरेको छ। नभई युवा अगुवा रक्षा बमले भने सरकारले जेएनजीलाई सुरक्षा खतराका रूपमा देखाउँदै मनलाग्दी पक्राउ गर्ने र आरोप लगाउने गरेको भन्दै प्रश्न उठाएकी छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत उनले जेएनजी कुनै आतंकवादी संगठन वा भूमिगत सशस्त्र समूह हो कि भन्दै सरकारसँग प्रश्न समेत गरेकी छन्। त्यसो त सरकारले नै बनाएको विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि अनुसार पूर्व प्रधान न्यायाधीश 24 घण्टा सुरक्षा घेरामा हुन्छन्। चुनौती हुँदा सुरक्षाकर्मी थप गर्नुपर्नेमा प्रहरी कार्यालय लगेर दिनभर राखिएको थियो। मानव अधिकार आयोगको टोलीलाई समेत भेट्न दिएको थिएन। निष्पक्ष छानबिन गरी संवैधानिक तथा कानूनी दायित्व पूरा गर्ने आफूहरूको कार्यमा अवरोध सृजना गर्ने प्रहरी कर्मचारीलाई कानूनी दायरामा ल्याउन समेत आयोगले माग गरेको छ। आयोगलाई प्राप्त संवैधानिक तथा कानूनी अधिकारको सम्मान गर्न पनि आयोगले सरकारको ध्यान आकर्षण गराएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली शनिबार मध्यराती काठमाडौँको बाँसबारीमा रहेको चबराको निवासमा पुगेर करिब 1.5 घण्टापछि टेकु कार्यालयमा पुर्याएको थियो। त्यहाँ सोधपूछ गरेर हिजो दिउँसो करिब 1 बजे परिवारको जिम्मा लगा र जबरालाई छाडिएको थियो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद रन्जु दर्शनाले पनि कानूनको शासनमा अधिकारको प्रयोग विधि र प्रमाणका आधारमा मात्र हुनुपर्नेमा जोड़ दिएकी छन्। पूर्व प्रधान न्यायाधीशलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने नाममा गरिएको पक्राउप्रति उनको असन्तोष छ। सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद दर्शनाले आफ्नो असन्तुष्टि व्यक्त गरेकी हुन्। आरोप मात्रै पक्राउको पर्याप्त आधार हुन नसक्ने उनले उल्लेख गरेकी छन्। कसुर देखिए पक्राउ गर्न पाइन्छ भनेर कानूनमै व्यवस्था छ, तर पक्राउ गर्दा पनि सुर र ताल मिल्नै पर्छ उनले भनेकी छन्। कसुर अदृश्य भए पनि कानूनले प्रमाण माग्छ, आरोप मात्र पर्याप्त हुँदैन, कसुर पुष्टि गर्ने आधार र प्रमाण पनि चाहिन्छ उनले भनेकी छन्। सांसद दर्शनाले कानूनी शासनको मर्म नै विधि र प्रमाणमा आधारित हुने स्पष्ट पार्दै बिना प्रमाण अधिकार प्रयोग गर्न नमिल्ने तर्क गरेकी छन्। उनले पूर्व प्रधान न्यायाधीशको सुरक्षा संवेदनशीलताप्रति चासो व्यक्त गर्दै सुरक्षा सतर्कता बढाउन समेत माग गरेकी छन्। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangad Phone 056-490-374-98510-61-356
2: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन चित्त उजाउनु त होला नि।
6: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।

0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
1: 24 घन्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
1: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच फेटल इको कार्डियोग्राफी सेवा,
1: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन, फोन 0656 18 853 5 18 953।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडी न्यू कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
4: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056501060।
7: नेपालीपन को आभास, नेपाली मन को आवाज।
8: सुन हिउँ चुली पहाड़ पहरा, सुन भीर पागल एक बेसी सारा सुन।
7: स्वदेश FM 93.2 मेगाहर्ज।

0: नमस्कार, म रिय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। थुनिएको मर्स्याङ्दी नदी क्रमशः खुल्दै लमजुङमा बाढीको जोखिम नरहेको प्रशासनको भनाई। बाढीले बन्द भएको कालीगण्डकी एबाट विद्युत उत्पादन शुरू गर्ने तयारी, प्राविधिक टोलीद्वारा आयोजनाको निरीक्षण। सुनकोबा आज एकै दिन 5,000 रुपियाँले घट्यो, तोलाको 2,94,300 रुपियाँमा कारोबार। बेलायतमा रहेको अमेरिकी हवाई अखाडा नजिक 5 जना पक्राउ, आतंकवादी गतिविधिको आशंका। र वर्षाका कारण खेल रद्द भएपछि भारत र पाकिस्तान एसियाली खेलकुद क्रिकेटको सेमी फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। अविरल वर्षापछि स्थानीय घट्टे खोलामा आएको लेदो सहितको ढुङ्गा, गिटी र बालुवा थुप्रिएपछि तातोपानी क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदीमा पानीको बहाव क्रमशः खोल्न थालेको छ। नदी थुनिएर बनेको तालबाट आंशिक रूपमा पानी बग्न थालेको प्रहरले जनाएको छ। प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले मनाङको मर्स्याङ्दी नदीको पानीको बहाव क्रमशः खुल्दै गएको जानकारी दिनुभयो। नदी थुनिएको क्षेत्रमा सड़क सम्पर्क विच्छेद रहेकाले स्काबेटर लगेर पानीको बहावलाई थप सहज बनाउने विषयमा छलफल भइरहेको उहाँको भनाइ छ। बाढीका कारण लमजुङ र मनाङको सीमा क्षेत्रमा रहेको ताल बजारमा समेत क्षति पुगेको थियो। प्रमुख जिल्ला अधिकारी खनालले मर्स्याङ्दी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई अझै पनि सतर्क रहन भन्ने आग्रह गर्नुभएको छ। यता लमजुङमा तत्काल बाढीको जोखिम नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले अहिले नदीको पानीको सतह घट्दै गइरहेकाले तत्काल चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो। उहाँका अनुसार केही दिन अघि नदीमा पानीको बहाव असार साउनमा आएको बाढी भएरको तुलनामा दोब्बर जस्तै भए पनि अहिले अवस्था क्रमशः कम हुँदै गएको छ। कालीगण्डकी नदीमा पानीको बहाव घट्दै गएपछि स्याङ्जाको बेलटारीमा कालीगण्डकी ए जलविद्युत आयोजनाले आजदेखि विद्युत उत्पादन फेरि सञ्चालन गर्ने तयारी गरेको छ। 4 दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढेपछि जोखिम हुन नदिन आयोजनाबाट विद्युत उत्पादन बन्द गरिएको थियो। अहिले नदीको जलसतह घट्दै गएपछि आयोजनाले बाढीपछिको अवस्थाको निरीक्षण गरी उत्पादन फेरि सञ्चालन गर्न लागेको छ। कालीगण्डकी ए जलविद्युत केन्द्रका प्रमुख आत्मेश पौडेलका अनुसार प्राविधिक टोलीले बाढीपछिको अवस्थाबारे निरीक्षण गरिसकेको छ। उहाँका अनुसार कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढेपछि जोखिम हुन नदिन उत्पादन बन्द गरिएको थियो। बाढीका बेला मिर्मीमा रहेको आयोजनाको बाँधका सबै ढोका खोल्दै पानी नदीमा फालिएको हो। कालीगण्डकी ए जलविद्युत आयोजनाबाट 144 मेगावाट विद्युत उत्पादन हुँदै आएको छ। आज एकै दिन सुन तोलामा 5,000 रुपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको 2,94,300 रुपियाँमा कारोबार भइरहेको छ। हिजो सुन 700 रुपियाँले बढेर 2,99,300 रुपियाँमा कारोबार भयो। यस्तै आज चाँदीको भाव पनि तोलामा 145 रुपियाँले घटेर 4,510 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,655 रुपियाँ थियो। अर्थमन्त्री डाक्टर सोनी वाग्ले र एसियाली पूर्वाधार लगानी बैंकी अध्यक्ष जौ जीआई बीच भेटवार्ता भएको छ। कतारको राजधानी दोहामा भएको भेटमा अर्थमन्त्री डाक्टर वाग्ले नेपालमा एआईआईबीको लगानी विस्तार, प्राकृतिक विपदपछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न बैंकी अध्यक्ष जीआईलाई आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। भेटका क्रममा एआईआईबीका अध्यक्ष जीआईले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालले भोग्नु परेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ। उहाँले विपदपछिको पुनर्निर्माणमा बैंकका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्राकृतिक विपत्तिका बीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश, आर्थिक गणना लगत प्रशोधन प्रक्रिया शुरू लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
2: फोन नंबर 082-562-6601 98578-3590 98578-3184 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले थुनिएको मर्स्याङ्दी नदी क्रमशः खुल्दै बाढीले बन्द कालीगण्डकी एबाट विद्युत उत्पादन शुरू गर्ने तयारी लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। भोटेकोशी बाढी लगातारको वर्षा र सड़क अवरोधका कारण पोखरामा पर्यटक आगमन ठप्प प्राय भइरहेका बेला पर्यटन क्षेत्र खुला र पर्यटकको स्वागतका लागि तयार रहेको सन्देश पोखराले दिएको छ। विश्व पर्यटन दिवसका अवसरमा पोखराको लेक साइडमा आयोजित मिनी सड़क महोत्सव मार्फत पर्यटन व्यवसायीले प्रतिकूल परिस्थितिका बावजूद पोखराका पर्यटकीय गतिविधि सञ्चालनमा रहेको सन्देश दिएका छन्। रेस्टुरेन्ट एण्ड बार एसोसिएसन रेबान पोखराले आयोजना गरेको महोत्सवमा पोखराको मौलिक संस्कृति, स्थानीय कला, खानाका परिका तथा आतिथ्य प्रस्तुत गरिएको छ। यसैबीच पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आपतकालीन तथा शीघ्र उद्धारका लागि उच्च क्षमताको जेटस्की उद्धार बोट डुङ्गा सञ्चालनमा ल्याइएको छ। फेवातालमा हुन सक्ने सम्भावित दुर्घटना तथा आपतकालीन अवस्थामा छिटो उद्धार गर्ने उद्देश्यले हिजोदेखि सञ्चालनमा ल्याएको बोट प्रति घण्टा 105 किलोमिटर गतिमा सञ्चालन हुन्छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत संशोधन प्रक्रिया धमाधम अघि बढाएको छ। गणना शाखाका निर्देशक डाक्टर वेद प्रसाद ढकालले प्रविष्ट गरिएको तथ्याङ्कमा रहेका गल्ती, दोहोरिएका विवरण तथा नमिलेका अङ्कलाई सच्याएर गुणस्तर सुनिश्चित गर्ने जानकारी दिनुभयो। लगत संशोधन प्रक्रियालाई अत्यन्त महत्वपूर्ण र संवेदनशील कार्यका रूपमा लिएको छ। संकलन गरिएको तथ्याङ्कलाई सही परिमार्जित र उपयोगी बनाउन यो प्रक्रिया विभिन्न चरणमा सम्पन्न गरिन्छ। अब विदेशको खबर। बेलायतको ग्लस्टर शहरमा रहेको अमेरिकी वायुसेनाले प्रयोग गर्दै आएको आरएफएफएफ फियरफोर्ड हवाई अखाडातर्फ जाँदै गरेका 5 जनालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेका माथि विस्फोटक पदार्थ सम्बन्धी अपराध र आतंकवादी कार्यको तयारी रहेको आशंकामा अनुसन्धान अगाडि बढ़ाएको बीबीसीले जनाएको छ। हिजो स्थानीय समयअनुसार 1 बजेतिर प्रहरीले ठूलो घटनाको घोषणा गर्दै हवाई अखाडा नजिकका वेलफर्ड गाउँ वरपरका दर्जनौं घर खाली गराएको थियो। पक्राउ परेकाहरूलाई शुरूमा विस्फोटक पदार्थ सम्बन्धी अपराधको आशंकामा नियन्त्रणमा लियो। पछि उनीहरूलाई आतंकवादी कार्यको तयारी गरेको आशंकामा फेरि पक्राउ गरेर त्यहाँको प्रहरी पक्राउ गरेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। अब खेल खबर। जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा वर्षाका कारण खेल रद्द भएपछि भारत र पाकिस्तान सिधै सेमिफाइनलमा पुगेका छन्। प्रतियोगितामा आजको पहिलो क्वार्टर फाइनलमा पाकिस्तानले हङकङसँग र दोस्रो क्वार्टर फाइनलमा भारतले अफगानिस्तानसँग खेल्ने तालिका थियो, तर वर्षाका कारण टस समेत हुन नसकेपछि भारत र पाकिस्तान आईसीसी वरियताका आधारमा अन्तिम 4 पुगेका हुन्। यसैबीच भोलि बिहान 5:45 हुने नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनलमा पनि वर्षाको सम्भावना छ। यो खेल पनि वर्षाका कारण रद्द भएमा आईसीसी वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुग्नेछ भने नेपाल बाहिरिनेछ। यस्तै चौथो क्वार्टर फाइनलमा भोलि बिहान 10:15 बंगलादेश र मलेसिया खेल्दैछन्। प्रतियोगितामा नेपालले अफगानिस्तान र आयोजक जापानलाई हराएर समूह विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्चबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। थुनिएको मर्स्याङ्दी नदी क्रमशः खुल्दै लमजुङमा बाढीको जोखिम नरहेको प्रशासनको भनाई। बाढीले बन्द भएको कालीगण्डकी एबाट विद्युत उत्पादन शुरू गर्ने तयारी। प्राविधिक टोलीद्वारा आयोजनाको निरीक्षण। सुनको भाव आज एकै दिन 5,000 रुपियाँले घट्यो। तोलाको 2,94,300 रुपियाँमा कारोबार। बेलायतमा रहेको अमेरिकी हवाई अखाडा नजिक 5 जना पक्राउ। आतंकवादी गतिविधिको आशंका। र वर्षाका कारण खेल रद्द भएपछि भारत र पाकिस्तान एसियाली खेलकुद क्रिकेटको सेमी फाइनलमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: निःशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निःशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडी नौ कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, ईईजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056-493-7738, मोबाइल 98-550-88-002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बज्न लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
6: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।

अनुहार भरि कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख र फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98550-60359 र 98550-67359
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मालिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा अर्पणा खनालको नमस्कार। दुर्गा परसाईलाई प्रहरीले पक्राउ गरेको छ। परसाईले सामाजिक सञ्जालमा शहीदकी आमा समेत रहनुभएकी सत्तारूढ रासोपा सांसद रचना खतिवडालाई लक्ष्य गर्दै अभिव्यक्ति दिनुभएको थियो। सोही कारण उहाँ पक्राउ पर्न भएको बताइएको छ। साइबर ब्यूरोका प्रवक्ता एसपी दिलीप कुमार गिरीका अनुसार परसाईलाई सांसद रचनाबारे दिएको अभिव्यक्ति सम्बन्धी उजुरीका आधारमा पक्राउ गरिएको हो। उहाँलाई नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले आज बिहान उहाँकै घरबाट पक्राउ गरेको हो। त्यस अभिव्यक्ति विरूद्ध सांसद खतिवडाले संसदमै बोल्नु भएको थियो। परसाईले सांसद खतिवडालाई लक्ष्य गर्दै छोराको शवसँग सांसद पद साटेको अभिव्यक्ति दिनुभएको थियो। प्रतिनिधि सभाको आजको बैठकमा पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ र रिहाईको विषयले प्रवेश पाएको छ। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले पूर्व प्रधान न्यायाधीशलाई पक्राउ गर्ने र भोलि पल्टै छाड्ने सरकारी शैलीप्रति कड़ा आपत्ति जनाउँदै यसलाई केटाकेटी खेलको संज्ञा दिनुभएको छ। सिंहदरबार स्थित संसद भवनमा बोल्दै सांसद राईले प्रधान न्यायाधीश जस्तो गरिमामय पदमा बसेको व्यक्तिलाई पक्राउ गर्नु सामान्य विषय नभए नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले पनि पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले बिना पक्राउ पूर्जी र बिना कारण जबरालाई पक्राउ गरेर सरकारले गैर कानूनी राज्यको दृष्टान्त प्रस्तुत गरेको आरोप लगाउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकार गठन भएको छ महिना पूरा भएको छ। दुई तिहाई नजिकको सेट सहित सिंहदरबार छिरेको सरकारले शासकीय सुधारका 100 बुँदे कार्यसूची स्वीकृत गर्दै सुशासन र प्रशासनिक खर्च कटौतीको शुरूआत गरे पनि पछिल्ला दिनमा यसको कार्यशैलीमाथि मिश्रित प्रतिक्रिया खड़ा भएका छन्। सरकारले केही ऐतिहासिक र सकारात्मक कदमहरू चालेको छ, जसमा उद्घाटन शिलान्यास र लावा लस्कर सहितको खर्चिलो परम्परागत तामझामको पूरा अन्त्य गरिएको छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको तर्फबाट जलवायु परिवर्तन र राष्ट्रिय हितका मुद्दाहरूलाई सशक्त रूपमा प्रस्तुत गरेपछि सत्ता पक्ष र प्रतिपक्ष दुवैले यसलाई सकारात्मक रूपमा लिएका छन्। प्रशासनविदहरूले पनि शासकीय सुधार र भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धताले शुरूआती चरणमा नागरिकमा ठूलो आशा जगाएको उल्लेख गर्नुभएको छ। यद्यपि पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई पूर्जी बिना मध्यरातमा पक्राउ गर्ने प्रयास र चौतर्फी दबावपछि रिहा गर्नु परेको घटनाले सरकारको कानूनी प्रक्रियामाथि प्रश्न उठाएको छ। यसअघि केपी ओली र दीपक खड्का पक्राउ परे पनि पर्याप्त प्रमाण अभावमा अदालतबाट रिहा भएका थिए। भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा सुस्ता, सुकुम्बासी समस्या र ग्यासका लागि बस्नुपर्ने लाइनका कारण सत्ता पक्षकै सांसदहरूमा उकुस मुकुस देखिएको छ। रासोपा सचिवालय बैठकले समेत नियत सफा भए पनि सरकारले जनअपेक्षा अनुसार प्रभावकारी काम गर्न नसकेको निष्कर्ष निकालेको छ। मनाङको हिमलुङ हिमालको बेस क्याम्प नजिकै हिम पहिरोमा बेपत्ता भएकाहरूको खोजी जारी छ। मनाङको नारफू क्षेत्रको 7126 मिटर अग्लो हिमलुङ हिमालको बेस क्याम्प नजिकै आइतबार बिहान गएको हिम पहिरोमा परि दुईजना पर्वतारोही गाइडको मृत्यु भएको छ भने 14 टोलीका सदस्य अझै बेपत्ता छन्। मृत्यु भएका दुईजनाको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल पठाइएको मनाङ प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। वर्षा बाढ़ी पहिरो र हिमपातका कारण नेपाल चीन जोड्ने प्रमुख तीनवटै स्थल नाका बन्द भएका छन्। रसुवाको केरुङ सिन्धुपाल्चोको तातोपानी र मुस्ताङको कोराला नाका बन्द भएपछि चीनसँगको स्थल मार्ग हुँदै हुने निकासी तथा पैठारी व्यापार प्रभावित भएको छ। मुस्ताङमा गएको शनिबार रातिदेखि परेको अविरल वर्षा र उपल्लो क्षेत्रमा भएको ठूलो हिमपातका कारण काभ्रे भीरदेखि कोराला नाकासम्मको सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। विभिन्न ठाउँमा पहिरो बाढ़ी र गेग्रानले सड़क पुरिनुका साथै कोराला पास क्षेत्रमा 1 फिट भन्दा बढ़ी हिउँ जमेको छ। सड़क अवरूद्ध भएपछि कोराला नाकाबाट हुने चीनसँगको व्यापार र सीमापार आवागमन ठप्प जस्तै भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: सो लाभली मलाई त अहिले डोली चढी हालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै जमिनबाट निर्माण हुने रिङ पोन पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
3: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तर बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9806568852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरूभन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी

0: आमन्त्रणा।
1: हाम्रा प्रात स्मरणीय परिवार सदस्य माडीपास नयाँ पिपरिया निवासी खगीमाया अधिकारीको यही असोज 1 गते 79 वर्षको उमेरमा भएको दुखद निधनमा सागर जानुहुने समवेदना व्यक्त गर्नुहुने सम्पूर्ण परिवार सदस्य आफन्त छरछिमेक एवं शुभचिन्तकहरूमा यही असोज 13 गते मंगलबार परेको 13 दिनको पुण्यतिथिमा गहुत ग्रहणका लागि माडीपास नयाँ पिपरिया स्थित हाम्रो निवासमा सादर आमन्त्रणा गर्दछौ। छोराहरू इन्द्रप्रसाद अधिकारी, गोपाल अधिकारी, बुहारीहरू सुमित्रा अधिकारी, दुर्गा अधिकारी, राधा अधिकारी, लक्ष्मी अधिकारी एवं समस्त अधिकारी परिवार माडीपास नयाँ पिपरिया। हृदरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
2: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरित विरुद्धको खोप लगाई खुरित मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
1: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98550509084 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
3: वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना।
2: यस कृषक उपकार बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड माडी दुई भएर परिचित वनको 26 औं वार्षिक साधारण सभा तथा इकाइ भेलाहरू निम्न मिति समय र स्थानमा आयोजना भएकोले आफूलाई पाएक पर्ने स्थानमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। 4 इकाइ भेला माडी साथ देवेन्द्रपुर संस्थाको कार्यालय परिसर असोज 12 गते बिहान 11 बजे र 5 इकाइ भेला तथा समापन समारोह माडी 3 बसन्तपुर होटल प्याराडाइज असोज 13 गते बिहान 11 बजे।
4: अध्यक्ष देवेन्द्र पौडेल, कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, माडी 2, भैरवपुर चितवन।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। दशैं तिहार र छठ लगायत चाडपर्वमा सार्वजनिक यातायातलाई सरल सुरक्षित र मर्यादित बनाउन पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ। आज बसेको समिति बैठकले यात्रुले भोग्ने शास्ति प्रभावकारी कार्ययोजना सहित तत्काल लागू गर्न पूर्वाधार विकास मन्त्रालयलाई सचेत गराएको हो। समितिका सभापति आशिष गजवेलको अध्यक्षतामा बसेको बैठकले चाडपर्वको समयमा यात्रुको चापलाई मध्यनजर गर्दै सवारी साधनको प्राविधिक परीक्षण चालकको पर्याप्त विश्राम र सड़क सुरक्षाको पूर्व मूल्याङ्कन गर्न निर्देशन दिएको छ। समितिले विशेष गरी तोकिएको स्थानबाट मात्र टिकट बिक्री गर्ने बस पार्कबाट सवारी सञ्चालन गर्ने र यात्रु सहायता कक्ष स्थापना गर्न जोड़ दिएको छ। बैठकले क्षमताभन्दा बढी यात्रु बोक्ने कार्यलाई पूर्णत नियन्त्रण गर्न र बाटोमा अखाद्य तथा बासी खाना बिक्री वितरण गर्ने होटल तथा रेस्टुरेन्टको प्रभावकारी अनुगमन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। साथै ज्येष्ठ नागरिक महिला बालबालिका र अपाङ्गता भएका व्यक्तिका लागि यातायात सेवालाई थप मैत्रीपूर्ण बनाउन समितिले ध्यान आकर्षण गराएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बिना कारण विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले धेरै ठूलो मूल्य चुकाउनु पर्ने टिप्पणी गर्नुभएको छ। आज संघीय संसद भवन सिंहदरबारमा संचारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले छोरी पिटेर बुहारी तर्साउन खोजेको जस्तो नियत सरकारको हो भने त्यो सरकारकै लागि घातक हुने र त्यसले ठूलो मूल्य चुकाउनु पर्ने बताउनु भएको हो। प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले अहिले जे बोल्नु पर्थ्यो त्यही लाइनमा बोलेको र त्यो स्वाभाविक रहेको प्रतिक्रिया दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा पूर्व प्रधान न्यायाधीश सुलेन्द्र शमशेर जबराको पक्राउ र रिहाईको विषयले प्रवेश पाएको छ। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले पूर्व प्रधान न्यायाधीशलाई पक्राउ गर्ने र भोलिपल्ट छान्ने सरकारी शैलीप्रति कड़ा आपत्ति जनाउँदै यसलाई केटाकेटी खेलको संज्ञा दिनुभयो। सिंहदरबार स्थित संसद भवनमा बोल्दै सांसद राईले प्रधान न्यायाधीश जस्तो गरिमामय पदमा बसेको व्यक्तिलाई पक्राउ गर्नु सामान्य विषय नभएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले पूर्व प्रधान न्यायाधीश जबरालाई मध्यरातमा पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर मनाङको हेमलुङ मैम्पैरमा परि थप 200 फेला परेका छन्। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनले थप 200 फेला पारेको हो। एनएमजीए का अनुसार आज वीरेन्द्र गुरूङ र घनश्याम राईको शव भेटिएको, यसअघि आइतबार छवि भोटे र पासाङ भोटेको शव भेटिएको थियो। यससँगै हिमलुङ हिमपैरोमा परि मृत्यु हुनेको संख्या 4 पुगेको छ। एसोसिएसनले खोज तथा उद्धारको काम निरन्तर जारी राख्ने जनाएको छ। नेपाल बार एसोसिएसनले वरिष्ठताका क्रम वा गोला प्रक्रियाबाट सर्वोच्च अदालतको संवैधानिक इजलासका 4 न्यायाधीश चयन गर्न माग गरेको छ। न्यायिक स्वच्छता र शुद्धताका लागि भन्दै बारले जबरा पक्राउको घटनासँग जोडेर संवैधानिक इजलास गठनको प्रक्रियामा प्रश्न उठाएको हो। सेवानिवृत्त प्रधान न्यायाधीश, न्यायाधीश वा कसैले पनि विचाराधीन मुद्दालाई हस्तक्षेप गर्न छलफल गर्न नसक्ने भन्दै बारले यस्ता गतिविधिलाई कुनै स्थान नदिन न्यायाधीशहरूको ध्यान आकर्षण गराएको हो। अवस्था अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

अनुहार भरे कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख अति फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिएटिनिन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98550-60359 र 98550-67359

0: मुंगुर बाले घाटे ही लाए त्याड़ फेरी माछा बाले त्यसमा पनि घाटे ही लायो चुर्नुमै बारो अशी त्याड़ आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटे ही लायो अहिल के गरौँ बा अब
1: माछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
2: बाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206
1: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
3: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनौ फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ
2: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर १० चितवन
2: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घन्टा इमर्जेन्सी सेवा
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
2: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-5188-5853
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 3 o'clock अहिले 3 बजेको छ
4: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
5: अहिले दिउँसोको 3 बज्यो
6: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
5: राष्ट्रको शान किसान
6: अ कम्प्लिट पाइपिंग सोल्युसन्स

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पूर्व प्रधान न्यायाधीश जबरालाई बिना कारण पक्राउ गरेको भन्दै विपक्षीद्वारा संसदमा सरकारको कडा विरोध। जेएनजीको बदनाम नगर्न चेतावनी, राष्ट्रपतिका सांसद मौन। चाडपर्वमा यात्रुको शास्ती रोक्न सरकारलाई संसदीय समितिको निर्देशन। पेट्रोलियम पदार्थको मूल्य नबढेसम्म चाडपर्वमा भाडा नबढाउने यातायात व्यवसायीको प्रतिबद्धता। हिमलुङ हिम पहिरोमा हराएका मध्ये 4 जनाको शव भेटियो, 12 जना बेपत्ता। अमेरिका इरान तनाव बढेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ्यो, विश्व बजारमा दबाव। रसियाली खेलकुद क्रिकेटमा नेपाल र श्रीलङ्का बीचको खेल वर्षाले बिथुलिने चिन्ता। नेपाल खबरमा अब पूरा खबर। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरले पक्राउ गरेको विषयलाई लिएर विपक्षी दलहरूले संसदमा सरकारसँग जवाफ मागेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै विपक्षी दलका सांसदहरूले सरकारले कानून, विधि र विधिको शासनको उल्लङ्घन गरेको आरोप लगाए। बैठकमा एमालेका प्रमुख सचेतक एन बहादुर महरले बिना कुनै कसुर र अभियोग पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरेको दावी गर्दै सरकारले कानून र विधिको शासनको उल्लङ्घन गरिरहेको बताउनुभयो। जेएनजी पुस्ताको नाम जोडेर सरकारले सुरक्षा थ्रेट देखाएको भन्दै महरले निन्दा गर्नुभयो। यस्तै नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारले मध्यरातमा गरेको यो कदमलाई स्टन्टबाजीको संज्ञा दिनुभयो। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले जबरा पक्राउको घटना केटाकेटी खेले जस्तो भएको टिप्पणी गर्नुभयो। राप्रपाका सांसद भरत गिरीले मानव अधिकार कर्मीले समेत भेट्न नदिएको प्रति आपत्ति जनाउँदै सरकारले बाटो बिराइरहेको बताउनुभयो। प्रहरले शनिबार राति 12:30 बजे महाराजगंजमा रहेको निवासबाट पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेको थियो। 12 घण्टापछि जबरा छाडेको प्रहरले सुरक्षा चुनौतीका कारण प्रहरी कार्यालय लगेको बताएको छ। तर सुरक्षा चुनौती रोक्न काम भयो भन्ने बारे प्रहरी वा सरकारले अहिलेसम्म आधिकारिक रूपमा केही भनेको छैन। यसैबीच पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालले आफ्नो र परिवारको सुरक्षाको माग गर्दै उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा निवेदन दिनुभएको छ। उहाँका छोरा सचिन्द्र शमशेर जबरालले हस्ताक्षर गरी दर्ता गराउनु भएको निवेदनमा विगतमा सम्पादन गरेका न्यायिक निर्णय र सामाजिक सञ्जालमा उठेका सुरक्षा सम्बन्धी विषयले आफूमाथि गम्भीर असुरक्षा महसुस भएको उल्लेख गरेको छ। प्रहरीले निवेदन प्राप्त भएको र अहिले उहाँ घरमै प्रहरी निगरानीमा रहनु भएको जनाएको छ। दशैं तिहार र छठ लगायत चाडपर्वमा सार्वजनिक यातायातलाई सरल, सुरक्षित र मर्यादित बनाउन प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले यात्रुले भोग्ने शास्ति, टिकटमा हुने ठगी र दुर्घटना जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना ल्याउन पूर्वाधार विकास मन्त्रालयलाई सचेत गराएको हो। बैठकमा समितिका सभापति आशिष गजुरेलले यात्रुले शास्ति भोग्नु परेमा वा असुरक्षित यात्राको अवस्था देखिएमा जिम्मेवार निकायलाई कार्यवाही गर्ने चेतावनी दिनुभयो। पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले बाढी पहिरोले अवरुद्ध भएका मुख्य राजमार्गहरू दशैं अघि नै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो। विशेष गरी पृथ्वी राजमार्गलाई 24 घण्टाभित्र र बीपी राजमार्गलाई दशैं अगावै खुलाउने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाइ छ। छलफलका क्रममा सांसदहरूले मौसमी योजनामा मात्र सीमित नभई दिगो यातायात पुनर्स्थापना गर्नुपर्ने, बस पार्क बाहिरबाट जथाभावी यात्रु चढाउने प्रवृत्ति रोक्नुपर्ने, राजधानी काठमाडौँका प्रमुख सड़कमा ट्राफिक पूर्वाधार चुस्त बनाउनु पर्नेमा जोड़ दिएका छन्। सांसद राजुनाथ पाण्डेले निर्णयहरू कार्यान्वयन नभए संसदीय समिति आफै अनुगमनमा निस्कने चेतावनी दिनुभयो। यस्तै बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले इन्धनको मूल्य नबढेसम्म चाडपर्वमा भाडा नबढाउने प्रतिबद्धता जनाउनुभयो। नेपाल प्रहरीका डीएसपी सुनिल जङशाहले यात्रु ठगी रोक्न प्रमुख नाकाहरूमा यात्रु सहायता कक्ष स्थापना गर्ने र कलंकी नागढुङ्गा खण्डको जाम हटाउन विशेष प्रहरी परिचालन गर्ने जानकारी दिनुभयो। मनाङको हिमलुङ हिम पहिरोमा हराएका मध्ये थप 2 जनाको शव भेटिएको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन एनएनएमजीए को उद्धार टोलीले आज वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला पारेको हो। हिजो छवि भोटे र पासाङ भोटेको शव भेटिएको थियो। यससँगै हिमलुङ हिम पहिरोमा परि ज्यान गुमाउनेको संख्या 4 जना पुगेको छ। एनएनएमजीए का अनुसार अझै 12 जना हराइरहेका छन्। हिमलुङ हिम पहिरो क्षेत्रमा आज पनि खोजी अभियानलाई निरन्तरता दिइरहेको एनएनएमजीए का अध्यक्ष तुलसी गुरुङले जानकारी दिनुभयो। बाढी र पहिरोका कारण देशका विभिन्न जलविद्युत आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा 1400 मेगावाट भन्दा बढी बिजुली राष्ट्रिय प्रसारण लाइनबाट बाहिरिएको छ। पछिल्लो वर्षा र बाढीले 1000 मेगावाट भन्दा धेरै बिजुलीको उत्पादन र प्रसारण अवरुद्ध बनाएको हो भने यसअघि भदौ 10 गतेको भटेकोशी बाढीका कारण 431 मेगावाट बिजुली राष्ट्रिय प्रणालीबाट टुटेको थियो। नेपाल विद्युत प्राधिकरणका अनुसार पछिल्लो वर्षापछि उत्पन्न विपदले दानाकुसमा 220 केभी प्रसारण लाइनका दुईवटा टावरमा बाढीले क्षति पुर्याएपछि गण्डकी करिडोरका 7 भन्दा बढी आयोजनाबाट उत्पादन हुने 370 मेगावाट विद्युत रोकिएको छ। यस्तै मर्स्याङदी करिडोर आयोजनाहरू र 40 मेगावाटको राहु घाट जलविद्युत आयोजनाको स्विच रियाक्टमा पनि बाढीले क्षति पुर्याएको छ। उत्पादनमा ठूलो गिरावट आए पनि आउँदो दशैं तिहारमा लोडसेडिङको जोखिम भने नरहेको विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार अहिले प्रसारण लाइनमा झण्डै 2500 मेगावाट विद्युत छ, जुन स्थानीय माग धान्न पर्याप्त छ। चाडपर्वका बेला उद्योग धन्दा बन्द हुने भएकाले माग अझ घट्छ। अवरुद्ध प्रसारण लाइन र टावरको मरमतमा विद्युत प्राधिकरण र निजी ऊर्जा उत्पादकहरूको संस्था इपान मिलेर तीव्र गतिमा काम गरिरहेका छन्। टावर मरमतका लागि 8-10 दिन लाग्ने अनुमान छ। अरू साना क्षति भएका आयोजनाहरू दशैं अघि नै पूर्ण सञ्चालनमा ल्याउने तयारी भइरहेको प्राधिकरणले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: को लागि बाली टूर यूरो पेंट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा बीमा का छन् फाइदै फाइदा। बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसाहापथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। बिजुलीको करेन्ट लागेर ज्यान गुमाएकी काभ्रेको भुम्लु गाउँपालिका साथ फलाटेकी 45 वर्षीय देवी उप्रेतीको परिवारलाई नेपाल विद्युत प्राधिकरणले 10 लाख रुपियाँ क्षतिपूर्ति उपलब्ध गराएको छ। गएको साउन 7 गते भुम्लु 8 डाँडा थोक तल्लो टारमा विद्युत पोल अड्याउन राखेको स्टे वायरमा प्रवाह भएको करेन्ट लागेर उहाँको घटनास्थलमै ज्यान गएको थियो। स्थानीय बजारमा दूध पुर्याउन जाने क्रममा करेन्ट प्रवाह भएको तारको सम्पर्कमा पुग्दा उहाँको ज्यान गएको को हो। घटनापछि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नेपाल विद्युत प्राधिकरण र पीड़ित परिवार बीच पीड़ित परिवारलाई 10 लाख रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो। विदेशको खबर। अमेरिका र इरान बीचको तनाव पुनः बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि उकाल लागेको छ। इरानले प्रस्ताव गरेको 7 दिने युद्ध विराम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरेपछि तेलको मूल्य बढेको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 1.8% बढेर प्रति ब्यारेल 106.19 अमेरिकी डलर पुगेको छ। गएको हप्ता संयुक्त राष्ट्रसंघको महासभामा इरानले 7 दिने युद्ध विरामको प्रस्ताव अघि सारेको थियो। प्रस्ताव स्वीकार भएमा रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिने हर्मुज जलमार्ग खुल्ने र विश्वव्यापी ऊर्जा आपूर्ति सहज अपेक्षा थियो। तर व्हाइट हाउस बाहिर संचारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको प्रस्ताव स्वीकार गर्न नसकिने बताउनुभयो। हर्मुज जलमार्ग खोल्ने इरानले रोक्का गरिएका आफ्ना सम्पत्ति फुकुवा हुनुपर्ने, तेलमाथिको प्रतिबन्ध हटाउनुपर्ने र अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य हुनुपर्ने शर्त राखेको छ। यद्यपि राष्ट्रपति ट्रम्पले दुई देशबीच पुनः वार्ता शुरू हुने संकेत दिनुभएको छ। अमेरिकी संचार माध्यमका अनुसार दुवै देशबीच आजदेखि अप्रत्यक्ष वार्ता हुने सम्भावना रहेको छ। इरानको प्रस्ताव सार्वजनिक भएपछि अघिल्लो शुक्रबार कच्चा तेलको मूल्य 2% बढीले घटेको थियो। तर पछिल्लो अनिश्चितताका कारण तेलको मूल्य फेरि बढ्दा विश्वव्यापी मुद्रास्फीति बढ्ने र विभिन्न देशका शेयर बजारमा नकारात्मक असर पर्ने चिन्ता छाएको छ। अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलमा भोलि नेपालले श्रीलंकासँग खेल्दैछ। यो खेल भोलि बिहान 5:45 करोगी स्पोर्ट्स पार्कमा शुरू हुनेछ। प्रतियोगितामा नेपाल समूह एकको विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको थियो। एसियाली खेलकुदमा नेपाल र श्रीलंका बीच 16 वर्षपछि भेट हुन लागेको हो। यसअघि सन् 2010 भएको प्रतियोगिताको क्वार्टर फाइनलमा नेपाल श्रीलंकासँग 2 विकेटले पराजित भएको थियो। यसैबीच भोलि हुने नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेलमा वर्षाको सम्भावना छ। यो खेल वर्षाको कारण हुन नसकेमा आईसीसी वरिताका आधारमा श्रीलंका सेमी फाइनलमा पुग्नेछ भने नेपाल बाहिरिनेछ। नेपालले यो खेल जित्यो भने इतिहास रच्दै सेमी फाइनलमा पुग्नेछ र भारतसँग प्रतिस्पर्धा हुनेछ। आज भएको पहिलो र दोस्रो क्वार्टर फाइनल खेल पनि वर्षाका कारण रद्द हुँदा भारत र पाकिस्तान वरियताका आधारमा सेमी फाइनलमा पुगेका छन्। प्रतियोगिताको चौथो क्वार्टर फाइनलमा भोलि बिहान 10:15 बंगलादेश र मलेसिया बीच खेल हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। पूर्व प्रधान न्यायाधीश जबरालाई बिना कारण पक्राउ गरेको भन्दै विपक्षीद्वारा संसदमा सरकारको कडा विरोध। जेएनजीको बदनाम नगर्न चेतावनी, राष्ट्रपतिका सांसद भने मौन। चाडपर्वमा यात्रुको शास्ति रोक्न सरकारलाई संसदीय समितिको निर्देशन। पेट्रोलियम पदार्थको मूल्य नबढेसम्म चाडपर्वमा भाडा नबढाउने यातायात व्यवसायीको प्रतिबद्धता। हिमलुङ हिम पहिरोमा हराएका मध्ये 4 जनाको शव भेटियो, 12 जना बेपत्ता। अमेरिका इरान तनाव बढेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ्यो, विश्व बजारमा दबाव। र एसियाली खेलकुदमा क्रिकेटमा नेपाल र श्रीलंका बीचको खेल वर्षाले बिथोलिने चिन्ता।
3: साली नदीको शिर,
1: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.nt।
1: एनबीएल सर्वसुलभ आवास कर्जा।
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू: ₹3 करोड सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
7: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नागपोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
9: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। आसन्न चाडपर्वमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सुविधा र सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरीले उपत्यकाका मुख्य नाकाहरूमा नागरिक यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समिति बैठकमा प्रहरी नायब उपरीक्षक सुनिल जङ शाहले काठमाडौँ उपत्यकाका नाकाहरूमा हुने कालोबजारी, बढी भाडा असुली र क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्ति रोक्न प्रहरीले विशेष निगरानी बढाउने बताउनुभयो। सहायता कक्षमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागका प्रतिनिधि रहनेछन्, जहाँ सबै गन्तव्यको भाडा दर प्रष्ट देखिने गरी राखिनेछ। यस्तै चाडपर्वमा उपत्यकाबाट बाहिरिने मुख्य बिन्दु कलंकी नागढुङ्गा खण्डमा हुन सक्ने अत्यधिक जाम व्यवस्थापनका लागि घटस्थापना अघिदेखि नै अधिकतम जनशक्ति परिचालन गर्ने प्रहरीले जनाएको छ। दुर्घटना न्यूनीकरणका लागि टिकट काउन्टरका कर्मचारीको परिचय पत्र अनिवार्य गर्ने र सम्बन्धित रूटमा अभ्यस्त चालकलाई मात्र गाडी चलाउन दिने तयारी समेत गरेको डीएसपी शाहले बताउनुभयो। ललितपुर महानगरपालिका वडा नम्बर 24 धापाखेलमा पहिरोका कारण 2.5 तले घर ढलेको छ। वर्षाका कारण जमिन गल्न पुग्दा भिरालो सतहमा बनेको घर आज बिहान 6:30 बजेर ढलेको ललितपुर प्रहरीले जनाएको छ। पहिरोको जोखिमका कारण घरधनीले हिजो नै घर खाली गर्न आग्रह गरेकाले मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ। यो घरमा सोभित कुमार थापाको 3 जनाको परिवार बस्दै आएको थियो। घर ढल्दा घर मुनि रहेको खोल्सो थुनिए पनि जोखिम भने नरहेको प्रहरीले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 422.5 ग्राम सुनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको दिल्लीका 46 वर्षीय असलम सौकात रहेका विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो। पक्राउ परेका सौकत मुम्बईबाट इन्डिगो एयरको उडान मार्फत काठमाडौँ आएका हुन्। प्रहरीका अनुसार गैराती सौकत अस्वाभाविक रूपमा हिडुल गरिरहेको देखिएपछि शंका लागेर जाँच गर्दा उनको भित्री वस्त्रभित्र प्लास्टिकले बेरेर लुकाएको अवस्थामा सुन फेला परेको हो। उनलाई थप अनुसन्धान लागि प्रहरी वृत्त गौशाला पठाएको प्रवक्ता सिलवालले बताउनुभयो। र नेवार समुदायको परम्परागत गुला बाजा संस्कृतिमा महिला सहभागिता बढाउन काठमाडौँमा निक्यो गु मिसा गुला बाजा बैजिया अर्थात दोस्रो महिला गुला बाजा वादन कार्यक्रम आयोजना हुने भएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 18 को आयोजना र मत तुलाधार समितिको व्यवस्थापनमा असो 24 गते शनिबार राष्ट्रिय सभागृहमा यो कार्यक्रम हुन लागेको हो। मौलिक परम्पराको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्न महिलाहरूको भूमिकालाई सशक्त बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको वडाध्यक्ष निक्षे काजी महर्जनले जानकारी दिनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पूर्व प्रधान न्यायाधीश सबरालाई बिना कारण पक्राउ गरेको भन्दै विपक्षीद्वारा संसदमा सरकारको कडा विरोध, जेएनजीको बदनाम नगर्न चेतावनी, राष्ट्रपतिका सांसद भन्ने मौन। आसन्न चाडपर्वमा प्रहरीले उपत्यकाका मुख्य नाकामा यात्रु सहायता कक्ष राख्ने, कलंकी नागढुङ्गाको जाम हटाउन विशेष प्रहरी टोली खटाउने तयारी, र ललितपुरको धापाखेलमा पहिरोले 2.5 तले घर बगायो। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90

0: मोटो उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मोटो उनैको कलेज उनैको हेर यो छाती खोक्रो।

मेट्रोको अपराह्न 4 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबराले शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन दिनुभएको छ। ज्यू ज्यानको सुरक्षा माग्दै उहाँको तर्फबाट छोरा सचेन्द्र जबराले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा निवेदन दिनुभएको हो। उहाँका छोराले निवेदन दिएको उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थपलियाले जानकारी दिनुभएको छ। सोलेन्द्रलाई सुरक्षा थ्रेट रहेको भन्दै प्रहरीले आइतबार बिहान करिब 3 बजे महाराजगंज स्थित घरबाट नै नियन्त्रणमा लिएको थियो। उहाँलाई आइतबार दिउँसो नै प्रहरीले घर फर्काएको थियो। प्रहरीको नियन्त्रणबाट घर फर्किए लगत्तै प्रहरीमा उहाँले निवेदन दिनुभएको हो। यता पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर राणालाई पक्राउ गरिएको प्रति नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ। आज विज्ञप्ति जारी गर्दै नेपाल बारले पर्याप्त आधार र कारण बिना कोही पनि नागरिकलाई नियन्त्रणमा लिने र छाड्ने कार्य संविधान कानूनको शासन तथा लोकतान्त्रिक शासन प्रणाली विपरीत भएकोमा जोड़ दिएको छ। राणालाई सुरक्षा चुनौती रहेको भन्दै आइतबार असोज 11 गते प्रहरीले पक्राउ गरेको थियो। करिब 11 घण्टापछि आइतबारै दिउँसो प्रहरीले उहाँलाई परिवारको जिम्मा लगाएको छ। राणासँग राष्ट्रिय मानवाधिकार आयोगका प्रतिनिधिलाई भेटघाट गर्न नदिएको विषयमा समेत बारले आपत्ति जनाएको छ। बारले कुनै पनि प्रकारको स्वेच्छाचारी शासनको पक्षमा रहन नसक्ने स्पष्ट पारेको हो। बीपी राजमार्गलाई खुलाउनका लागि अवरोध हटाउने कार्य जारी छ। बीपी राजमार्गको नवबुद्ध 6 को चौकी डाँडा, रोशी 7 को 400 बेसी, रोशी 8 को गिम्दी बेसी र रोशी 11 मान्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि अवरोध हटाउन थालिएको हो। चौकी डाँडामा रोशी खोलाले डाइभर्सन कटान गरेको छ। पछिल्लो वर्षाका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँ ठाउँमा अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउन विभिन्न प्रयास भइरहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो। खुरकोट भकुण्डे बेसी खण्डमा यातायात सञ्चालनका लागि अवरोध हटाउने कार्य जारी रहेकाले असोज 13 गते अपराह्नदेखि सड़क सञ्चालनमा आउन सक्ने उहाँले बताउनुभयो। केही स्थानमा पहिरो पछ्याइसके पनि चौकी डाँडा क्षेत्रमा अझै समय लाग्न सक्ने उहाँले जानकारी दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सेफ्टी वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। कञ्चनपुर स्थित महाकाली नदीमा पानीको बाफ घट्न थालेपछि बनवासा पुलमा चारपाङ्ग्रे सवारी साधनको आवागमन खुला गरिएको छ। बाढीका कारण पानीको सतह बढेपछि सुरक्षाका कारण आइतबारदेखि नेपाल भारत सीमा जोड्ने सो पुलमा चारपाङ्ग्रे सवारी साधनको आवागमन रोकिएको थियो। नदीमा पानीको बाफ घटेसँगै सोमबार दिउँसोबाट सवारी साधन सञ्चालनमा आएका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी टेक रावतका अनुसार अहिले महाकाली नदीमा पानीको बहाव 98,272 क्युसेक पुगेको छ। र आज शेयर बजार दोहोरो अंकले घटेको छ। साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेको हो। आज शेयर बजार 16.47 अंकले घटेर 2613.33 बिन्दुमा रोकिएको छ। यो 0.62% गिरावट हो। आज कारोबार भने 5 अर्ब नागेको छ। कुल 357 धितोपत्रको 58,500 कारोबारबाट 1,31,78,128 किता शेयर किनबेच भएको छ, जसबाट कुल 5,38,57,85,414 रुपियाँ बराबरको कारोबार भएको छ। अवस्था अहिलेको लागि नेपाली खबर यही सकिन्छ। 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।
4: FM 93.2 MHz. The best music.

0: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 053।
1: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4 93 580 र 98 550 26 440।
2: It's 5 o'clock. अहिले 5 बजेको छ।
3: यसरी बग्न सक्छ, त्यसतिर पनि हामी सजग हुनुपर्छ जस्तो मलाई लाग्छ। र व्यावहारिक पक्ष जुन तपाईँको 98 दिन थियो पहिला आमाको हकमा र बुवाको हकमा 15 दिन थियो, अहिले बढाएर 6 महिना र 42 दिन ल्याइएको छ। यो व्यावहारिक

बेलुकी 5 बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। राष्ट्रिय मानवाधिकार आयोगले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक एसएसपी सन्तोष खड्कालाई बयानका लागि बोलाएको छ। पूर्व प्रधान न्यायाधीश शैलेन्द्र शमशेर जबरालाई अनुसन्धान कार्यालयले नियन्त्रणमा राखिरहेका बेला आइतबार अपरान्न आयोगको टोली भेट्न पुग्दा खड्काले अनुमति नदिएपछि उहाँलाई बयानका लागि डाकिएको हो। आयोगका प्रवक्ता एवं सहसचिव डाक्टर टिकाराम पोखरेलका अनुसार एसएसपी खड्कालाई भोलि बिहान 11 बजे बयानका लागि उपस्थित हुनु भनिएको छ। शनिबार मध्यराती घरबाट उठाइएका जबराको अवस्था बारे जाँच गर्न आयोगको टोली अनुसन्धान कार्यालय पुगेको थियो। खड्काकै कार्यकक्षमा राखिएका जबरालाई भेट्न नदिएपछि आयोगलाई प्राप्त संवैधानिक तथा कानूनी अधिकारको पालना नगरेको आरोप लगाइएको छ। प्रतिनिधि सभाको आजको बैठकले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। प्रस्ताव प्रस्तुत गर्दै मन्त्री मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने कानूनलाई समय सापेक्ष र संघीय कानून बमोजिम गराउन लागि बताउनु भयो। उहाँले संघीय कानून अनुसार 3 तहका सरकारको जिम्मेवारी र कसुर लगायतका प्रावधान थप गर्नुपर्ने भएकाले सो विधेयक को विषय समावेश गरिएको बताउनुभयो। यसअघि आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद शोभा खनालले 3 दशकपछि बदलिदो कानून आउन लागेको भन्दै प्रशंसा गर्नुभएको थियो। सांसद जनक सिंह धामीले विधेयक समय सापेक्ष र व्यावहारिक रहेको बताउनु भएको थियो। डब्लेजुङको सुकेटार विमानस्थलमा 3.5 महिनापछि नियमित रूपमा हवाई उडान सुरु भएको छ। मौसम खराबी लगायतका कारण देखाउँदै गत जेठ 22 गतेदेखि उडान हुन नसकेको विमानस्थलमा नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको ट्विनेटर जहाजले आजदेखि नियमित उडान सुरु गरेको हो। काठमाडौँबाट 13 यात्रु लिएर सुकेटार आएको जहाजले 5 यात्रु लिएर काठमाडौँ फर्किएको सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीले जानकारी दिनुभयो। अघि साताको सोमबार बुधबार र शुक्रबार उडान हुँदै आएकोमा नयाँ तालिका अनुसार यही असोज 15 गतेदेखि साताको सोमबार बिहिबार र शनिबार उडान हुने जनाइएको छ। र एक सातादेखि अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण गुल्मीका मुख्य तथा ग्रामीण सडक अवरुद्ध भएका छन्। जिल्लाको तेस्रो मुख्य सडकको रूपमा रहेको कालीगण्डकी करिडोर सडक अन्तर्गत कालीगण्डकी गाउँपालिका 2 राक्सेमा ठूलो पहिरो खसेपछि 5 दिनदेखि यातायात सञ्चालन हुन सकेको छैन। उक्त करिडोरको गुल्मी खण्डमा विभिन्न स्थानमा पहिरो गएको र सडक भाँसिएकाले यातायात सञ्चालनमा कठिनाई भएको हो। अवरुद्ध सडक खुलाउनका लागि उक्त क्षेत्रमा एक्सकाभेटर परिचालन गरिएको र सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख भीमकिरण बगटीले जानकारी दिनुभएको छ। त्यसै गरी रुद्रवेणी वामिक स्टार सडक खण्ड गत 4 दिनदेखि अवरुद्ध बनेको छ। उक्त सडक अन्तर्गत चन्द्रकोट गाउँपालिका 7 सिस्नेभिरमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो। वर्षा रोकिएपछि यातायात सञ्चालन गर्नका लागि स्थानीय गाउँपालिका र सडक निर्माण कम्पनीको सहयोगमा डोजर र एक्सकाभेटर प्रयोग गरी सडकमा थुप्रिएको पहिरो हटाउने काम भइरहेको छ। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु। नमस्कार।

0: देशको लागि लड्दा लड्दै मैले आफ्नो माइलोलाई पनि बिर्सेछु। धेरै कुरी छन् उनले मलाई, तर समय नहो, समयसँगै बढ्दै जाँदा उनको अरू समय। 93.2
1: स्वदेश FM।

0: म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाउ भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै। म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73099 98074646182।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

0: सादर आमन्त्रणा।
1: हाम्रा प्रातः स्मरणीय परिवार सदस्य माडीपास नयाँ पिपरिया निवासी खगीमाया अधिकारीको यही असोज 1 गते 79 वर्षको उमेरमा भएको दुखद निधनमा सागर जानुहुने समवेदना व्यक्त गर्नुहुने सम्पूर्ण परिवार सदस्य आफन्त छरछिमेक एवं शुभचिन्तकहरूमा यही असोज 13 गते मंगलबार परेको 13 दिनको पुण्यतिथिमा गहुत ग्रहणका लागि माडीपास नयाँ पिपरिया स्थित हाम्रो निवासमा सादर आमन्त्रणा गर्दछौ। छोराहरू इन्द्रप्रसाद अधिकारी, गोपाल अधिकारी, बुहारीहरू सुमित्रा अधिकारी, दुर्गा अधिकारी, राधा अधिकारी, लक्ष्मी अधिकारी एवं समस्त अधिकारी परिवार माडीपास नयाँ पिपरिया। खोरेत्रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
2: माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खोरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खोरेत विरुद्धको खोप लगाई खोरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौँ।
1: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98550509484 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084। वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना।
2: यस कृषक उपकार बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड माडी 2 भैरवपुर चितवनको 26 औं वार्षिक साधारण सभा तथा इकाई भेलाहरू निम्न मिति समय र स्थानमा आयोजना भएकोले आफूलाई पाएक पर्ने स्थानमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। 4 इकाई भेला माडी 7 देवेन्द्रपुर संस्थाको कार्यालय परिसर असोज 12 गते बिहान 11 बजे र 5 इकाई भेला तथा समापन समारोह माडी 3 बसन्तपुर होटल प्याराडाइज असोज 13 गते बिहान 11 बजे।
1: अध्यक्ष देवेन्द्र पौडेल, कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, माडी 2 भैरवपुर चितवन।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: मनाङको हिमलुङ हिम पहिरोमा हराएका मध्ये चारजनाको शव भेटियो, बाह्रजना बेपत्ताको खोजी चल्दै। जडीबुटी संकलन गर्न गएका हुम्लाका 10 र मुगुका 2 जना सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर पठाउन माग।
0: पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरेको घटनामा विपक्षीद्वारा संसदमा सरकारको कडा विरोध, एसएसपी खड्कालाई मानव अधिकार आयोगले बयानका लागि बोलायो।
1: नेपालमा रेबिज रोग अझै गम्भीर चुनौती, कुकुर लगायत जनावरको टोकाई लगत्तै उपचार गर्न स्वास्थ्य मन्त्रालयको आग्रह।
0: पाकिस्तानी नागरिकलाई अन्तरिक्षमा लैजाने चीनको तयारी, विशेष वैज्ञानिक प्रयोगमा सहभागी हुन पाउनु पाकिस्तानका लागि दुर्लभ अवसर।
1: र नेपालगञ्ज रङ्गशालामा फ्लड लाइट जडान गरिँदै एसियाली खेलकुद क्रिकेटमा नेपाल र श्रीलङ्का बीचको खेल वर्षाले बिथोलिने चिन्ता।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333, 4935555।
6: एमआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड, मज्जाको लगानी गर्ने अवसर।
7: अब लगानी गरौ भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
6: एनआईसी एशिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फन्डमा लगानी गर्ने सुनौलो अवसर।
7: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आइपिओ खुल्ला एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड। 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फन्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
6: आवेदनको लागि मेरो शेयर, आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआइसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
7: थप जानकारीको लागि 9854030331 वा 9765404948 सम्पर्क गर्न सक्नुहुनेछ।
6: अवसर सँगै अघि बढ्दै
7: एनआइसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। मनाङको हिमलुङ हिम पहिरोमा हराएका मध्ये थप 2 जनाको शव भेटिएको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन एनएनएमजीए को उद्धार टोलीले आज वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला पारेको हो। हिजो छवि भोटे र पासङ भोटेको शव भेटिएको थियो। यससँगै हिमलुङ हिम पहिरोमा परि ज्यान गुमाउनेको संख्या 4 जना पुगेको छ। एनएनएमजीए का अनुसार अझै 12 जना हराइरहेका छन्। हिमलुङ हिम पहिरो क्षेत्रमा आज पनि खोजी चलिरहेको एनएनएमजीए का अध्यक्ष तुलसिंह गुरुङले जानकारी दिनुभयो। यसैबीच मनाङको चामेमा पहिरो खसेर मर्स्याङ नदी आंशिक रूपमा थुनिए पनि तत्काल ठूलो बाढ़ीको जोखिम नरहेको बाढ़ीविदहरूले बताएका छन्। बाढ़ी पूर्वानुमान महाशाखाका बाढ़ीविद विनोद पराजुलीका अनुसार वर्षा रोकिएकाले मनाङको जलमापन केन्द्रमा पानीको सतह घट्दै गइरहेको छ। जिल्ला प्रशासन कार्यालय मनाङले नदी थुनिएपछि स्थितिमा निरन्तर निगरानी गरिरहेको जनाएको छ। तत्कालका लागि उच्च जोखिम नरहे पनि नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन भने महाशाखाले आग्रह गरेको छ।
1: यसैबीच जडीबुटी संकलन गर्न उच्च हिमाली क्षेत्रमा गएका हुम्लाका 10 र मुगुका 2 गरी 12 जना सर्वसाधारण सम्पर्कविहीन भएका छन्। सिमकोट गाउँपालिका 2, ठेहेका 10 जना र मुगुका 2 जना उच्च हिमाली वन क्षेत्रबाट सम्पर्कविहीन भएका खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ। परिवारका अनुसार उनीहरू खारपुनाथ र चङ्खेली गाउँपालिकाको सीमामा पर्ने त्रिशुली लुरुपे सामुदायिक वन क्षेत्रमा जडीबुटी सङ्कलनका लागि गएका थिए। अत्याधिक हिमपात र खराब मौसमका कारण स्थल मार्गबाट खोजी तथा उद्धार गर्न असम्भव भएपछि जिल्ला सुरक्षा समिति हुम्लाले हवाई उद्धारका लागि पहल सुरु गरेको छ। नेपाली सेनाले हेलिकप्टर मार्फत उद्धार गरिदिन सम्बन्धित निकायमा औपचारिक पत्र पठाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख डीएसपी शंकर भण्डारीले जानकारी दिनुभयो।
0: बाढी पहिरोका कारण देशका विभिन्न जलविद्युत आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा 1400 मेगावाट भन्दा बढी बिजुली राष्ट्रिय प्रसारण लाइनबाट बाहिरिएको छ। पछिल्लो वर्षा र बाढीले 1000 मेगावाट भन्दा धेरै बिजुलीको उत्पादन तथा प्रसारण अवरुद्ध बनाएको हो भने यसअघि भदौ 10 गतेको भोटेकोशी बाढीका कारण 431 मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनबाट बाहिरिएको थियो। नेपाल विद्युत प्राधिकरणका अनुसार पछिल्लो वर्षापछि उत्पन्न विपदले दाना कुसमा 220 केभी प्रसारण लाइनका 2 टावरमा क्षति पुर्याएपछि कालीगण्डकी करिडोरका 7 भन्दा बढी आयोजनाबाट उत्पादन हुने 370 मेगावाट विद्युत रोकिएको छ। यस्तै मर्स्याङदी करिडोरका आयोजनाहरू र 40 मेगावाटको राहुघाट जलविद्युत आयोजनाको स्विच रियाक्टमा पनि बाढीले क्षति पुर्याएको छ। उत्पादनमा ठूलो गिरावट आए पनि आउँदो दशैं तिहारमा लोड सेडिङको जोखिम भने नरहेको विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार अहिले प्रसारण लाइनमा झण्डै 2500 मेगावाट विद्युत छ, जुन स्थानीय माग धान्न पर्याप्त छ। अहिले अवरुद्ध प्रसारण लाइन र टावरको मरम्मतमा विद्युत प्राधिकरण र निजी ऊर्जा उत्पादकहरूको संस्था इपान मिलेर तीव्र गतिमा काम गरिरहेका छन्। टावर मरम्मतका लागि 8 देखि 10 दिन लाग्ने अनुमान छ। अरू साना क्षति भएका आयोजनाहरू पनि दशैं अघि नै पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
1: यसैबीच नेपाल विद्युत प्राधिकरणले आउँदो सुक्खायाममा विद्युत आपूर्ति सहज बनाउन 1154 मेगावाट बिजुली भारतबाट आयात गर्ने भएको छ। काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सुक्खायाममा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न बिजुली आयात गर्ने योजना रहेको बताउनु भएको हो। उहाँका अनुसार आन्तरिक उत्पादन र आयात गरी सुक्खायाममा कुल 2372 मेगावाट बिजुली उपलब्ध हुने अनुमान छ। अघिल्लो आर्थिक वर्षको सुक्खायाममा राष्ट्रिय विद्युत मागको उच्चतम बिन्दु 2292 मेगावाट पुगेको थियो।
0: बुधबारदेखि अवरुद्ध पृथ्वी राजमार्ग आज दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको छ। निरन्तरको वर्षापछि विभिन्न ठाउँमा गएको पहिरोले सड़कमा क्षति पुर्याउँदा राजमार्ग अवरुद्ध बनेको थियो। धादिङको गजुरीमा रहेको चामबासको पहिरो पनि हटाएपछि राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको हो। यसैबीच निरन्तरको वर्षासँगै आएको बाढी पहिरोका कारण हिमाली जिल्ला मुस्ताङमा 2 दिनदेखि विद्युत र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध बनेको छ। पर्वतको डिमुखाबाट आउने 33 केभी विद्युत प्रसारण लाइनका खम्बाहरू बाढी पहिरोले क्षति पुर्याएपछि शनिबार रातिदेखि विद्युत सम्पर्क टुटेको हो। पर्वत र म्याग्दी खण्डमा संरचना बिग्रिएपछि म्याग्दीको दाना सब स्टेशन समेत बन्द भएको जुमसुममा रहेको निलगिरी उपभोक्ता सहकारीका प्रमुख सनप्रसाद थकालीले जानकारी दिनुभयो। नेपाल टेलिकमका अनुसार अप्टिकल फाइबर प्रसारण लाइनमा क्षति पुग्दा इन्टरनेट सेवा समेत ठप्प छ।
1: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा पक्राउ गरेको विषयलाई लिएर संसदमा विपक्षी दलहरूले सरकारको कडा विरोध गर्दै स्पष्टीकरण मागेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक ऐन बहादुर महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल, राप्रपाका भरत गिरी र श्रम संस्कृति पार्टीका ध्रुवराज राईले बिना पुर्जी र बिना कारण पक्राउ गरेर सरकारले विधिको शासन उल्लङ्घन गरेको आरोप लगाउनुभयो। यस्तै संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बिना कारण नागरिक पक्राउ गर्ने दुस्साहस गरिरहे सरकारले धेरै ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेर न्यायालयलाई तर्साउन खोजेको तर्फ संकेत गर्दै प्रचण्डले छोरी पिटेर बुहारी तर्साउन खोजे सरकारकै लागि घातक हुने टिप्पणी गर्नुभयो। शनिबार मध्यराति महाराजगंजमा रहेको निवासबाट पक्राउ पर्नुभएका जबरालाई 12 घण्टापछि छाड्दै प्रहरीले सुरक्षा चुनौतीका कारण नियन्त्रणमा लिएको दावी गरेको छ। यद्यपि सुरक्षा खतराको प्रकृतिबारे आधिकारिक जानकारी दिइएको छैन। यसैबीच पूर्व प्रधान न्यायाधीश जबराले आफ्नो र परिवारको सुरक्षा माग गर्दै उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा निवेदन दिनुभएको छ। छोरा सचिन्द्र शमशेर मार्फत दर्ता गराइएको निवेदनमा विगतका न्यायिक निर्णय र सामाजिक सञ्जालमा आएका विषयका कारण गम्भीर सुरक्षाका गम्भीर असुरक्षा बढेको उल्लेख छ। प्रहरीले निवेदन प्राप्त भएको र उहाँ हाल घरमै प्रहरी निगरानीमा रहेको जनाएको छ। अर्कोतर्फ जबरा पक्राउको विषयमा बुझ्न पुगेको टोलीलाई 35 मिनटसम्म बाहिरै कुराएर फर्काएपछि राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई भोलि आयोगमा हाजिर हुन प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा भोटेकोशी बाढीपछिको पुनर्निर्माणको तयारी बारे गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
5: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
5: विशेषताहरू, ₹3 करोडसम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
5: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
9: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधन सम्म,
3: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म,
9: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
9: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
3: इतिहास, गाथा र कथा, गाँठका कुरा,
9: गाँठका कुरा।
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यति जेल हामीले मनाङको हिमलुङ हिम पहिरोमा हराएका मध्ये 4 जनाको शव भेटियो, 12 जना बेपत्ताको खोजी चल्दै, जडीबुटी संकलन गर्न गएका हुम्लाका 10 र मुगुका 2 जना सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर पठाउन माग, पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरेको घटनामा विपक्षीद्वारा संसदमा सरकारको कडा विरोध, एसएसपी खड्कालाई मानव अधिकार आयोगले बयानका लागि बोलायो लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। रोकथाम गर्न सकिने रोग भए पनि रेबिसका कारण नेपाल सहित विश्वमै अझै वर्षेनी हजारौं मानिसले ज्यान गुमाउनु परेको छ। विश्व रेबिज दिवसका अवसरमा सन्देश जारी गर्दै स्वास्थ्य मन्त्रालयले नेपालमा रेबिज अझै ठूलो जनस्वास्थ्य चुनौतीका रूपमा रहेको जनाएको छ। गएको आर्थिक वर्षमा मात्रै नेपालमा 2,23,000 भन्दा बढी जनावरको टोकाईका घटना दर्ता भएका छन्, जसमध्ये 96% टोकाई कुकुरबाट भएको हो। नेपालमा वर्षेनी झण्डै 100 जनाको रेबिजका कारण ज्यान जाने गरेको अनुमान छ र कुल जनसंख्याको आधा हिस्सा उच्च जोखिममा रहेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्दका अनुसार कुकुर वा अन्य जनावरले टोकेमा घाउलाई 15 मिनटसम्म साबुन पानीले धुनुपर्छ र तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउनुपर्छ। नेपालले सन् 2030सम्ममा कुकुरको टोकाईबाट हुने रेबिज मृत्यु शून्यमा पुर्याउने लक्ष्य राखेको छ। यसका लागि देशभरका 286 केन्द्रबाट निशुल्क खोप सेवा प्रदान गर्दै आएको छ। घरपालुवा कुकुरलाई नियमित खोप लगाउन र सामुदायिक सहकार्य बढाउन मन्त्रालयले आग्रह गरेको छ।
0: संयुक्त राष्ट्रसङ्घीय लागू औषध तथा अपराध कार्यालय UNODC ले दक्षिण एसियामा कृत्रिम लागू औषधका फरक फरक तर एकअर्कासँग जोडिएका अवैध बजारहरू तीव्र रूपमा विकसित भइरहेको जनाएको छ। काठमाडौँमा सार्वजनिक गरेको क्षेत्रीय प्रतिवेदन अनुसार बंगलादेशमा यावा, मालदिव्समा समुद्री तथा हवाई मार्गबाट भित्रने लागू औषध र श्रीलंकामा मेथामफेटामिन प्रमुख चुनौती बनेका छन्। नेपालको सन्दर्भमा भने ट्रामाडोल, ट्यापेन्टाडोल र कोडिन लगायतका नियन्त्रित औषधिको सीमा पार अवैध आवागमन तथा ओसार पसार मुख्य समस्याका रूपमा उल्लेख छ। स्थलमार्ग, यात्रु कार्गो र कुरियर सेवा मार्फत यस्ता औषधि ओसार पसार हुने गरेको प्रतिवेदनमा उल्लेख छ। अपराधिक सञ्जालले लगातार मार्ग परिवर्तन गरिरहेकाले यसलाई रोक्न क्षेत्रीय सहकार्य, फोरेन्सिक क्षमता वृद्धि र सूचना आदान प्रदान आवश्यक रहेको युएन ओडिसीले जनाएको छ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले घट्दो जनसङ्ख्या वृद्धि दरलाई सम्बोधन गर्न विधा तथा प्रोत्साहनको व्यवस्था गर्न लागिएको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार संशोधन विधेयक प्रस्तुत गर्दै मन्त्री मेहताले सरकारी गैर सरकारी वा निजी क्षेत्रमा कार्यरत महिलालाई कुल छ महिनाको तलब सहितको सुत्केरी विधा र पुरुष कर्मचारीलाई पत्नी सुत्केरी हुँदा 42 दिनको प्रसूति स्याहार विधा दिने प्रस्ताव गरिएको जानकारी दिनुभयो। जनसङ्ख्या वृद्धि दर घटिरहेकोले त्यसलाई बढाउन विधा र प्रोत्साहन आवश्यक हुने उहाँको भनाइ छ। यसै गरी विधेयकमा विशेष अवस्थाको गर्भपतन, बलपूर्वक गरिने गर्भपतन सम्बन्धी स्पष्ट प्रावधान र यस विपरीत कार्य गर्नेलाई सजायको व्यवस्था समेत गरिएको उहाँले जानकारी दिनुभयो।
0: भदौ 10 गतेको भोटेकोसी र त्रिशुलीमा आएको बाढी पछि सञ्चालन गरेको खोज तथा उद्धार कार्य अझै चलिरहेको छ। बाढी आएको एक महिनापछि अब सबैको चासो पुनर्स्थापना र पुननिर्माणतर्फ बढेको छ। भोटेकोसीमा भएको विपदपछि खोज तथा उद्धार कार्य अहिले कुन अवस्थामा पुगेको छ भनेर हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको उपसचिव रामबहादुर केसीलाई सोधेका छौँ।
10: सुरुमा चाहिँ खोज उद्धार राहत व्यवस्थापनमा हामी बढी केन्द्रित भयौँ र अहिले पनि चाहिँ अब टोनेलहरूमा खोजको काम चलिराखेको छ भने अब धेरै ठाउँमा चाहिँ कनेक्टिभिटी टुटेको हुनाले रसुवाका चाहिँ आमा छोटिङ हो गोसाईकुण्ड र उत्तर गया जस्ता गाउँपालिकाहरूमा अहिले पनि त्यहाँ राहत पुर्याउनु पर्ने एउटा उच्च प्राथमिकताको काम छ। जो चाहिँ अहिले होल्डिङ सेन्टरमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ टेम्पोररी सेल्टरमा जीविकोपार्जनका लागि मासिक आजनासम्मका लागि 15,000 त्योभन्दा बढी भयो भने 2,000 थप्दै जाने निर्णय छ। त्यो निर्णय अनुसार चाहिँ अहिले स्थानीय तहले लाभ गराई पहिचान र कायम गर्ने कामहरू गरिराखेका छन्। अर्को हाम्रो इम्पोर्टेन्ट काम भनेको अब विस्तृत क्षति आकलन गरेर जो अब टेम्पोरेरी सेल्टर अथवा विगत प्रभावित हुनुहुन्छ होल्डिङ सेन्टरमा बसिराख्नु भएको छ उहाँहरूलाई चाहिँ स्थायी बसोबासको लागि चाहिँ व्यवस्थापन गर्ने जस्तो त्यसको लागि धेरै च्यालेन्जिङहरू छ। जस्तो कि जग्गाको चाहिँ पहिचान गर्ने जग्गाको व्यवस्थापन गर्ने कुराहरू छ किनकि बाढीले गर्दा उहाँहरूको चाहिँ सुरक्षित जग्गाहरू एकदमै वासवाद भइसकेको अवस्था छ। धेरैको चाहिँ आफ्नै जग्गा पनि छैन होइन। त्यसपछि अर्को पाटो भनेको अब आफ्नै जग्गा भएकोलाई पनि अब फेरि निजी आवास बनाउने भन्ने कुरा हो। खोज उद्धार राहत व्यवस्थापनको काम चाहिँ क्रमशः अब कम हुँदै गइराखेको छ भने अब हामी पुनर्निर्माण तथा पुनस्थापनाको काम चाहिँ बढी केन्द्रित भएर काम गरिराखेका छौँ।
1: भनेपछि यो बेपत्ता भएका व्यक्तिहरूको खोजको काम चाहिँ अहिले नै टुङ्गिसकेका छैन, निरन्तरता पाइरहेको छ यसले।
10: केही टनेलहरूमा खोजको काम चाहिँ चलिराखेको छ होइन। अब त्यसलाई पनि हामीले चाहिँ अब टुङ्ग्याउने भन्ने किसिमले चाहिँ छलफल चाहिँ गरिराखेका छौँ होइन। अर्को पाटो भनेको अब हामीले चाहिँ मिसिङ भएका व्यक्तिहरूको सन्दर्भमा हामीले चाहिँ त्यो डाटा भेरिफिकेसनको काम पनि गरिराखेका छौँ। अब मिसिङ व्यक्तिहरूलाई चाहिँ मृत्यु सरह चाहिँ घोषणा गर्ने, उहाँहरूको मृत्यु दर्ता गर्ने र मृत्यु दर्ता गरिसकेपछि उहाँले सुविधाहरू पाउने जस्तो कि इन्सुरेन्सका कुराहरू होला, ब्याङ्किङ कारोबारका कुराहरू, जग्गा चाहिँ तपाईँ सम्पत्तिका विषयहरू होला होइन, त्योसँग सम्बन्धित विषयहरूलाई पनि टुङ्ग्याउनु पर्नेछ। त्यसको लागि हाम्रो कानुन संशोधनका कामहरू पनि भइराखेको छ। अन्य चाहिँ तपाईँको यो विपदको सन्दर्भमा केही कानुनहरूमा चाहिँ अलिकति सुधार गर्नुपर्ने भएको हुनाले जस्तो कि वनको जग्गा उपयोग गर्ने विषयमा कानुनी रूपमा नै टुङ्ग्याउने गरेर हामीले चाहिँ प्रस्तावहरू तयार पारिराखेका छौँ र त्यही अनुसारले काम भइराखेको अवस्था।
1: विपद व्यवस्थापन प्राधिकरण अन्तर्गत नै रहेर भोटेकोसीका लागि यो छुट्टै संयन्त्र वा बोर्ड बनाउने भन्ने कुराहरू पनि थियो, त्यो चाहिँ के भइरहेछ?
10: विपदलाई चाहिँ एउटा खोज उद्धार राहत व्यवस्थापनको च्यानलबाट चाहिँ हामीले गर्छौँ। त्यो भनेको चाहिँ सुरक्षा निकाय प्लस राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण अब समग्र व्यवस्थापनमा हुने हो र त्यसबाहेक अब जिल्लाका चाहिँ संयन्त्रहरू स्थानीय तह समग्र संयन्त्रहरू जोडिन्छ। अर्को पाटो भनेको पुनर्निर्माण पुनस्थापना हो। त्यसमा चाहिँ पनि अब हाम्रो चाहिँ सडक हो भने त्यो सडक विभाग जोड दिएला होइन। अब तपाईँको चाहिँ स्वास्थ्य अथवा चाहिँ अरू चाहिँ सेवा सुचारूका विषय हुन् भने स्थानीय तह पनि त्यहाँ जोडिन सक्छ अथवा चाहिँ सङ्घीय प्रादेशिक चाहिँ संयन्त्रहरू पनि त्यसमा जोडिन सक्छन्। निजी आवासको सन्दर्भमा फेरि राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण चाहिँ जोडिन्छ भने अब त्यसमा स्थानीय तहको पनि भूमिका हुन्छ, जिल्लाको पनि भूमिका हुन्छ र अब हाम्रो चाहिँ यो पूर्वाधार विकास मन्त्रालयले पनि त्यसमा चाहिँ भूमिका खेल्नुपर्ने हुन्छ। भनेपछि यो चाहिँ अब बहुआयामिक कामहरू छ भनेको हामीले समन्वय सहकार र सहअस्तित्व सहभागितात्मक तरिकाले त्यसलाई अगाडि बढाउनु पर्ने हुन्छ। अब त्यही अनुसार अब आवश्यक पऱ्यो भने त्यस्ता संयन्त्रहरू पनि बन्न सक्छन्।
1: पुनर्स्थापना र पुनर्निर्माणको काममा चाहिँ अहिले कहिलेदेखि सुरु हुन्छ भन्ने चासो पनि बढेको छ नि?
10: काम सुरु भइसकेको छ। जस्तो यसको चाहिँ मुख्य काम भनेको के हो भने लाभग्राही पहिचान र कायम गर्ने मुख्य काम हो होइन। त्यो लाभग्राही पहिचान र कायम भइसकेपछि त्यो टेम्पोरेरी सेल्टरदेखि लिएर मैले अगाडि भनेको जीविकोपार्जन र बसोबास सम्बन्धी जो 15,000 तोकिएको छ नेपाल सरकारबाट मासिक रूपमा अधिकतम 6 महिनाको लागि त्यो चाहिँ राहत दिने चाहिँ बाटो खुल्छ भने अर्को पाटो भनेको फेरि अब हामीले त्यो जति पनि क्षतिग्रस्त निजी आवासहरू छन् अथवा चाहिँ अन्य कुराहरू छ त्यसको चाहिँ विस्तृत क्षति आकलन गर्नुपर्ने हुन्छ र त्यसको आधारमा फेरि हामीले चाहिँ कसको चाहिँ घरहरू बनाइदिनुपर्ने हो होइन, भोलि चाहिँ अब स्थानान्तरण गर्नुपर्ने पनि कुराहरू छन् र त्यो अहिले फेरि बस्ती बसाल्दाखेरि हामीले सुरक्षित ठाउँमा चाहिँ बसाल्नु पऱ्यो। अहिलेको जस्तै फेरि हामी ती विषयलाई पनि एकदम सूक्ष्म ढङ्गले चाहिँ योजनाबद्ध टिमहरू बनाएर काम भइराखेको छ। यो सँगसँगै चाहिँ यो पुनर्निर्माण पुनस्थापना काम पनि अब अगाडि बढिसकेको स्थिति छ।
0: उहाँ अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसी नेपाल दर्पणमा खबरकै सिलसिला। दशैं तिहार र छठ लगायत चाडपर्वमा सार्वजनिक यातायातलाई सरल सुरक्षित र मर्यादित बनाउन प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले यात्रुले भोग्ने शास्ति, टिकटमा हुने ठगी र दुर्घटना जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना ल्याउन पूर्वाधार विकास मन्त्रालयलाई सचेत गराएको हो। बैठकमा समितिका सभापति आशिष गजुरेलले यात्रुले शास्ति भोग्नु परेमा वा असुरक्षित यात्राको अवस्था देखिएमा जिम्मेवार निकायलाई कार्यवाही गर्ने चेतावनी दिनुभयो। बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले बाढ़ी पहिरोले अवरूद्ध भएका मुख्य राजमार्गहरू दशैं अघि नै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो। विशेष गरी पृथ्वी राजमार्गलाई 24 घण्टाभित्र र बीपी राजमार्गलाई दशैं अगावै खुलाउने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाइ छ। छलफलको क्रममा सांसदहरूले मौसमी योजनामा मात्र सीमित नभई दिगो यातायात पुनर्संरचना गर्नुपर्ने, बस पार्क बाहिरबाट जथाभावी यात्रु चढाउने प्रवृत्ति रोक्नुपर्ने र राजधानी काठमाडौँका प्रमुख सड़कमा ट्राफिक पूर्वाधार चुस्त बनाउनु पर्नेमा जोड़ दिएका छन्। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
12: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
11: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाऊ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिऊ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। मध्य प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्त व्यवस्थापन पीएफएम प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ। प्रदेश सरकार एसियाली विकास बैंक एडीबी र सेजनको संयुक्त आयोजनामा जनकपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कृष्ण प्रसाद यादव, अर्थमन्त्री युवराज भट्टराई र एडीबीका देशीय निर्देशक अर्नो काउसवाले संयुक्त रूपमा प्रतिवेदन सार्वजनिक गर्नुभएको हो। आर्थिक वर्ष 2078-79 देखि 2080-81 अवधिलाई समेटेर 32 कार्य सम्पादन सूचक र 98 आयाममा गरिएको अध्ययनमा मध्य प्रदेशले समग्रमा डी प्लस अङ्क प्राप्त गरेको छ। प्रतिवेदनले समयमै बजेट स्वीकृत हुनु, बजेट वर्गीकरण अन्तर्राष्ट्रिय मापदण्ड अनुकूलन हुनु, करदाता सम्बन्धी सूचना सहज हुनु र खर्च बक्यौता न्यून हुनुलाई सबल पक्षका रूपमा औल्याएको छ। तर राजस्व र खर्चको वास्तविक उपलब्धि न्यून हुनु, बजेट निर्माणमा नागरिक सहभागिता सीमित हुनु, सार्वजनिक लगानी व्यवस्थापन कमजोर हुनु र लेखा परीक्षण प्रतिवेदनमाथि प्रदेश सभामा समीक्षा हुन ढिलाइ हुनुलाई प्रमुख कमजोरी देखाएको छ। कार्यक्रममा मुख्यमन्त्री यादवले प्रतिवेदनले वित्तीय व्यवस्थापन सुधारका लागि स्पष्ट मार्गचित्र दिएको बताउनुभयो। एडीबीका देशीय निर्देशक अर्नो काउसवाले अबका दिनमा पेफाका निष्कर्षलाई स्पष्ट प्रतिबद्धता र मापन योग्य सुधारमा रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो।
1: हप्ताको पहिलो कारोबार दिन शेयर बजार घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 16.47 अङ्कले घटेर 2613.33 बिन्दुमा झरेको छ। आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेकोमा जलविद्युत लगानी र निर्जीवन बीमा समूह 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज नेप्सी सँगै कारोबार रकम पनि

0: दर्पणमा अब विदेशका खबर। चीनले पाकिस्तानी नागरिकलाई अन्तरिक्षमा लैजाने तयारी गरेको छ। आफ्नो अन्तरिक्ष कार्यक्रमको इतिहासमा पहिलो पटक कुनै विदेशी नागरिकलाई अन्तरिक्षमा लैजान लागेको चीनले पाकिस्तानका दुईजना पाइलटहरू जिसान अली र खुर्रम दाउदलाई अहिले तालिम दिइरहेको छ। समाचार संस्था रोइटर्सका अनुसार पाकिस्तानका लागि आफ्ना नागरिक अन्तरिक्षमा जाने यो पहिलो उडान हुनेछ। यो परियोजनामा अन्तिम चरणमा पर्ने एकजना पाइलट चिनिया रकेट मार्फत चिनिया अन्तरिक्ष स्टेशन तियायोङ तर्फ प्रस्थान गर्नेछन्। अन्तिम अन्तरिक्ष यात्रीको छनौट अक्टोबरको मध्यदेखि अन्त्यसम्ममा हुनेछ। छानिएका यात्रीले अन्तरिक्षमा रहँदा जहाज उडाउने नभई पेलोड स्पेसलिस्टका रूपमा वैज्ञानिक प्रयोगहरू सञ्चालन गर्नेछन्। विशेष गरी खाद्य सुरक्षा र जलवायु परिवर्तन विरूद्ध लड्न मद्दत पुर्याउने जैविक प्रविधि सम्बन्धी चारवटा महत्वपूर्ण अनुसन्धानहरू अन्तरिक्ष कक्षमा गरिनेछ। अन्तरिक्ष स्टेशनमा रहँदा चिनिया भाषामै संवाद गर्नुपर्ने भएकोले दुवै पाइलटले अहिले भाषा तालिमका साथै शून्य गुरुत्वाकर्षण, सेन्ट्रिफ्युज ड्रिल र उपकरण मर्मत सम्बन्धी अभ्यास गरिरहेका रोइटर्सको खबरमा उल्लेख छ। पाकिस्तानसँग आफ्नै प्रक्षेपण यान नभएकोले यो यात्रा चीनमै पूर्ण रूपमा निर्भर छ। छनौट हुने अन्तरिक्ष यात्री झण्डै एक हप्ता अन्तरिक्षमा बिताएर चिनिया चालक दलका सदस्यहरूसँगै पृथ्वीमा फर्कनेछन्। यस मिशनलाई पाकिस्तानका वैज्ञानिक तथा शोधकर्ताहरूका लागि अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता देखाउने एक दुर्लभ अवसरको रूपमा हेरिएको छ।
1: भारतको काङ्ग्रेस जनता पार्टी सीजेपीले आउँदो अक्टोबर 2 देखि जेल भरो आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। सीजेपीका संस्थापक अभिजित दिप्केले आज नयाँ आन्दोलनका बारेमा घोषणा गर्नुभएको हो। अभिजित दिप्केले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट सार्वजनिक गर्दै अक्टोबर 2 मुम्बईको शिवाजी पार्कमा जेल भरौ आन्दोलन गर्ने जानकारी दिनुभएको छ। यो पोस्टमा सीजेपीका संस्थापक दिप्केले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग दोहोर्याउनु भएको छ। प्रमुख निर्वाचन आयुक्तले आफ्नो पदबाट राजीनामा नदिएमा अक्टोबर 2 आन्दोलन सुरु हुने सीजेपीले यस अघि नै बताएको थियो। यद्यपि सीजेपीले मुम्बईमा विरोध प्रदर्शन गर्ने अनुमति पाएको छैन। यसमा प्रतिक्रिया जनाउँदै दिप्केले नागरिकको आवाज दबाउने यस्ता प्रयासहरू स्वीकार्य नहुने बताउनु भएको थियो। काङ्ग्रेस जनता पार्टीले निर्वाचन आयोगको काम कार्यवाही प्रति प्रश्न उठाउँदै आएको छ। यो आन्दोलन मतदाता नामावली सम्बन्धी निर्णय तथा मतदाता नामावलीको विशेष गहन पुनरावलोकन एसआईआर अभ्यासलाई लिएर निर्वाचन आयोगमाथि भइरहेको विवादका बीच हुन लागेको हो। यद्यपि आयोगले आफ्नो काम कार्यवाहीमा कुनै अवरोध नरहेको बताएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। बाँकेको नेपालगञ्ज रंगशालामा उच्च क्षमताको प्रकाश प्रणाली फ्लडलाइट जडान गरिने भएको छ। सरकारले मुख्य शहरमा व्यवसायिक खेलकुदको विकाससँगै रात्रिकालीन प्रतियोगिता सञ्चालन गर्ने योजना अनुसार नेपालगञ्ज रंगशालालाई फ्लडलाइट जडान सहित स्तरोन्नति गर्न लागेको हो। फ्लडलाइट जडानपछि रात्रिकालीन समयमा खेलकुद गतिविधि सञ्चालन गर्न सहज भई खेल पर्यटन प्रवर्धनमा टेवा पुग्ने अपेक्षा छ। मध्य पश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष भीम ओलीले फ्लडलाइट जडानले त्यहाँको खेलकुद गतिविधिलाई नयाँ गति दिने बताउनुभयो। जिल्ला खेलकुद विकास समिति बाँकेका पूर्व अध्यक्ष मोहित शाहले मैदानको सतह, पानी निकास लगायत पक्षमा सुधारको खाँचो औल्याउनु भयो। रंगशालामा खेलकुद तथा अन्य कार्यक्रम सञ्चालनबाट आमदानीका स्रोत बढ्न गई मरमतलाई निरन्तरता दिन सकिने सरकारवालाको भनाइ छ।
1: र एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलमा भोलि नेपालले श्रीलंकासँग खेल्दैछ। यो खेल भोलि बिहान 5:45 करोगी स्पोर्ट्स पार्कमा शुरू हुनेछ। प्रतियोगितामा नेपाल समूह एकको विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको थियो। एसियाली खेलकुदमा नेपाल र श्रीलंका बीच 16 वर्षपछि भेट हुन लागेको हो। यसअघि सन् 2010 भएको प्रतियोगिताको क्वार्टर फाइनलमा नेपाल श्रीलंकासँग 2 विकेटले पराजित भएको थियो। यसैबीच भोलि हुने नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेलमा वर्षाको सम्भावना छ। यो खेल वर्षाका कारण हुन नसकेमा आईसीसी वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुग्नेछ भने नेपाल बाहिरिनेछ। नेपालले यो खेल जित्यो भने इतिहास रच्दै सेमी फाइनलमा पुग्नेछ र भारतसँग प्रतिस्पर्धा हुनेछ। आज भएको पहिलो र दोस्रो क्वार्टर फाइनल खेल पनि वर्षाका कारण रद्द हुँदा भारत र पाकिस्तान वरियताका आधारमा सेमी फाइनल पुगेका थिए। प्रतियोगिताको चौथो क्वार्टर फाइनलमा भोलि बिहान 10:15 बंगलादेश र मलेसिया बीच खेल हुनेछ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: मनाङको हिमलुङ हिम पहिरोमा हराएका मध्ये 4 शव भेटियो। 12 बेपत्ताको खोजी चल्दै। जडीबुटी संकलन गर्न गएका हुम्लाका 10 र मुगुका 2 सम्पर्कविहीन। उद्धारका लागि हेलिकप्टर पठाउन माग।
0: पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरेको घटनामा विपक्षीद्वारा संसदमा सरकारको कडा विरोध। एसएसपी खड्कालाई मानव अधिकार आयोगले बयानका लागि बोलायो।
1: नेपालमा रेबिज रोग अझै गम्भीर चुनौती। कुकुर लगायत जनावरको टोकाई लगतै उपचार गर्न स्वास्थ्य मन्त्रालयको आग्रह।
0: पाकिस्तानी नागरिकलाई अन्तरिक्षमा लैजाने चीनको तयारी, विशेष वैज्ञानिक प्रयोगमा सहभागी हुन पाउनु पाकिस्तानका लागि दुर्लभ अवसर।
1: र नेपालगञ्ज रङ्गशालामा फ्लड लाइट जडान गरिँदै एसियाली खेलकुद क्रिकेटमा नेपाल र श्रीलङ्का बीचको खेल।

0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।
1: तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

नयाँ रेकर्ड कायम गरेको नारेडी पुरानै लयमा फर्कदै करिब 500 मिटर घटे जलसतह। नारेडी नदीमा अड्किएको राइनो क्रुज क्रेनको सहायताले निकालिँदै भरतपुर कारागारमा 761 बन्दी मध्ये 69 जना दीर्घ तथा जटिल रोगबाट पीड़ित। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट बाढीले बगाएको गैडा सुस्तामा फेला। रसुवा बाढी प्रभावित विद्यार्थीलाई शुल्कमा सहुलियत र छात्रावासको व्यवस्था गर्न माग। हिमपहिरोमा परिसम्पर्क भिन मध्ये 2 जनाको शव फेला। मृतकको संख्या 4 पुग्यो। र अविरल वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न क्षेत्रका विद्युतीय संरचनामा ठूलो क्षति। बाढी प्रभावित क्षेत्रमा बुधबारसम्म विद्युत जडान हुने। नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म श्रीजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। लगातारको वर्षाले उर्लिएको नारायणी नदीको जलसतह घट्दै गएको छ। आइतबार इतिहासकै उच्च बिन्दुमा पुगेको नारायणी अहिले क्रमशः पुरानै लयमा फर्किन थालेको हो। जलमापन केन्द्र देवघाटका अनुसार आइतबार नारायणी नदीको जलसतह 11.94 मिटर पुगेको थियो। जलमापन केन्द्र स्थापना भएता मापन गरिएको यो सबैभन्दा उच्च जलसतह हो। सोमबार दिउँसो 3:30 बजे गरिएको मापनमा नारायणीको जलसतह घटेर 7.11 मिटरमा झरेको छ। उच्च बिन्दुबाट नदीको जलसतह करिब 5 मिटर घटेको हो। नारेडी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुज सिपलाई क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको सड़क विभागले जनाएको छ। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज नेउपाने क्रुज सिपलाई क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको बताउनुभयो। उहाँका अनुसार 70 टन तल रहेको क्रुज सिपलाई 3 वटा क्रेनको सहायताले निकाल्न प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसँगको समन्वयमा विभागले काम गरिरहेको हो। भरतपुर स्थित कारागार कार्यालय चितवनमा रहेका 761 बन्दी मध्ये 69 जना विभिन्न दीर्घ तथा जटिल रोगबाट पीड़ित भएका छन्। कारागार कार्यालयका अनुसार 69 जना उच्च रक्तचाप, मधुमेह, क्षयरोग, मानसिक रोग, क्यान्सर, एचआईभी एड्स लगायत रोगका बिरामी हुन्। कारागारमा क्यान्सरको कारण वर्षेनी बन्दीको मृत्यु हुने गरेको छ। भरतपुर स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि विभिन्न कारागारबाट क्यान्सरका बिरामी बन्दीलाई रिफर गरिने भएकाले अन्तिम चरणका बिरामीको मृत्यु हुने गरेको कार्यालय जनाएको छ। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट एउटा गैडा नारेडी नदीमा बगेर सुस्ता पुगेको छ। अन्दाजी 5 वर्षको गैडा सुस्ता गाउँपालिका 5 मा फेला परेको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले गैडा बगेर सुस्ता पुगेको सूचना पाएको लगत्तै गैडाको निगरानीको काम थालिएको बताउनुभयो। विश्व पर्यटन दिवसको अवसर पारेर भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर ह्याकाथन प्रतियोगिता सम्पन्न भएको छ। सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको प्रयोग मार्फत भरतपुरको पर्यटन विकासका नयाँ सम्भावना पहिचान गर्ने उद्देश्यले ह्याकाथन आयोजना गरिएको हो। भरतपुर महानगरपालिकाको आयोजना तथा वीरेन्द्र बहुमुखी क्याम्पसको कम्प्युटर साइन्स तथा सूचना प्रविधि विभागको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो। इलाङको माङसेबुङ गाउँपालिका 2 दहगाउँमा जीप दुर्घटना हुँदा 5 जना घाइते भएका छन्। घाइतेमध्ये 12 वर्षीय बालिकाको अवस्था गम्भीर रहेको छ। नेपाल प्रहरीका अनुसार असोज 12 गते बिहान करिब 10:30 बजे आरू बोटेबाट दमकतर्फ जाँदै गरेको मे 1 ज 3347 नम्बरको जीप आरूबोटे दमक भित्री कच्ची सडक खण्डको दहगाउँमा अनियन्त्रित भई सडकबाट करिब 50 मिटर तल खसेको थियो। पछिल्लो 1 महिनामा मुलुकमा 2 वटा ठूला प्राकृतिक विपदका घटना भए। भदौ 10 मा भुटेको सीमा आएको बाढीका कारण सम्पर्क विहीनहरूको खोजी तथा उद्धार पुरानो हुँदै असोज 8 गते देशैभर अविरल वर्षा भयो। 4 दिन भएको लगातार वर्षा आइतबार साँझबाट रोकिएको छ। 1 महिनामा आएका 2 वटा विपदमा परेर अहिलेसम्म 1427 जनाको मृत्यु भइसकेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदमा परेर 4093 जना हराइरहेका छन्। जस अनुसार भुटेको सीको बाढीका कारण 4089 जना र पछिल्लो मनसुनका कारण 4 जना सम्पर्कविहीन भएका हुन्।
असोज 9 गते देखिएको अविरल वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न क्षेत्रका विद्युतीय संरचनामा ठूलो क्षति पुगेको छ। बाढीका कारण कुस्मा, दाना, त्रिशुली, मर्स्याङदी, सेती, मादी, कालीगण्डकी तथा समुद्र टार लगायतका क्षेत्रमा गरी कुल 1292 मेगावाट क्षमताका जल विद्युत आयोजनाहरू प्रभावित हुन पुगेका छन्। प्रसारण लाइनतर्फ कालीगण्डकी करिडोरको 220 केबी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दाना कुस्मा खण्डको टावर नम्बर 21 र 22 क्षति पुगेको छ। यसबाट 7 जल विद्युत केन्द्रको 190 मेगावाट विद्युत प्रसारण अवरुद्ध हुन पुगेको छ। यस्तै नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीद्वारा प्रविधित राहुघाट जलविद्युत आयोजनाको टेलरेस गेट डक्ट र टर्बाइन फ्लोरमा पानी पसेकाले मरमत गरी सञ्चालनमा ल्याउन करिब 10 दिन लाग्ने देखिएको छ। भोटेकोशी र त्रिशुली नदीको बाढीले माथिल्लो त्रिशुली 320 केबी हब तथा विभिन्न आयोजनामा क्षति पुर्याउँदा 430 मेगावाट प्रणालीबाट बाहिर रहेको र त्यहाँ प्राधिकरण तथा सहायक कम्पनीहरूको करिब 74 अर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। वितरणतर्फ वर्षा रोकिएसँगै म्याग्दी, बागलुङ, तनहु र रुकुम पूर्वमा विद्युत आपूर्ति सुचारू भइसकेको छ। मुस्ताङ, प्युठान र रोल्पामा यसै गरी मनाङमा विद्युत सञ्चालन गर्ने गरी प्राविधिक कार्यक्षेत्रमा खटिएका छन्। बाढी पहिरोको क्षतिका बीच प्राधिकरणले आगामी हिउँदका लागि विद्युत माग र आपूर्ति सन्तुलन योजना पनि तयार गरेको छ। सुखायाममा आन्तरिक उत्पादनबाट 1218 मेगावाट उपलब्ध हुने र डल्केबर, मुजफ्फरपुर, टनकपुर, बिहारका बिन्दुहरू तथा आरटिसी मार्फत कुल 1154 मेगावाट आयात गरी कुल 2372 मेगावाट विद्युत उपलब्ध गराइनेछ, जसले 2292 मेगावाटको सम्भावित उच्च मागलाई धान्नेछ। मनाङको नार्पाभूमि गाउँपालिका 5 स्थित हिमलुङ बेस क्याम्पमा हिम पहिरोमा परि सम्पर्कविहीन भएका 12 मध्ये थप 2 शव फेला परेको छ। योसँगै हिम पहिरोमा मृत्यु हुनेको संख्या 4 पुगेको छ। नेपाल प्रहरीका अनुसार हिमलुङ बेस क्याम्प स्थापना गर्न गएका 22 नेपाली नागरिक मध्ये 10 असोज 11 गते साँझ सकुशल फु गाउँमा पुगेका थिए, बाँकी 12 सम्पर्कविहीन भएका हुन्। राष्ट्रिय मानवाधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक एसएसपी सन्तोष खड्कालाई बयानका लागि बोलाएको छ। न्यायाधीश सुलेन्द्र शमशेर जबरालाई हिरासतमा राखेका बेला आइतबार भेटघाट गर्न नदिएपछि आयोगले खड्कालाई सोमबार पत्र लेख्दै बयानमा बोलाएको हो। मेडिकल व्यवसायी दुर्गा प्रसाई सुमार भक्तपुरबाट पक्राउ परेका छन्। भक्तपुर स्थित घरबाट साइबर ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो। प्रसाईमाथि विद्युतीय अपराध एन 2063 अनुसारको कसुरमा अनुसन्धान भइरहेको साइबर ब्युरोका एसपी दिलीप गिरीले जानकारी दिनुभयो। प्रहरी स्रोतका अनुसार प्रसाई सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतेउडाको जुरीका आधारमा पक्राउ परेका हुन्। प्रसाईले सामाजिक सञ्जाल युट्युब मार्फत खतेउडालाई लक्षित गर्दै टिप्पणी गरेका थिए। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई बिना कारण पक्राउ गरिएको भन्दै आपत्ति जनाउनु भएको छ। सोमबार सिंहदरबार स्थित संसद भवन परिसरमा संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले बिना कारण विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने दुस्साहस गरिरहे सरकारले धेरै ठूलो मूल्य चुकाउनु पर्ने बताउनु भएको हो। काप्रेजुङको सुकेटार विमानस्थलमा 3.5 महिनापछि नियमित रूपमा हवाई उडान शुरू भएको छ। मौसम खराबी लगायतका कारण देखाउँदै गत जेठ 22 गतेदेखि उडान हुन नसकेको विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्विन अटर जहाजले नियमित उडान शुरू गरेको हो। काठमाडौँबाट 13 यात्रु लिएर सुकेटार पुगेको जहाजले 5 यात्रु लिएर काठमाडौँ फर्किएको सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीले जनाउनुभयो। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी अभियान अनि राष्ट्रपति त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीले रसुवाबाडीबाट प्रभावित विद्यार्थीहरूलाई शुल्कमा सहुलियत तथा छात्रावासको व्यवस्था गर्न माग गरेका छन्। त्रिभुव कुलपति प्राध्यापक डाक्टर भोला थापालाई सोमबार ज्ञापन पत्र बुझाउँदै रसुवाबाडी प्रभावित विद्यार्थीलाई त्रिभुवमा अध्ययनका क्रममा लाग्ने शैक्षिक शुल्क सहुलियत प्रदान गर्न र छात्रावासको व्यवस्था गर्न माग गरिएको हो। र लगातारको वर्षातका कारण पहिरो तथा रोसी नदीको कटानबाट ठाउँ ठाउँमा अवरुद्ध बनेको बिपी राजमार्गको खुर्केट बकुण्डे बेसी खण्ड सोमबार पनि बन्द रहेको छ। अवरोध हटाउने कार्य सम्पन्न हुन बाँकी रहेकाले उक्त खण्डमा यातायात सञ्चालन हुन नसकेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो। डिभिजन सडक कार्यालय भक्तपुरको टोली सोमबार बिहानैदेखि सडक सञ्चालनका लागि सक्रिय रहेको छ। मौसमले साथ दिएमा मंगलबार अपराह्नदेखि सडक सञ्चालनमा आउन सक्ने सम्भावना रहेको अधिकारीले बताउनुभयो। स्वदेश जलवायु अपडेट
आज माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 26 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्ष आर्द्रता 86% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। नयाँ रेकर्ड कायम गरेको नारायणी पुरानै लयमा फर्कदै करिब 5 मिटर घट्यो जलसतह। नारायणी नदीमा अड्किएको राइनो क्रुज क्रेनको सहायताले निकालिँदै। भरतपुर कारागारमा 761 कैदी बन्दी मध्ये 69 जना दीर्घ तथा जटिल रोगबाट पीड़ित। चितन राशिनी कुञ्ज र मध्यवर्ती क्षेत्रबाट बाढ़ीले बगाएको गैरा सुस्थामा फेला। रसुवाबाडी प्रभावित विद्यार्थीहरूलाई शुल्कमा सहुलियत र छात्रावासको व्यवस्था गर्न माग। हिम पहिरोमा परि सम्पर्कविहीन मध्ये थप 2 जनाको सफेला। मृतकको संख्या 4 पुग्यो। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्री जथापा पनि बिदा हुन्छु। नमस्कार।

यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संघीय संसदका दुवै सदनमा सांसदहरूद्वारा बाढी पहिरो र डुबान पीडितका लागि तत्काल राहत उद्धार र अस्थायी व्यवस्थापनको काम थाल्न सरकारको ध्यान आकर्षण। भोटेकोशी बाढीका कारण 430 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणाली बाहिर रहेको नेपाल विद्युत प्राधिकरणद्वारा जानकारी। काठमाडौँ उपत्यका जोड्ने देशका प्रमुख राजमार्ग अझै अवरुद्ध। र दक्षिण अफ्रिकाको एउटा बारमा गोली हानाहान हुँदा 18 जनाको मृत्यु।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: समाचार अब विस्तारमा। प्रतिनिधि सभा बैठकले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। प्रस्ताव प्रस्तुत गर्दै मन्त्री मेहताले मातृत्वमा गरिएको लगानी राज्यको भविष्यमाथिको लगानी गरिएको बुझ्नुपर्ने बताउनुभयो। उहाँले सुत्केरीका लागि व्यवस्था गरिएको 6 महिनाको विदा सरकारी र निजी क्षेत्रमा समान रूपमा लागू हुने बताउनुभयो। यसअघि प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरूले आमाको जीवन, नवजात शिशुको भविष्य र राज्यको जिम्मेवारीसँग जोडिएको विषय भएकाले विधेयकलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो। त्यसै गरी प्रतिनिधि सभाको बैठकले महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। प्रस्ताव प्रस्तुत गर्दै मन्त्री बादीले मन्त्रालयको नाम परिवर्तनसँगै सामाजिक सुरक्षाको जिम्मेवारी समेत थपिएकाले आवश्यक कानुनी एकरूपताका लागि विधेयक ल्याउनु परेको बताउनुभयो। बैठकमा सांसदहरूले विधेयकले राज्यले न्याय दिन सक्ने अनुभूति गराएको असहाय नागरिक, अपाङ्गता र एकल महिलालाई सामाजिक सुरक्षा भत्ताको निरन्तरता हुनुपर्ने र विधेयक ल्याउँदा त्यसको औचित्यता र कारणमा प्रष्ट हुनुपर्ने धारणा राख्नुभयो। बैठकमा सभामुख डोलप्रसाद अरियालले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटे कोशी त्रिशुली विपद सम्बन्धी संसदीय विषय समितिको सभापतिको निर्वाचनका लागि यही असोज 14 गतेको समय तोकिएको जानकारी गराउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले यही असोज 8 गतेदेखि 11 गतेसम्मको निरन्तर वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले मुलुकमा ठुलो जनधनको क्षति पुर्याएकाले तत्काल राहत, उद्धार र अस्थायी व्यवस्थापनका काम अविलम्ब थाल्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले बाढी पहिरोमा परि 21 जनाको मृत्यु, 5 जना बेपत्ता र 5 जना घाइते भएको र कयौँ परिवार घरबार विहीन भएको प्रति सरकारको ध्यान आकर्षण गराउँदै बेपत्ताहरूको खोजी, घाइतेको उपचार र विस्थापितहरूलाई उचित क्षतिपूर्तिका साथै सुरक्षित व्यवस्थापन गर्न माग गर्नुभयो। सांसदहरूले बाढी, पहिरो र डुबानबाट भएको क्षतिको जिल्लागत यथार्थ विवरण सार्वजनिक गर्न सरकारसँग माग गर्दै विपदसँग जोडिएका समस्या समाधानका लागि छुट्टै कानुन आवश्यक भएको बताउनुभयो। वर्षासँगै काली गण्डकीमा आएको बाढीका कारण गण्डकी प्रदेशका 11 जिल्लामा ठुलो क्षति पुगेको, मोटरेबल पुलहरू पूर्ण रूपमा अवरुद्ध हुँदा एक जिल्लाबाट अर्को जिल्लाको यातायात अवरुद्ध भएकाले तत्काल समस्या समाधानका लागि पहल गर्न माग गर्नुभयो। सांसदहरूले सरकारले पूर्वाग्रहका आधारमा नागरिकहरू पक्राउ गर्ने कार्य कानुन विपरीत भएको भन्दै त्यसतर्फ गम्भीर बन्न ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले विपद व्यवस्थापनका लागि गठन भएको संसदीय समितिमा राष्ट्रिय सभालाई समेट्न नसकेकोमा आपत्ति जनाउनु भएको छ। बैठकको विशेष समयमा बोल्दै नेपाली काङ्ग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गानाले संघीय संसदमा दुवै सदनको उत्तिकै महत्त्व रहेको भन्दै सरकारले राष्ट्रिय सभालाई समेत समेटेर संयुक्त संसदीय समिति बनाउन प्रस्ताव गर्नुपर्नेमा जोड दिनुभयो। त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीका सांसद जयन्ती देवी राईले संसद बन्द गरेर सरकारले अध्यादेश मार्फत निजामती कर्मचारी विधेयक ल्याउन लागेको भन्दै हजारौँ कर्मचारी विधेयकमा समेटिएको प्रावधानबाट निराश भएको बताउनुभयो। त्यसै गरी नेपाली कम्युनिस्ट पार्टी एमालेकी सांसद मीना सिंह रखालले असोज 8 गतेदेखि हुने वर्षापछि आउने बाढी पहिरोको पूर्व सूचना भएर पनि सरकारको जोखिमयुक्त बस्तीका नागरिकको सुरक्षा दिन नसकेको बताउनुभयो। सरकारले सबै तहको सरकारसँग समन्वय गरेर विपद व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै उहाँले भोटेकोसी बाढी प्रभावितको पुनर्स्थापनाका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो। बैठकमा जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदले तत्काल संवैधानिक आयोगहरूमा रिक्त रहेको पदपूर्ति गर्न सरकारलाई आग्रह गर्नुभयो। बैठकमा सांसदहरू चन्द्रबहादुर केसी, विष्णुबहादुर विश्वकर्मा, सोमनाथ पोर्तेल, भुवनबहादुर सुनारले सरकारले पूर्व प्रधान न्यायाधीश पक्राउको कारण सार्वजनिक गर्नुपर्ने, भोटेकोसी बाढीमा ज्यान गुमाउनेहरूको यकिन तथ्याङ्क सार्वजनिक गर्नुपर्ने र बाढी पीडित बाल बालिकाको पठन पाठन तत्काल सुरु गर्नुपर्नेमा जोड दिनुभयो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। यसअघि बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक असोज 15 गते बिहिबार दिउँसो सभा 1 बजे बस्नेछ। पछिल्लो 24 घण्टामा देशभर 272 विपदका घटना हुँदा 21 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले हिजो बिहान 10 बजेदेखि आज बिहान 10 बजेसम्म भएका विपदका घटनामा 4 जना बेपत्ता र 26 जना घाइते भएको जानकारी दिनुभयो। प्राधिकरणका अनुसार सो अवधिमा सबैभन्दा बढी पहिरोका 97 घटना भएका छन्। पहिरोमा परि 19 जनाको मृत्यु, 4 जना बेपत्ता र 4 जना घाइते भएका छन्। त्यसै गरी अविरल वर्षाका 80, बाढीका 57, सर्पदंशका 17, आगलागीका 8, हावाहुरीका 8, जनावर आक्रमणका 4 र हिमपातको 1 घटना भएको छ। बाढीका घटनामा मानवीय क्षति नभए पनि 415 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। अविरल वर्षाका घटनामा पनि 700 जनाको उद्धार गरिएको छ। विपदका कारण 48 सडक खण्ड अवरुद्ध भएका छन् भने 121 चौपायाको क्षति भएको छ। घटनाबाट भएको अनुमानित आर्थिक क्षति 1,91,66,000 रहेको प्राधिकरणले जनाएको छ। लमजुङमा पछिल्लो 4 दिनको निरन्तरको वर्षापछिको बाढी पहिरोबाट बेसी सहर चामे सडकको विभिन्न ठाउँमा क्षति पुगेपछि पहिरो पन्छाई भत्किएको सडकको मर्मत सुरु गरिए पनि पूर्ण रूपमा सञ्चालनमा ल्याउन करिब 1 साता लाग्ने अनुमान गरिएको छ। डुम्रे बेसी सहर चामे सडक आयोजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार सो सडक मुख्य रूपमा 3 स्थानमा बढी क्षति पुगेको छ। त्यसबाहेक पनि विभिन्न स्थानमा साना ठुला गरी दर्जनौ पहिरोले सडकमा क्षति पुर्याएको छ। पछिल्लो 4 दिनको निरन्तर वर्षाका कारण पहिरो तथा रोसी नदीको कटानबाट ठाउँ ठाउँमा अवरुद्ध बनेको बिपी राजमार्ग खुलाउन प्रयास भइरहेको छ। राजमार्गको खुर्कुट भकुण्डेबेसी खण्डमा यातायात सञ्चालनका लागि अवरोध हटाउने कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो। अविरल वर्षाका कारण विभिन्न विद्युत संरचनामा क्षति पुग्दा केही विद्युत उत्पादन केन्द्र आंशिक रूपमा बन्द भएका छन्। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले अवरुद्ध भएका उत्पादन केन्द्रमध्ये केही सञ्चालनमा आउन समय लाग्ने भए पनि वितरण केन्द्र तथा ग्रिड सञ्चालन महाशाखाको सक्रियतामा अधिकांश स्थानमा विद्युत आपूर्ति पुनः सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार बाँकी क्षेत्रमा समेत विद्युत लाइन सुचारू गर्न प्राविधिक टोली परिचालन गरिएको छ। प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सहायक कम्पनी मार्फत प्रवर्धित राहुघाट जलविद्युत आयोजनाको टेलरिस गेट र डक्टमा क्षति पुगेको छ। टर्बाइन फ्लोरमा पानी पसेकाले सरसफाइपछि आयोजना सञ्चालनमा आउन करिब 10 दिन लाग्ने अनुमान गरिएको छ। दाना कुष्म प्रसारण लाइनमा क्षति पुगेका कारण 7 जलविद्युत आयोजना गरी कुल 190 मेगावाट विद्युत प्रसारण हुन सकेको छैन। यसै गरी प्राधिकरणका अनुसार कालीगण्डकी करिडोर अन्तर्गतको 220 केभी दाना कुष्म प्रसारण लाइनको म्याग्दी स्थित टावर नम्बर 21 र 22 क्षति पुगेको छ। क्षतिग्रस्त स्थान लगायत अन्य क्षेत्रमा स्थलगत निरीक्षणका लागि जाने बाटो अवरुद्ध रहेकाले प्रसारण लाइनमा पुगेको क्षतिको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ। वर्षाका कारण मनाङ, बागलुङ, मुस्ताङ, तनहुँको झापुटार सब स्टेसन क्षेत्र तथा प्युठान लगायतका केही क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ। यसैबीच गत भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढीका कारण माथिल्लो त्रिशुली 3B को 220 केवी हबमा पुगेको क्षति तथा विभिन्न जलविद्युत आयोजनामा भएको क्षतिका कारण 430 मेगावाट विद्युत राष्ट्रिय प्रणालीबाट बाहिरिएको प्राधिकरणले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपति पौडेल समक्ष अध्यक्ष जोशीले आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा नेपालको संविधान बमोजिम आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। नेपालमा प्रत्येक वर्ष करिब 100 जनाको रेबिजका कारण मृत्यु हुने अनुमान रहेको स्वास्थ्य सेवा विभाग अन्तर्गत एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्दले बताउनु भएको छ। नेपालमा हुने मानव रेबिजका करिब 99% घटना कुकुरको टोकाईसँग सम्बन्धित रहेको उहाँले जानकारी दिनुभयो। हरेक वर्ष 28 सेप्टेम्बरमा विश्व रेबिज दिवस मनाइन्छ। यस वर्ष एकतामा शक्ति, रेबिजबाट मुक्ति भन्ने सन्देशका साथ विश्व रेबिज दिवस मनाइएको छ। रेबिज घातक भए पनि रोकथाम गर्न सकिने रोग हो, तर विश्वभर हरेक वर्ष अनुमानित 58,990 मानिसको रेबिजका कारण मृत्यु हुने गरेको छ। त्यसमध्ये 47% रेबिजबाट हुने मृत्यु दक्षिण पूर्वी एसियामा तथा 32.5% अफ्रिकी मुलुकमा हुने गरेको तथ्याङ्क छ। यसैबीच नेपालले सन् 2030 कुकुरबाट सर्ने रेबिजका कारण हुने मानव मृत्यु शून्य बनाउने लक्ष्य लिएको छ। यो लक्ष्य प्राप्तिका लागि रेबिज निगरानी तथा प्रयोगशाला प्रणाली सुदृढीकरण, कुकुरको सामूहिक खोप, कुकुरको जनसङ्ख्या व्यवस्थापन, रेबिज विरुद्धको उपचारमा पहुँच सुधार तथा समुदायमा जनचेतना अभिवृद्धि लगायतका रणनीतिक कार्यहरू अघि बढाइएका छन्। प्रतिनिधि सभा पूर्वाधार विकास समितिको आजको बैठकले दशैं, तिहार, छठ लगायतका चाडपर्वमा हुने यात्रुको चापलाई ध्यानमा राखी सम्बन्धित जोखिमको पूर्व मूल्याङ्कन, वैकल्पिक सडक मार्गको तयारी, सवारी साधनको प्राविधिक परीक्षण लगायतका विषयमा सम्बन्धित निकायसँग समन्वय गर्न निर्देशन दिएको छ। समितिले यात्रुले टिकट नपाउने र तोकिएको भन्दा बढी भाडा तिर्नुपर्ने अवस्था आउन नदिन टिकट भाडा दरको प्रभावकारिता तथा गुनासो सुनवाईको बलियो कार्ययोजना तयार गरी लागू गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकमा समितिका सदस्यहरूले यात्रुहरूलाई सर्वसुलभ र सुरक्षित यात्रा गर्ने वातावरण मिलाउनु पर्ने, यातायात जस्तो संवेदनशील विषयमा चाडपर्व केन्द्रित नभई 12 महिना नै सुरक्षित यात्राको लागि सम्बन्धित निकाय सक्रिय रहनुपर्ने सुझाव दिनुभयो। बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, यातायात व्यवसायीका प्रतिनिधि, ट्राफिक महाशाखाका प्रतिनिधि लगायतको सहभागिता थियो। रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावर सोलर प्रणाली जडान गरिएको छ। नेपाल विद्युत प्राधिकरणको विद्युत सेवा लामो समयसम्म अवरुद्ध हुने भएपछि टिमुरेको टेलिफोन सेवा निरन्तर राख्न नेपाल टेलिकमले 22 किलोवाट क्षमताको सोलर प्रणाली सञ्चालनमा ल्याएको हो। सोलर प्रणाली सञ्चालनमा आएसँगै टावरका लागि नियमित रूपमा डिजेल ढुवानी गर्नुपर्ने बाध्यता हटेको छ। अटिजम भएका बाल बालिकालाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्य सहित सरकारले अटिजम नमुना विद्यालय स्थापनाको तयारी गरेको छ। साथै प्रदेशका प्रदेश राजधानी रहेका जिल्लामा सुविधा सम्पन्न आवासीय नमुना विद्यालय स्थापनाका लागि सरकारले 21 करोड रुपियाँ बजेट विनियोजन गरेको छ। धनगढीबाट संवाददाता जगत साउथको रिपोर्ट।
0: अटिजम न्युरो डाइभर्सिटी भएका बाल बालिकाहरूका लागि 7 प्रदेशमा अटिजम नमुना विद्यालय स्थापना गरिने भएको छ। प्रदेश राजधानी रहेको जिल्लामा अटिजम नमुना विद्यालय स्थापना गर्ने सरकारी नीति रहेको छ। यति बेला सबै प्रदेशमा अटिजम नमुना विद्यालय स्थापनाका लागि काम अघि बढिरहेको छ। सरकारी नीति बमोजिम सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा पनि अटिजम नमुना विद्यालय स्थापना गर्न काम थालिएको छ। शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका अनुसार अटिजम भएका बाल बालिकालाई आवासीय रूपमा विद्यालयमा पठन पाठन गराउने व्यवस्थाका लागि नमुना विद्यालय स्थापना गर्न लागि हो। अटिजम नमुना विद्यालय स्थापना गर्ने कार्य अन्तर्गत अहिले विद्यालय छनौटको प्रक्रिया अघि बढेको छ। विद्यालय छनौट गरिएपछि डिपिआर अनुसार निर्माणको काम थालिनेछ। यो वर्ष भौतिक संरचना निर्माण सँगै प्राविधिक तथा व्यवस्थापकीय काम सकेर अर्को वर्षदेखि पठन पाठन सुरु गर्ने सरकारी लक्ष्य रहेको छ। शिक्षा विकास तथा समन्वय इकाई कैलालीका प्रमुख जीवन नेउपाने:
4: अटिजम भएका बालबालिकाहरूलाई पढ्ने गरी विद्यालय खोल्ने नमुना विद्यालय भनेर बजेटमै कार्यक्रम व्यवस्था गरे अनुसार यो वर्ष स्कुल छनौट भनेर काम सुरुवात हुने सायद त्यसरी सुरु हुन्छ होला। तिनीहरूको लागि फेरि छुट्टै प्रकारका भवनहरू पनि त्यही अनुसारको बनाउनु पर्ने भावनाले सायद अर्को वर्षदेखि पठन पाठन हुने गरी काम सुरु हुने सम्भावना छ।
0: नमुना विद्यालयमा प्रदेशभरिका सबै अटिजम भएका बालबालिकालाई बसोबास, पठन पाठन तथा अतिरिक्त क्रियाकलाप सँगै परामर्शको व्यवस्था गरिनेछ। सरकारले अटिजम नमुना विद्यालय स्थापनाका लागि यो वर्ष 21 करोड बजेट विनियोजन गरेको छ। नमुना विद्यालय स्थापना गर्ने सरकारी कदम स्वागत योग्य रहेको सरकारवालाको भनाइ छ। राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश अध्यक्ष तथा अटिजम भएका बालबालिकाहरूका क्षेत्रमा क्रियाशील नन्दराज भट्ट:
5: अटिजम भएको बालबालिकाहरू र न्युरोडाइभर्सिटी भएको बालबालिकाहरूको लागि विद्यालय स्थापना गरिनु पर्छ र उहाँहरूले पनि पढ्नु पर्छ भन्ने कुरा सरकारले नै त्यसलाई प्राथमिकतामा राखेर बजेट पनि विनियोजन गरेको छ र त्यसको प्रक्रिया पनि अगाडि बढाएको छ। त्यो एकदमै सराहनीय छ।
0: अटिजम भएका बालबालिकाहरूको शिक्षामा पहुँच सँगै समावेशी भविष्य निर्माणका लागि अटिजम नमुना विद्यालय महत्वपूर्ण हुने विश्वास गरिएको छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
3: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता सुरेश नेउपानेका अनुसार अधिकारी विरुद्ध 28 लाख रुपियाँ भन्दा बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ। आयोगका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट हुने सार्वजनिक सेवामा सहजीकरण गराए बापत घुस रकम माग गरी भ्रष्टाचार गरेको आरोप लागेको छ। भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन माग दाबी लिए आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। दक्षिण अफ्रिकाको एउटा बारमा गोली हानाहान हुँदा 18 जनाको मृत्यु भएको छ। मध्य जोहानेसबर्गबाट करिब 80 किलोमिटर टाढा रहेको अर्ध ग्रामीण क्षेत्रको बारमा सशस्त्र बन्दुकधारीले राइफलले आक्रमण गरी 13 जना पुरुष र 4 महिलाको हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकमध्ये 4 जनाको मात्र पहिचान भएको छ भने तिनीहरूमध्ये 2 दक्षिण अफ्रिकी र 2 लेसोथो नागरिक रहेका छन्। आक्रमणको देश स्पष्ट नभएको तर यो क्षेत्र सुनका लागि अवैध उत्खननमा संलग्न गिरोहबीचको प्रतिद्वन्दी समूहले घेरिएको बताइएको छ। अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा सहमति जुटाउने तयारी भइरहेका बेला व्हाइट हाउसले दुवै देशले कम कर लगाउन सक्ने वस्तुको सूची सार्वजनिक गरेको छ। यद्यपि कुन वस्तुमा कति कर घटाउने र त्यसको समय तालिका भने सार्वजनिक गरिएको छैन। व्हाइट हाउसले सार्वजनिक गरेको विवरण अनुसार अमेरिका र चीनले कर घटाउन सकिने वस्तुको सूची समीक्षा गर्नेछन् र ती वस्तुमा दुवै पक्षले पारस्परिक रूपमा कम कर लगाउने व्यवस्था गर्ने उद्देश्य राखिएको छ। यो व्यवस्थाले दुवै देशमा करिब 30 अर्ब अमेरिकी डलर बराबरका वस्तुलाई समेट्नेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङले शुक्रबार व्यापार लगायत विषयमा छलफल गर्दै शिखर बैठक सम्पन्न गर्नुभएको थियो। अब आर्थिक समाचार।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घरेलु तथा साना उद्योगको प्रवर्धन, औद्योगिक सुरक्षा तथा नयाँ उद्यमी उत्पादनका लागि नीतिगत सुधार गर्नुपर्ने बताउनु भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघको माइतीघर स्थित सचिवालयमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री थापाले नेपालमा करिब 7 लाख साना तथा मझौला उद्योग सञ्चालनमा रहेको उल्लेख गर्दै स्थानीय कच्चा पदार्थको उपयोग, विदेशी मुद्रा आर्जन तथा युवा पलायन रोक्न त्यस्ता उद्योगको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो। स्थानीय उत्पादनको बिक्री तथा प्रवर्धन प्रबन्धनका लागि हेटौडामा कोसेली घर निर्माण भइसकेको र जग्गा उपलब्ध भएका अन्य जिल्लामा समेत कोसेली घर निर्माणको काम विस्तार गरिने उल्लेख गर्नुभयो। मुख्यमन्त्री थापाले महिला उद्यमीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनका साथै जिल्ला स्तरीय औद्योगिक प्रदर्शनीका लागि बजेट व्यवस्था गरिएको छलफलका क्रममा बताउनुभयो। कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघकी अध्यक्ष शोभा गुरुङले उद्योग दर्ता तथा नवीकरण प्रक्रिया सरलीकरण, स्वदेशी उत्पादनको प्रवर्धन, प्रविधि हस्तान्तरण, महिला तथा युवा उद्यमशीलता र उद्योग मैत्री सेवा प्रणालीलाई प्राथमिकता दिन अनुरोध गर्नुभयो। उहाँले सार्वजनिक निकायले खरिद गर्ने वस्तु तथा सेवामा कम्तीमा 30% स्वदेशी लघु घरेलु साना तथा मझौला उद्योगद्वारा उत्पादित वस्तु अनिवार्य गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो। सोमबार नेपाली धितोपत्र बजारको कारोबार मापक नेप्सै परिसूचक 2 अङ्कले घटेको छ। यस्तै नेप्सै परिसूचक 16.47 अङ्कले घटेर 2613.33 अङ्कमा कायम भएको छ। सोमबार बजारमा विभिन्न कम्पनीका 1,30,78,128 किता सेयरहरू 5,38,57,85,000 रुपियाँमा किनबेच भएका छन्। सोमबार 13 उपसमूह मध्ये व्यापार 0.23% बढेको छ भने बाँकी सबै उपसमूहको मूल्य घटेको छ। सोमबार 49 कम्पनीको सेयर बढ्दा 224 कम्पनीहरूको सेयर मूल्य घटेको छ भने 6 कम्पनीको सेयर मूल्य स्थिर भएको छ। ताप्लेजुङको सुकेटार विमानस्थलबाट 3.5 महिनापछि नियमित रूपमा हवाई उडान सुरु भएको छ। मौसम खराबी लगायतका कारण देखाउँदै गत जेठ 22 गतेदेखि उडान हुन नसकेको विमानस्थलमा नेपाल वायु सेवा निगमको ट्विन अटर विमानले सोमबारदेखि नियमित उडान सुरु गरेको छ। काठमाडौँबाट 13 यात्रु लिएर सुकेटार गएको जहाजले 5 यात्रु लिएर काठमाडौँ फर्किएको सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीले जानकारी दिनुभयो। विमानस्थलको नयाँ उडान तालिका अनुसार असोज 15 गतेदेखि साताको सोमबार, बिहिबार र शनिबार सुकेटार विमानस्थलमा उडान हुने भएको छ। विमानस्थलमा नियमित उडान नहुँदा हवाई सेवामा निर्भर यात्रु तथा जिल्ला भ्रमणमा जाने पर्यटकहरूलाई समस्या हुने गरेको थियो। स्याङ्जाको कालीगण्डकी 5 बेल्टार स्थित कालीगण्डकी जलविद्युत आयोजना सोमबार अपरान्हदेखि पुनः सुचारू भएको छ। 4 दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएसँगै आयोजना बन्द भएको थियो। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले कालीगण्डकी जलविद्युत आयोजनाबाट सोमबार अपरान्हदेखि विद्युत उत्पादन गर्ने तयारी भएको जानकारी दिनुभयो। कालीगण्डकी नदीमा बाढी आएपछि मिरमी स्थित बाँधका सबै ढोका खोलेर पानी नदीमा फालिएको थियो। आयोजनाबाट 144 मेगावाट विद्युत उत्पादन हुने गरेको छ।
3: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
8: बीसौं एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट क्वार्टर फाइनलमा नेपालले मंगलबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र श्रीलंका एसियन गेम्सकै मञ्चमा 16 वर्षपछि आम्ने सामने हुँदैछन्। सन् 2010 गन्जाउ एसियन गेम्सको क्वार्टर फाइनलमा नेपाल 2 विकेटले पराजित भएको थियो, तर त्यो खेललाई टी20 अन्तर्राष्ट्रिय मान्यता प्राप्त थिएन। नेपाल र श्रीलंका बीच यसअघि टी20 अन्तर्राष्ट्रिय खेल भने कहिले भएको छैन। सन् 2024 आइसिसी टी20 विश्वकपमा दुवै टोली बीच पहिलो टी20 आई हुने तय भए पनि वर्षाका कारण टस पनि नभइकन खेल रद्द भएको थियो। त्यसैले मंगलबारको खेल हुन सकेमा नेपाल र श्रीलंका बीचको पहिलो आधिकारिक टी20 अन्तर्राष्ट्रिय भिडन्त हुनेछ। सन् 2010 एसियन गेम्स क्वार्टर फाइनलमा नेपाल श्रीलंकासँग नै पराजित भएर बाहिरिएको थियो। उक्त खेलमा नेपाल 72 रनमा अल आउट भए पनि बलिङमा राम्रो प्रदर्शन गरेको थियो, तर श्रीलंकाले 8 विकेटको क्षतिमा 73 रनको लक्ष्य पूरा गरेको थियो। यसपटक फेरि नेपाल क्वार्टर फाइनलबाट अगाडि बढेर नयाँ इतिहास रच्ने लक्ष्यसहित श्रीलंकासँगै आम्ने सामने हुँदैछ। तर नेपालको पदक जित्ने सपना यसपटक श्रीलंकाबाट मात्र नभएर वर्षाको पनि डर रहेको छ। जापानमा पछिल्ला केही दिनमा लगातार जस्तो वर्षा भइरहेको छ। वर्षाले खेलहरू रद्द पनि भइरहेका छन्। नेपाल र श्रीलंकाको बीचको खेलमा पनि वर्षा बाधक बनेमा श्रीलंका अगाडि बढ्नेछ। एसियन गेम्स क्रिकेटमा नेपाल कहिले क्वार्टर फाइनल भन्दा अघि बढ्न सकेको छैन। सन् 2010 श्रीलंका, 2014 अफगानिस्तान र 2022 भारतसँग पराजित हुँदै नेपालको यात्रा अन्तिम 8 टुङ्गिएको थियो। यसपटक भने नेपाल सोम 1 विजेता बनेर क्वार्टर फाइनल पुगेको हो। सोमो चरणमा अफगानिस्तानलाई हराएको नेपालले जापानसँगको खेल वर्षाका कारण नतिजा विहीन भएपछि शीर्ष स्थान सुरक्षित गरेको थियो। यदि नेपालले श्रीलंकालाई पराजित गर्यो भने एसियन गेम्स क्रिकेटमा पहिलो पटक सेमी फाइनल पुग्नेछ। सेमी फाइनलमा नेपालको प्रतिद्वन्दी भारत हुनेछ। प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता सोमबारदेखि सुरु भएको छ। लगन खेल स्थित खेल मैदानमा आयोजित प्रतियोगिताको प्रधान सेनापति अशोक राज सिद्देले उद्घाटन गर्नुभयो। एथलेटिक्स, स्विमिङ, बक्सिङ, त्योक्यान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडो गरी 8 विधा समावेश गरी सञ्चालन भएको प्रतियोगितामा पृथ्वीना तथा वाहिनीका 14 टोली सहभागी छन्।
3: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशका

0: 0.1 मिलिमिटर र दिपायलको अधिकतम 32.3 डिग्री सेल्सियस न्यूनतम 21.2 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदका दुवै सदनमा सांसदहरूद्वारा बाढी पहिरो र डुबान पीडितका लागि तत्काल राहत उद्धार र अस्थायी व्यवस्थापनको काम थाल्न सरकारको ध्यान आकर्षण। भटेकोशी बाढीका कारण 430 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणाली बाहिर रहेको नेपाल विद्युत प्राधिकरणद्वारा जानकारी। काठमाडौँ उपत्यका जोड्ने देशका प्रमुख राजमार्ग अझै अवरुद्ध र दक्षिण अफ्रिकाको एउटा बारमा गोली हानहान हुँदा 18 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: परिवार सदस्य आफन्त छरछिमेक एवं शुभचिन्तकहरूमा यही असोज 13 गते मंगलबार परेको 13 दिनको पुण्यतिथिमा गहुत ग्रहणका लागि माडी 5 नयाँ पिपरिया स्थित हाम्रो निवासमा सादर आमन्त्रणा गर्दछौ। छोराहरू इन्द्रप्रसाद अधिकारी, गोपाल अधिकारी, बुहारीहरू सुमित्रा अधिकारी, दुर्गा अधिकारी, राधा अधिकारी, लक्ष्मी अधिकारी एवं समस्त अधिकारी परिवार माडी 5 नयाँ पिपरिया।
2: हृदरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
3: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरित विरुद्धको खोप लगाई खुरित मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
2: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
4: वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना।
3: यस कृषक उपकार बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड माडी 2 भएर परिचित भएको 26 औं वार्षिक साधारण सभा तथा इकाइ भेलाहरू निम्न मिति समय र स्थानमा आयोजना भएकोले आफूलाई पाएक पर्ने स्थानमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। 4 इकाइ भेला माडी 7 देवेन्द्रपुर संस्थाको कार्यालय परिसर असोज 12 गते बिहान 11 बजे र 5 इकाइ भेला तथा समापन समारोह माडी 3 बसन्तपुर होटल प्याराडाइज असोज 13 गते बिहान 11 बजे।
4: अध्यक्ष देवेन्द्र पौडेल, कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड माडी 2 भैरवपुर चितवन।
5: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
6: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी 7 किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।

0: CIN को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानमा परि 21 जनाको मृत्यु, 5 जना बेपत्ता। देशका विभिन्न क्षेत्रमा विद्युतीय संरचनामा ठूलो क्षति। 7 जलविद्युत केन्द्रको 190 मेगावाट विद्युत प्रसारण अवरुद्ध।
1: यसपटक बाढीका कारण मात्रै राष्ट्रिय विद्युत प्रणालीमा करिब 1000 मेगावाट उत्पादन अवरुद्ध भएको छ।
0: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 विरुद्ध भ्रष्टाचार मुद्दा दायर। आसन्न 15 महाधिवेशन अन्तर्गत काङ्ग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन सुरु, 13 सम्ममा सम्पन्न हुने।
2: 13 गतेसम्म सबै यसै पश्चिम क्षेत्रमा

0: पश्चिम सभा क्षेत्र पनि तपाईँको दुई माघी पत्नीको निर्वाचन भइसकेको हुन्छ।
1: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम बढ्दै विपदपछिको पुनर्स्थापना र पुननिर्माणका लागि छुट्टै कानून आवश्यक रहेको सांसदहरूको भनाई। प्रधानमन्त्रीको मातहतमा बलियो संयन्त्र बने मात्र विपदमा संयोजनकारी कार्य हुने।
2: गृह मन्त्रालयको अन्तर्गतको अहिले प्राधिकरणको रहेको छ, त्यसले सब इन्स्टिच्युटहरूलाई कोर्डिनेसन गर्न सकिरहेको छैन। प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्योसँग चाहिँ त्यो डाइरेक्ट जोडिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि।
1: र जापानमा जारी 20 एसियन प्रतियोगिताको पुरुष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलङ्कासँग खेल्दै।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: बसाइसराई आफैमा नकारात्मक होइन, यो अवसर र विकासको खोजीसँग जोडिएको सामाजिक प्रक्रिया पनि हो। तर गाउँबाट सहरतर्फको एकतर्फी प्रवाहले नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक र जनसाङ्खिक सन्तुलनलाई कमजोर बनाएको छ। अझ डोजरे विकासले बाढी र पहिरोको चपेटाले असुरक्षित भएपछि पहाड छोड्नेको संख्या बढ्दो छ। यस्तो बसाइसराईले गाउँलाई समृद्ध र सहरलाई बस्न योग्य दुवै बन्न दिँदैन। अब खबर सन्तोष गन्धर्वबाट।
4: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम लगातार बढ्दै गएको छ। आर्थिक वर्ष 2079-80 देशभर 119,392 जनावरको टोकाईका घटनाहरू दर्ता भएकोमा 2080-81 यो संख्या बढेर 210,301 पुगेको थियो। पछिल्लो आर्थिक वर्ष 2081-82 आइपुग्दा टोकाईका कुल घटना 223,510 पुगेका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार प्रदेशगत आधारमा हेर्दा 2081-82 सबैभन्दा बढी बागमती प्रदेशमा 80,185 जनावरको टोकाईका घटनाहरू दर्ता भएका छन्। जनावरको टोकाईका घटना बढ्नुले रेबिज नियन्त्रणमा थप चुनौती देखिएको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन्। विशेष गरी कुकुरको टोकाई र रेबिजको जोखिम बीच प्रत्यक्ष सम्बन्ध भएकाले पनि टोकाईपछि समयमा उपचार तथा रेबिज विरुद्धको खोप लगाउनु महत्त्वपूर्ण हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक तथा सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाले CIN बताउनुभयो।
5: एउटै मात्र भनेको कम्युनिकेसन, रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट, सञ्चार माध्यमबाट आम नागरिकहरूलाई पुर्याउन सकियो भने एउटा कुरा। अर्को कुरा चाहिँ हामी अहिले पछि छलफल गरौँला होइन, एउटा अर्को एकदमै इम्पोर्टेन्ट कुरा छ, त्यो भनेको चाहिँ हाम्रो कम्युनिटीमा भएका कुकुरहरू हामीले होइन भन्दाखेरि स्ट्रे डग भन्छौँ, तर अहिलेको परिप्रेक्ष्यमा हामी रेस्पेक्ट दिउँ कम्युनिटी डग भन्छौँ, र घरपालुवा कुकुरहरूलाई यो रेबिज विरुद्धको खोप लगाउने जुन कुरा छ त्यसलाई चाहिँ म्यासिभ रूपमा हामीले लान सकियो भने इभन कम्युनिटीको कुकुरहरूमा चाहिँ कुनै किसिमको रेबिज सङ्क्रमण देखिएन भने, बच्चाहरूको संसर्गमा आयो, अन्य व्यक्तिहरूको संसर्गमा आयो भने जुन अघि मेमले भन्दा चेन हुन्छ नि एउटा कुकुरबाट अर्को कुकुरमा हुन्छ, जङ्गली तपाईँको रेबिज रोग सार्न सक्ने अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सरेर जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न सकिन्छ।
6: यो सकभर छिटो भनेको जस्तो मानौ कति समय भन्दा छिटै, जस्तो आज कसैले टोक्यो अहिले तुरुन्तै 5 मिनट अथवा 10 मिनट साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ, कति छिटो हामी
5: एकदम ट्रिकी क्वेसन छ। यसलाई के छ भन्दाखेरि रेबिज संक्रमणको जोखिम हुने भनेको चाहिँ मुख्य गरेर है तपाईँले जति पनि रेबिजका बिरामी आउँछन् ती 99% कारण चाहिँ कुकुरको टोकाइबाट हो। त्यो चाहिँ जम्मैले बुझ्नुपर्छ, कुकुरको टोकाइ भनेको चाहिँ नेग्लेक्ट गर्ने कुरा होइन। र कुकुरको टोकाइ भइसकेपछि यथाशीघ्र चाँडो हामीले चाहिँ यो खोप लिनुपर्ने हुन्छ। अब मुख्य अर्को एउटा कुरा पनि म यहाँ जोडिहाल्छु अहिले होइन, के छ भन्दाखेरि कुकुरको टोकाइ हुने बित्तिकै एउटा प्राथमिक उपचार हुन्छ जुन चाहिँ एकदमै धेरै आम नागरिकले बुझ्नै पर्ने कुरा छ, एकदमै इम्पोर्टेन्ट कुरा के छ,
6: तत्कालै
5: तपाईँको समुदायका मान्छे बाबुआमा होइन बच्चा बच्चीलाई टोकेको छ अथवा कसैलाई पनि टोकेको छ भने चाहिँ घाउलाई सरसफाइ गर्ने साबुन पानीले कम्तीमा पनि 15 मिनट हामीले धुन सक्यौँ भने चाहिँ त्यो भाइरसको त्यो जुन सङ्ख्या छ त्यसलाई घाउबाट चाहिँ एकदमै न्यूनतम रूपमा पुर्याउन सक्छौँ। त्यो एकदमै इम्पोर्टेन्ट कुरा छ।
4: विभिन्न राजनैतिक दलका सांसदहरूले भोटेकोसी बाढी पछिको उद्धार तथा प्रतिकारको समयमा भएको सिकाइका आधारमा आवश्यक कानून निर्माणका लागि पार्टीभित्र र संसदमा सक्रिय र प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालले काठमाडौँमा आज आयोजना गरेको विपद जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी कानूनी प्रावधान तथा कार्यान्वयनको अवस्था सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सांसद तथा सरकारवाला निकायका प्रतिनिधिले भएका कानून लागू गर्न र नभएका कानूनहरू बनाउनु पर्ने प्रतिबद्धता समेत व्यक्त गरेका हुन्। छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद कमल सुवेदीले विपद जोखिम न्यूनीकरणका लागि नेपालको विकासको ढाँचालाई नै पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभयो। नेकपा एमाले सांसद पद्म आर्यालले विपद पछिको पुनर्स्थापना र पुननिर्माणका लागि छुट्टै कानून आवश्यक रहेको बताउनुभयो।
7: कानुन भनेर त यो पूर्व सूचनासित जोडिएर गरे हो, अब अर्को कानुन चाहियो, अहिलेको पुनर्स्थापना र पुननिर्माणसित जोडिएर कानुन चाहियो। रातोटासित त निर्देशिकाले पनि काम गर्छ होइन, कार्यविधिले पनि काम गर्छ, तर हामीले अस्थायी खालको पुनर्स्थापना के हो भन्दा अस्थायी, पुनर्निर्माण के हो भन्दा स्थायी, यसका निम्ति कानुन चाहियो। विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गर्यो अहिले हामीले भनिरहेछौँ।
4: जल विज्ञान तथा जलस्रोत केन्द्रका उप कार्यकारी निर्देशक डाक्टर राजन भट्टराईले पूर्व सूचना प्रणालीका लागि राष्ट्रिय पोर्टुगल आवश्यक रहेको बताउँदै बाढी पहिरो तथा अन्य विपदको पूर्व सूचनापछि नागरिक स्थानीय प्रशासन र जलविद्युत आयोजनाले गर्नुपर्ने काम प्रष्ट हुने गरी कानुनी रूपमा नै राष्ट्रिय पोर्टुगल बनाउनु पर्ने धारणा राख्नुभयो।
8: यो अर्ली वार्निङ सिस्टमको एउटा नेसनल प्रोटोकल बन्नु पर्यो भनेर चाहिँ भनिरहेछौँ होइन, एनडिआरआरएमले पनि यसलाई लिड गर्न सक्छ या हामी आफूले लिड गर्न सक्छौँ। नेसनल प्रोटोकल भनेको चाहिँ अर्ली वार्निङको जुन चाहिँ हामीले म्याप जारी गर्छौँ अथवा यहाँ चाहिँ खतराको अवस्था छ, यहाँ चाहिँ वार्निङको अवस्था छ भनेर, चाहे त्यो चाहिँ मौसमी म्यापिङहरू हुन्छ होइन, अलर्टहरू जारी हुन्छ, त्यसपछि त्यस्तै बाढीको सूचनाहरू जारी हुन्छ र हामी पहिरोको लागि पनि अब सुरु गर्न खोजिरहेछौँ। त्यो जारी भइसकेपछि नागरिकको स्तरमा कसले के गर्ने हो, अनि त्यस्तै यो जलविद्युतहरू छन् जुन सबैभन्दा भल्नरेबल भएर बसेका जलविद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो, त्यस्तै लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफाइन्ड प्रोटोकल चाहिँ अहिलेसम्म स्थापित हुन सकेको छैन।
4: कार्यक्रममा राष्ट्रिय प्रकोप सञ्जालका अध्यक्ष सूर्य बहादुर थापाले गृह मन्त्रालय अन्तर्गत भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूरै राज्य शक्ति परिचालन गर्न नसकेकाले पनि त्यो प्रधानमन्त्री कार्यालयको मातहतमा हुनुपर्ने बताउनुभयो।
2: गृह मन्त्रालयको अन्तर्गत अहिले प्राधिकरणको रहेको छ, त्यसले सब इन्स्टिच्युटहरूलाई कोर्डिनेसन गर्न सकिरहेको छैन। प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्योसँग चाहिँ त्यो डाइरेक्ट जोडिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि सञ्चालन गर्ने कुरा अझ त्यहाँ चाहिँ हुने पनि, हामीले त अझ के हुने, त्यसको चाहिँ वास्तवमा अध्यक्ष चाहिँ प्रधानमन्त्री भइसक्यो भने त्यसको अझ उपाध्यक्ष चाहिँ अलिक पोलिटिकल टाइपको अलिक डाइनामिक टाइपको मान्छे त्यहाँ पोलिटिकल्ली ल्याउनु पर्छ।
4: यसैबीच लगातारको अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानमा परि करिब विभिन्न जिल्लामा 21 जनाको मृत्यु भएको छ भने 5 जना अझै बेपत्ता छन्। तर विज्ञहरूका अनुसार बाढी पहिरोको तीव्रता र क्षतिको अवस्था हेर्दा मानवीय क्षति झन ठूलो हुन सक्ने सम्भावना रहेको पनि बताइएको छ। समयमै गरेको मौसम पूर्वानुमान, पूर्व सूचना र उद्धारका कारण ठूलो संख्यामा मानिसहरू सुरक्षित हुन नसकेको विज्ञहरूले दावी गर्दै आएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी पहिरोबाट 419 परिवारका 1451 जना विस्थापित भएका छन्। बागलुङ, पर्वत, म्याग्दी, नवलप्रासी पूर्व लगायतका जिल्लामा घर, सडक र पुलमा ठूलो क्षति पुगेको छ। बागलुङमा मात्र 10 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता छन्। नवलप्रासी पूर्वमा डुबानका कारण 613 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यता 3 दिन परेको अविरल वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत संरचनामा ठूलो क्षति पुगेको छ। बाढीका कारण कुस्मा, दाना, त्रिशुली, मर्स्याङ्दी, सेतीमादी, कालीगण्डकी तथा समुद्र टार लगायतका क्षेत्रमा गरी कुल 1,292 मेगावाट क्षमताका जलविद्युत आयोजनामा प्रभाव परेको छ। प्रसारण लाइन तर्फ कालीगण्डकी करिडोरको 220 केबी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दानाकुस्मा खण्डको टावर नम्बर 21 र 22 क्षति पुगेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले हाल 7 वटा जलविद्युत केन्द्रको 190 मेगावाट विद्युत प्रसारण अवरुद्ध भएको बताउनुभयो।
9: असोज 8 देखि 11 गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी तथा पहिरोका भएका कारण प्रसारण वितरण तथा विद्युत उत्पादन संरचनामा क्षति पुग्दा विद्युत उत्पादन र आपूर्ति प्रभावित भएको छ। प्रारम्भिक विवरण अनुसार कालीगण्डकी करिडोर प्रसारण लाइन अवरुद्ध हुँदा 13 आयोजनाको करिब 370 मेगावाट तथा विभिन्न नदी खोलामा आएको अत्याधिक बहावका कारण म्याग्दी स्याङ्जा कास्की लमजुङ र तनहुँका थप 14 आयोजनाको करिब 630 मेगावाट उत्पादन प्रभावित भएको छ। यसपटक बाढीका कारण मात्रै राष्ट्रिय विद्युत प्रणालीमा करिब 1000 मेगावाट उत्पादन अवरुद्ध भएको छ।
4: त्यसै भदौ 10 गते भोटिकोसी र त्रिशुली नदीको बाढीले माथिल्लो त्रिशुली 3B 220 केबी हबमा क्षति पुगेको छ। त्यस्तै विभिन्न आयोजनामा क्षति पुर्याउँदा 430 मेगावाट प्रणालीबाट बाहिर रहेको र त्यहाँ प्राधिकरण तथा सहायक कम्पनीहरूको करिब 74 अर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान पनि सार्वजनिक गरिएको छ। काङ्ग्रेस आसन्न 15 महाधिवेशन अन्तर्गत काङ्ग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन सुरु गरेको छ। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार 32 जिल्लाका 55 निर्वाचन क्षेत्रमा आज अधिवेशन सुरु भएको हो। यसअघि 10 असोजमा प्रतिनिधि सभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन सक्ने तालिका थियो, तर देशभर बाढीका कारण धेरैजसो जिल्लामा अधिवेशन हुन सकेको छैन। काङ्ग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सिआइएनसँग भन्नुभयो,
10: 15 महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन 10 गतेदेखि 13 गतेको अवधिभित्रमा सबै 165 क्षेत्रमै सकिनेछ। यही अवधिभित्र काठमाडौँ 5 भ्यालीमा काठमाडौँ 5, ललितपुर 3, ललितपुर 1 को निर्वाचन सकिसकेको छ भने अरूमा निर्वाचन सकिएर मतपरिणाम अथवा निर्वाचन परिणाम आउन सुरु भएको छ अहिले र कार्यक्रम जारी छ। यो निर्वाचन कार्यक्रम जारी छ, भोलिसम्ममा सम्भवतः आधीभन्दा बढी निर्वाचन क्षेत्रहरूमा चाहिँ निर्वाचन परिणाम पनि आइपुग्छ र 13 गतेसम्म सबै 165 निर्वाचन क्षेत्रमै प्रति सभा क्षेत्रमै तपाईँको माझी पत्नीको निर्वाचन भइसकेको हुन्छ।
4: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी सहित वसन्त कुमार बस्याल छेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठ विरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। अख्तियारका अनुसार चीनको बोर्डरमा रोकिएको सामान आयात गर्न स्वीकृति दिलाइदिने भन्दै अधिकारीले सेवाग्राहीसँग वाट्सएप मार्फत कुराकानी गरी घुस रकम माग गरेको आरोप लागेको छ। साझा खबरमा अब खेल खबर। जापानमा जारी विशौं एसियन खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलङ्कासँग खेल्दैछ। नेपाल र श्रीलङ्का बीचको क्वार्टर फाइनल खेल बिहान 6:00 सुरु हुनेछ, तर खेल समय सुरु हुनु पूर्व उच्च वर्षाको सम्भावना रहेको समय जनाइएको छ। जापानको आइची निसनमा हुने खेलमा वर्षा बाधक बन्ने देखिएको छ। वर्षाले खेल नै रद्द हुने सम्भावना बढेको छ भने खेल हुने भनिएको अधिकांश क्षेत्रमा करिब 80-90% वर्षाको सम्भावना रहेको देखाइएको छ। यसैबीच नेपाली क्रिकेट टोली हङकङ सिक्सेल क्रिकेटमा सहभागी नहुने भएको छ। आयोजकले आज सार्वजनिक गरेको टिमको सूचीमा नेपालको नाम परेको छैन।
1: सन्तोष गन्धर्व धुन्चेर स्याप्रुबेसी जोड्ने पुल छिट्टै बन्दै
11: धुन्चे र स्याप्रु जोड्नका लागि हामीले त्यहाँ अहिले जुन ट्विनहरू राखेका छौँ त्यो ट्विन राख्ने ठाउँसम्म चाहिँ बाटोहरू त्यहाँ निर्माण गरेर अनि त्यसपछि लगत्तै चाहिँ हामी बेस बनाउने काम चाहिँ भोलि या पर्सिबाट सुरु गर्छौँ।
1: बाढी प्रभावित क्षेत्रका सूचना र जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली। भोटेकोसी बाढीपछि आपतकालीन छुट्टै कानुनको आवश्यकता महसुस, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
12: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
13: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
12: ओहो, तिमी त घरको खाने भएछौ नि,
14: के को सरसल्लाह हो दुईजनाको?
13: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
14: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
12: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
14: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
1: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।

0: गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
3: धुन्चे र स्याफ्रुवेसी जोड्ने पुल बाढीले बगाउँदा रसुवाको आमा छोदिङमो गाउँपालिकामा फलेको बन्दा बजारसम्म पुर्याउन समस्या भइरहेको किसानले बताएका छन्। हामीले रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेलाई धुन्चे र स्याफ्रुवेसी जोड्ने पुल निर्माणको काम कहिलेबाट सुरु हुन्छ भनेर सोधेका छौं।
4: धुन्चे र स्याफ्रु जोड्नका लागि हामीले त्यहाँ अहिले जुन ट्विनहरू राखेका छौँ त्यो ट्विन राख्ने ठाउँसम्म चाहिँ बाटोहरू त्यहाँ निर्माण गरेर अनि त्यसपछि लगत्तै चाहिँ हामी बेस बनाउने काम चाहिँ भोलि या पर्सिबाट सुरु गर्छौँ। बेली ब्रिज पनि हो र हामी चाहिँ त्यसको अल्टरनेट झोलुङ्गे पुल पनि त्यसमा सँगसँगै अहिलेलाई राख्ने भन्ने हाम्रो प्लान छ। पूर्वाधार मन्त्रालयबाट आउनुभएका सम्बद्ध निकायबाट आउनुभएको प्राविधिक टोलीले के सुझाव दिनुहुन्छ त्यो अनुसार चाहिँ दीर्घकालसम्म चाहिँ कायम हुने खालको चाहिँ कनेक्टिभिटी चाहिँ हामी जोड्छौँ। उद्धार र खोजको चाहिँ जुन काम गरिरहेका थियौँ त्यसले गर्दा पनि हामीलाई चाहिँ त्यो एसेसमेन्ट गर्नको लागि अलिकति गाह्रो भयो र कहाँनिर चाहिँ हामीले बेली ब्रिजहरू राख्ने कहाँ चाहिँ सजिलो हुन्छ एक्सेसिबल हुन्छ भन्ने विषयमा पनि हामीले प्राविधिक रूपमा चाहिँ तय गर्नुपर्ने अवस्थाले गर्दा केही ढिलो पक्कै भएको हो। यद्यपि अहिले हामीले ट्विन सञ्चालन गरेका छौँ त्यहाँ त्यो ट्विनलाई चाहिँ इलेक्ट्रिक बनाउने र अटो सञ्चालन हुने बनाउने साथसाथै चाहिँ बेली ब्रिजको प्रक्रिया पनि हामी अगाडि बढाउँछौँ।
3: अबको केही दिनमै धुन्चे र स्याफ्रुवेसी जोड्ने पुल निर्माणको काम सुरु हुने बताउँदै हुनुहुन्थ्यो रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डे। कुकुरले टोक्न साथ रेबिज विरुद्धको खोप लगाउन चिकित्सकहरूले सुझाव दिएका छन्। अनि कुकुरले गाईवस्तुलाई टोक्यो भने चाहिँ के गर्ने? पशु सेवा विभागका डाक्टर रोशिका श्रेष्ठ।
5: तपाईँ यदि बाढी प्रभावित क्षेत्रहरूमा बसिराख्नु भएको छ भने रेबिज रोगको संक्रमणको उच्च जोखिमको एरियामा हुनुहुन्छ। हाल आएको बाढीको कारणले घर गाई गोठहरू नै बगाइरहेको अवस्थामा हाम्रा जनावरहरू विस्थापित भएको अवस्था छ। उनीहरू खानाको खोजीमा आवासको खोजीमा जङ्गलतिर भौतारिरहेको अवस्था छ जसले गर्दा उनीहरूलाई रेबिज रोगको संक्रमण भई पुनः हाम्रो समुदायमा आएर रेबिज रोग फैलाउने सम्भावना रहेको छ। यदि तपाईँलाई शङ्कास्पद कुकुरहरूले टोकिहालेमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिज विरुद्धको सुई लगाउनु अत्यन्त आवश्यक हुन्छ। यो रेबिज रोग लागिसकेपछि यसको कुनै पनि उपचार हुँदैन भने समयमा नै हामीले भ्याक्सिन लगायौँ भने यस रोगबाट सजिलै बस्न सकिन्छ। यदि हाम्रा घर पालुवा जनावरहरू गाई भैँसी भेडा बाख्राहरूलाई शङ्कास्पद कुकुरहरूले टोकिहालेमा स्थानीय तहको पशु स्वास्थ्य शाखामा सम्पर्क गरी रेबिज रोग विरुद्धको सुई निशुल्क लगाउनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु।
3: कुकुरले टोकिहाले जति सक्दो छिटो रेबिज विरुद्धको खोप लगाउन सुझाव दिँदै हुनुहुन्थ्यो पशु सेवा विभागका डाक्टर रोशिका श्रेष्ठ। गत भदौ 10 गते बाढी आउँदा नुवाकोट देवीघाटका अर्जुनलाल श्रेष्ठको परिवारका सबै सदस्य काठमाडौँमा थियो। बाढीले घरमा चाहिँ क्षति गर्यो। यो बाढीको सिकाइ पनि अघिल्लो पटकको भन्दा फरक छ।
6: हामी 9 गतेदेखि नै घरमा कोही पनि थिएनौँ जसको कारणले गर्दाखेरि मेरो आफ्नै परिवारमा चाहिँ मानवीय क्षति मैले बेहोर्न परेन। परिवारमा मैले व्यक्तिगत हिसाबले मानवीय क्षति बेहोर्न नपरेको कुरो त्यो आफ्नो नाममा छ। तथापि त्यहाँ बस्ने हामी सबै पीडित छौँ, सबै मर्माहत छौँ। सेवा सुविधा जहाँ पाइन्छ मान्छेको बस्ती त्यहीँ हुने, बजार त्यहीँ बस्ने भएको कारणले गर्दाखेरि अब वर्षै पछि कहिले चाहिँ नि अब कुन जिल्लामा चाहिँ नि अब बाढी पहिरो पर्ने, कहिले कुन जिल्लामा बाढी पहिरो गर्ने हुने भएको कारणले गर्दाखेरि पुल पुलेसाहरू बनाउने सन्दर्भमा अब नदी किनारको तल बेसीको भाग छेउछाउमा भए पनि अब सडकको विकास गर्दाखेरि त्यसलाई चाहिँ अलिकति अलि माथिल्लो भेग हुँदै लगिदिएको भएदेखि सायद अब बेसीमा बस्ने बस्तीहरू त्यो नदी सतहभन्दा माथि बस्थ्यो होला। पूर्वाधारहरू पनि नष्ट हुने थिएन, मानव क्षति पनि हुने थिएन। अब अहिले अब यसलाई स्थानान्तरण गर्न सक्ने अवस्था पनि छैन। त्यसो भएको हुँदा अब जुन जुन ठाउँमा चाहिँ नयाँ विकासका संरचनाहरू निर्माण हुँदाखेरि कम्तीमा पनि नदी सतहबाट 50-60 मिटरको चाहिँ अब माथिबाट सडक सञ्जालको विकास भइदियो भने यो किसिमको क्षति हुँदैन थियो भन्ने मलाई लाग्छ।
3: नुवाकोट देवीघाटका अर्जुन लाल श्रेष्ठ रसुवा भोटेकोसी बाढी पछिको अनुभव सुनाउँदै। तपाईँलाई पनि बाढी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने CIN को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट गर्न र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढी र विपद सम्बन्धी कानून निर्माणको कुरा,
6: यी सबैलाई समेटेर एउटा कानून बनाउन जरुरी छ। अनुभव गरेको एउटा विषय के हो भने, खड्केको विषय, आपतकालीन कानून जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ।
2: पछिल्ला घटनाहरूले आपतकालीन छुट्टै कानूनको आवश्यकता देखाएको विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
8: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
7: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
8: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
7: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखेपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
8: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
9: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जङ्गली जनावरको टोकाइबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनु पर्छ। शङ्का लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
8: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
10: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन द्वारा जनहितमा जारी।
11: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब भोटेकोशी बाढी र विपद सम्बन्धी कानून निर्माणको प्रसङ्ग। 1,000+ मृत्यु भइसकेको रसुवाको भोटेकोशी बाढीको कारण परेका प्रभावहरू अनगिन्ती छन्। त्यसको तथ्याङ्क समेत निकाल्न सकिएको अवस्था छैन। बाढीपछिको उद्धार अनुभव, आवश्यक कानून र अपनाउनु पर्ने सावधानीका बारेमा सांसद श्रीराम नेउपानेसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
6: भूकम्प पनि हुन्छ, कोभिड पनि भूकम्प थियो, एउटा विपद थियो आफैमा, अनि त्यसपछि आगलागी पनि हुन सक्छ, अरू विभिन्न किसिमका विपदहरू हुन सक्छन्। यी सबैलाई समेटेर एउटा कानून बनाउन जरुरी छ। अनुभव गरेको एउटा विषय के हो भने, खड्केको विषय, आपतकालीन कानून जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ। किनभने त्यो विपदको समयमा त्यहाँ के चाहिन्छ त्यो तत्काल निर्णय गरेर तत्काल कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यसलाई विद्यमान अहिले भइरहेको कानूनमा टेक्दै गर्दाखेरि त्यो ढिला हुन्छ। त्यो कानून हुने हो भने त्यो शक्तिशाली निकाय छुट्टै प्रधानमन्त्री कार्यालय अन्तर्गतै हुनुपर्छ भन्ने पनि छैन। मानव गतिविधि संसारको अर्को कुनामा हुन्छ, त्यसको प्रभाव हाम्रो जस्तो देशमा आइपुग्छ र हाम्रो जनजीवनमा प्रत्यक्ष रूपमा पार्छ भने त्यस्ता कुराहरूलाई हामीले त्यही किसिमको संयन्त्र तयार गर्नु पर्यो, विकास गर्नु पर्यो र सहकार्य पनि, अब क्षेत्रीय सहकार्य हो कि आन्तरिक देशभित्रका विभिन्न संयन्त्रहरूको बिचको, विभिन्न तहका सरकारहरूको बिचको समन्वयको कुरा हो कि क्षेत्रीय हो कि अन्तर्राष्ट्रिय हो, त्यसलाई पनि हामीले वर्गीकरण गर्न जरुरी छ।
12: प्रधानमन्त्रीजीले राष्ट्रसङ्घको सभामा त भन्नुभयो होइन, चीन, भारत, नेपाल लगायत देशसँग एउटा संयन्त्र बनाउनु पर्यो। तपाईँले सायद सुन्नुभयो होला कि यो समयमा सूचना नदिएको कारणले यस्तो भयो भनेर कतिपयले आलोचना पनि गरिराखेका छन्। यो चीनसँग हाम्रो भारतसँग जति सजिलो भइरहेको छ, चीनसँग त्यो जुन खालको त्यो अप्ठ्यारो छ नि, त्यो फुकाउनको लागि प्रधानमन्त्रीसँग तपाईँले संवाद गरेको अथवा अघि तपाईँले जति पनि यो हुनुपर्छ त्यो हुनुपर्छ भन्नुभयो नि, त्यो बनाउने ठाउँमा त तपाईँ आफै हुनुहुन्छ नि अहिले।
6: तपाईँको पार्टी छ सरकार भनेर मैले भन्दै गर्दा तपाईँहरू पनि सम्बन्धित निकायको कन्सर्न निकायमा हुनुहुन्छ र अहिले यहाँ सबै निकायबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ र हामी त संसदमा हामीले त आवाजै उठाउँछौँ, हामी त नीति निर्माणमा भूमिका नै निर्वाह गर्छौँ र त्यसलाई हामी इस्ट्याब्लिसै गर्छौँ, त्यसमा कुनै शङ्कै छैन, त्यसमा हामी प्रतिबद्ध छौँ, त्यो गर्छौँ। अहिले मैले भन्दै गरेको सबै ठाउँबाट त्यो सरकार पक्षहरूबाट पनि त्यो आवाजहरूलाई सम्बन्धित निकायमा ल्याउँदै गर्दा, त्यसलाई रियलाइज गर्दै गर्दा, अझ थप छलफल गरेर त्यसलाई परिष्कृत बनाएर बुन्दागत रूपमा ल्याउँदै गर्दा अझ नीति निर्माणमा सहज हुन सक्छ। अब विशेष गरी हिमताल अहिलेको सबैभन्दा फ्युचरमा अब भविष्यमा हुन सक्ने जोखिम भनेको हिमतालमै केन्द्रित छ। 2000 भन्दा बढी हिमतालहरू भएको नेपाल हो। अब सर्वोच्च शिखर लगायत 14 मध्ये 8 शिखरहरू नेपालमै छन्, विशाल हिम श्रृङ्खला छ। अनि त्यसपछि त्यो हिमतालहरू 2000 भन्दा बढी मध्ये 47 हिमतालहरू जोखिमको अवस्थामा छन् भनेर इसी मोडको 2020 होला सायद स्टडीले बताएको छ। तर अब के हुनु पर्यो भने अब त्यसलाई अपडेट गर्नु पर्यो। 6 वर्ष अगाडि जे थियो आज त्यही स्थिति छ कि छैन, तिनीहरूको स्थिति के छ, त्यहाँको भौगोलिक अवस्था, सेन्सिङ सिस्टम, नेभिगेसन सिस्टम, अनि त्यसपछि पछिल्ला प्रविधिहरू प्रयोग गरेर अबको सिचुएसन के छ र कुन कुन बढी जोखिमपूर्ण छन्, त्यो जोखिमलाई कसरी निराकरण गर्न सकिन्छ, के उपाय अवलम्बन गर्न सकिन्छ, त्यतातिर ध्यान दिने गरी हामीले कानुन निर्माण गर्नुपर्छ, नीति निर्माण गर्नुपर्छ। अहिलेको यो भोटे कोसीले त्यो एउटा लेसन पाठ पनि सिकाएको छ, कानुन निर्माण गर्ने अनि प्रविधिको प्रयोग गर्ने, जनशक्तिको दक्षता वृद्धि अभिवृद्धि गर्ने, अनि त्यसपछि हामीले ती पछिल्ला मेसिन उपकरणहरूलाई प्रयोग गर्ने, त्यतातिर चाहिँ हामीले कम ध्यान दिएको र कार्यान्वयन पक्ष अलिकति फितलो हुँदै गइरहेको अवस्थामा अब त्यतातिर यो विपदलाई त्यो दिशातिर हामीले अगाडि बढाउन जरुरी छ। जलविद्युत आयोजनाहरूको त मैले पटक पटक
13: जस्तो त्यो आयोजनामा यो हाम्रो नागडुङ्गा सुरुङ मार्गको विषयमा तपाईँले पनि धेरै ठाउँमा लेखेको पनि हामीले हेऱ्यौँ होइन, कम्तीमा बाढी आउन थाल्यो भने त्यो बन्द हुने अथवा अर्को ठाउँबाट निस्कने त्यस्तो हुनुपर्ने भएको भए धेरै मान्छेहरू जोगिन्थे भनेर धेरै हामी सुन्छौँ।
6: यो विषयमा
13: हामीले के कुरा सुधार गर्नुपर्छ
6: उहाँले पनि उठाउनु भएको थियो। मैले अब जस्तो उहाँले एउटा कुरो के उठाउनु भयो भने माथिल्लो तटीय क्षेत्रमा जलविद्युत आयोजनाको भण्डारण बढेको हुनाले जनपानी त्यो बढी असर गर्यो भन्ने, त्यो चाहिँ होइन। के हो भने त्यो रन अफ रिभरै हुन् त्यहाँ भएका सबै आयोजना, तलदेखि नदीको कुनै पनि नदीको बेसिनमा यदि सेरिज अफ जलविद्युत आयोजना छन् भने त्यो बाँधले के गर्छ भने चेक ड्यामको काम गर्छ, नदीलाई कटान गर्नबाट जोगाउँछ।
2: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम लगातार बढ्दै गएको छ। लगातारको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण 21 मृत्यु भएको छ भने 5 बेपत्ता छन्। आसन्न 15 महाधिवेशन अन्तर्गत काङ्ग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन सुरु गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ र जापानमा 20 एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलङ्कासँग खेल्दैछ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 13 बिहान 6 साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: कार्यक्रम जीवन रक्षामा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको कार्यक्रम जीवन रक्षामा हामी विशेषतः रसुवाको भोटेकोशी बाढी पछिको प्रभाव र नागरिक स्तरमा देखिएको मनोस्वास्थ्य र मानसिक स्वास्थ्यको अवस्था र यसलाई सुधारका लागि सरोकारवाला निकायको भूमिकाका बारेमा हामी कुराकानी गर्दैछौँ। कुराकानीका लागि चिकित्सा मनोविद CMC नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महत स्टुडियोमा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ डाक्टर।
2: धन्यवाद। यो महत्त्वपूर्ण तपाईँको यो रेडियो टिभीमा यो महत्त्वपूर्ण विषयमा कुरा गर्न मौका दिनुभएको।
1: अहिले के छ, लगभग दुई हप्ताभन्दा बढी समय बित्यो भोटेकोशी बाढी आएको। मानसिक स्वास्थ्यको अवस्था बाढी प्रभावितहरूमा कस्तो खालको, कुन चरणको समस्या अथवा अवस्था हो, अथवा यो कुनै पनि प्रकारको विपद पछिको कति समयपछि मानसिक स्वास्थ्यमा केही समस्या अथवा विचलन देखिन्छ र त्यसको अहिले देखिरहेको छ, तपाईँहरूले त्यसमा काम गर्दै हुनुहुन्छ?
2: धन्यवाद लिलजी, यो एकदमै महत्त्वपूर्ण कुरा सोध्नुभयो। अब हामी सबैलाई थाहा छ यो जुन भोटेकोशीको बाढी चाहिँ त्यो अकल्पनीय प्रलय जस्तै भन्नुपर्छ, किनभने हाम्रा कुनै पुस्ताले त्यो खालको प्रलय त्यति फास्ट र त्यति ढङ्गको क्षति चाहिँ देखेका थिएनन्। अब यसमा चाहिँ कस्तो हुन्छ भने, अब अहिले हामी 18-19 दिन भएको छ यो बाढी फ्ल्यास फ्लडको हो। अब त्यो फ्लड गइराखेको र त्यसको केही दिन चाहिँ मान्छेलाई अझै पनि जस्तो आफ्नो हराएका छन् नि, मान्छेहरू हराएका होलान् बितेको जसको बडी भेटेको अथवा बितेको पनि थाहा छैन, भेटेको पनि थाहा छैन, बेपत्तामा भएका अथवा परिवारको मान्छे सबै छन् तर सम्पत्ति घर परिवार खेतबारी आफ्नो चौपाया पशु सबै छैनन्।
1: भनेको जुनसुकै अवस्था भए पनि मानसिक रूपमा कुनै न कुनै असर प्रभाव त्यहाँ रहन्छ।
2: अब त्यो गुमाएको छन् नि त, सबभन्दा ठुलो कुरो चाहिँ के भने, हिजो जुन राम्रो अवस्थाको इमेज थियो मनमा दिमागमा, घर खेत गाडी सडक गाईबस्तु आफन्त सबभन्दा त त्यहाँ बजार छ, बजार क्षेत्रमा बजार नभए जहाँ जस्तो अवस्था थियो त्यो त एउटा मान्छेको निम्ति त सुरक्षित त्यही थियो नि त। तर अब आज चाहिँ त्यो केही पनि छैन कि, अब तपाईँको कम्प्लिटली त्यो स्वेप्ट भने बढारीको जस्तो स्थिति छ। अनि मान्छे भए पनि उनीहरूलाई उनीहरूको मनमा खुसी पटक्कै छैन, हेर्नुहोस् होइन। अनि कतिपय त तपाईँको अझै पनि बोल्न गाह्रो भइरहेको अवस्था छ, कतिले चाहिँ बोल्न थालेका छन्, खोल्न थालेका छन्, आफ्नो मान्छे भेटिँदै हुन्थ्यो भन्ने उहाँहरूको दुःख गुनासो हुन्छ, जसको बितिया छ त्यो अथवा अब जे जे नष्ट भएको छ त्यो सम्झेर एकदम धेरै रुने बिलौना गर्ने चरणमै हुनुहुन्छ।
1: जस्तो अब यसमा कतिपय व्यक्तिहरूको आफन्तको मृत्यु भएको र त्यसमा शव पनि प्राप्त भएका व्यक्तिहरू पनि त्यहाँ छन् र कयौँ व्यक्तिहरू अझै बेपत्ता रहेको तर वास्तविकता के हो भन्ने थाहा नभएको पनि छ र त्यो सँगसँगै सम्पत्तिको जुन खालको क्षति भएको छ विभिन्न 3-4 यो वर्गीकरण गर्दा सायद त्यसरी देखिन्छ होला। अब मानसिक रूपमा असर पर्ने भनेको सबैलाई उही र उस्तै हो कि जनधनको क्षति भएकोमा अर्कै प्रकारको, अनि घर खेतबारी बगेको मान्छेहरूको अर्कै प्रकारको, जसले आफ्नो केही भएन तर देख्यो त्यस्तो व्यक्तिमा अलिक फरक प्रकारको हुन्छ मानसिक असर।
2: यस्तो मानसिक असर चाहिँ तपाईँको क्षति कति भयो भन्ने भन्दा पनि त्यो व्यक्तिको मनले त्यसलाई कसरी बुझ्छ भन्नेमा भर पर्छ। कसैको सबै चिज नहुँदाखेरि पनि सम्हालिएका मान्छे पनि त्यहाँ छन्। अब कसैको धेरै क्षति भएको छैन, सामान्य नै जस्तो उठ्न सक्ने स्थिति पर्याप्त छ, तर पनि असाध्यै धेरै डराउने, आत्तिने, होइन, सुत्न नसक्ने, छटपटिने, अब कोही आयो भने पनि आफ्नो खबर ल्याइदिन्छ कि भन्ने, हराएको मान्छे खोजिराख्ने, त्यही बारे मात्रै कुरा गर्ने, त्यो चाहिँ अलि धेरै त्यो खालको कमजोर मनस्थिति भएका व्यक्तिहरू र जसको सपोर्ट सिस्टम हुन्छ नि परिवार सबै आफन्त परिवार सबै नै अधिकांश चाहिँ हराएका छन् बितेका छन् र कोही मात्रै मान्छे बाँचेका छन् भने उनीहरू चाहिँ तपाईँको म अस्ति मात्रै हो हाम्रो अर्को टिमले नुवाकोटमा एकदम एक्युट साइकोसिस भन्छ एकदमै त्यो उहाँको आफन्तहरू नै बित्नु भएको अनि सायद त्यो भान्जी या को को छन् त्यहाँ तिनीहरूलाई एकदमै कुट्न जाने एकदमै एग्रेसिभ अवस्थामा भेटिनु भएको थियो कि त्यहाँ को संस्थाका थिए तर उनीहरूले त्यसलाई व्यवस्था गरिरहेका थिएन पछि हाम्रो साथीहरूले भन्नुभयो यस्तो यस्तो छ भने चाहिँ ल त्रिशुली अस्पतालमा खबर गरेर एम्बुलेन्स बोलाउँ भने मैले त्यहाँ दुईजना साइकियाट्रिस्ट पनि हुनुहुन्छ अहिले अनि त्यो एम्बुलेन्समा राखेर बल्ल बल्ल त्यही पनि फेरि हेर्ने मान्छे चाहिन्छ नि त एकजना आफन्तलाई भनेर सम्झाएर पठाएर अहिले उहाँ चाहिँ त्यो अस्पतालमा भर्ना गर्ने दुईवटा बेड पनि छ त्रिशुली अस्पतालमा त्यहीँ उपचार गराइराख्नु भएको छ
1: भनेको चोट अनुसारको प्रभाव कम बेसी
2: चोट अनुसारको प्रभाव जो पहिल्यै पनि अलरेडी मानसिक समस्याबाट गुज्रेर अब निको हुँदै गएका अथवा निको भएका औषधि खाइरहेकाहरूमा त यो त ठुलो वज्रपात भयो
1: भनेको झन् थप्ने बढ्ने
2: अब निको लगाए पनि झन् बल्झिने भयो कि अब झन् दोहोरिने भयो अब किनभने यो त असह्य आघात हो नि त ठुलो साइकोलोजिकल ट्रमा हो त्यसलाई सहने क्षमता चाहिँ त्यति बलियो मान्छे कि जस्तै बलियो मान्छेलाई पनि निकै गाह्रो हुने देखिन्छ कि त्यहाँ
1: हामीले अहिले सामाजिक सञ्जालमा केही भिडियोहरू हेर्दाखेरि त्यो बाढी प्रभावित क्षेत्रका जस्तो देखिने र त्यहाँ पुगेका अरू पत्रकार अथवा यो अहिले पछिल्लो समयमा विभिन्न सामग्रीहरू डिजिटल सामग्रीहरू बनाउनको लागि पुगेका व्यक्तिहरूमाथि त्यो आक्रोश पोखिराखेको जस्तो यो खिच्न किन आएको भन्ने जस्तो त्यो जुन आक्रोशित केही स्थानीयहरू हामीले देखिरहेका छौँ सामाजिक सञ्जालमा त्यो भनेको यही बाढी पछि मात्रै हो कि अथवा पहिलेदेखि कसैमा मानसिक रूपमा केही समस्या थियो भने उनीहरू अझ बढी समस्यामा परेर त्यो व्यक्त गरेको भनेर भन्न सकिन्छ
2: यस्तो हुन्छ है अलिकति हामीले मिडियाका साथीहरूसँग पनि हामी म चाहिँ धेरैचोटि धेरै ठाउँमा नै भन्छु यो असाध्य सेन्सिटिभ अवस्था हो कि यहाँ चाहिँ खबर छापेर अब राज्यका निकायले झकझगाउनुपर्छ भन्ने भन्दा नि राज्य पनि त्यहाँ खटेकै छ कि एउटा रियालिटी अहिलेको कन्टेक्स्टमा होइन अनि अब मान्छेलाई यस्तो शान्त चाहिएको छ कि त्यो त्यो त्यो जो पीडितहरू छन् उनीहरूलाई झ्याउझ्याउ र हल्ला गरिदिने मान्छे होइन कि शान्तसँग बसिदिने उसैसँग रहने उसलाई जानकारी चाहियो ठिक्क जानकारी दिने र कम्ती उसले खायो खाएर याद गरिदिने बेचैन छ भने उसलाई अलिकति अप्ठ्यारो भएको छ तपाईँले के मद्दत गरौँ मात्र भनेर थोरै कुरा गर्ने धेरै सुनिदिने र एउटा भरोसा दिने अवस्था हो अनि अब हाम्रो चाहिँ त्यही त यो सेन्सिटिभिटी अवस्थालाई व्यक्तिको यत्रो धेरै ठुलो मनोआघातलाई हामी सञ्चारकर्मीहरूले चाहिँ छिटो मिडियामा न्युज बनाउनलाई तछाड मछाड गर्दाखेरि खासमा त्यो मिडियाको एथिक्सले नै नगर्नै भन्छ कि यस्तो बेलामा किन कतिपय मान्छे तपाईँको काजक्रिया गर्न पाएको छैनन् कतिपयले काजक्रिया गरे पनि नआइपोहाल्छ कि मेरो मान्छे न कतैले अड्केर पो आउँछ कि भन्ने हुन्छ नि त मान्छेसँग डिक्लियर राज्यले गरे होइन यो मान्छे चाहिँ अब छैन है भनेर डिक्लियर गरेको छैन डिएनए टेस्टबाट पनि सबै भेरिफाई भइसकेको छैन त्यसैले यो अवस्थामा मान्छेलाई आफूलाई सम्हाल्नै निकै गाह्रो भाटामा अरूलाई अन्तर्वार्ता दिइराख्ने अरूको प्रश्न सुन्न सक्ने त्यो त्यो खालको मनस्थिति नै हुँदैन कि किनभने उनीहरूको मेमोरीले अहिले तपाईँले सोधेको प्रश्नै बिर्सिन्छ हेर्नुहोस् यति छिटो बिर्सिन्छ कि उसको त्यो कम्प्लिट मेमोरीमा त्यही डिस्ट्रक्सन त्यही ड्यामेज त्यही हराएको मान्छेहरू अनि उसको सग्लो ठाउँ अब अहिले केही पनि छैन भन्दा त्यो आफ्नो मानसपटलमै सङ्घर्ष गरे हुन्छ कि यस्तो भएको हो र मेरो त सबै थियो नि भन्ने हुन्छ नि त मेरो त घर थियो खेत थियो के थियो मान्छे थियो त्यहाँ केही पनि छैन यो नै हो र भनेर उसले आफूलाई बुझाउनै गाह्रो भएको हुन्छ कि स्वीकार्नै अप्ठ्यारो यो अहिलेको अवस्था भनेको अङ्ग्रेजीमा डिनायल एन्ड एक्सेप्टेन्स भन्छ कि स्वीकार गर्ने कि होइन यो भएकै होइन अस्वीकार गर्ने भित्री मनले भएकै होइन भन् भन्छ किनभने हो भन्ने बित्तिकै त केही पनि छैन नि त अनि त्यो नभएको अवस्था आफूलाई सम्हाल्न झन् गाह्रो हुन्छ कि यस्तो बेलामा चाहिँ मान्छेको हामीले चाहिँ मनोसामाजिक प्राथमिक सहयोग साइकोलोजिकल फर्स्ट एड चाहिँ यस्तो बेला चाहिने हो, त्यहाँनिर चाहिँ उसलाई बाधा नपुर्याइकन उसको साथमा रहिदिने हो, उसलाई गाह्रो हुँदैछ अवस्था भने तत्काल बुझाएर उपचारमा लैजाने हो, होइन ऊ त्यहीँ स्टेबल हुँदै गइरहेको छ भने सब बस्दिने, उसलाई पानी चाहिन्छ दिने, उसलाई टोयलेट जान लायो भने बेलुकाको अवस्था छ लाइटहरू कस्तो छ हेरिदिने, अनि उसलाई छटपटी भयो भने त्यो अलिकति निकै छटपटाउनु भएको छ गाह्रो भयो भनेर मात्र भनिदिने, त्यति मात्र भनिदिने मान्छे हुँदा पनि धेरै भरोसा हुन्छ कि।
1: तर जस्तो अहिले तपाईँले भन्नुभयो कि सञ्चार माध्यम र विभिन्न यो न्यू मिडियाको प्रतिनिधित्व गर्दै अहिले धेरै सङ्ख्यात्मक रूपमा बढी भयो र चिच्याएको कराएको अथवा आक्रोशित भएको त्यस्तो सामग्री हालिदियो भने धेरै मान्छेले हेर्छन् र कमेन्ट गर्छन्, त्यो भाइरल हुन्छ भन्ने मनस्थिति अलि बढी देखिन थाले हो होइन? त्यसो भए के गर्नु पर्यो त? अब जस्तो कोही पनि व्यक्ति बाढी प्रभावित क्षेत्रमा पुग्नु भयो, मानव पत्रकार सञ्चारकर्मी कोही भने कस्तो अवस्थामा हामीले उनीहरूलाई शान्त अवस्थामै रहन दिनुपर्छ?
2: अब यस्तो हो, तपाईँ मिडिया कर्मी साथीहरूले अब त्यहाँ त अहिले कतिपय त सम्हालिएर बस्न आउनु भएको छ होइन, त्यहाँमध्ये सबभन्दा सम्हालिएको मान्छेसँग के का लागि आफू गएको हो, त्यो परिवारका मान्छेहरू कुरा गर्न राजी हुन्छन् कि हुँदैनन्, पहिला त उसको कन्सेन्ट भन्छ नि इन्फर्म्ड कन्सेन्ट भन्छौँ, सुसूचित उसले चाहिँ स्वीकार्नु पर्यो, अनुमति दिनु पर्यो, त्यो अनुमति दिँदाखेरि उसले के कुरा चाहिँ भन्ने, म यो कुराबारे बोल्दिनँ है भन्ने पनि दबाब दिनु भएन होइन, किनभने उसलाई गाह्रो हुन्छ यो कुरा, म कतिपय त्यो आफूलाई गाह्रोबाट जोगाउनलाई फेरि त्यो घटनासँग सम्बन्धित प्रश्न आउँछ भनेर नि एकदम अभोइड गर्छन् कि, त्यसलाई त्यो
1: टार्न खोजिराखे हुन्छ,
2: टार्न साक्षात्कारै गर्न चाहँदैन कि, अनि अब यसरी खिचे भिडियोमा हालिदिया हुन्छ अनि बाहिर हो विचारहरू भनेर भगवान्ले यो दिउन् भनेर, उनीहरूलाई त्यो चाहियो होइन नि त, बाहिरको पब्लिक सिम्प्याथी चाहियो होइन, उनीहरूलाई जे जे चाहियो हो त्यहीँको उनीहरूको आफ्नो जो जो छन् त्यहाँ भएका मान्छेहरूमै एकले अर्कालाई सहयोग गर्न सक्ने बनाइदिनु पर्ने हो, गाह्रो भएको छ भने राज्यले के सहयोग दिन कुरा उपलब्ध छ जो बुझाइदिने हो त्यहाँ पुर्याइदिने हो, र उनीहरूको मनको अवस्थालाई गाह्रो हुन्छ भनेर त्यहाँ अवरात र खट्ने टिम चाहिँ राखिराख्नु पर्ने हो कि तपाईँको।
1: तर जस्तो अब हामी जब कुनै पनि पीडा अथवा आघातमा भएको व्यक्तिलाई जब बितिसकेको घटनाको बारेमा हामी फेरि फेरि सोधिराखेका हुन्छौँ अथवा त्यो सम्झाइराखेका हुन्छौँ नि, यसले मानसिक रूपमा विक्षिप्त व्यक्तिहरूलाई त्यो उही विषय अथवा बितिसकेको कुरालाई पटक पटक सम्झाउँदाखेरि के कस्तो असर पर्छ?
2: तपाईँले बहुत राम्रो प्रश्न गर्नु, एक्चुअली मिडिया कर्मीहरूलाई अथवा कतिपय अहिले यो हामी साइको सोसियल सपोर्ट गर्न आएका छौँ भन्नेहरूलाई गाली गर्दै र आक्रोशित भएको कारण चाहिँ यही प्रश्नले हो, उनीहरूले त्यो घटनाबारे सोध्नु जरुरी भएन कि, उनीहरू जस्तो अवस्था छन् त्यस्तै अवस्थामा तपाईँलाई बस्नु ठिक छ, तपाईँ कस्तो हुनुहुन्छ, म यहाँ छु, तपाईँलाई केही मैले सहयोग गर्नुपर्छ भने भन्नुहोस् भन्ने, यो एउटा खालको जस्तो एकदमै नजिकको छिमेकीले नबोलिकन पनि खुइए गर्दै भनिदिन्छ नि, त्यो ठुलो आपद विपद पऱ्यो भने समय दिन्छ लड्न लायो भने, त्यस्तो सपोर्ट चाहियो। अब यहाँ पढेर मनोसामाजिक सपोर्ट गर्ने विज्ञ भनेर जानेहरू किताबमा पढाएको कुरो यो भन्नुपर्छ भने अनुसार म यस्तो मान्छे हो ल म तपाईँलाई यो कुरा गर्छु भनेर सुरुमै त्यही डिजास्टरको कुरा ल्याउने, अनि त्यतिखेर तपाईँले भोग्नु भएको कुराहरू हामीलाई दुःख लाग्यो भनेर बयान गर्दै सम्झाइदिने, अनि त्यसपछि अब तपाईँ कस्तो हुनुहुन्छ भनेर सोध्ने कि, यो तरिका चाहिँ यो यो यो पीडा पीडालाई झन् गाह्रो बनाइदिने अवस्था हो कि पीडितहरूलाई, त्यही भएर पीडितहरूसँग त आफ्नो परिचय दिने हो, म यस्तो मान्छे हो, अब हाम्रो भाषामा यसलाई यसो भन्छ, तपाईँले जसरी बुझ्दा हुन्छ तपाईँको सहयोगी हो, तपाईँलाई के छ तपाईँको मनको अप्ठ्यारोलाई चाहिँ गाह्रो भयो भने तपाईँ भन्न चाहनु भने म सुन्छु, यो मैले अन्त काहीँ भन्दिनँ, तपाईँलाई हेल्प चाहियो भने सम्बन्धित निकायलाई मैले भन्छु तर म तपाईँको सहयोगी हो है भनेर त्यति भनेर उसैसँग बस्दै पनि जहाँ अलि बारपछि नानी यता न भनेर उसले भन्नु थाल्छ कि, अथवा फलानु तपाईँ यहाँ भन्नु न भनेर, मलाई बहुत गाह्रो भयो भन्ला छटपटी भयो भन्ला, अब त्यो गाह्रो र छटपटी देखेपछि कहाँ अब आफूलाई चाहिँ म साइको सोसियल वर्कर काउन्सिलर भनेपछि आफै छटपटेर त भएन नि, त्यो छटपटिनुपर्ने अवस्थालाई सम्हाल्न सक्ने व्यक्ति मात्रै जानुपर्छ त्यहाँ, किनभने अहिले चाहिँ कस्तो देखेँ मैले त्यहाँ भन्दा धेरैले आफ्नो सम्हाल्न थाल्नु भएको छ. अनि यो यही हो कि तपाईँको काउन्सिलिङ नै काउन्सिलर नआइदिनु हुन्थ्यो भन्ने पनि अहिले फिडब्याक आइरहेको छ. हेर्नुहोस्
1: के त्यसको कारण चाहिँ काउन्सिलरको काम त त्यसले मनको घाउ पीडामा मलम लगाउँछ भन्ने सामान्य बुझाइ
2: झन् दुःख नि त लिलजी उहाँले के गर्नु भने ए तपाईँ यत्रो बाढी भोगिया मान्छे तपाईँलाई यस्तो भएको छ नभन्नुहोस् भन्दै त्यही स्टोरी भन्न लाउने त होइन नि त. उहाँलाई चाहिँ जे अवस्था देखिया छ त्यो अवस्था बुझेर तपाईँलाई गाह्रो छ तपाईँलाई हेल्प गर्न हामी छौँ है. तपाईँलाई एकदमै गाह्रो भयो भने तपाईँले जतिखेर पनि हामीलाई भन्न मिल्छ. अझ कतिपय बेला अब तपाईँ उसो सेल्टर उसो घरमा तपाईँ त 24 घन्टा भन्न पाउनु नबस्न सक्नुहुन्छ. त्यतिखेर त्यस्तो रह्यो भने नम्बर दिने अनि यहाँ हेल्प छ भनेर देखाइदिने होइन. अब त्यो कुराहरू बुझाएर अरू बेला उसँग बिस्तारै बिस्तारै बसेपछि उसले कुरा गर्न थाल्छ नि त. अनि अहिले कस्तो हुनुहुन्छ, तपाईँ ठिक हुनुहुन्छ, तपाईँले सम्हाल्न सक्नु भएको छ, सुत्न सक्नु भएको छ, निन्द्रामा पनि त्यही दृश्य आएको हुनसक्छ. उसले बोल्न थाल्छ नि, बोल्ने बोलेको बेला सुनिदिने अनि थपको अरू केही भन्न चाहनुहुन्छ, अरू केही भन्न चाहनुहुन्छ भनेर त्यो भन्नु पर्दैन कि. यो बेला चाहिँ त्यो अरू थप भन्नुहोस् न भन्ने बेलै होइन. उसले जति बोल्छ त्यतिमै तपाईँलाई यति भए नि भन्नुभयो होइन, मलाई विश्वास गर्नुभयो धन्यवाद, अरू जति तपाईँले जे जे मसँग सेयर गर्नुहुन्छ भन्नुहुन्छ म छु है तपाईँसँग अथवा हाम्रो टिम छ. तपाईँलाई औषधि उपचार त्यस्तो खाइराख्या गाह्रो छ भने भन्नुहोस् त्यो पनि हामी व्यवस्था गर्छौँ. होइन निन्द्रै लागेको छैन, एकदमै गाह्रो भएको छ, छटपट्टि भएको छ त देखिन्छ नि त काउन्सिलरहरूले साइकोलोजिस्टले अथवा मेन्टल हेल्थ फिल्डकोले तपाईँलाई यस्तो यस्तो देखिरहेको छौँ हामीले, गाह्रो निकै भए जस्तो लाग्यो, कस्तो छ हजुरलाई, त्यति मात्रै सोधे त पुग्यो नि.
1: तर जस्तो अब अघि यहाँले पनि भन्नुभयो कि अहिले काउन्सिलर मनोपरामर्श जो दिने व्यक्ति भनेर भन्छौँ उहीमाथि प्रश्न उठिरहेको छ भन्नुभयो. र अहिले पछिल्लो समयमा त्यस क्षेत्रका बालबालिका अथवा जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो काउन्सिलिङ सेवा दिएपछि मात्रै अझ सामान्य अवस्थामा लैजान सकिन्छ फेरि सबैले भनिरहेका छन्. काउन्सिलिङको बेलामा पनि गर्ने संवाद नै हो, पत्रकार भनेर अथवा सञ्चारकर्मी गएका व्यक्तिले पनि गर्ने संवादै हो होइन. अथवा जो समाजमा हामी अलिकति जाने बुझेको अनुभवी भन्छौँ उसले चाहिँ अरूको कुरा सुनिन्छ भन्छौँ उसले गर्ने पनि संवाद हो. यो तिनवटै संवादमा के कुरा फरक छ ताकि हामी अहिले काउन्सिलिङकै संवाद खोजिरहेका छौँ.
2: यस्तो हो, अब यस्तो डिजास्टरको बेला घाउ लागेको मनलाई कसैले मलाई सहयोग गर्दैछ है भन्ने ढाडस महसुस गराउनु चाहिँ निको हुने प्रक्रियालाई सपोर्ट गर्ने हो. अब त्यो भन्दैमा काउन्सिलिङमा चाहिँ तपाईँले उसले बोल्न नचाहँदा नै प्रश्न गरिराख्ने, उसलाई झर्को लाग्ने गरी चाहिँ उसका जानकारीहरू सोधिराख्ने, त्यो काम काउन्सिलरको प्रोफेसनले गर्नु पर्दैन. काउन्सिलरले त सम्बन्धित व्यक्तिको हावभाव, व्यवहार, भावना, इमोसन, अनुहारको चिया सबै हेरेर बुझिन्छ नि उसलाई कति गाह्रो भएको छ. हो त्यो गाह्रोलाई शब्दमा उसँगै नजिक भन्दा तपाईँलाई कति गाह्रो भएको छ, हेर्नुहोस् त तपाईँ यस्तो अप्ठ्यारो भएको छ, पानी खानुहुन्छ, त्यति मात्र भन्ने त कम्तीमा उसका मान्छे अरू बेला त्यही भन्ने मान्छे थिए, अहिले छैनन्. हामीले त्यतिखेर यति मात्र भन्दै भने उसले बिस्तारो सम्हालिँदै अनि उसलाई जुन बेला कुरा गर्न मन लागेको छ आफ्नो जे जे बिग्रे भत्के अथवा गुनासो होला यस्तो हुने रहेछ यसो भन्थ्यो हराएका बितेका मान्छेहरूले भनेका विगतका सबै कुराहरू भन्न मन लाग्ला नि. हो त्यतिखेर त्यो स्टेजमा बसेर सुन्न मिल्छ. अनि तपाईँलाई गाह्रो हुन्छ भने चाहिँ तपाईँले जुन बेला पनि मलाई गाह्रो भयो अब छोडिदिनुहोस् एक्लै भन्नुहोस् अथवा अब कुरा नगरौँ भन्नुहोस् म रोकिन्छु र उसलाई कम्प्लिटली फ्रिडम दिनुपऱ्यो कि त्यो व्यक्तिलाई मलाई गाह्रो भयो भने मैले अब बोल्नु पर्दैन नि नानीसँग अथवा यस्तो हात उठाइदिनुहोस् म तपाईँलाई अरू प्रश्न गर्दिनँ भन्नु पऱ्यो. त्यसपछि आएर अनि जुन बेला उसले अब म कुरा गर्छु नि त मेरो मनको कुरा गर्नु मन लाग्यो भन्ने छ भने म यहाँ छु भनेर त्यो एउटा ऊ कुन विश्वास दिलाउने र कुन बेला कुरा गर्नु मन लाग्छ त्यतिखेर चाहिँ त्यो मान्छे छ भन्ने आश्वस्त पार्ने एउटा कुरा. अर्को चाहिँ यतिखेर भनेको त्यो व्यक्तिको दैनिकी चल्या छ कि छैन, ऊ समयमा उठ्या छ कि छैन, सुत्या छ कि छैन, खाएको छ कि छैन, टोयलेट दिसेपिसाब गरेको छ कि छैन, पानी पर्याप्त खाएको छ कि छैन, उसले गर्ने जुन मन्दिर जप चप यदि विश्वास छ भने गरेका छ कि छैन. हो यो रुटिनको कुराहरू चाहिँ एकदम धेरै ख्याल गर्नुपर्छ. त्यही चिज बालबालिकालाई अलिकति तपाईँले खेलौनाको सामग्री राख्नु, एउटा आउँछ अर्को आउँछ आउँछ अर्को आउँछ बिस्तारै खेल्न थाल्छन् उनीहरूको त्यो बिरसाइ छिटो हुन्छ के
1: बालबालिकाको
2: बालबालिकाले त्यो खेल्न थालेपछि त्यो त्यतिको सम्झिँदैन अनि बालबालिकालाई पनि फेरि तिम्रो अब उसले भत्केको ठाउँहरू बनाउला के बनाउला त्यो पेन्टको बारे चित्रको बारे कुरा गर्न चाहे सोध्ने नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने नि त मनमा कस्तो लाग्यो यो गर्दा त्यो चाहिँ उसले मलाई अहिले त अलि राम्रो भएको छ हल्का भएको छ खुसी भएको छ हो उसले आफूलाई लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि तपाईँको उपस्थिति नै भ्यालिडेट हो म अब खुसी छु है भन्ने उसलाई पनि लाग्यो र भन्यो नि त अनि तपाईँ साथी हुनुहुन्छ तपाईँले पनि हो मैले पनि देखेँ तिमी अहिले भनिराख्दा नि अनुहार पनि फरक छ अघि यस्तो थियो चित्र लेख्यो यस्तो गर्यो ठुलो मान्छेले पनि त्यही कुरो उसले जब सजिलै भन्ने स्थिति हुँदै जान्छ भन्दाखेरि ऊ फरक भएर आउँछ नि अनि अहिले कस्तो हुनुहुन्छ नि अहिले मलाई सजिलो भएको छ अलि हल्का भयो भन्छ नि हो उसलाई पनि त्यो तपाईँलाई अहिले त्यही त मैले पनि मसँग कुरा गर्दा देखेँ नि तपाईँको स्वर तपाईँको अनुहार त्यो भ्यालिडेट गरिदिने हो नि त इमोसनलाई
1: जस बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्दैन
2: मजबुत पर्छ एकदमै पर्छ उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैन कि बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ त्यो भएर हेर्नुभयो भने त्यहाँ बाबुआमाहरू अनि एडल्टहरू एकदमै सोकाकुलमा भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि उसको ब्रेन चाहिँ त्यो एडल्टको पो मेच्योर्ड ब्रेन भइसकेपछि उसलाई एक्सपिरियन्सले अरू चिजमा लान दिँदैन तर बच्चाको ब्रेन चाहिँ त्यो एकदम एक्टिभ हुन्छ त्यसैले उसले चाहिँ उसलाई डाइभर्ट गर्नलाई उसैको ब्रेनले नै सपोर्ट गर्छ त्यहाँनिर बालबालिकाले खेलाउने विभिन्न क्रियाकलाप
1: भनेको अहिले यो जब भोटेकुसी बारी गइसकेपछि बालबालिकाहरू प्रभावित यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि अथवा फेरि दोहोरिने अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा
2: अब यस्तो बालबालिका त्यहाँ चाहिँ एउटा कस्तो स्थिति एकदमै एकदमै दुःख लाग्दो एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने बाबुआमा पनि छैनन् एउटा बच्चा बाँचेको थियो कि अथवा एउटा 10-12 वर्षको नै त्यो छोरी छोरा बाँचेको थियो कि
1: सरकारले पछिल्लो विवरण चाहिँ 100 बढी त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ अझै बढ्दै जाने होला
2: बढ्दै जान्छन् अझ त्यहाँ एउटा केस मलाई थाहा छ त्यो चाहिँ सरकारको लिस्टमा आएको छ चाहिँ थाहा छैन बाबुआमा बितेका छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीले खेल्न छन् तर काका काकीले के भनेको छन् भने तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ
1: तत्काल त्यो पीडा होला कि भन्ने डरले त्यसो भनेको
2: अब त्यही उनीहरूले भन्न सकिरहेका छैनन् कि गाह्रो भएको छ अब यही एउटा छोरी छ होइन त्यो दाईको दाई भाउजूको अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि
1: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैन भन्ने कुरा त्यो थाहा भयो प्रष्ट भयो तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ त्यो बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ
2: होइन बताउनु चाहिँ जरुरी छ आवश्यक छ तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सिआरकर्ता हुनुहुन्छ जो अहिलेको गार्जेन हुनुभएको छ उहाँलाई गाह्रो भएको छ नि हामी जस्ता मान्छेहरूको मद्दत लिएर त्यो सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त ए मेरो पनि बितिया रहेछ अब उसको मात्र होइन अरूको पनि धेरै बितिया छ
1: बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन तर समाजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल
2: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तारै होइन अब यस्तो यस्तो हो हामीले जस्तो अब त्यो भने चाहिँ उसले त देखाएको छैन नि त्यो नानीले अब हामीलाई लागेको थियो उसलाई चाहिँ समातेर झिकेर उपचारमा लगिया जस्तो लागेको थियो तर वास्तविकता त्यस्तो होइन रहेछ उनीहरू अझै पनि भेटेकै रहनेछ अथवा उनीहरू बितिसकेका रहेछन् अहिले पछिल्लो चाहिँ अब डिएनए जे जे शरीर उसको लासै भेटिसकेका छ त्यसैले उहाँहरू अब हुनु रहन्छ हामी पनि आशा त हामीले नि आफ्नो अब दाई भाउजू जे जे अथवा होइन न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो अब रहनेछ तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा अब तर पनि तिमीलाई अब जसले गार्जेन दिएको छ तिम्रो अहिलेको निम्ति अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौ नि. अब तिमी कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन, कम्तीमा तिमीसँग त हामी छौ नि. यो तिम्रो गाउँ छ, तिम्रो छिमेकी छ, त्यो सबै छिमेकीका जो जो छन् बसेर उसलाई राम्रोसँग सम्झायो भने त उसले एकछिन रोला, बच्चा हो फेरि धेरै बेर नरोला अथवा एक केही दिन नबोल्ला, डिप्रेस्ड होला. हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसले एक्लै छोड्नु हुँदैन कि, केही समय उसले फेरि आफूले पनि आत्महत्या गर्ने सोच राख्न सक्छ कि म किन बाँच्ने, मेरो कोही चाहिँ बहुनी छैन, आमा नि छैन, म मात्र किन बाँच्ने, अङ्कल आन्टीले जे जे भन्ने अथवा अरूले जे जे भने नि म बाँच्दिनँ भन्ने आउन सक्छ.
1: त्यो भावना चाहिँ कति उमेर, त्यो उमेर समूह अनुसार फरक पर्ने हो कि
2: पनि आउनु सक्छ. इभन तपाईँको 8-9 वर्षको बच्चालाई नि उसको बाउआमा त उसको जी उसको त एउटै लाइफ हो नि, तपाईँको यसरी जोडिया नि, अनि त्यो बच्चाले आमा बुबा बिर्सिनु सक्दैन कि. त्यो नहुँदाखेरि चाहिँ एउटा डिप्रेसनमा जान्छ नि त, चाइल्डहुड डिप्रेसन पनि जान सक्छ. उसको ग्रिफ चाहिँ शोक चाहिँ ठुलो मान्छेको जस्तो हुँदैन कि, उसको शोक चाहिँ एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय, त्यसपछि फेरि चुपचाप

0: छिटो स्वीकारेको देखिन्छ कि, किनभने त्यो आफ्नो वशमा छैन। अब दैवले नै लान चाह्यो भने जसरी नै लाँदो रहेछ भन्ने मान्छेले बिस्तारै त्यसरी तयार हुँदै जान्छन् कि।
1: यदि त्यसो भए बालबालिकाहरूमा त्यो उनीहरूलाई थप पीडा नहोस् भन्नको लागि चाहिँ अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक गुमाएको छ भने उनीहरूलाई घुलमिल गराउनु चाहिँ आवश्यक,
0: उनीहरूलाई त्यो अभिभावक
1: किनभने अरूलाई पनि यो समस्या छ भन्ने कुराको महसुस गराउनको लागि
0: त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन। उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमेल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो। अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन। उनीहरू बिचमै एक खालको बिस्तारो साथीत्व बन्ला, त्यो भएर उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटी नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट गर्नुपर्छ। तर यो बच्चा जोखिममा छ है भन्ने चाहिँ ख्याल गर्नु पर्यो। जस्तो अब छोरी मान्छे हो भने तपाईँको ट्राफिकिङमा जाने जोखिम धेरै हुन्छ, हेर्नुहोस् होइन, ट्राफिकिङमा लाने जोखिम किन हुन्छ भने अब त्यस्तै मान्छेलाई म अलि समयपछि हेर्नुहोस् अलि सिचुएसन ठिकै भइसकेपछि म काठमाडौँ लगेर पढाइदिन्छु, म गुम्बा यस्तोमा राखिदिन्छु, सबै हुन्छ भन्ने मान्छे जान्छन् कि, अनि ती मान्छेले कसरी लान्छन् भन्ने थाहा हुँदैन। त्यही भएर त्यो पाटो पनि त्यहाँ कम्युनिटीलाई अभिभावकलाई बुझाउनु पर्ने त्यो अर्को पाटो
1: है। अभिभावकविहीन पनि छोरा मान्छे र छोरी मान्छेको त्यो जोखिम खतरा चाहिँ फरक फरक हुने,
0: फरक हुन्छ। छोरीको त झन् धेरै छ, छोराको पनि छ, फेरि छोरालाई पनि त अब लगाएर तपाईँको कहाँ लगाएर राखिदिन्छु भन्ने श्रम लगाइदिने, अब शरीरका अङ्गहरू झिकेर चाहिँ अब गरिदिने बेचिदिने, यस्ता खालका घटना त सुनिएका छन् नि।
1: अघि तपाईँले जुन अभिभावक गुमाएका बालबालिका कुरा गर्दै हुनुहुन्थ्यो र बुवा आमा दुइटै गुमाएका बालबालिकाहरू पनि समाजमा छन् र बुवा आमामध्ये एकजना गुमाएका परिवारका अरू सदस्यहरू बाँकी रहेको त्यस्तो बालबालिकाहरू पनि हामीले भेट्यौँ देख्यौँ होइन। अब समायोजन गर्ने कुरामा अथवा उनीहरूलाई त्यो शोकबाट बिस्तारै निकाल्नको लागि अथवा निस्कनको लागि बुवा आमा दुवै गुमाएको बालबालिका अथवा दुईमध्ये एक गुमाएको बालबालिका अथवा परिवारको कोही नरहेको बालबालिका अथवा परिवारको कोही सदस्य रहेको बालबालिकाहरू उनीहरूलाई समायोजन गर्दाखेरि अथवा पुनस्थापना गर्ने सन्दर्भमा चाहिँ के कुरामा ध्यान दिन आवश्यक छ?
0: एउटा कुरो चाहिँ कस्तो भने उनीहरूलाई उनीहरूको ठाउँबाट उनीहरूको इच्छा विपरीत टाढा लगेर बालगृहहरूमा राखेर गर्नु चाहिँ अहिले त्यति राम्रो हितकर चाहिँ हुँदैन। केही समय बरु केही महिना त्यही नै राखेर उनीहरूलाई तयारी गर्दै गर्दै अब अलि ठुलो भएका जस्तो भनौँ 10-11-12 वर्ष भएकाहरूलाई अब विभिन्न सरकारकै उसमा प्रस्तावनामा आएछ यो एसओएस अब विभिन्न ठाउँमा अभिभावकै नभएकालाई त्यसरी गर्ने भन्ने छ।
1: समयको लागि कुराकानीको लागि यहाँलाई धेरै धन्यवाद छ।
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद। यो असाध्यै महत्त्वपूर्ण समय र यो सन्देश पनि आम मानिसमा पनि जानु जरुरी छ। यो तिनवटा जिल्ला त असाध्यै प्रभावित भइहाले तर त्यहाँ चाहिँ देशैभरिका मान्छे परेका छन्। हेर्नुहोस् कर्णाली महसुजा जुम्लामा सबभन्दा धेरै परेका छन्, कालीकोटमा परेका छन्, हरेक जिल्लामा केही न केही मान्छेहरू त्यसमा परे, सल्यानमा पनि परे भेट्यो होइन। त्यसैले यो देशैभरको निम्ति पीडा हो होइन, र त्यो ठाउँका मान्छेको लागि त त्यो बयानै गर्न नसकिने पीडा हो। त्यसमा यहाँ जस्तो मिडिया कर्मीले पनि सही जानकारी दिएर यहाँ यस्तो सेवाहरू छन् भन्ने कुरा चाहिँ सबैले बुझ्न पाउनु र गलत र अफवाहहरूमा चाहिँ मान्छेले समय नदिउन् भन्ने मेसेज पनि यसले दिन्छ भन्ने मलाई लाग्छ। र यो फेसबुकमा बस्ने अनि अब यही अहिले बनाइदिए हेरेर यही हो साँचो भन्ने होइन, यो खालको नभएको राज्यले प्रमाणित गरेको छैन ल हाम्रो मान्छे भेट्यो भने हो, यस्तोमा नअल्झिने मेसेजहरू चाहिँ यहाँहरूकोबाट जाओस्। यो समय दिनुभयो, धेरै धेरै धन्यवाद।
1: यो सँगै आजलाई कार्यक्रम जीवन रक्षाको समय सकिएको छ। आजको कार्यक्रम जीवन रक्षामा रसुवाको भोटेकोसी बाढीपछि नागरिकहरूमा प्रभावितहरूमा देखिएको मानसिक असर र सुधारका लागि सरकारी तथा गैर सरकारी निकाय क्षेत्र र परिवारको समुदायको व्यक्तिले गर्न सक्ने काम खेल्न सक्ने भूमिकाको बारेमा सिएमसी नेपालका प्राविधिक निर्देशक तथा चिकित्सा मनोवैद्य डाक्टर पशुपति महतसँग कुराकानी गर्यौँ। अर्को अङ्कमा अर्को व्यक्ति र विषयबारेको संवाद लगायतका सामग्री लिएर उपस्थित हुनेछौँ। तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धेरै धन्यवाद। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: आमन्त्रणा।
1: हाम्रा प्रात स्मरणीय परिवार सदस्य माडी पाँच नयाँ पिपरिया निवासी खगीमाया अधिकारीको यही असोज एक गते 79 वर्षको उमेरमा भएको दुखद निधनमा सागर जानुहुने समवेदना व्यक्त गर्नुहुने सम्पूर्ण परिवार सदस्य आफन्त छरछिमेक एवं शुभचिन्तकहरूमा यही असोज 13 गते मंगलबार परेको 13 दिनको पुण्यतिथिमा गहुँत ग्रहणका लागि माडी पाँच नयाँ पिपरिया स्थित हाम्रो निवासमा सादर आमन्त्रणा गर्दछौ। छोराहरू इन्द्र प्रसाद अधिकारी, गोपाल अधिकारी, बुहारीहरू सुमित्रा अधिकारी, दुर्गा अधिकारी, राधा अधिकारी, लक्ष्मी अधिकारी एवं समस्त अधिकारी परिवार माडी पाँच नयाँ पिपरिया। खुरेत्रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
2: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खोरेत विरुद्धको खोप लगाई खोरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
1: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
3: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
1: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
3: घडेरीका विशेषताहरू
1: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बिचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित
4: जग्गा धनी सिधा सम्पर्क 98178254 र 98456090042।
5: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।

0: तपाईं सुनिरहनु भएको छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: बीबीसी नेपाली सेवाको साझा पखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा पछिल्लो वर्षबाट प्रभावित सबै राजमार्गहरू 2-3 दिनभित्र सञ्चालनमा ल्याइसक्ने सडक विभागको भनाई।
2: बिस्तारै हामीले 2-3 दिनभित्र सबै राजमार्गहरू सुधार गराउँछौँ।
1: माघ धान्न आउँदो हिउँदयाममा भारतबाट 1150 मेगावाट बिजुली आयात गर्ने सरकारको तयारी।
3: कुल 1154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ।
1: र पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीको घटनाबारे एक कानुनविदसँग कुराकानी। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
4: समाचार पढिन र दहालबाट सुन्नुहोस्। ड्रोन हमलामा परेपछि युक्रेनको चर्चित नेसनल अकाडेमी अफ साइन्समा आगो लागेको छ। किएवको मध्य भागमा अवस्थित उक्त 3-तले भवनमा लागेको आगोको लपका र बाक्लो धुवा तस्विरहरूमा देख्न सकिन्छ। किएवबाट बीबीसीका पल एडम्स भन्छन्, जेटको इन्जिन भएको ड्रोन भुइँमा बजारिएको बेला उक्त हमलाले पारेको प्रभाव एकजना प्रत्यक्षदर्शीले कैद गरेका थिए। कालो बाक्लो धुवा आकाशमा फैलिरहँदा त्यहाँ कार्यरत स्टाफहरू भित्र दन्किएको आगोबाट आफूलाई जोगाउन झ्यालतर्फ भागिरहेको देखिएको थियो। हामी जब त्यहाँ पुग्यौं, किएवका मेयर भिताली क्लिट्स्को घटनास्थलमा थिए र उनले उक्त सहर रुसको प्रमुख निशाना बनेको बताए। किएव स्थित बीबीसी संवाददाता राष्ट्रपति जेलेन्स्कीले उक्त हमलाको युक्रेनले जवाब दिने भन्दै आफ्नो देशका साझेदारहरूलाई कदम चाल्न आह्वान गरेका छन्। इरानले दक्षिण इङ्ल्यान्डमा अवस्थित एउटा एयरबेस नजिकै संदिग्ध बम हमलाको योजनामा आफ्नो कुनै हात नरहेको बताएको छ। लन्डन स्थित इरानी राजदूतावासले अनुमानका आधारमा उक्त घटनामा इरानलाई जोडिनु निन्दनीय रहेको जनाएको छ। अमेरिकाले इरानलाई हमला गर्न प्रयोग गरेको उक्त एयरबेस तर्फ भ्यानमा आइरहेका 5 पुरुषहरूलाई आइतबार सबेरै पक्राउ गरिएको थियो। आतंकवाद र विस्फोटक सामग्रीसँग सम्बन्धित कसुरमा संलग्न रहेको आशंकामा पक्राउ गरिएका ती सबै ब्रिटिस नागरिक रहेको ब्रिटेनका प्रहरीले जनाएका छन्। नाइजेरियाको प्रहरीले दक्षिण पूर्वी राज्य एबिया स्थित संदिग्ध अपराधीहरूको शिविरमा फेला परेका 20 अस्थि पञ्जरको पहिचान गर्न अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानकर्ताहरूले ती अवशेष बन्धक बनाइएका व्यक्तिका हुन सक्ने ठानिरहेका छन्। देशको उत्तरमा 2 घटनामा 80 भन्दा बढीलाई सामूहिक रूपमा बन्धक बनाइएको स्थानीय विवरणमा यो घटना प्रकाशमा आएको हो। नाइजेरियामा कतिपय आपराधिक समूहहरूले अपहरणलाई पैसा असुलीको प्रमुख माध्यम बनाएका छन्। इजरायली संचार माध्यमहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रपति मोहम्मद बिन जायदसँगको भेटवार्ताका लागि गोप्य रूपमा संयुक्त अरब एमिरेट्सको भ्रमण आइतबार गरेको विवरण प्रकाशित गरेका छन्। युएईका नेताले अक्टोबर 7 हमलाभन्दा केही समय अघि नै हमासले ठूलो आक्रमण गर्न लागेको चेतावनी नेतान्याहुलाई दिएका खबर इजरायली संचार माध्यमले प्रकाशित गरेपछि आक्रोश व्यक्त भएका छन्। इजरायली प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गर्दै आएका छन्। र उत्तर पश्चिम भारतको पन्जाब राज्यमा अवस्थित एउटा युनिभर्सिटी क्याम्पसमा भएको हिंसात्मक प्रदर्शन 2000 बढी प्रहरी खटाएर नियन्त्रणमा लिइएको छ। शनिबार सामाजिक सञ्जालमा फागवाडामा रहेको लवली प्रोफेसनल युनिभर्सिटीले सञ्चालन गरेको एउटा छात्रावासमा एक महिला विद्यार्थीको बलात्कार गरिएको हल्ला चलेको थियो। विश्वविद्यालयले उक्त हल्ला पूर्ण रूपमा झुटो भएको उल्लेख गरेको थियो, तर सप्ताहन्तमा त्यसलाई लिएर झडपहरू भएका थिए। पछिल्लो घटनापछि 10 पठन पाठन स्थगित गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट प्रभावित सबै राजमार्गहरू 2-3 दिनभित्र सञ्चालनमा ल्याइसकिने सडक विभागका प्रमुखले बताएका छन्। विभागका महानिर्देशक विजय जैसीले भोटेकोशी त्रिशुली बाढीले पुर्याएकै स्तरमा पछिल्लो पटक सडक पूर्वाधारमा क्षति नपुगेको भए पनि ठूलै प्रभाव परेको बीबीसीलाई बताए।
2: मुख्यतया कालीगण्डी कोरिडोर बेनीबाट जोमसोम कोरोला राजमार्ग र यतातिर बेसी सर पानी र त्यो ठाउँका धेरै पुलहरू र सडकमा पनि ठुलो प्रपर रसुवा बाबिल जस्तो पुरै काटेर खानी नलाग्ने सडक चाहिँ धेरै भएको छैन. करिब करिब जोड्दाखेरि 2 किलोमिटरको 3 किलोमिटरको रेन्जमा प्रत्येक हाइवेको खोलाले काटेको छ र अहिले पुनः त्यसलाई निर्माण गर्न पनि भएको छ.
1: महानिर्देशक जयसिंह अनुसार पछिल्लो बर्खाले 6 पुलमा सामान्य असर पुर्याएको छ. बाढीले 2 पुलको एप्रोच काटेको उनले बताए. तर आइतबारदेखि पानी घट्न थालेपछि प्रभावित राजमार्गहरू पुनः सञ्चालनमा ल्याउन काम थालिएको जयसिंहले बताए. राजमार्गहरूको पछिल्लो अवस्था बारे उनले भने,
2: समग्रम भन्नुपर्दा पृथ्वी राजमार्ग अहिले चलेको छ, पृथ्वी राजमार्ग समस्या छैन. भोलि बेलुकासम्म बिपी हाइवे पनि चल्ने स्थितिमा ल्याउँछौँ हामीले. कान्ति राजमार्ग पनि आजबाट चलेको छ, हालाकि यो रातिमा चाहिँ सम्भावित पहिरोको जोखिमलाई हेरेर स्थानीय प्रशासन बन्द गर्न पनि सक्नुहुन्छ. त्रिवेन्द्र राजपथ चलेको छ, अरू राजमार्गहरू पनि बिस्तारै हामीले 2-3 दिनभित्र सबै राजमार्गहरू सुधार गराउँछौँ.
1: 4 दिने बर्खाले कुल कति रकम बराबरको सडक पूर्वाधार तथा पुलहरूमा क्षति पुर्याएको छ भन्ने बारे आकलन गर्न बाँकी रहेको अधिकारीहरूले बताएका छन्. अर्को विषय, आउँदो हिउँदियाममा बिजुलीको माग धान्न भारतबाट 1,150 मेगावाट विद्युत आयात गर्ने योजना रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ. आन्तरिक उत्पादनले मात्र माग धान्न नसक्ने भएकाले हिउँदमा भारतबाट बिजुली आयात गर्नुको विकल्प नरहेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सोमबार बताए. सुनौ एक रिपोर्ट. विद्युत प्राधिकरणले आज एउटा पत्रकार सम्मेलन गरी भदौ 10 र पछिल्लो वर्षपछि जल विद्युत उत्पादनमा परेको असरबारे जानकारी गराएको हो. आम उपभोक्ताले हिउँदियाममा लोड सेडिङ हुन सक्ने चिन्ता व्यक्त गर्न थालेका बेला प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले अपुग बिजुली भारतबाट आयात गरिने योजना सुनाए.
3: सुक्खा याममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता 1,218 मेगावाट रहेको छ. माग र आपूर्ति सन्तुलनका लागि ढल्केबार मुजफ्फरपुरबाट 600 मेगावाट, टनकपुर महेन्द्रबाट 54 मेगावाट र बिहारका विभिन्न बिन्दुबाट 350 मेगावाट, आरटीसी को माध्यमबाट 150 मेगावाट गरी कुल 1,154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ. जस अनुसार कुल विद्युत उपलब्धता 2,372 मेगावाट हुने अनुमान गरेको छ.
1: भोटे कोशी त्रिशुलीको विनाशकारी बाढीले झन्डै 1 दर्जन जल विद्युत आयोजनामा अर्बौं रुपियाँ बराबरको क्षति पुर्याएको प्राधिकरणको अनुमान छ. यद्यपि ती आयोजनाहरूका सुरुङ तथा पावर स्टेशनहरूबाट गेग्रान हटाउने काम सकिएपछि थप क्षतिको तस्विर प्रष्ट हुने अधिकारीहरूले बताएका छन्. क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणको सन्दर्भमा पुनः प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठ,
3: सम्पूर्ण सभा गरिसके पछाडि मात्रै वास्तविक ड्यामेजको चाहिँ एसेसमेन्ट गर्न सकिन्छ र सोही ड्यामेज एसेसमेन्टको आधारमा त्यस पछाडिका टेन्डरिङ गर्ने वा बजेटको लागि व्यवस्थापन गर्ने कार्य अगाडि बढाइने कुरा पनि म जानकारी गराउन चाहन्छु.
1: गत बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट पनि कयौं जल विद्युत आयोजनामा प्रभाव पर्न गई आपूर्तिमा असर परेको प्राधिकरणले जनाएको छ. तर बुधबारसम्म प्रभावित सबै क्षेत्रमा बिजुली आपूर्ति नियमित भइसक्ने उसले जनाएको छ. तपाईँ बिबिसी नेपाली सेवा सुनिरहनु भएको छ. आजबाट हामीले भोटे कोशी त्रिशुली बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको रेडियो कार्यक्रम बिबिसी हातेमालो सुरु गरेका छौँ. उक्त कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एको ऱ्याप मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सक्नुहुनेछ. चर्चा बाढीसँग सम्बन्धित विषयकै, भोटे कोशी त्रिशुली बाढीका कारण बन्द रहेका विद्यालयहरू खुल्न थालेपछि सहपाठीहरूसँग घुलमिल हुन पाउँदा राहतको महसुस गरेको विद्यार्थीहरूले बताएका छन्. अधिकारीहरूका अनुसार हाल नियमित पठन पाठन भन्दा अरू क्रियाकलापमा जोड दिइएको छ. नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट.
5: बाढीका कारण बन्द रहेको देवीघाटमा रहेको शहीद जगत प्रकाशजङ शाह संस्कृत माध्यमिक विद्यालय असोज 1 गतेबाट सञ्चालन गरे तापनि त्यस अघिदेखि नै विद्यार्थीहरूलाई विद्यालयमा सहभागी गराई विभिन्न खेलहरू खेलाउने मनोपरामर्श लगायत कार्यहरूमा सहभागी गराउँदै आएको विद्यालयका प्रधान अध्यापक मञ्जु चित्रकारले बताइन्.
6: कक्षाको साथ साथै बच्चाहरूलाई काउन्सिलिङ पनि गर्दै गर्दै अगाडि बढिरहेका छन्. केही स्टुडेन्टहरू पुल पारीको हुनुहुन्थ्यो, त्रिशुली खोला पारीको तुइनमा आउनुभयो र स्कुलमै हामीले होस्टल व्यवस्थापन गर्यौं र उहाँहरू आवासीय रूपमा स्कुलमै बसिरहनु भएको छ.
5: बाढीले घरहरू बगाएपछि होल्डिङ सेन्टर र आफन्तकोमा बस्दै आएका आफूहरूलाई विद्यालय खुल्दा समय बिताउन सहज हुनुका साथै शिक्षक र साथीहरूसँगको कुराकानीले पहिला भन्दा डर कम भएको त्यसै विद्यालयमा अध्ययनरत विराज चित्रकारले बताए.
7: स्कुल सुरु नहुँदा पहिलाखेरि अब साथीहरू भेट हुँदैन थियो, आफूलाई मात्र परेको रस लाग्थ्यो. अब स्कुलहरू खुलेपछि अब अरू यस्तो पीडित साथीहरू पनि छ अनि उनीहरूसँग गफहरू गर्न पाइन्छ. के भयो सोध्ने, खेलाउने, अलिक बिर्साउन खोज्ने यस्तो बाहिरको वातावरण.
5: बाढीले आफू जन्मेको घरसँगै आफ्नो बालापन यापनको धेरै यादहरू बगाएको प्रकृति चित्रकारले बताइन्। स्कुल आउँदा पीडा कम हुने बताउँदै उनले भनिन्,
8: स्कुल आउँजेलसम्म सबै बिर्सिन्छ, जब जाँदाखेरि चाहिँ यस्तो भएको थियो है जस्तो लाग्ने। बाढी पछि चाहिँ अब पहिलाको जस्तो त यति पनि रहेन जब पहिला थियो। घरको मात्रै सम्झना आउने, मैले घरमा अब के गर्थ्यो होला, मैले घरमा यस्तो गर्छु भनेर राखेको चिजै छैन, अब के गर्ने जस्तो लागेर आफै रुन मन लाग्यो।
5: बाढीले घरबार गुमाउँदाको पीडासँगै बालबालिकाको भविष्य र पठन पाठनको चिन्ताले सताउने गरेकोमा अहिले विद्यालय खुल्दा राहत महसुस गर्छिन् अभिभावक रञ्जना श्रेष्ठ। तर उनी भन्छिन्, बच्चाहरूमा डराउने आति नै समस्या भने छ।
6: उनीहरूले त न्युज पनि हेर्छ, अनि त्यहाँबाट खोला आउँछ रे, खोला आउँछ रे भन्छ, यसो क्लासमा हेर्दा नि खोला देख्छ, आउँछ कि के आऊ भने जस्तो डर चाहिँ लाग्छ अरे के बच्चाहरूलाई नि अहिले पनि।
5: लामो समयपछि विद्यालय आउन पाउँदा केही राहत महसुस भए तापनि बाल बालिकाहरूमा बाढीको गहिरो मानसिक आघात रहेको र पहिलेको अवस्थामा ल्याउन अझै केही समय लाग्ने अधिकारीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अब आजको अन्तिम विषय, पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारी र रिहाईको विषयले संसदमा समेत प्रवेश पाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। यसै सन्दर्भमा हामीले काठमाडौँ विश्वविद्यालय स्थित कानून विषयका प्राध्यापक विपिन अधिकारीलाई सरकारको पछिल्लो कदमबारे सोधेका छौँ।
9: यो त धेरै चिन्ताजनक कुरा भयो, किनभने हामीले चोलेन्द्र शमशेर व्यक्तिका रूपमा मात्र लिनु हुँदैन, उहाँ नेपालको पूर्व प्रधान न्यायाधीश पनि हो र नेपालका न्यायालयहरूको स्वतन्त्रतासँग जोडिनु भइरहेछ। उहाँ उपर गरिने कुनै पनि काम कारवाहीको तुरन्तै प्रभाव भनेको आज कर्तव्य निर्वाह गरिरहेका सयौं न्यायाधीशहरू उनीहरूमा प्रभाव पर्दछ। त्यस हुनाले नम्बर एक, यसको कानुनी हैसियत के हो प्रष्ट भएको छैन। दोस्रो कुरो, ल गिरफ्तारी गर्दा प्रष्ट भएन तर छोड्दाखेरि त प्रष्ट गर्नु पर्थ्यो, त्यो पनि देखिँदैन। अनि जे जति भए अर्धरात्रिमा भए र आजसम्म यत्रो कोलाहल हुँदाखेरि पनि सरकारले सार्वजनिक जानकारी दिएको छैन कि यस्तो केस हो भनेर। सरकारले देशको फौजदारी कानुनलाई अक्षरश पालन गरेर यो काम कारवाही अघि बढाएको छ भन्ने देखिनु पर्यो।
1: एक थरीले यो अवस्था आउनुमा तिनै व्यक्तिका पनि केही न केही गतिविधि क्रियाकलाप जिम्मेवार छ भन्ने पनि तर्क गरिरहेका छन्।
9: हुन सक्दछ, यसमा धेरै कुरा होला, तर पहिलो कुरो त हामीले जुन रूपमा यो काम कारवाहीलाई अगाडि बढायौँ त्यो रूपमा गर्नु जरुरी थियो। कानुनको जुन एउटा घोषित नीति छ त्यस बमोजिम त यो गर्नै पाइँदैन। अनि हामी यत्रो देशमा परिवर्तन भएको छ, यो परिवर्तन राम्राका लागि हो भनेर कसरी देखिने? त्यहाँको समस्या त्यो हो, हुन सक्दछ धेरै कुरा होला, तर आश्वस्त बनाउन सक्नुपर्छ र त्यो त सरकारले नै गर्नुपर्छ। रिटायर भएको न्याय यदि यसै गरी धरपकड गरियो भने उसले आफ्नो कुर्सीमा बसेर स्वतन्त्र रूपमा न्याय कसरी गर्न सक्छ? यो संविधानको संरक्षण गर्ने जुन शक्ति छ त्यो शक्तिको प्रयोग अब उपरान्त सर्वोच्च अदालतले कसरी गर्ला त? यत्रो पूर्व प्रधान न्यायाधीशलाई हिरासतमा लिँदा देशको प्रधान न्यायाधीशलाई कन्सल्ट गरिँदैन, हामी कहाँ न्याय परिषद छ, त्यसका बारेमा कुनै दृष्टिकोण लिँदैन भनेदेखि त चिन्ताजनक कुरो हो भनेर त यसै पनि जसले पनि त्यो कुरो ठान्न सक्छ।
1: अब अन्त्यमा यहाँले भने जस्तै यदि यो काम एकदम चिन्ताजनक हो, बेलगाम देखिन्छ भने कसरी लगाम लगाउन सकिन्छ सत्तामाथि यस्ता गतिविधि आगामी दिनमा नगरोस् भनेर?
9: खास गरी अहिले जुन सक्रियता देखिएको छ सरकारको भ्रष्टाचारलाई निर्मूल गर्ने या यस सम्बन्धमा विभिन्न काम कारवाहीहरू अगाडि बढाउने, सुशासनको ग्यारेन्टी गर्ने, तर ती सबै प्रक्रियाहरू कानुन बमोजिम सम्पन्न गर्न र कानुन बमोजिम सम्पन्न गर्न बाध्य गर्ने संस्था भनेको अड्डा अदालतहरू नै। त्यस हुनाले अड्डा अदालतलाई छुँदा अड्डा अदालतको माथवर मान्छेहरूसँग सल्लाह गरेर गर्ने हो, यति कुरो त विवेकवान मान्छेले त्यसै पनि बुझ्नु पर्दछ। यो निर्णयकर्ताहरूमा त्यति कुरो पुगेन र यस बारेमा मलाई लाग्दछ न्याय परिषदले पनि, नेपाल बार एसोसिएसनले पनि र न्याय क्षेत्रका सबैले सरोकार राख्नु पर्दछ। सरकारले पनि के भएको हो भन्ने बारेमा स्पष्टता दिने र अब उपरान्त यस्तो गरिने
1: काठमाडौँ विश्वविद्यालय स्थित कानुन विषयका प्राध्यापक विपिन अधिकारी। यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकुरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।
10: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5569 7053 98 550 77 061 र 98 550 77 053।
11: चौबिसै घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4950 80 98 550 26 440।
12: It's 9 o'clock. अहिले 9 बजेको छ।

0: तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042121343 र 98184293230।
2: हाम्रा प्रातस्मरणीय परिवार सदस्य माडी पाँच नयाँ पिपरिया निवासी खगीमाया अधिकारीको यही असोज 1 गते 79 वर्षको उमेरमा भएको दुखद निधनमा सागर जानुहुने समवेदना व्यक्त गर्नुहुने सम्पूर्ण परिवार सदस्य आफन्त छरछिमेक एवं शुभचिन्तकहरूमा यही असोज 13 गते मंगलबार परेको 13 दिनको पुण्यतिथिमा गहुत ग्रहणका लागि माडी पाँच नयाँ पिपरिया स्थित हाम्रो निवासमा सादर आमन्त्रणा गर्दछौ। छोराहरू इन्द्र प्रसाद अधिकारी, गोपाल अधिकारी, बुहारीहरू सुमित्रा अधिकारी, दुर्गा अधिकारी, राधा अधिकारी, लक्ष्मी अधिकारी एवं समस्त अधिकारी परिवार माडी पाँच नयाँ पिपरिया।
0: खुरेत्रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98550509084 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
1: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका 6 स्याउनिवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
0: वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना।
1: यस कृषक उपकार बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड माडी दुई भैरवपुर चितवनको 26 वार्षिक साधारण सभा तथा इकाइ भेला आयोजना भएकोले सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। 5 इकाइ भेला तथा समापन समारोह माडी 3 बसन्तपुर होटल प्याराडाइज असोज 13 गते बिहान 11 बजे।
0: अध्यक्ष देवेन्द्र पौडेल, कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड माडी 2 भैरवपुर चितवन।

0: सादर आमन्त्रणा।
1: हाम्रा प्रातस्मरणीय परिवार सदस्य माडी पाँच नयाँ पिपरियानी वासी खगीमाया अधिकारीको यही असोज एक गते 79 वर्षको उमेरमा भएको दुखद निधनमा सागर जानुहुने समवेदना व्यक्त गर्नुहुने सम्पूर्ण परिवार सदस्य आफन्त छरछिमेक एवं शुभचिन्तकहरूमा यही असोज 13 गते मंगलबार परेको 13 दिनको पुण्यतिथिमा गहुत ग्रहणका लागि माडी पाँच नयाँ पिपरिया स्थित हाम्रो निवासमा सादर आमन्त्रणा गर्दछौ। छोराहरू इन्द्र प्रसाद अधिकारी, गोपाल अधिकारी, बुहारीहरू सुमित्रा अधिकारी, दुर्गा अधिकारी, राधा अधिकारी, लक्ष्मी अधिकारी एवं समस्त अधिकारी परिवार माडी पाँच नयाँ पिपरिया।

0: समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

0: नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म श्रीजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। लगातारको वर्षाले उर्लिएको नारायणी नदीको जलसतह घट्दै गएको छ। आइतबार इतिहासकै उच्च बिन्दुमा पुगेको नारायणी अहिले क्रमशः पुरानै लयमा फर्किन थालेको हो। जलमापन केन्द्र देवघाटका अनुसार आइतबार नारायणी नदीको जलसतह 11.94 मिटर पुगेको थियो। जलमापन केन्द्र स्थापना भएता मापन गरिएको यो सबैभन्दा उच्च जलसतह हो। सोमबार दिउँसो 3:30 बजे गरिएको मापनमा नारायणीको जलसतह घटेर 7.11 मिटरमा झरेको छ। उच्च बिन्दुबाट नदीको जलसतह करिब 5 मिटर घटेको हो। भरतपुर स्थित कारागार कार्यालय चितवनमा रहेका 761 बन्दी मध्ये 69 जना विभिन्न दीर्घ तथा जटिल रोगबाट पीड़ित भएका छन्। कारागार कार्यालयका अनुसार 69 जना उच्च रक्तचाप, मधुमेह, क्षयरोग, मानसिक रोग, क्यान्सर, एचआईभी एड्स लगायत रोगका बिरामी हुन्। कारागारमा क्यान्सरको कारण वर्षेनी बन्दीको मृत्यु हुने गरेको छ। भरतपुर स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि विभिन्न कारागारबाट क्यान्सरका बिरामी बन्दीलाई रिफर गरिने भएकाले अन्तिम चरणका बिरामीको मृत्यु हुने गरेको कार्यालयले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट एउटा गैंडा नारायणी नदीमा बगेर सुस्ता पुगेको छ। अन्दाजी 5 वर्षको गैंडा सुस्ता गाउँपालिका पासमा फेला परेको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले गैंडा बगेर सुस्ता पुगेको सूचना पाएको लगत्तै गैंडाको निगरानीको काम थालिएको बताउनुभयो। विश्व पर्यटन दिवसको अवसर पारेर भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर ह्याकाथन प्रतियोगिता सम्पन्न भएको छ। सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको प्रयोग मार्फत भरतपुरको पर्यटन विकासका नयाँ सम्भावना पहिचान गर्ने उद्देश्यले ह्याकाथन आयोजना गरिएको हो। भरतपुर महानगरपालिकाको आयोजना तथा वीरेन्द्र बहुमुखी क्याम्पसको कम्प्युटर साइन्स तथा सूचना प्रविधि विभागको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो। इलाङको माङसेबुङ गाउँपालिका 2 दहगाउँमा जीप दुर्घटना हुँदा 5 जना घाइते भएका छन्। घाइतेमध्ये 12 वर्षीय बालिकाको अवस्था गम्भीर रहेको छ। नेपाल प्रहरीका अनुसार असोज 12 गते बिहान करिब 10:30 बजे आरुबोटेबाट दमकतर्फ जाँदै गरेको मे 1/33/47 नम्बरको जीप आरुबोटे दमक भित्री कच्चे सडक खण्डको दहगाउँमा अनियन्त्रित भई सडकबाट करिब 50 मिटर तल खसेको थियो। पछिल्लो 1 महिनामा मुलुकमा 2 ठूला प्राकृतिक विपदका घटना भए। भदौ 10 भुटेको सीमा आएको बाढीका कारण सम्पर्क विहीनहरूको खोजी तथा उद्धार पूरा नहुँदै असोज 8 गते देशैभर अविरल वर्षा भयो। 4 दिन भएको लगातार वर्षा आइतबार साँझबाट रोकिएको छ। 1 महिनामा आएका 2 विपदमा परेर अहिलेसम्म 1427 जनाको मृत्यु भइसकेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदमा परेर 4093 जना हराइरहेका छन्। जस अनुसार भुटेको सीको बाढीका कारण 4089 जना र पछिल्लो मनसुनका कारण 4 जना सम्पर्कविहीन भएका हुन्। असोज 9 गते देखिएको अविरल वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न क्षेत्रका विद्युतीय संरचनामा ठूलो क्षति पुगेको छ। बाढीका कारण कुस्मा, दाना, त्रिशुली, मर्स्याङदी, सेती, मादी, कालीगण्डकी तथा समुद्र टार लगायतका क्षेत्रमा गरी कुल 1,292 मेगावाट क्षमताका जलविद्युत आयोजनाहरू प्रभावित हुन पुगेका छन्। प्रसारण लाइनतर्फ कालीगण्डकी करिडोरको 220 केबी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दाना कुस्मा खण्डको टावर नम्बर 21 र 22 मा क्षति पुगेको छ। यसबाट 7 जलविद्युत केन्द्रको 190 मेगावाट विद्युत प्रसारण अवरुद्ध हुन पुगेको छ। यस्तै नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीद्वारा प्रविधित राहुघाट जलविद्युत आयोजनाको टेलरेस गेट डक्ट र टर्बाइन फ्लोरमा पानी पसेकाले मरमत गरी सञ्चालनमा ल्याउन करिब 10 दिन लाग्ने देखिएको छ। भुटेकोशी र त्रिशुली नदीको बाढीले माथिल्लो त्रिशुली 320 केबी हब तथा विभिन्न आयोजनामा क्षति पुर्याउँदा 430 मेगावाट प्रणालीबाट बाहिर रहेको र त्यहाँ प्राधिकरण तथा सहायक कम्पनीहरूको करिब 74 अर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। वितरणतर्फ वर्षा रोकिएसँगै म्याग्दी, बागलुङ, तनहु र रुकुम पूर्वमा विद्युत आपूर्ति सुचारू भइसकेको छ। मुस्ताङ, प्युठान र रोल्पामा मनाङमा विद्युत सञ्चालन गर्ने गरी प्राविधिक कार्यक्षेत्रमा खटिएका छन्। बाढी पहिरोको क्षतिका बीच प्राधिकरणले आगामी हिउँदका लागि विद्युत माग र आपूर्ति सन्तुलन योजना पनि तयार गरेको छ। सुखायाममा आन्तरिक उत्पादनबाट 1218 मेगावाट उपलब्ध हुने र डल्केबर, मुजफरपुर टनकपुर बिहारका बिन्दुहरू तथा आरटीसी मार्फत कुल 1,154 मेगावट आयात गरी कुल 2,372 मेगावट विद्युत उपलब्ध गराइनेछ, जसले 2,292 मेगावटको सम्भावित उच्च मागलाई धान्नेछ। मरांगको नार्पाभूमि गाउँपालिका पाँच स्थित हिमलुङ बेस क्याम्पमा हिम पहिरोमा परि सम्पर्कविहीन भएका 12 जना मध्ये थप 2 जनाको शव फेला परेको छ। यो सँगै हिम पहिरोमा मृत्यु हुनेको संख्या 4 पुगेको छ। नेपाल प्रहरीका अनुसार हिमलुङ बेस क्याम्प स्थापना गर्न गएका 22 नेपाली नागरिक मध्ये 10 जना असोज 11 गते साँझ सकुशल गाउँमा पुगेका थिए, बाँकी 12 जना सम्पर्कविहीन भएका हुन्। राष्ट्रिय मानवाधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक एसएसपी सन्तोष खड्कालाई बयानका लागि बोलाएको छ। न्यायाधीश सुलेन्द्र शमशेर जबरालाई हिरासतमा राखेका बेला आइतबार भेटघाट गर्न नदिएपछि आयोगले खड्कालाई सोमबार पत्र लेख्दै बयानमा बोलाएको हो। मेडिकल व्यवसाय दुर्गा प्रसाद सुमार भक्तपुरबाट पक्राउ परेका छन्। भक्तपुर स्थित घरबाट साइबर ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो। प्रसाईमाथि विद्युतीय अपराध एन 2063 अनुसारको कसुरमा अनुसन्धान भइरहेको साइबर ब्युरोका एसपी दिलीप गिरीले जानकारी दिनुभयो। प्रहरी स्रोतका अनुसार प्रसाई सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा पक्राउ परेका हुन्। प्रसाईले सामाजिक सञ्जाल युट्युब मार्फत खतिवडालाई लक्षित गर्दै टिप्पणी गरेका थिए। नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले पूर्व प्रधान न्यायाधीश सुलेन्द्र शमशेर जबरालाई बिना कारण पक्राउ गरिएको भन्दै आपत्ति जनाउनु भएको छ। सोमबार सिंहदरबार स्थित संसद भवन परिसरमा संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले बिना कारण विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने दुस्साहस गरिरहे सरकारले धेरै ठूलो मूल्य चुकाउनु पर्ने बताउनु भएको हो। चाप्रेजुङको सुकेटार विमानस्थलमा 3.5 महिनापछि नियमित रूपमा हवाई उडान शुरू भएको छ। मौसम खराबी लगायतका कारण देखाउँदै गत जेठ 22 गतेदेखि उडान हुन नसकेको विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्विन अटर जहाजले नियमित उडान शुरू गरेको हो। काठमाडौँबाट 13 यात्रु लिएर सुकेटार पुगेको जहाजले 5 यात्रु लिएर काठमाडौँ फर्किएको सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीले जनाउनुभयो। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी अभियान अनि राष्ट्रपति त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीले रसवाडीबाट प्रभावित विद्यार्थीहरूलाई शुल्कमा सहुलियत तथा छात्रावासको व्यवस्था गर्न माग गरेका छन्। त्रिभुव कुलपति प्राध्यापक डाक्टर भोला थापालाई सोमबार ज्ञापन पत्र बुझाउँदै रसवाडी प्रभावित विद्यार्थीलाई त्रिभुवमा अध्ययनका क्रममा लाग्ने शैक्षिक शुल्क सहुलियत प्रदान गर्न र छात्रावासको व्यवस्था गर्न माग गरिएको हो। लगातारको वर्षातका कारण पहिरो तथा रोसी नदीको कटानबाट ठाउँ ठाउँमा अवरुद्ध बनेको बिपी राजमार्गको खुर्केट बकुण्डे बेसी खण्ड सोमबार पनि बन्द रहेको छ। अवरोध हटाउने कार्य सम्पन्न हुन बाँकी रहेकाले उक्त खण्डमा यातायात सञ्चालन हुन नसकेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो। डिभिजन सडक कार्यालय भक्तपुरको टोली सोमबार बिहानैदेखि सडक सञ्चालनका लागि सक्रिय रहेको छ। मौसमले साथ दिएमा मंगलबार अपराह्नदेखि सडक सञ्चालनमा आउन सक्ने सम्भावना रहेको अधिकारीले बताउनुभयो। हवस्त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।
1: समय सूचक का साथमा
2: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि। सम्पर्क 0656 5369 53 98 5570 7061 र 98 5570 7053।
3: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0656 493 440 493 580 र 98 5570 2640।
4: It's 10 o'clock. अहिले 10 बजेको छ।

सधैँ निष्पक्ष निष्पक्ष निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज।

Estradaí Spoksha. Sua DSFM, Tirana Petroclou, do Ine Lahari.

0: निष्पक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: भोलि घटा कथा जाने हो
1: अब को जान्छ चाहिँ टाढा तल खाजाने नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: है

0: सितम्बर 2083 साल असोज 13 गते मंगलबार आश्विन कृष्ण तृतीया 29 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
3: सरकारको छ महिना सुशासनमा आशा, कार्यशैलीमा प्रश्नै प्रश्न। रासुपामा नबोल्ने भद्र सहमति, पालिका गाब्न मापदण्ड तयार, सहकारी ठगेर विदेशमा बिन्दास र चीनतर्फका तीनवटै नाका अवरुद्ध लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको केराले मूल्य पाउँदा किसान उत्साहित शीर्षकको शुभ समाचार।
0: चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित बनेका छन्। गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित बनेका हुन्। राप्ती गाउँपालिका साथ सिसहनिया निवासी रणप्रसाद सुवेदीले कृष्ण जन्माष्टमीदेखि हालसम्म 9 लाख रूपियाँको केरा बिक्री गरेको बताउनुभयो। सिसहनिया लगायत देउखुरी क्षेत्रमा 35 बिघा क्षेत्रफलमा व्यावसायिक केरा खेती गर्दै आउनुभएका सुवेदीले एक महिनामा 9 लाख रुपियाँ बराबरको केरा बेचेको बताउनुभयो। जन्माष्टमीका बेला मात्रै 5 लाख रुपियाँको केरा बेचेका सुवेदीले तीजको अवसरमा हालसम्म करिब 4 लाख रुपियाँ बराबरको मालभोग केरा बेचेको बताउनुभयो। उहाँका अनुसार गएको फागुनमा आएको हावाहुरीका कारण 12,000 बोट ढल्दा उत्पादनमा कमी आएको छ। राप्ती केरा प्रवर्धन समूहका अध्यक्ष समेत रहनुभएका सुवेदीका अनुसार गत वर्षको तुलनामा यस वर्ष केरा उत्पादक किसानले केराको राम्रो मूल्य पाएका छन्।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: लोड वॉशिंग मशीन किन्दा 6 केजी सर्फ एक्सेल, टॉप लोड मा 4 केजी र ट्विन टॉप मा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याज मा सजिलो किस्ताको सुविधा, साथै वॉशिंग मशीन मा 4 वर्षको फुल वारेन्टी, गोदरेज सँग भने देखि वाउ।
1: यो हो नेपाली रेडियो,
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सरकारको 6 महिना सुशासनमा आशा, कार्यशैलीमाथि प्रश्न शीर्षकमा खबर छ। बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको मंगलबार 6 महिना पूरा भएको छ। 2082 साल फागुन 21 गते सम्पन्न आम निर्वाचनमा नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा 182 सीट सहित स्पष्ट बहुमत हासिल गरेपछि बालेन्द्र देशको प्रधानमन्त्री बन्नु भएको थियो। सरकार गठन लगत्तै बसेको पहिलो मन्त्री परिषदको बैठकले शासकीय सुधार, सुशासन र नागरिक राहत केन्द्रमा राखेर 100 प्रमुख कार्यसूची सार्वजनिक समेत गरेको थियो। सरकारले सुशासन र पारदर्शिता, डिजिटल रूपान्तरण, कानूनी तथा नीतिगत सुधार र नतिजामुखी अनुगमनलाई आफ्नो प्राथमिक कार्यक्षेत्र घोषणा गरेको थियो। त्यसलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट रूपरेखा तयार पार्न सरकारले 7 हप्ता, 1 महिना, 45 दिन, 3 महिना, 6 महिना, 1 वर्ष, 2 वर्ष हुँदै 10 वर्षसम्मको अल्पकालीन तथा दीर्घकालीन कार्यसूची समेत तय गरेको थियो। तर शुरूआती दिनमा देखिएको उत्साह र सुधारका प्रयासहरू 6 महिना पुग्दा अपेक्षाकृत रूपमा अघि बढ्न नसकेको र विभिन्न समस्याहरू झन बल्झिँदै गएको विश्लेषण हुन थालेको छ। सरकार सञ्चालनको शुरूआती चरणमा सुशासन र प्रशासनिक सुधारका क्षेत्रमा केही सकारात्मक र उत्साहजनक लक्षणहरू देखिएका थिए। सार्वजनिक सेवा प्रभावलाई छरितो बनाउने, आम जनतालाई सरकारका तर्फबाट तत्काल राहत उपलब्ध गराउने, भ्रष्टाचार नियन्त्रण गर्ने र राज्यको प्रशासनिक खर्च कटौती गर्ने जस्ता सकारात्मक पहलहरू भएका थिए। खास गरी फजुल खर्च नियन्त्रण र प्रशासनिक संरचनाको सागुरोकरणमा सरकारले साहसिक कदम चाल्यो। वर्षौंदेखि राज्यको ढुकुटीमा बोझ बनिरहेका अनावश्यक बोर्ड, समिति र निकायहरू खारेज गरिए। पूर्ववर्ती सरकारहरूले बढाएर 22 पुर्याएको संघीय मन्त्रालयको संख्या घटाएर 18 सीमित गरियो। निजामती प्रशासन र संस्थानहरूमा दलीय प्रभाव अन्त्य गर्न दलगत ट्रेड युनियनहरू खारेज गरियो भने विभिन्न निकायमा अघिल्ला सरकारहरूले गरेका करिब 1500 राजनीतिक नियुक्तहरू समेत रद्द गरिए। त्यस्तै ताली पाएका र गाली पाएका कार्यहरूमा केही सूचीमा खबर छापिएको छ। प्रशासनिक फजुल खर्च कटौती, मन्त्रालयको संख्या कटौती, राजनीतिक नियुक्ति र दलगत ट्रेड युनियन खारेजी, पूर्व विशिष्टको सम्पत्ति छानबिन आयोग गठन, 100 शासकीय सुधारका कार्यसूची सार्वजनिक, सार्वजनिक सेवा प्रभाव र राहतमा शुरूआती सक्रियता लगायतका बुदाहरूमा ताली पाएका केही कार्यहरू भनी छापिएको छ। त्यस्तै गाली पाएका केही कार्यहरूमा सल्लाहकारको हालीमुहाली र कर्मचारी अविश्वास, राजनीतिक प्रतिशोध र बिना पूर्जी गिरफ्तारी, संसद, संविधान र संवैधानिक निकायको उपेक्षा, मेरिटोक्रेसीको उल्लंघन र मर्यादाक्रम मिचिएको नियुक्ति, वैकल्पिक व्यवस्था विहीन सुकुम्बासी विस्थापन, अर्थतन्त्र कर वृद्धि र कूटनीतिक अपरिपक्वता लगायतका कार्यलाई गाली पाएका कार्यको सूचीमा राखिएको छ। सरकारको 6 महिना सुशासनमा आशा, कार्यशैलीमाथि प्रश्न शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
4: सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा प्रहरीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रण लिएर छाडिएको विषय उठ्यो। प्रष्ट कारण र आधार बेगर नियन्त्रणमा लिएर छाडिएको बारे विपक्षी दलका सांसदहरूले सरकारसँग जवाफ मागे। जबरालाई प्रहरीले शनिबार राति घरबाट नियन्त्रणमा लिएको थियो। यो विषयमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू भने पूरै चुप रहे। कतिपय सांसदले यो विषयमा पार्टीभित्र आन्तरिक रूपमा प्रश्न उठाएका थिए। केही सांसदले सामाजिक सञ्जाल मार्फत आफ्ना असहमति राखे। संसदमा भने राजसपाका एकजना सांसदले पनि यो विषय उठाएनन्। न सरकारको कदममा समर्थन जनाए, न विरोध। राजसपाका एक नेताले भने हामी यस्तो विषय जबरालाई नियन्त्रणमा लिएर छाडिएको विषयको पक्षमा छैनौं, तर संसदमा बोलेनौं। केही विषयमा नबोल्दा सरकार सच्चिन्छ भने सच्चियोस् भन्ने हाम्रो भद्र सहमति शीर्ष तहमा भयो, यस अनुसार निर्देशित भयौं। राजसपाका नेताहरूका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह पक्षधर नेताहरूले सरकारी काममा प्रश्न नगर्ने नै भए। चोलेन्द्र शमशेर प्रकरणमा बोल्दा सभापति रवि लामी छानेलाई अप्ठ्यारो पर्न सक्ने भए उनी पक्षधरमा पनि अप्ठ्यारो पर्न सक्ने भय उनी पक्षधरमा पनि रह्यो। परिणाममा सांसदहरू संसदमा

0: चुपचाप रहेका हुन्। तथापि केही सांसदहरूले आन्तरिक प्रश्न गरेका छन्। रासोपाकी सांसद रन्जु दर्शनाले फेसबुक मार्फत कसुर देखिए पक्राउ गर्न पाइने भए पनि पक्राउ गर्ने क्रममा कानूनी प्रक्रिया र प्रमाणको आधार महत्वपूर्ण हुने बताएकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, कसुर देखिए पक्राउ गर्न पाइन्छ भनेर कानूनमै व्यवस्था छ, तर पक्राउ गर्दा पनि सुर र ताल मिल्नै पर्छ, कसुर अदृश्य भए पनि कानूनले प्रमाण माग्छ। यो खबरसँगै सर्वोच्चले भन्यो स्वेच्छाचारिता शीर्षकमा खबर छ। मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबरालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगिएको घटनाप्रति सर्वोच्च अदालतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अदालतका सह रजिस्ट्रार एवं प्रवक्ता अर्जुन प्रसाद कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै प्रत्येक नेपाली नागरिकको वैयक्तिक स्वतन्त्रता एवं सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणार्थ प्रचलित कानूनले उचित प्रक्रिया अपनाएर मात्र नियन्त्रणमा लिन सकिने प्रत्याभूति गरेको उल्लेख गरेका छन्। चोलेन्द्र प्रकरण रासोपामा नबोल्ने भद्र सहमति शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
1: सहकारी ठगेर विदेशमा बिन्दास शीर्षकमा खबर छ। सहकारी ठगीमा इन्टरपोलको रेड नोटिस जारी गरिएका जीवी राई, भरत महर्सन, भूपेन्द्र राई, छेला नेपाली, थानबहादुर बुढा, बालगोपाल श्रेष्ठ, सागर केसी, ज्योति गुरूङ र देवेन्द्र बाबु राई फरार छन्। करोडौं ठगेका उनीहरूलाई कार्यवाहीको दायरामा ल्याउन सरकार चुकेको छ। बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएसँगै सहकारी पीड़ितलाई रकम फिर्ता गराउने विश्वास दिइयो। विशेष गरी सहकारीको रकम हिनामिना गर्ने संचालक तथा ऋणीहरूको सम्पत्ति जफत र लिलामी गरेर भए पनि पीड़ितको बचत फिर्ता गर्ने योजना अघि सारियो। तर बचतकर्ताले रकम फिर्ता त पाएका छैनन् नै, सहकारीको करोडौं रकम अपचलन गरेर फरार भएकालाई कार्यवाहीको दायरामा ल्याउने काम समेत भएको छैन। सहकारीको करोडौं रकम अपचलन गरेर फरार रहेका मध्ये एक मुख्य व्यक्ति हुन् गितेन्द्र बाबु अर्थात जीवी राई। एक दर्जन भन्दा बढी निजी व्यवसायमा सहकारीकै रकम ल्याएर लगानी गरेका उनी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा आएसँगै फरार छन्। जीवी विरूद्ध कास्की, रूपन्देही, चितवन, पर्सा र काठमाडौँमा समेत गरेर छवटा सहकारीको रकम अपचलनको अभियोग छ। संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा समेत मुद्दा चलाएर इन्टरपोलको रेड नोटिस जारी भए पनि उनलाई पक्राउ गर्न सकिएको छैन। जीवी विरूद्ध 2080 माघ 25 गते इन्टरपोलमा रेड नोटिस समेत जारी भएको थियो। रेड नोटिसको रेकर्ड अनुसार 2080 चैत 6 गते जीवीले मलेसियामा म्यासेज रिसिभ गरेको देखिएको थियो। त्यसै त इन्टरपोलको कुनै पनि सदस्य राष्ट्रले उनीबारे जानकारी दिने र पक्राउ गर्न सहयोग गर्ने कार्य समेत गरेको छैन। जीवीलाई खोज्न मलेसियामा गएको नेपाल प्रहरीको टोलीले त्यहाँ कुनै सहयोग प्राप्त नभएको गुनासो गरेको थियो। यता नेपालमा उनले अवैध रूपमा सहकारीको रकम ल्याएर लगानी गरेको सबै व्यवसाय र सम्पत्ति समेत रोक्का राखिएको छ। कास्कीको सूर्य दर्शन सहकारीमा 1.86 करोड, रूपन्देहीको सुप्रिम सहकारीमा 55 करोड, 52 लाख, चितवनमा सहारा बहुद्देश्य सहकारीमा 37 करोड बिगो दावी गरिएको मुद्दा लागेका जीवीलाई फिर्ता ल्याउन सरकारलाई ठूलो सकस भएको छ। जीवीले सहकारीकै रकम लगानी गरेर स्थापना गरेका व्यवसाय लिलामी तथा बिक्री गरेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया समेत शुरू भएको छैन। त्यसै गरी नेपालमा सहकारीको पैसा अपचलन गरेर इन्टरपोल मार्फत खोजी भइरहेका अर्का व्यक्ति हुन् सुमेरु सहकारीको पैसा दुरूपयोग गर्ने भरत महर्सन। सुमेरुको 7 अर्ब भन्दा बढी रकम दुरूपयोग गरेको आरोप लागेका उनी विरूद्ध 2080 पुस 17 गते इन्टरपोल मार्फत रेड नोटिस जारी भएको थियो। 2080 माघ 19 गते उनी बेलायतमा रहेको इन्टरपोलको रेकर्डमा देखिन्छ, तर उनलाई स्वदेश ल्याएर बचतकर्ताको रकम फिर्ता गराउन सकिएको छैन। सहकारी ठगीमा इन्टरपोलको रेड नोटिस जारी गरिएका जीवी राई, भरत महर्सन, भूपेन्द्र राई, छेला नेपाली, थानबहादुर बुढा, बालगोपाल श्रेष्ठ, सागर केसी, ज्योति गुरूङ र देवेन्द्र बाबु राई लगायत फरार छन्। करोडौं ठगेका उनीहरूलाई कार्यवाहीको दायरामा ल्याउन सरकार चुकेको छ। सहकारी ठगेर विदेशमा बिन्दा शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: जनजीवन सामान्य बनाउन सरकार अग्रसर शीर्षकमा गोर्खापत्र खबर लेख्छ। प्रधानमन्त्री बालेन्द्र शाहले वर्षा रोकिए पनि त्यसले सिर्जना गर्ने विपदको खतरा नटरेको र जोखिम कायमै रहेकाले आम नागरिकलाई सतर्क रहन आग्रह गर्नुभएको छ। अविरल वर्षाका कारण प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनसँगै क्षति पुगेका पूर्वाधार मर्मत गरी जनजीवन सामान्य बनाउनेतर्फ सरकार तदारुकताका साथ लागि परेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार गत असोज 8 गतेदेखि वर्षासँगै आएको बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण देशभर 27 जनाले ज्यान गुमाएका छन्। अधिकांश राजमार्ग सञ्चालन उपशीर्षकमा यससँगै खबर छ। चार दिनको अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा लेदो खस्ने समस्याले देशभरका प्रमुख राजमार्ग र सड़क खण्ड प्रभावित भएका छन्। वर्षाले अवरुद्ध राजमार्ग र सड़क खण्डको अवरोध हटाउने काम तीव्र रूपमा भइरहेको छ। सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेले असोज 8 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो, लेदो खस्ने र सड़क भाँसिने समस्याका कारण मुख्य राजमार्ग र सड़क अवरुद्ध भएको जानकारी दिनुभयो। सोमबारदेखि वर्षा रोकिएसँगै अवरुद्ध अधिकांश राजमार्ग र सड़क सञ्चालनमा आइसकेका छन्।
1: सरकारले आवश्यकता अनुसार पालिकाहरूलाई एक आपसमा गाभ्न र सिमाना फेरबदल गर्न सक्ने गरी मापदण्ड बनाएको छ। आगामी स्थानीय तह निर्वाचन लगत्तै यो काम अघि बढाउने गरी गृह कार्य भइरहेको छ। एक आपसमा गाभिँदा पालिकाको संख्या केही कटौती हुन सक्छ। सरकारले बनाएको मापदण्ड अनुसार बैंक, वित्तीय संस्था, विद्यालयहरू जस्तै पालिकाहरू पनि एक आपसमा गाभिन सक्नेछन्। सरकारले गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर, एक आपसमा गाभिन र नगरपालिका वर्गीकरण पुनरावलोकन सम्बन्धी मापदण्ड 2083 समेत बनाएको छ। भूमि व्यवस्था, सरकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका गृह सचिव प्रकाश दाहालले पालिकाहरूलाई अब एक आपसमा गाभ्न तथा सिमाना फेरबदल गर्न सक्ने गरी सरकारले बनाएको मापदण्डलाई 77 जिल्ला समन्वय समिति, प्रदेश सरकार र स्थानीय तहमा पठाइएको बताएका छन्। सरकारले बनाएको मापदण्ड अनुसार बैंक, वित्तीय संस्था, विद्यालय जस्तै पालिकाहरू पनि आपसमा गाभिन सक्नेछन्। यो काम स्थानीय तहको आगामी निर्वाचनपछि अघि बढाउने गरी गृह कार्य भइरहेको छ।
0: चाडबाडको मुखमा चीनसँग जोडिएका प्रमुख व्यापारिक नाका अवरुद्ध भएका छन्। दशैं तिहारको मुखमा बाढी र पहिरोले चीनसँग जोडिएका प्रमुख तीनवटै नाकाहरू अवरुद्ध भएका हुन्। गत भदौ 10 गतेको भोटेकोशी बाढीले संघीय राजधानी काठमाडौँबाट सबैभन्दा नजिक पर्ने रसुवागढी नाका ध्वस्त भएको थियो। चीनसँग जोडिएका प्रमुख तीनवटै नाका अवरुद्ध, यो वर्षको दशैं तिहार निकै महँगो बन्ने शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो। यससँगै आपूर्ति प्रभावित हुँदा उपभोक्ताको भान्सा महँगियो उपशीर्षकमा खबर छ। बाढी पहिरोले देशभरका विभिन्न सड़क अवरुद्ध हुँदा संघीय राजधानी काठमाडौँको आपूर्ति श्रृंखला नै प्रभावित भएको छ। सड़क अवरुद्ध हुँदा राजधानी बाहिरबाट खाद्यान्नदेखि तरकारीसम्म सहज आपूर्ति हुन सकेको छैन। यति मात्रै होइन, यसअघि नै अभाव रहेको खाना पकाउने ग्यास आपूर्तिको समस्या पनि थप बढेको छ। यसको प्रभाव उपभोक्तामा परेको छ।
1: बाढी पहिरोका कारण जलविद्युत आयोजना र प्रसारण संरचनामा क्षति पुगेपछि आगामी हिउँदमा विद्युत आपूर्ति व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरणले करिब 1155 मेगावट विद्युत भारतबाट आयात गर्ने योजना सार्वजनिक गरेको छ। भोटेकोशी त्रिशुली बाढी र हालैको वर्षा तथा बाढीबाट क्षतिग्रस्त जलविद्युत परियोजनाबाट आउने विद्युत कटाएर हाल 3739.4 मेगावट विद्युत उत्पादन क्षमता कायम रहेको प्राधिकरणले जनाएको छ। मंगिरसम्म करिब 321 मेगावट थपिने अनुमान छ, तर हिउँदमा उत्पादन क्षमताको 30% मात्र उत्पादन हुने भएकाले यो हिउँदमा 1218 मेगावट मात्र विद्युत स्वदेशमा उपलब्ध हुने प्राधिकरणको अनुमान छ। गत आर्थिक वर्षको हिउँदमा पिक विद्युत माग 2293 मेगावट रहेको सन्दर्भमा सो मागको हारारीमा यस वर्षको हिउँदमा पनि माग कायम राख्ने अनुमानका आधारमा करिब 1155 मेगावट विद्युत आयात गर्ने योजना प्राधिकरणले सोमबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो।
0: गत भदौ 10 गते रसुवा र नुवाकोटमा आएको भीषण बाढी पहिरोले जनधन सँगै स्थानीय ब्याङ्किङ प्रणालीमा समेत ठूलो क्षति पुर्याएको छ। बाढीका कारण दुई जिल्लामा 11 वाणिज्य ब्याङ्कका 17 शाखा पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। ती शाखामा रहेको अरबौं रूपियाँको निक्षेप कर्जा र नगद मौजदात समेत जोखिममा परेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ। नेपाल ब्याङ्कर्स संघका अनुसार बाढीबाट प्रभावित 17 शाखामा 78,204 खाता मार्फत 4,43,18,00,000 रूपियाँ भन्दा बढी निक्षेप संकलन भएको थियो। यस्तै 2,125 खाता मार्फत 2,42,80,00,000 रूपियाँ भन्दा बढी कर्जा लगानी भएको थियो। अरबौंको निक्षेप र कर्जा जोखिममा शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।